0: Jam Jam Jam Jam Jam Jam
1: Jam Jam Jam Jam Jam Jam अरूप्रति दया देखाउन र कृपा साथ व्यवहार गर्नु नै दया प्राप्त गर्ने सरल उपाय हो। ग्रेस एफएम 107.6 मेगाहर्ज सुनौ र सुनाऊ।

नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाइमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमा सदा नै म कार्यक्रम प्रस्तुता कुन्दराज उपस्थित नेपाल क्रिश्चियन सामुदायिक संघद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित भजनबाट।

0: दर्शन कार्यक्रम जीवनको वचनमा यहाँलाई पुनः स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँछु रहनुभएका सम्पूर्ण क्रिस्चियन दाजुभाइ तथा दिदी बहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छ, तपाईँहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रसारण गर्दछ। अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई फेरि पनि हार्दिक स्वागत गर्दछु। म गोविन्द विश्वकर्मा। हामीले विगतका दिनहरूमा यूहन्नाको पुस्तकबाट अध्ययन गरिरहेका छौं र आज हामी यूहन्ना सुसमाचार यूहन्नाको पुस्तक 21 अध्यायको 15 देखि हामी 25 हेर्नेछौ। यो यूहन्ना सुसमाचार पुस्तकको अन्तिम खण्ड अन्तिम अध्याय रहनेछ। हामी सरस्वती पाठ गर्नेछौ र त्यसमा लेखिएका वचनको खण्डहरूलाई हामी एकदम गहिरो ढंगले हेर्नेछौ। मलाई विश्वास छ तपाईँ मसँग हुनुहुन्छ। शुरूमा यहाँ शीर्षकमा लेखिएको छ, यसोले पत्रुसलाई पुनस्थापित गर्नु भएको। हामीले थाहा छ योभन्दा अगाडिका घटनाहरू बाइबलमा धेरै फरक घटनाहरू हामी देख्दछौ कि यीशु प्रभु पुनरुत्थान हुनु भइसकेपछि उहाँका चेलाहरूको उहाँ देखा पर्नु भएको। यूहन्नाको पुस्तकको कुरा गर्ने हो भने उहाँ पहिले मरियम मग्दलिनी कहाँ देखा पर्नु भएको, त्यसपछि अन्य लुकेर बसेका चेलाहरू कहाँ उहाँ देखा पर्नु भएको, त्यसपछि लगत्तै चेलाहरू चाहिँ पत्रुस लगायत केही उनका साथीहरू चाहिँ माछा मार्न जाँदाखेरि चाहिँ उनीहरूले कुनै पनि माछा नपाएको अवस्थामा जब यीशु उनीहरूको बीचमा उपस्थित हुनुहुन्छ, त्यसपछि थुप्रो उदाहरणहरू त्यहाँनिर थुप्रो परिवर्तनहरू आएको हामी देख्दछौ। अनि त्यसपछिको घटना हो यो, यहाँ चाहिँ पत्रुससँग यीशुले बातचित गर्नु भएको कुराहरूलाई चाहिँ यस अध्यायमा व्याख्या गरिएको छ। पत्रुस चाहिँ एकदमै चञ्चल स्वभावको, उसले आफूभित्र जे कुरा छ त्यो झट्टै परमेश्वर कहाँ यीशु कहाँ जाहेर गर्नको लागि एकदम तत्पर रहने। त्योभन्दा अगाडि हामीले पत्रुस र यीशुको संवाद हामीले हेर्ने भने यीशुले पत्रुसलाई सोध्नुहुन्थ्यो, पत्रुस तिमीले मलाई प्रेम गर्छौ, अनि जसरी पत्रुसले यीशुलाई भन्थे प्रभु म साँच्चै नै तपाईँलाई धेरै नै प्रेम गर्छु होइन, अनि तीन पटकसम्म यीशुले पत्रुसलाई सोध्नुभयो तिमीले मलाई प्रेम गर्छौ, साँच्चीकै पत्रुसले भने म तपाईँलाई धेरै प्रेम गर्छु। तर त्यही कुरा जब यीशु प्रभु गिरफ्तार हुनुभयो त्यसपछि उहाँलाई पत्रुसले तीन पटक इन्कार गरेको छ। जुन कुरा यीशुले पहिले भन्नुभएको थियो भाले बाँच्नुभन्दा पहिले नै तिमीले मलाई तीन पटक इन्कार गर्नेछौ, सोही कुरा वास्तविक रूपमा पूरा भयो। अब पत्रुस जब ढुङ्गामा माछा मारिरहेको थियो र त्यति बेलामा चाहिँ यस्तो पत्रुस र उनका साथी कहाँ देखा पर्नुहुन्छ, त्यसपछि पत्रुस ढुङ्गाबाट हाम पालेर यस्तोलाई भेट्न लाउँदछ। त्यसपछिको संवाद यहाँ लेखिएको छ, म सरस्वती पाठ गरिदिनेछु, त्यसपछि हामी वचनमा फेरि गहिरो ढंगले अध्ययन गर्नेछौ। जब तिनीहरूले खाइसके तब यीशुले सिमोन पत्रुसलाई भन्नुभयो, यूहन्नाका छोरा सिमोन, के तिमी मलाई यिनीहरूभन्दा बढी प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरा पाठाहरूलाई खुवा। उहाँले फेरि दोस्रो पल्ट तिनलाई भन्नुभयो, यूहन्नाका छोरा सिमोन, कि तिमी मलाई प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु तपाईँ जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरा भेडाहरूको हेरचाह गर। उहाँले तिनलाई तेस्रो पल्ट भन्नुभयो, यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? पत्रुस दुखित भए, किनकि उहाँले तेस्रो पल्ट तिनलाई के तिमी मलाई प्रेम गर्छौ भन्नुभयो। तिनले उहाँलाई भने, प्रभु तपाईँ सब कुरा जान्नुहुन्छ म तपाईँलाई प्रेम गर्दछु भने तपाईँलाई थाहा छ। यीशुले तिमीलाई भन्नुभयो, मेरा भेडाहरूलाई खुवाऊ। साँच्चै म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ तिमी आफैले आफ्नो पटुका बाँध्दथ्यौ र जहाँ इच्छा लाग्छ जान्थ्यौ, तर जब तिमी बुढा हुनेछौ तब तिमीले आफ्ना हात पसार्नेछौ र अरूले तिम्रो पटुका बाँधिदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ लगिनेछौ। कुन किसिमको मृत्युद्वारा तिमीले परमेश्वरको महिमा गर्नेछन् त्यसको संकेत गर्दै उहाँले यो भन्नु भएको थियो। यति भनेर उहाँले तिमीलाई भन्नुभयो मेरो पछि लाग। पत्रुसले पछि फर्किएर हेर्दा येशूले प्रेम गर्नुहुने चेलालाई पछि पछि आउँदै गरेको देखे। यिनले नै बेलुकीको भोजनको बेलामा उहाँको छातीमा ढल्किएर प्रभु तपाईँलाई पक्राइदिने को हो भनी सोधेका थिए। तिनलाई देखेर पत्रुसले येशूलाई भने, प्रभु यिनको चाहिँ के हुने? येशूले पत्रुसलाई भन्नुभयो, म नआएसम्म तिमी पर्खिरहनु भन्ने मेरो इच्छा भए पनि तिमीलाई के, तिमी मेरो पछि लाग। यसै कारण ती चेला मर्दैनन् भन्ने कुरा भाइहरूका बीचमा फैलियो। येशूले तिमी मर्दैनन् भन्नुभएको थिएन, तर म नआएसम्म तिमी पर्खिरहनु भन्ने मेरो इच्छा भए पनि तिमीलाई के भन्नुभएको थियो। यी तिनै चेलाहरू हुन् जसले यी कुराका विषयमा गवाही दिँदैछन् र यी कुरा लेखेका छन्, अनि हामी जान्दछौ कि तिनको गवाही साँचो छ। यसले अरू पनि धेरै कामहरू गर्नुभयो, ती मध्ये प्रत्येकको बारेमा लेखिने हो भने मलाई यस्तो लाग्छ कि तिनका विषयमा लेखिएको पुस्तकहरू संसारैभरि पनि हटाउने थिएनन्। प्रियहरू, हामीले अहिले सुसमाचारीय पुस्तक यहुन्नाको 21 अध्यायको 15 पददेखि 25 पदसम्म हामीले पाठ गर्यौं। यहाँ एउटा रोमाञ्चक घटना घटेको छ। एउटा चेलाहरूसँग येशु प्रभु बातचित गर्दै हुनुहुन्छ। येशु प्रभु पुनरुत्थान हुनु भइसकेपछि आफ्ना चेलाहरूका उहाँ बेला बखत यसरी उपस्थित हुनुहुन्थ्यो अनि आफ्ना चेलाहरूलाई उहाँले विभिन्न तौरबाट सिकाउँदै हुनुहुन्थ्यो। उहाँले तयार गर्दै हुनुहुन्थ्यो कि परमेश्वरको त्यो राज्य, परमेश्वरको त्यो सुसमाचार उहाँका चेलाहरूले अब सारा संसारभरि फैलाउनु पर्दथ्यो। त्यो जिम्मेवारी उहाँका चेलाहरूलाई उहाँले दिनुभएको थियो अनि उहाँले आफ्ना चेलाहरूलाई त्यसको लागि तालिम दिइरहनु भएको थियो। यहाँ सिमन पत्रुसलाई चाहिँ येशू प्रभुले 3 पटकसम्म सोध्नु भएको छ कि तिमी मलाई प्रेम गर्दछौ, अनि पत्रुसले पनि 3 पटक येशूलाई जवाफ दिएका छन् कि मैले प्रभु तपाईँलाई प्रेम गर्दछु, कि तपाईँ जान्नुहुन्छ। हो, वास्तवमा प्रभुले हामीलाई उहाँका चेलाहरूलाई अझै बनाऊ विश्वास दिन, तपाईँ हामी जसले प्रभुलाई मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गरेका छौं, परमेश्वरले यो कुरा उहाँको वचन मार्फत तपाईँ र मलाई पनि सोधिरहनु भएको छ कि तपाईँले येशूलाई प्रेम गर्नुहुन्छ। प्रभुले भन्नुभएको छ सिमन पत्रुसलाई पहिलो पटक कि तिमीले मलाई प्रेम गर्दछौ। सिमन पत्रुसले जवाब दिन्छन्, म प्रेम गर्छु प्रभु, अनि प्रभुले भन्नुभएको छ मेरा पाठाहरूलाई खुवाऊ। अब यहाँनिर हामीले के देख्दछौ भने सिमन पत्रुस अब एउटा चाहिँ भगौटे डरपोक होइन, ऊ सबैबाट त्रसित भएर भाग्ने एउटा चाहिँ त्यो एउटा व्यक्ति होइन, तर अब ऊ एउटा चाहिँ परमेश्वरको त्यो शक्ति प्राप्त गरिसकेपछि येशू प्रभुले उनलाई निर्देशन दिइसकेपछि अब पवित्र आत्माको उसको जीवनमा आगमन भइसकेपछि ऊ अब निडर भएर एउटा चाहिँ सेवक भएर एउटा अगुवा भएर ऊ जिउनु पर्दछ। अब उसको जीवन चाहिँ परिवर्तन भएको छ। अब उसले चाहिँ एउटा हौसलाका साथमा मानिसहरूको बीचमा त्यस्तो सन्देश, स्वर्गको सन्देश मानिसहरूको बीचमा फैलाउनु पर्ने त्यो दायित्व प्रभु येशू ख्रीष्टले पत्रुसलाई दिनु भएको छ। त्यसकारण प्रभुले भन्नुहुन्छ मेरा पाठाहरूलाई खुवाऊ। यसको वास्तविक अर्थ के हुन्छ भने तिमीले अब एउटा अगुवाको जीवन निर्वाह गर्नु पर्दछ। यो एउटा महत्वपूर्ण जिम्मेवारी प्रभु येशूले सिमन पत्रुसलाई दिनुभएको छ। विगतमा जे भयो जस्तो भयो, तर अब उपरान्त उसले चाहिँ आफ्नो जीवन परमेश्वरको कामको लागि समर्पण गर्नुपर्नेछ भनेर प्रभु येशूले सिमन पत्रुसलाई त्यो सिकाउँदै हुनुहुन्छ, त्यो जिम्मेवारी दिँदै हुनुहुन्छ। उहाँले दोस्रो पटक फेरि सोध्नु हुँदाखेरि सिमन पत्रुसले त्यही जवाब दिन्छन् कि प्रभु तपाईँले मलाई जान्नुहुन्छ, म तपाईँलाई कति प्रेम गर्छु भनेर। अनि प्रभु येशूले फेरि सिमन पत्रुसलाई भन्नुहुन्छ कि मेरा भेडाहरूको हेरचाह गर। येशू प्रभुले सिमन पत्रुसलाई एउटा जिम्मेवारी दिनुभएको छ कि अब सिमोन पत्रुस पहिलेको जस्तो एउटा खारजाको जीवन होइन, तर अब उनी एउटा चाहिँ अगुवाको जीवन, एउटा परमेश्वरको सुसन्देश बोकेर मानिसहरूको बीचमा उभिने एउटा निडर अगुवाको जीवन जिउनुपर्छ भन्ने त्यो जिम्मेवारी प्रभुले सिमोन पत्रुसलाई दिनुभएको छ। अनि त्यो एउटा जिम्मेवारीमा उहाँले भन्नुभएको छ, मेरा भेडाहरूको हेरचाह गर। पक्कै पनि प्रभु येशूको भेडा बनेको चाहिँ पक्कै पनि उहाँले विश्वासीहरूको कुरा गर्नुभएको छ। यहाँ जो साँच्चीकै निर्दोष छन्, जसलाई परमेश्वरको त्यो जीवित दर्शनको खाँचो छ, परमेश्वरको त्यो स्वर्गको सन्देश मानिसहरूलाई पुर्याउनु आवश्यक छ, ती कुराहरू प्रभु येशूले आफ्नो चेलाहरू मार्फत उपस्थित भएका त्यहाँनिर भौतिक रूपमा प्रभुसँग बातचित गर्ने प्रभुसँग गएका उहाँका 12 चेलाहरू मध्ये उहाँका चेलाहरूलाई परमेश्वरले यो आज्ञा गर्नु हुँदैछ कि तिमीहरू अब सारा संसारमा जानुपर्छ, सुसमाचार बोकेर, त्यो सासो सन्देश बोकेर मानिसहरूको बीचमा प्रभुको त्यो मुक्तिको सन्देश बोकेर जानुपर्छ। यति मात्र होइन, एउटा अगुवाको जिम्मेवारी के रहन्छ भन्ने कुरा पनि परमेश्वरले उहाँका चेलाहरूलाई सिकाउँदै हुनुहुन्छ कि सबैभन्दा पहिले पाठाहरूलाई खुवाउने कुरा, त्यो भनेको हामीले भौतिक रूपमा खुवाउने कुरा गरेको होइन, तर यो आत्मिकी रूपमा मानिसहरू मरेका छन्, आत्मिकी रूपमा मानिस तिर्खाएका छन्, परमेश्वरबाट टाढा भागेका छन्, परमेश्वरको त्यो राज्यको सुसमाचार उनीहरूले पाएका छैनन्, अब उनीहरू तिर्खाएकाहरूलाई भोकाएकाहरूलाई खुवाउने कुरा, त्यो जिम्मेवारी त्यो स्वर्गको सन्देश खुवाउनु हो। त्यसपछि उहाँको भेडाहरूको हेरचाह गर्ने कुरा, त्यो एउटा महत्वपूर्ण कुरा हो। एउटा अगुवा भइसकेपछि, एउटा लिडर भइसकेपछि, एउटा पास्टोरी सेवाकायमा अझ अगाडि बढेको त्यस्तो कुनै व्यक्ति आफ्ना विश्वासीहरूको हेरचाह गर्नु पर्दछ। हेरचाह गर्ने कुरा सामान्य छैन पक्कै पनि, हेरचाह गर्नको लागि, उनीहरूको वेदे गर्नको लागि, जसरी बाइबलमा थुप्रो उदाहरणहरू दिएको छ कि एउटा गोठालोले कसरी आफ्ना भेडाहरूको गाई वस्तुहरूको हेरचाह गर्दछ, विभिन्न किसिमका ध्वासाहरूबाट कसरी बचाउँदछ, मौसमहरूको अवस्था के छ, त्यो कुराहरू जानेर उनीहरूलाई कुन ठाउँमा लगेर चराउनु पर्ने हो, कुन ठाउँमा उनीहरूको लागि प्रशस्त खानेकुराहरू छ, कहाँनिर उनीहरूलाई सुरक्षा दिनुपर्छ भन्ने जस्ता विविध कुराहरू एउटा अगुवामा त्यो खालको चेतना हुनुपर्दछ, अथवा एउटा गोठालोमा ती सबै गुणहरूले परिपूर्ण हुनुपर्दछ। त्यसकारण त्यो कुराहरू चाहिँ सिमोन पत्रुसलाई प्रभुले भन्दै हुनुहुन्छ, अगुवा अथवा एउटा चाहिँ जिम्मेवार प्राप्त व्यक्तिमा यो खालको जिम्मेवारी हुनुपर्दछ, आफ्नो भेडाहरूलाई खुवाउने, आफ्नो भेडाहरूको रेखदेख गर्ने जिम्मेवारी एउटा अगुवाको हुन्छ। पत्रुसलाई फेरि सोध्नुहुन्छ कि पत्रुस, तिमीले मलाई प्रेम गर्छौ? अब यति बेला पत्रुस निराश हुन्छन्, अनि भन्दछन्, प्रभु तपाईँले सबै जान्नुहुन्छ। यसैले पत्रुसले त्यो पहिले उसले गरेको कुराको पनि उसले सम्झना गर्दछ, जति बेला परमेश्वरले भन्नुभएको थियो कि तिमी मलाई प्रेम गर्छौ, पत्रुसले भनेको थियो म तपाईँलाई प्रेम गर्छु प्रभु, अरू चेलाहरूभन्दा म तपाईँलाई धेरै प्रेम गर्छु, तर येशूले भन्नुभएको थियो तिमीले मलाई 3 भाले बाँच्नुभन्दा पहिले तिमीले मलाई इन्कार गर्नेछौ, अनि त्यो कुरा वास्तविक रूपमा भएको पनि थियो। अनि पत्रुसले यति बेला रियलाइज गर्छ, त्यो कुरालाई चाहिँ मुडन गर्छ, दुखित हुन्छ, साँच्चीकै प्रभुले 3 मलाई फेरि किन यो सोध्नु भएको हो भनेर। धेरै पटक विश्वासी जीवनमा परमेश्वरको वचनले, उहाँका कतिपय वचनहरूले हामीलाई प्रश्न गर्दछ प्रियहरू, कि तपाईँले येशूलाई साँचो प्रेम गर्नुभएको छ, कि येशूलाई तपाईँले आफ्नो पहिलो प्रेमका रूपमा तपाईँले उहाँलाई राख्नु भएको छ, त्यो प्रेमको पहिलो स्थान तपाईँले परमेश्वरलाई दिनुभएको छ अथवा अरू कुरालाई दिनुभएको छ। त्यसकारण येशू प्रभुले आफ्ना प्रिय चेलाहरू मध्येका पत्रुसलाई पनि सोध्नुहुन्छ कि तिमीले मलाई प्रेम गर्छौ, एकचोटि होइन, दुईचोटि होइन, 3 पटकसम्म फेरि सोध्नुहुन्छ, किनभने तपाईँलाई जान्ने इच्छा थियो, उसको मन परिवर्तन भएको त्यो कुरा प्रभु येशूले पत्रुसको मन परिवर्तन भएको देख्न चाहनुहुन्थ्यो। अन्तिम पटकसम्म पत्रुसले भन्दछन् कि प्रभु तपाईँ सबै जान्नुहुन्छ, म तपाईँलाई प्रेम गर्छु, अनि येशूले फेरि भन्नुहुन्छ, मेरा भेडाहरूलाई खुवाऊ,
2: पत्रुसलाई यी सबै कुराहरू यीशु प्रभुले बारम्बार भनिरहँदाखेरि उसलाई एउटा त्यो जिम्मेवारीको आभास हुन्छ। पक्कै पनि उसले आगामी दिनमा अब कस्तो जीवन जिउनु पर्ने हो उसले प्रश्नसँग बुझ्दछ कि अब यीशु प्रभुको त्यस्तो सन्देश मैले मेरो काँधमा बोकेर मानिसहरूको बीचमा म प्रचार गर्न निस्किनुपर्छ। मानिसहरूलाई त्यो परमेश्वरको बारेमा साँचो एउटा सुसन्देश मानिसहरूको आपुराउनु पर्छ भनेर पत्रुसले त्यो कुरा निर्भर गर्दछन्। उनले बुझ्दछन् प्रभुले मलाई यो प्रश्न सोध्नुको पछाडिको कारण यो रहेछ भनेर। अनि यसो प्रभुले फेरि थपेर भन्नुहुन्छ, साँच्चै म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ तिमी आफैले आफ्नो पटुका बाँध्दथ्यौ र जहाँ इच्छा लाग्छ त्यहाँ जान्थ्यौ, तर जब तिमी बुढा हुनेछौ तब तिमीले आफ्ना हात पसार्नेछौ र अरूले तिम्रो पटुका बाँधिदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमी लगिनेछौ। यो पत्रुसको भावी जीवनको बारेमा, उसको यात्राको बारेमा, उसको बुढेसकालमा ऊ कस्तो अवस्थामा रहनेछ भन्ने कुराहरू पनि प्रभु येशूले अहिले नै पत्रुसलाई बताउँदै हुनुहुन्थ्यो। यी शब्दहरूले पत्रुसले परमेश्वरको महिमाको निम्ति भोग्नुपर्ने मृत्युको किसिमलाई बुझाउँदछ भन्ने कुरा प्रश्न हामी हेर्न सक्दछौ। पाउल शहीद भएका समयतिर नै पत्रुस रोममा युरोपको शासनकालमा क्रुसमा टाँगेका थिए भने परम्परागत विवरणहरूमा हामी उल्लेख गरेको पाउँदछौ। तिनको आफ्नो अनुरोधमा तिनलाई उदुमन्त हुने गरी क्रुसमा टाँगिएको थियो किनकि तिनले आफ्नो प्रभुकै तरिकामा क्रुसमा टाँगिन आफू अयोग्य भएको अनुभूति गरेका थिए भनेर वचनमा लेखिएको छ। प्रियहरू, पत्रुस जसले प्रभुलाई तीन तीन पटक इन्कार गरेका छन्, प्रभु सँगसँगै हिँडेका थिए, प्रभु सँगसँगै खाएका थिए, अझै प्रभुलाई पक्राउ गर्दाखेरि त उनले तरवार निकालेर सैनिकहरूको कान पनि काटिदिएका थिए, यति जोश भएको मान्छे, तर जब प्रभु क्रुसमा टाँगिँदै हुनुहुन्थ्यो पत्रुसलाई सोधे शासकहरूले कि तिमीले यिनलाई चिन्दछौ, पत्रुसले एक पटक होइन दुई पटक होइन तीन तीन पटक उनले इन्कार गरे। त्यो कुराहरू पछि उनले अनुभूत गर्छन्, त्यो कुराको महसुस गर्छन्, अनि यसले उनलाई तीन पटकसम्म प्रश्न गरिसकेपछि र उनलाई उनको जीवन अब के हुने हो वा उनले कुन जिम्मेवारी लिएर अगाडि बढ्नु पर्ने हो प्रभुले यहाँनिर बताइसकेपछि पत्रुसले थाहा पाउँदछन् कि अब मेरो जीवन कसरी म जिउनु पर्दछ। म परमेश्वरको खातिर म मेरो जीवन म समर्पण गर्नेछु, म यसुको खातिर, उहाँको सुसमाचारका खातिर म मेरो सम्पूर्ण जीवन म समर्पण गर्नेछु भनेर पत्रुसले बताउँदछन्। यही कुरालाई ध्यान दिने सुसमाचारकै खातिर पछि पत्रुसलाई पनि मानिसहरूले मारेका छन्। रोममा उनको मृत्यु भएको छ, उनलाई क्रुसमा टाँगेर जसरी प्रभु येशू ख्रीष्टलाई क्रुसमा टाँगेर मारिएको थियो, सुसमाचारकै खातिर पत्रुसलाई पनि क्रुसमा टाँगेर मारिएको थियो। अनि पत्रुसले गरेको अनुरोधका कारणले गर्दाखेरि पत्रुस क्रुसमा उल्टो झुम्बिएर मरेका थिए। बाइबलमा हामीले हेर्ने हो भने यसुका चेलाहरू हेर्ने हो भने उनीहरूको मृत्यु पनि विभिन्न तौरबाट, विभिन्न दण्ड र सजायहरू भोगेर, मानिसहरूबाट सतावटहरू खेपेर मृत्यु भएको हामीले पाउँदछौ। उनीहरूको जीवन सहज थिएन। हामीले यसरी हेर्नु पर्दाखेरि एउटा अगुवा, एउटा चाहिँ नेतृत्व गरेर हिँड्ने मानिसहरूमा कति जिम्मेवारी रहन्छ, प्रभुको सुसमाचार बोकेर मानिसहरूको बीचमा जानको लागि कति एउटा गहन विषय हो यो भन्ने कुरा, एउटा कति महत्वपूर्ण जिम्मेवारी हो भन्ने कुरा उहाँका चेलाहरूलाई प्रभु येशूले दिनुभएको जिम्मेवारी अनुसार हामीले थाहा पाउन सक्दछौ। वास्तविक रूपमा प्रभु येशूको एउटा साँचो सन्देश मानिसहरूको बीचमा प्रचार गर्नको लागि उनीहरूलाई बाध्यता थिएन, उनीहरूलाई प्रभुले गर्नुपर्छ, यो तिमीहरूले नगरेसम्म अरू कसैले गर्दैन भनेर त्यो कुरा चाहिँ उनीहरूका चेलाहरूलाई प्रभु येशूले बाध्य बनाउनु भएको थिएन। तर जब उनीहरूले येशू प्रभु मृत्युलाई पनि जितेर बौरी उठ्नुभयो अनि उहाँ साँचो परमेश्वर हुनुहुन्छ भन्ने कुरा जब उनीहरूले थाहा पाए, त्यसपछि उनीहरूमा थुप्रो बदलावहरू आयो, उनीहरू निकै परिवर्तन भए, उनीहरू निकै जोशीला भएर उनीहरू यरुसलेमबाट अन्य देशहरू हुँदै, अन्य ठाउँहरूमा हुँदै, विभिन्न मानिसहरूको बीचमा खतराहरू मोल्दै, उनीहरू विभिन्न शासकहरूको डर नमानिकन सुसमाचार प्रचार गर्दै गए। फलस्वरूप आदत पाएर हामीले प्रभु येशूको एउटा साँचो सन्देश, सुसन्देश, एउटा मुक्तिको सन्देश हामीले सुन्न पाएका छौ। प्रभु येशूलाई विश्वास गर्नु भनेको संसारमा हामीले दुःख भोगे तापनि प्रियहरू हाम्रो मुक्ति र उद्धारको विषय हो। प्रभु येशूलाई विश्वास गर्नु भनेको उहाँलाई हामीले सम्पूर्ण हृदयले एउटा साँचो परमेश्वर भनी ठान्नु हो कि उहाँले हामीलाई हाम्रो पापहरू धोएर हाम्रा अधर्महरू क्षमा गरेर यीशु प्रभुद्वारा हामीले मुक्ति र उद्धार पाउनेछौ भन्ने कुराको निश्चयता हो। संसारिक रूपमा उहाँका चेलाहरू दुःख र संकट भएर जानु पर्यो, तर पनि बाइबलमा लेखिएको छ उनीहरू स्वर्गमा परमेश्वरसँग पक्कै पनि निश्चयसँग उनीहरू स्वर्गमा परमेश्वरसँग रहनेछन्। त्यो अनन्तताको एउटा जीवनमा उनीहरू रहनेछन्, परमेश्वरसँग त्यो अनन्त जीवनमा उनीहरू रहनेछन्। स्वर्गको त्यो विलासिता जीवनमा उनीहरू सधैँभरि कहिले पनि नाश नहुने त्यो जीवनमा उनीहरू रहनेछन्। अनि जसले उहाँमाथि विश्वास गर्दछ, संसारमा हामीले दुःख कष्ट संघर्ष भोगे तापनि हामी परमेश्वरसँग यो भौतिक पार्थिव शरीर मरेर गइसकेपछि हामी उहाँसँग सदा सर्वदा रहिरहनेछौ। एउटा अनन्तताको जीवनमा, एउटा स्वर्गको जीवनमा परमेश्वरसँग हामी खुशी साथ रहनेछौ। बाइबलको मूल सिद्धान्त, प्रभु येशूले दिनुभएको मूल शिक्षा यही हो कि उहाँमाथि विश्वास गर्यो भने हामी मरे पनि हामी जीवित रहनेछौ। संसारमा हामी दुःख संकट अनि विभिन्न व्यवधानहरू सतावटहरू खेदहरू भएर जानु परे तापनि हाम्रो अन्तिम गन्तव्य भनेको स्वर्ग हो, जहाँ परमेश्वर हाम्रो साथ पाउनुहुनेछ। प्रभुले यहाँ पछि हेर्नु पर्दाखेरि उहाँ दोस्रो पटक फेरि आउनुहुने कुरा गरेको छ, अनि जब उहाँ दोस्रो पटक आउनुहुन्छ त्यसपछि उहाँले आफ्ना चेलाहरूको सारा दुःखहरू, सारा कष्टहरू, सारा संघर्षहरू, उनीहरूले भोगेका ती संघर्षहरूलाई प्रभु येशूले सधैँभरिका लागि मिटाइदिनुहुनेछ, अनि उहाँले हाम्रो आँखाबाट आँसु पुछिदिनुहुनेछ। त्यहाँ कहिले शोक हुने छैन, त्यहाँ कहिले पीड़ा हुने छैन, तर सधैँभरि हर्ष नै हर्ष परमेश्वरसँग हामी रहनेछौ। त्यसकारण आज यो वचन सुनिरहनुभएका प्रिय श्रोताहरू, बाइबलले कहिले पनि प्रभु येशूलाई विश्वास गरेपछि सम्पन्न सम्पन्न हुन्छ, सबै दुःख कष्टहरू सबै कुराहरूबाट छुटकारा भएर संसारमा हाँसी खुसी एउटा रमाइलो जीवन जिउन पाइन्छ भन्ने कुरा खोको आएको साथमा कहीँ पनि बताएको छैन। येशूका चेलाहरूले जसरी दुःख कष्टहरू भोगे, हामीले पनि ती कष्टहरू संकटहरू भोग्नु पर्दाखेरि पनि हामी निराश हुनु हुँदैन। हामी निराश भएर, हामी निकै आकुल व्याकुल भएर ओहो अब हामीले विश्वास गरेको परमेश्वर त साँचो परमेश्वर हुनु हुँदैन रहेछ भन्ने जस्ता अविश्वासहरू हाम्रो हृदयमा उत्पन्न भयो भने हामीले साँचो रूपमा परमेश्वरलाई अझै बुझ्न बाँकी नै छ। साँच्चीकै जसरी यहाँनिर वचनमा भनिएको छ, येशूलाई प्रेम गर्ने चेलाले संकटहरू सामना गर्नुपर्दछ, दुःखहरूको सामना गर्नुपर्दछ, साँगुरो बाटो भएर हिँड्नु पर्दछ, सुसमाचारका खातिर आफ्नो प्राण पनि त्याग्नु पर्दछ। बाइबलमा धेरै घटनाहरू छन् र हाम्रो वास्तविक जीवनमा पनि हामीले हेर्नु पर्दाखेरि धेरै त्यस्ता घटनाहरू छन्। नेपालमा पनि कति मानिसहरूले सुसमाचारका खातिर आफ्नो प्राण अर्पण गरेका छन्। त्यसकारण परमेश्वरसँगको त्यो सम्बन्ध भनेको, त्यो यात्रा भनेको संसारमा मात्र टुङ्गिने यात्रा होइन प्रियहरू, त्यो सधैँभरिलाई अनन्तताको यात्रा हो, त्यो परमेश्वरसँग रहिरहन पाउने एउटा स्वर्गको यात्रा हो। संसारबाट सुरु भएको त्यो यात्रा हामी स्वर्गमा परमेश्वरसँग रहने, उहाँसँग सदा सर्वदा रहन पाउने यात्रा हो। त्यसकारण आज म तपाईँलाई उत्साह दिन्छु, निराश नहुनुहोस्, हतोत्साहित नहुनुहोस्, परमेश्वरमा निरन्तर प्रार्थना गरिरहनुहोस्, परमेश्वरमा निरन्तर त्यो उहाँको सान्निध्यतामा, उहाँको सम्बन्धमा निर्माण हुँदै जानुहोस्। परमेश्वरले तपाईँ र म सबैजनालाई आशिष दिनुभएको होस्। आजको वचनले तपाईँको हृदयमा काम गरेको छ भन्ने म विश्वास गर्दछु। हवस् त, जीवनको वचन रेडियो कार्यक्रममा वचन सुनेर साथ दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ। हामी फेरि भेट्नेछौ।

0: सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौँ। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनु भएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको छ।
1: रेडियो कार्यक्रम जीवनको वचनका लागि तपाईँको कुनै प्रतिक्रिया सल्लाह सुझावहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। यसको लागि सम्पर्क मोबाइल नम्बर 98510 38516 98510 38516 जुनसुकै बेला पनि सम्पर्क गर्न सक्नुहुनेछ। यदि तपाईँलाई कार्यक्रम सुनेर बाइबल अध्ययन गर्न मन लागेको छ भने पनि हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँलाई बाइबल उपलब्ध गराउनेछौँ।
0: हस्त श्रोता, आजका लागि म प्रस्तुता कुलराज पनि भोलि फेरि उपस्थित हुने भाषाका साथ बिदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्।
2: गरेको मान्छे नाटो गरेन,
3: मैले कहिले गरेँ तपाईँलाई सहयोग
2: अब गर्नुहुन्छ। 8 लाख सहयोग,
3: 8 लाख छैन मसा पैसा,
2: ब्याज भयो ब्याज
3: 36%।
2: नमस्कार, म निर्मल शर्मा, तपाईँहरू सुन्नुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ट्ज। सुनौ र सुनाऊ।

नमस्कार, म गायक तथा संगीतकार निर्मल बस्नेत। तपाईँ अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ज। सुनौ र सुनाऊ।

यदि तपाईँ साँचो शान्ति र विजय पाउन चाहनुहुन्छ भने नम्रतामा रहने अभ्यास गर्नुहोस्। तपाईँ अहिले सुनिरहनु भएको छ ग्रेस एफएम 107.6 मेगाहर्ज। सुनौ र सुनाऊ।

0: छ मेरो हर
1: हजुर, यो दाँत दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, त्यसमाथि फेरि मुख गनाए भन्छ। यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन।
2: समस्यालाई व्यवस्था चाहिँ नगर्नुहोस् है दाइ, विनयमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है।
1: होइन कहाँ गएर उपचार गर्ने त,
2: स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
3: हजुर, हामी कहाँ अनुभूति दन्त चिकित्सा घरको टोलीबाट अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्केनिङ, सिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, कृत्रिम दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।
2: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ।
3: स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस् ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841478062 9813 80 63 15। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर। कुनै पनि चाड पर्व अथवा विशेष अवसरमा के तपाईँ नयाँ फेसन खोज्दै हुनुहुन्छ? स्टाइल पनि, गुणस्तर पनि अनि मूल्यमा पनि बचत चाहिएको छ? यदि त्यस्तो हो भने आउनुहोस् राजु फेसन हाउसमा। विगत 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित जेन्ट्सका सम्पूर्ण लुगा कपडाहरू, स्टिलदेखि पाउसम्म अहिलेको ट्रेन्डिङका लुगा कपडाहरू, जुत्ता चप्पल, फर्मल तथा क्याजुअल रेडिमेड सम्पूर्ण कपडाहरू एकै छाना मुनि 20% छुटका साथमा राजु फेसन हाउसले धमाधम लुगा कपडाहरू उपलब्ध गराइरहेको छ। साथै विभिन्न चाड पर्व तथा मेलाहरूमा विशेष छुटका साथमा लुगा कपडाहरू उपलब्ध रहेको छ। यसै विज्ञापन सुनेर आउनुहुने सम्पूर्णलाई विशेष छुटको व्यवस्था रहेको जानकारी गराउँदछौ। राजु फेसन हाउस तपाईँको आफ्नै फेसन गन्तव्य। प्रोप्राइटर राजु ताना बासु। सम्पर्क मोबाइल नम्बर 9851927740 9841362013। राजु फेसन हाउस टुरिज्म मार्केट राम मन्दिर भक्तपुर।
2: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
4: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
4: खिचौ खिचौ केटाकेटी सबै सुस्तानु खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
4: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामीले बुहारी हुँदैछ, योभन्दा ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो यो त गैर कानुनी समेत हुन्छ।
0: नेपाल सरकार विज्ञापन अन्धकारदेखि ज्योतितर्फ, मृत्युदेखि जीवनतर्फ उज्यालो।

0: जयमसी तथा नमस्कार। रेडियो कार्यक्रम उज्यालो किरणमा यहाँलाई हार्दिक स्वागत छ। म कार्यक्रम प्रस्तोता गोविन्द विश्वकर्मा। कार्यक्रम उज्यालो किरणको यो 12 अंक ग्रेस एफएम 107.6 मेगाहर्ज अक्टोबरबाट प्रत्येक आइतबार बिहान 7 बजे र रेडियो छिमेकी 107.2 मेगाहर्ज बुटोलबाट प्रत्येक सोमबार साँझ 5 बजे हामी कार्यक्रम उज्यालो किरण लिएर तपाईँहरू कहाँ आउने गर्दछौं। प्रिय विश्वासीजन, यो संसार अन्धकारको शक्तिले ढाकेको छ, जहाँ डियाबोलसको अन्धकारको शक्तिले काम गर्दछ, तर येशूको ज्योति सामु त्यो टिक्न सक्दैन। बाइबलको पुस्तक लुका 8 अध्यायको 26 48 हेर्ने हो भने त्यहाँ एकजना भूतात्मा लागेको मानिसका बारेमा बताएको छ, जो येशूलाई देखेर उहाँ कहाँ दौडेर आएर सोध्छ, हे सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईलाई मसँग के काम? बिन्ती गर्दछु, मलाई नसताउनुहोस्। पछि येशूले त्यस भूतात्मालाई उक्त मानिसको शरीर छाडेर जान आज्ञा गर्नुभएपछि उक्त भूतात्माको फौज नजिकै रहेको ठूलो सुँगुरको बथानमा गई भीरबाट समुद्रमा हाम फालेको घटना हामी पाउँदछौ। यो त एउटा उदाहरणीय घटना मात्र हो, बाइबलमा र हाम्रो वास्तविक जीवनमा पनि हामीले धेरै मानिसहरूलाई अन्धकारको शक्तिले आफ्नो वशमा लिई दुःख दिएको हामी पाउँदछौं। तर जब येशूको ज्योति तिनीहरूमाथि चम्कन्छ, त्यहाँ त्यस्ता शक्तिहरू थरथर काँपेर भाग्दछन् र सधैँको लागि हटेर जान्छन्। यसकारण येशूमाथि विश्वास गर्नु भनेको त्यस्ता प्रकारका शक्तिहरूबाट छुटकारा पाउनु हो, अन्धकारको शक्तिमाथि विजय हुनु हो र उहाँको असीम शान्ति आफ्नो जीवनमा ल्याउनु हो। आजको कार्यक्रम उज्यालो किरणमा हामीले यस्तै एकजना पात्रको जीवन भोगाई लिएर आएका छौं, जसको परिवार कुनै समय संसारका अनेक चुडामुना तन्त्र मन्त्र लगायत अन्धकारको शक्तिले सताइएको र पिसिएको थियो। तर जब उहाँहरूले प्रभु येशूलाई विश्वास गर्नुभयो, उहाँहरूको परिवारमा छुटकारा आयो, शान्ति आयो र विजयको जीवन लिएर अघि बढ्नुभयो। झापा जिल्लामा स्थायी घर भएका राजवंशी समुदायका परमेश्वर गजन नेपाल मातृभाषा अनुवादक समाजका कार्यकारी निर्देशक आदरणीय जोन मेहर राजवंशीज्यूको जीवन भोगाई तपाईँका लागि कार्यक्रम उज्यालो किरणमा हामी लिएर आएका छौं। अबको क्रममा सुनौ उहाँसँगको कुराकानी। सरलाई हाम्रो कार्यक्रममा स्वागत छ सर। विशेष गरी यो लामो समयसम्म हजुरहरूले बाइबलको अनुवादमा चाहिँ काम गर्नु भइरहेको छ, विशेष गरी मातृभाषामा नेपालमा रहेका अधिकांश भाषाहरूको त्यसमाथि पनि आम सर्वसाधारणहरूले अनि एउटा उहाँको आफ्नै भाषामा मातृभाषामा बाइबललाई अध्ययन गर्न पाउने बुझ्न पाउने त्यो एउटा उद्देश्य राखेर हजुरहरूले उसले चाहिँ काम गरिरहनु भएको छ। तपाईँ एउटा कार्यकारी निर्देशकको रूपमा काम गर्दै हुनुहुन्छ, यति लामो सेवादायको पछाडि एउटा हजुरको आफ्नो व्यक्तिगत जीवनलाई मैले थोरै केलाउन चाहेँ श्रोताहरूको लागि। हजुरले प्रभुलाई कसरी विश्वास गर्नुभयो अनि त्यो अहिलेसम्मको यो यात्रा छोटोमा सम्झिनु पर्दाखेरि कसरी सम्झिनुहुन्छ?
1: अब यो म 50+ भएँ अहिले, यसलाई अब सानो पारेर भन्दाखेरि पनि म सानो भन्ने कोसिस गर्छु। राजवंशीहरूको आफ्नै कुल देवता हुन्छ, त्यस अनुसार म राजवंशी कुल गरेर नहुर्के बढे म घरको सानो काँचो छोरा, निश्चय नै हरेक बुवा आमाहरूको लागि छोराछोरीले राम्रो गरौँ भन्ने उद्देश्य नै हुन्छ र मैले परिवारबाट पढ्ने त्यो अवसर पाएँ। म मध्यम वर्गीय पनि भन्दिनँ, मध्यम चल्लो मध्यम वर्गीय भन्न मन पराउँछु, किसान धारणाको हो, तैपनि स्ट्रगल नै थियो, पढ्ने मौका पाएँ। गाउँघरमा बस्दाखेरि आफ्नै कुल घरनाका कुराहरू सिक्ने सिकाउने कुराहरू त भइहाल्यो नि, त्यस अनुरूप म त्यति साह्रो धार्मिक विरुद्ध थिएन तर छाडा पनि थिएन। यस्तैको क्रममा मेरो स्कुल जीवन सिद्धियो, त्यस पछाडि मेरो कलेज जीवन मैले सुरु गर्दा म 18-19 थिएँ। म पढ्दाखेरि मेरो घर चाहिँ झापाको 5 गछी भन्ने ठाउँ हो, अहिले त्यसलाई शिवस्व दासी भन्छु। के अरे म पढ्दाखेरि जब पढेँ मतलब जुन घरमा बसेर म डेरा गरेर पढ्थेँ त्यो घरमा मैले मेरो विद्यार्थी जीवनमा कहीँबाट कतैबाट चर्चा गर्ने कहिले पाइनँ। त्यो दिन चाहिँ मलाई कसैले घरबाट लिन आएको भन्ने कुरा आयो, मतलब त्यो नै झसङ्ग भयो। त्यही दिन चाहिँ म फेरि अब त्यतिखेरको बेलामा भन्नु भने सिनेमा हलभित्र भेटिनी भने चाहिँ शनिबारको दिन अब मेरो सबै पर्दा पास हुनु भयो भन्ने भयो। त्यो डरलाई पनि अर्को डरले जितिदियो, मलाई लिन आउने चाहिँ काका हुनुहुन्थ्यो, अनि भन्नुभयो तिम्रो घरमा तिम्रो कान्छे दिदी आज कि होली भन्ने अवस्थामा हुनुहुन्छ, धेरै भयो त्यसमा म तिमीलाई लिन आएको मन पनि भयो भावनामा एकदमै चिन्तित भएँ। घर जाँदाखेरि मैले पाएँ उहाँ अचेतन अवस्थामा हुनुहुन्थ्यो, बोल्दाखेरि पनि उहाँको मन ठेगानमा थिएन, बुझ्दै जाँदाखेरि कसैले लगाइदिएको भन्ने कुराहरू बुझेँ। यसले यो बुझ्न सक्छौँ हाम्रो एरियामा हाम्रो ठाउँमा खेल्ने र खेलाउने लाउने र लगाउने कुराहरू छन् भन्ने लाउँछन् हो, त्यो लाउने खालको प्रवृत्तिको हुँदो रहेछ भने बुझेँ। तर म आफू चाहिँ त्यतिखेरको अध्ययनले सबै भगवान् छ भन्ने त्यसमा विश्वास गर्न लाग्दैन। त्यसपछि मैले हाम्रो ज्याजाले भ्याएसम्म डक्टर वरिपरिको डक्टर हेरौँ भने डक्टरबाट औषधि पानीहरू ल्यायौँ गऱ्यो, तर त्यो विश्व नेस पनि भएन। त्यसपछि गाउँघरका बुजुर्गहरूले भन्छन् तिनीहरू अहिलेका पढे लेखेकाहरूले यो कुरालाई विश्वास गर्दैनौ कि तर फुल लगाउनुपर्छ, अनि हुन सक्छ होला साइकोलोजिकल केही भयो होला। त्यो लगाए पछाडि लन्डनमा तपाईँहरूलाई के मन लाग्छ गर्नुहोस् भनेपछि हाम्रो त आफ्नै हामी कसाई भन्छौँ, कसै कसैले लाजा पनि भन्छ, हाम्रो टेक्नोलोजी हो हामीको लागि त्यो गर्यो। त्यसो गर्दाखेरि त्यसले पनि भएन, नभइसकेपछि अरू कसैले होइन त्यो अर्को खालको हामी त्यो हाम्रो फरान हुन्छ नि, त्यो हाम्रो प्रचलनको त होइन, आफ्नो कल्चरली त होइन, त्यो गरेर हेर्नुहोस् भन्यो। यसले के देखाउँछ भने हरेक उपायहरू गर्यो, केही लागेन, केही लागेन। उहाँको अवस्था के थियो, कस्तो अवस्था, उहाँ खान नसक्ने, सुत्न नसक्ने, रेस्टलेस, शारीरिक रूपमा जीर्ण हुँदै गइरहेको, अर्ध चेतन भनौँ न, अब यो मानसिक रूपमा सन्तुलन जस्तो छ। यस्तै यस्तैमा चलिरहँदाखेरि अब चाहिँ लास्टतिर गयो, मैले कुनै समयमा एउटा सानो पर्चा पढाएको थिएँ, त्यसमा लेखिएको थियो यसोमा कोही विश्वास गर्यो भने मर्यो भने पनि बाँच्नेछ। त्यो लेखेको त्यस्तो थियो, भेटाएको थिएँ, विवेकले चाहिँ मान्दैन, विश्वास त्यत्रो ठुलो छैन, अनि त्यत्रो समय त्यत्रो गरिहाल्यो, थाहा छ क्रिस्चियन भयो भने सतावट आउँछ, बाइकहरू हुन्छ, पानी बाराबार हुन्छन्, मान्छेहरू सबै रिसाउँछन्, आफन्तहरू टाढिन्छन्, छिमेकीहरूले एक्लो बनाउँछन्, एक्लो भुइन्छ, सबै थाहा छ। तर प्रश्न चाहिँ कहाँ हुन्छ भन्दाखेरि मर्नुभन्दा त बोलाउनु नै भयो नि त, होइन, केही हुन्छ भने गरौँ न त भन्ने यो भएपछि चाहिँ मैले घरका बुवा आमाहरूसँग यसो अनुमति मागेँ, उहाँहरू फुल्का नहुँदै अब तिम्रो खुसीहरू त गरिसक्यो गर भन्ने खाले गर्दैन। अनि मलाई सम्झना आउँछ त्यो 2049 सालको वैशाख महिना हुनुपर्छ, बाह्रले त अब त्यो बुधबारको साँचो हो कि भन्छु म, गते ठ्याक्कै 12 नै हो भन्दिनँ, धेरै अगाडि यो पुरानो कलम बनाउनुपर्छ, ठ्याक्कै हुँदैन। साँझको समय त्यही काका जो काका मलाई लिएर आउनुहुन्थ्यो, त्यही काकालाई लिएर गाउँदेखि झन्डै 2-3 किलोमिटर टाढामा हामी त्यो 7 बजेतिर अनि गयौँ, हामी चाहिँ हेरेर गयौँ। जाँदाखेरि क्रिस्चियन साथी एकजना अर्को गाउँको गाउँको घर छोप्रै खालको हुन्छ, हाम्रो खुट्टा चाहिँ देख्नु हाम्रो देखिएन, उहाँहरू अलिकति उहाँहरूलाई सजिलो लाग्यो, उहाँ टुकी बालेर केही पढिराखेको जस्तो लेख्नु को होला भन्नुभएको थियो, अलिक निहुरियो कोला भनेपछि त मान्नु पऱ्यो नि त, निहुरेपछि अनुहार देख्नु भने कहिले नसोचेर मान्छे किन आए, के कामले आउनुभयो, के त उहाँहरू क्रिस्चियन, त्यही माथि हामी साँझमा राखेर अलिकति उहाँहरूलाई आतङ्कित भएर जस्तै भयो। अनि हामीले सानो अनुरोध गर्यो, हाम्रो घरको विराम चाहिँ हामीले सुनेका छौँ, तपाईँहरूले प्रार्थना गरिदिनु भयो भने निको हुन्छ अरे, अनि एक दुसरालाई हिँडाएर गर्नुभयो उहाँहरू पनि गर्नुभयो, तपाईँहरू जानुहोस् छोटो बाटो हामी
2: सागमा के थियो
1: सर्च हो कि होइन, तर उहाँहरू त्यहाँ भेला भएर त्यहाँ सङ्गति गर्नु भन्थ्यो भन्ने चाहिँ अहिले बुझाएको त्यो थाहा पाउँछ
2: है। त्यति बेलाको समयमा चर्चलाई त्यति धेरै वैधानिकता
1: 49 साल भनेपछि त अब 46 सालमा प्रधानमन्त्री आइसकेको रहे पनि गाउँघरमा गाह्रो चाहिँ थियो, त्यो विशेष गरिकन हाम्रो एरियामा होइन तराईको भागहरूमा गाह्रो थियो, त्यो आफ्नै गाउँलामा बोल्न सकेन विश्वासहरू थिए। त्यसपछि उहाँहरू आउनुभयो, आइसकेर अरू केही गर्नु भएन, उहाँहरूले भन्नुभयो हामी धामी होइन, हामी धामी होइन, हामी लिएको पार्ने होइन, लिएको पार्ने चाहिँ यसो हुनुहुन्छ, किनभने यसोले धेरै रोगी र बिमारीहरूलाई निको पार्नु भएको कथा घटनाहरू सत्यताहरू बाहिरभित्र उल्लेख भएको हामी पाउँछौँ, र तपाईँलाई त्यो विश्वास लाग्छ भने हामी प्रार्थना चाहिँ गरिदिन्छौँ। अनि अब अर्थ चेतन भएको मान्छेले हुन्छ नि भनेर टाको हलाएको जस्तो गर्नुभयो, उहाँहरूले सानो प्रार्थना खाता गर्नुभयो, गोरामा लाउनुभयो। झन्डै दुई हप्ता वरिपरिदेखि नसुतेको मान्छे त्यो दिन दुई घण्टा सुत्नुभयो। सुतेपछि त अलिक फ्रेस हुन्छ, घरमा सुन्दैन, हामीलाई त आशा जाग्यो, आशा जाग्यो हुन्छ होला भनेर। अहिलेसम्म गाउँघरका मान्छेहरूलाई थाहा दिएको छैन हामीले, गप्प रूपमा आउनु हो, गर्न जानु तर अब भोलिपल्ट त फेरि गर्नु अनि हामी फेरि कसोको जाने भन्ने आया फेरि ग्रहण गरौँ न भन्ने, अनि आउँदै जाने प्रार्थना गर्ने निको हुँदै फेरि गर्ने, अनि यसरी त कहाँ हुन्छ त काम धन्दा पनि त छैन मान्छेको, यसरी कहाँ कहाँ सधैँ सकिन्छ होइन? उहाँको पनि काम छ, हाम्रो पनि काम छ, यसो बिरामीलाई नै हुँदैन घरमा लगाएर चाहिँ। त्यसपछि चाहिँ पारिवारिक रूपमा एक किसिमको दण्ड आयो, दण्ड के आयो भन्दा अहिलेसम्म दण्डेर आउने गर्दै जान्थ्यो, अब त बिरामीलाई लिएर गएपछि त कहाँ लागेको, कसकोमा लगेको सोध्ने भयो, थाहा पाउँदा
2: समाजको डर थियो हजुरलाई, क्रिस्चियन भयो भने त यस्तो हुन्छ भन्ने गाउँ समाजको एउटा हजुरलाई
1: पक्का पक्का। अनि बाउस बराको पर्यो, अब बाउले चाहिँ सहमत जनाउनु भएन, मैले चाहिँ एकदमै त्यतिखेर ठोस रूपमा के भने यदि तपाईँले अब यो मेरो कुरालाई मान्नु मेरो घर छोडेर निस्किनुहुन्छ, यस्तो जङ्गलमा बस्नु सक्दैन, यस्तो अशान्तिमा बस्नु सक्दिनँ, म मेरो पढाइ गर्नु पर्दैन, मेरो भविष्य छैन, यही पर्खेर बस्ने अशान्तिमा अध्ययारोमा त्यो अनकान्तमा कता कता डरै डरमा त यसरी बाँच्न सकिँदैन, कहिले सक्नु सकिन्छ? तपाईँ त्यो समाज त्यो घर त्यो परिवार त्यो आफन्त भन्नुहुन्छ, अहिलेसम्म कहिले के गर्छ बिरामीको लागि? सान्त्वना त जसले पनि दिन्छ नि उनीहरूले सक्ने त्यति नै हो, तर हाम्रो परिवारको लागि हाम्रो मान्छेहरूको लागि हाम्रो भित्री चेतन शक्ति बढेन भने त हुँदैन त। यो व्यक्ति हाम्रो दिदी बाँच्यो भने ठुलो कुरा हो कि मर्यो भने ठुलाको कुरा हो? यो कुरालाई त बुझ्नुपर्छ भन्दाखेरि उहाँ रुनुभयो, अनि म उहाँको आँसु पठाएको छु, आफू पनि हुँदै रहेछु। त्यसपछि छिमेकीको गोरुवाडामा राखेर आमालाई साथी दिएर लगेर पुर्याएर म फर्केँ, साँझ साँझ पारेर फर्केँ। अब घरमा तिनजना छौँ, बुवा म अनि माइली दिदी, साँझ अझै घुसेको छैन। अनि चराईको घरमा मलाई सम्झना हुन्छ भने जसो गरिब होस् कम्तीमा दुई धुरी त हुन्छ, दुईतिर दुईवटा घर, हाम्रो त चारै धुरी थियो, त्यस कारण धेरैपल्ट चौधरी भन्ने शब्द आएको हो कि थाहा छैन, भन्थ्यो चौधरी भनेर, चारतिर धुरी भएको चौधरी भन्थ्यो, त अर्को राणा सालमा त अब चौधरी भन्ने अर्को अर्थ छ। अनि एउटा घरदेखि अर्को घरमा दिउँसै बस्न डराउनुहुन्थ्यो, प्रश्न आएको थियो, बिरामी त भइसक्यो त, अब हामी उनीहरू त सुरक्षित बस्नु पर्यो नि त, अझै भयङ्कर लागिरहेको छ, हामीलाई डर लागिरहेको छ दिउँसै, एक ठाउँबाट अर्को ठाउँमा जानु, एक घरमा डरको घटनामा फस्नु, बाँच्ने चाहिँ कसरी त नि? एकदमै ठुलो लाग्यो, ढाडस दिँदै त्यो रात बस्यो। भोलिपल्ट चाहिँ मनमा ठुलो प्रश्न आयो, आखिर के हो यसो, के हो जसको नाममा शब्द मात्रै त हुनुको कारण तिनीहरूको व्यक्तिगत हृदयमा शान्ति आउँछ, विश्राम पाउँछ भन्ने के रहेछ यो भन्ने एउटा जिज्ञासा चाहिँ आयो। त्यसपछि भेट्न जाने क्रममा उहाँलाई भेट्न जाँदाखेरि सानो बच्चाहरू दिनुभयो, बच्चाहरू पढे, अब पढ्दै जाँदाखेरि थापा भए यसो एसिया लिँदै हो, यसो एउटा व्यक्ति हो, मानिसको रूपमा आउनुभएको, जिएको, कष्ट उठाएको, शिक्षा दिएको, उहाँले आफैले केही गल्ती नगरे पनि उहाँले आरोप लगाएको, विभिन्न विभिन्न कुराहरू मारिएको, बोरिटेको, फेरि आउँछु भन्ने प्रतिज्ञा गरेको, धेरै कुराहरू आयो। तर मैले अझै मानेको छैन किनभने समाजको दबाव अनि समाजको त्यो भेललाई फेर्नलाई गाह्रो हुन्छ भन्ने चाहिँ लाग्छ। दिदी अविवाहित हो, त्यो दिदीभन्दा माइलो दिदी अझै अविवाहित हुनुहुन्छ, दाइमा भन्दा माथि तर दिदीहरूभन्दा पाँचौँ अचिताबाट बाहिर हुनुहुन्थ्यो। अब त्यो पढिसकेपछि मनमा मेरो अङ्कुरण भयो विश्वासको, तर प्रस्तुत गर्नु मलाई गाह्रो छ, तर निश्चय गरे यदि केही गरेको यहाँ संसारमा ईश्वर छ र सत्य हो भने यसो त ऐतिहासिक मान्छे हो नि, यसो त ऐतिहासिक मान्छे हो जसले जसको जन्मले गर्दा विश्वासलाई विभागमा बाँडेको छैन, ईसासम्म त ईसापूर्व, अनि यसलाई कसरी गर्न गाह्रो? यदि केही गरिकन धर्म धर्मसँग सत्य छ भने त्यो चाहिँ यसो नै हुनुपर्छ, अरू त छैन। अनि अब निष्कर्षमा पुगिसकेपछि म बिस्तारै भित्रभित्रै भित्रभित्र विचार गर्न थालिसकेको छु, देखियो अरू धेरै कुराहरू पढ्दै गएपछिबाट बाटो सत्य हो, जीवन मनै हो, जीवनमा पनि धान मनै हो, म असल गोठाल हो, मेहनत गर्ने र बदलिलाई दिएकाहरू तिमीहरू मका हो, म तिमीहरूलाई विश्राम दिनेछु, मेरो जवान हो, तिमीहरू हृदयमा विश्राम पाउनेछु, धेरै धेरै कुराहरू बुझ्दै बुझ्दै गएँ म। अनि त्यसपछि चाहिँ भन्न थालेँ, उहाँहरूले त्यसै बिचमा गर्दा चाहिँ त्यतिखेर क्याम्पस सेटको चारा पुग्ने भन्थ्यो, त्यो दिनुभयो, अलिकति काठो मान्छे हो अनि प्रश्न उत्तर धेरै गर्ने मान्छे, मलाई सिलेबु खोलेर सुषमाचार सुनाउने हात गरेरलाई दर्शन भाइले भन्दाखेरि त्यो पर्चाभित्र चाहिँ सानो प्रार्थनाको भाग पनि छ, मैले छोइसकेपछि त ए ग्रहण गर्नु भनेको चाहिँ के रहेछ त भन्दा, ए हामी प्रार्थना गरिरहनुहुँदो रहेछ नि जुन प्रार्थना म त्यहीको प्रार्थनालाई गरेर यसोलाई ग्रहण गरेँ मलाई त्यस्तो लाग्छ मलाई कसरी घटेका चाहिँ प्रार्थना गरेन म त्यो प्रार्थना विचार मिल्नु पर्दैन त्यसलाई विश्वास गरेँ अनि 22 दिनमा दिदीलाई घर ल्याइदिनु छोरीको
2: भएको
1: भएर आउनुभयो यही बीचमा थोरै थोरै शारीरिक जीर्णताको कारणले दुर्गन्धका कारणले औषधिहरू पनि दिए नदिएको भए तर प्रमुख रूपमा भन्दाखेरि पहिले पनि डक्टर देखाएकै थियो पहिले पनि घर देखाएकै हो यसरी प्रभुलाई विश्वास गर तर मलाई यतिले मात्रै पुगेन म त्यो पुरानो बन्धनलाई त्यो पुरानो के भन्ने त्यो अडचनलाई कसरी नागे भन्दाखेरि कुनै समयमा वैशाखको नयाँ हालसाल गर्छ है त्यतिखेर चाहिँ आफ्नो एरिया बााउन्ड्रीलाई सबै किसिमका त्यो दुष्टको अग्नि बाँध भनौँ नभएको त्यो अर्को फुक्नेर लगाउने बाँधबाट जोगाउनलाई भनेर हामी आफ्नो भाषामा चाहिँ चापा भन्छौँ त्यो कुनै बााउन्ड्री बाँध्ने मन्त्रले बाँध्ने भन्थ्यो हामीले पनि गर्थ्यो बुवाले गर्नुहुन्थ्यो त्यो 10 बजे 11 बजे राति भक्कु बसेर गर्नुहुन्थ्यो घरेको चौर गरेको वर्ष त्यो अगाडि अनि यो भए चाहिँ कसरी भन्ने कुराहरू आउँथ्यो यो दिदीको घटना घट्नुभन्दा अगाडि चाहिँ आमा बिराउनु भएको थियो आमा बिराउनु भएको थियो अनि एकजना धामीलाई ल्याएर देख्नु हुँदाखेरि चाहिँ मैले चारवटा छोरीको कुरा गरेँ अनि ठ्याक्कै जानेर गेट हुन्छ नि भित्र हिँड्नुले आँगनमा हिँड्नुले गेट हुन्छ नि गेटको बिचमा झन्डै 1.5-2 फुट माटो हुने कोइला सिन्दुर रातो कपडा जडीबुटी जस्तो अनि कपाल भेटायो अनि आँगनको बिचमा पनि भेटायो कतिखेर आएर कल्लो गाडेको थियो क्वेसन जाग्ने के घर त छोडेको कहिले थियो नि त अनि त्यो धामीलाई सुन्दाखेरि त्यो सबै मन्त्रले फुकेर भन्छ नि आफैले बााउन्ड्री बनाउँछन् यो घर हो यो उसको इन्ट्रान्स हो यहाँनिर 1 फुट पनि चल्छ भनेर आज्ञा गर्छन् त्यस्ता बनाएको यस्तो यस्तोबाट कसरी बाँध्ने त नि त्यो समाजमा हजुरको समाजमा चाहिँ टुना मुना
2: भयङ्कर
1: अनि त्यो विषय यसबाट छुटकारा पाउनु गाह्रो रहेछ त नि एउटा धामीले आउने एउटा गर्दिन अर्को धामीले आउने छुटाउने कहाँ सकिन्छ त यो त सत्य कुरा भएन त्यस कारण पनि मैले चाहिँ कठोरै निर्णय गरेँ अब चाहिँ म चाहिँ यसोलाई विश्वास गर्छु त्यसरी म चाहिँ प्रभुलाई प्रमुखीदाता भनेर जयकार हुनुहुन्छ साथमा विश्वास गरेको म पछि दिदी आइहाल्नु भयो त्यो विराम भएको दिदी दुईजना भयो अनि अरू चाहिँ अब माइली दिदी अनि आमा बुवा उहाँहरू पनि 3 महिनाभित्रमा आउनुभयो
2: त्यसपछि के भयो तपाईँको जसरी त्यो एउटा जुन खालको डर थियो हजुरहरूलाई मलाई समाजले हामीलाई समाजले उपेक्षामा पार्छन् कि पछि समाजलाई सताउनु हुन्छ कि भन्ने हामीलाई एक्लो बनाउँछ कि भन्ने डर थियो त्यस कारण तपाईँहरू जानुभएको थिएन तर पछि तपाईँलाई विश्वास गरिसकेपछि के भयो समाजको त्यो रियाक्सनहरू के
1: त्यो घर वरिपरिको जो छिमेकहरू थियो उहाँहरूलाई थाहा थियो हामीलाई कस्तो पीडा थियो र बिरामी कस्तो थियो हामी कसरी निको भयौँ त्यो पनि थाहा थियो उहाँहरूको बोल्ने केही ठाउँ थिएन डर चाहिँ उहाँहरूलाई पनि थियो यो धर्म त यस्तो खालको रे यो त जन्मजात गरे यो पानी बराबर हुने रे यिनीहरूले कसैको नथाने रे हामीले छोरीको पनि नथाने धेरै भन्नु थियो विचार एकै छैन नि त विचाराहरू विरोध खुलेर गर्न नसक्ने तर विरोध चाहिँ थियो भित्री भित्री
2: हजुरको जीवनमा परिवारमा सुधार आयो त्यसपछि यो
1: अर्काको
2: सत्ता
1: कता हुन्छ
2: राम्रो अशान्ति थियो भनिन्छ है त्यो चाहिँ तपाईँलाई विश्वास गरिसकेपछि भयो
1: छुटकारा भयो वास्तवमा भन्यो भने एक किसिमको भन्यो भने त पुरानो बन्धन थियो नि डरको बन्धनबाट छुटकारा नै भयो म राति सुत्दाखेरि पनि भुइँचालो आएको होइन हावा हुँदै बगे पनि होइन तर आवाज आउँथ्यो घरमा त्यतिखेरको मैले लगाएको सूत्र एउटै गर्थेँ क्षमा गर सचोलाई प्रेम गर यति मात्रै गरेको थिएँ मैले अनि अलिकति चाहिँ त्यो घर घरै भत्काएर हामीलाई त्यो घरमा पो केही होला किन आँगनमा खर्न भेट्यो भने घरमा पनि होला केही भनेर त्यो घरै भत्कायौँ कि हामीले घर भत्काउने बेलामा साईको एउटा उठ्यो बाटो थियो त्यहाँनिर चाहिँ राँगाहरू सबले मरेको थियो कि एकपछि अर्को अब अहिले बुझ्दाखेरि त अब खोइ अरू बिरामी लागेर मऱ्यो कि त्यो वर्ष धेरै गाह्रो भयो हामीलाई खेतीको बेलामा ठक्क राँगाहरू मर्दाखेरि धेरै दामले ल्याउने किनभने खेती गर्ने टाइम पनि पक्का तपाईँले त्यसको 2 हप्ता पछाडि गर्नुभयो भने नि बिउ बिग्रेर गाह्रो पुगिसक्छ बर्खा रोकिन्छ कस्तो गाह्रो हुन्छ नि त्यसले धेरै आर्थिक धक्का दियो त्यसले पनि मेरोमा त्यतिखेरको त्यो जवानी नयाँ जवानी हुनु म किशोर अवस्थाको 18-19 हो धेरै ठुलो चोट परेको थियो नहुने कुरा रहेछ त राम्रो कुरा रहेछ बाहिर भाग ल्याउने कुरा रहेछ सचुलता हाल्ने पर्खाल्दैछ त्यस्तो खालको भाव आएको थियो त्यो भत्काउँदाखेरि त्यहाँनिर पनि मैले हड्डीहरू के भेटाएँ क्या त्यस्तो लाग्छ सत्तामा डाइरेक्ट त्यसरी छुनछुन गर्ने खालको कुरा थिएन. हामी त्यस्तो समाजमा धेरै बिग्रिया पनि थिएनौँ. वरिपरिका र सबैलाई थाहा भएको कारणले पनि इन्भाइरोमेन्ट विश्वासहरू
2: भन्छ नि. प्रभुलाई विश्वास गर्नको लागि अनेक कुराको प्रलोभन हुन्छ दबाबमा, हरेक कुराको दबाबमा प्रलोभनमा प्रभुलाई विश्वास गरे भनेर भन्ने यो भाष्य छ हाम्रो समाजमा. तर तपाईँको हकमा त तपाईँले आफैले त्यो महसुस गर्नुभयो, कसैले तपाईँलाई जबरजस्ती पनि गरेको होइन, कसैले तपाईँलाई प्रभुलाई विश्वास गर्नुपर्छ यही भनेर त्यस्तो दबाब दिएको पनि अवस्था भेटेन. र तपाईँ स्वेच्छाले आफूले प्रभुलाई चाहिँ खोज्दै खोज्दै तपाईँले उहाँमा शान्ति पाइँदो रहेछ भने त्यसरी जानुभयो. यो जुन खालको बाहिर समाजमा देखिने खालको छ नि, यो कुरामा कसरी हेर्नुहुन्छ तपाईँले?
1: त्यो त डाइरेक्ट रूपमा त भन्नु सक्दैन. अहिले पनि इन्डाइरेक्ट रूपमा कतै कति कुरा काटेको के सुन्छ भने, पछि म क्रिस्चियन भए, मेरो घरले मैले क्रिस्चियन बनाए, क्रिस्चियन भएपछि डलर पाउँछ होला, त्यस कारणले उसको घरले मलाई क्रिस्चियन बनायो, उसले पढ्ने अवसर लियो, बाहिर निस्किने मौका पायो, तर उसको मात्रै त भन्ने व्यक्तिगत अरूको त के भएर भन्ने खालको आरोपहरू चाहिँ लाउँछन्. त्यो कस्तो मुख सुनेर बाहिर सकिन्छ, तर प्रब्लमको कुरा त हुँदै होइन. किनभने त्यहाँ हाम्रो आफ्नो आदिवासी राजवंशी दासपुरिया जो छिउ छन् उनीहरू मात्रै होइन, नेपाली भाषी जति पनि थिए नि उनीहरूलाई पनि थाहा छ हामी कुन अवस्थाबाट गयो. उनीहरूले पनि कहिले पनि इन्कार गरेनन्.
2: अब म थोरै हजुरको प्रोफेसनतिर अगाडि बढ्छु, छोटोमा कुराकानी गरौँ. हजुर चाहिँ अहिले मातृभाषा अनुवादक समाज यो संस्थामा रहेर काम गर्नुहुन्छ. हजुरले भन्नुभए अनुसार 40 बढी मातृभाषाहरू नेपालको मातृभाषाहरूमा बाइबल अनुवादमा चाहिँ काम गर्दै हुनुहुन्छ. यो प्रेरणा कसरी आयो, कसरी यो दर्शन लिएर अगाडि बढ्नुभयो, थोरै यसमा चर्चा गर्नुहोस् न.
1: एकदमै राम्रो प्रश्न हो. दर्शन साहित्यहरू पढ्नलाई रुचाउँथे नि, पढ्न थाल्थे. अहिले सम्झेर ल्याउँदा त सिलगढीबाट प्रकाशित हुनुपर्छ प्रयासका पाइलाहरू. तिमी साक्षर भयो भने, शिक्षित भयो भने तिमीले धेरै ठुलो अभियान चलाउन सक्छौ भन्ने कुरामा मैले गयो. फेरि अगाडि पढ्दै गए, अगाडि पढ्दै जाँदाखेरि चाहिँ कोही नै केरेको जीवनी आयो. आधुनिक मिसनका पिता हुन्छ जसलाई जमानेर चाहिँ 1821 धेरै बार पनि थियो कि थिएन, नेपाली भाषाको कम्तीमा यो नदीको छोरा चाहिँ त्यहाँ अनुवादित थियो. त्यति अहिले पढाएर राम्रो बुझिँदैन थियो, विदेशी प्रयास गरिहालेछन् त्यतिखेर, त्यतिखेर भएको पाएँ. त्यही लेखलाई तन्काउँदै तन्काउँदै लेख्दाखेरि के देखेको थियो भने, जतिखेर नेपाली भाषाको बाइबल नयाँ गरेर मात्रै है आएको थियो नि, नेपाली भाषाकै सबैभन्दा ठुलो किताब त्यही थियो. त्यसले पार्यो मलाई, त्यसले मलाई मोटिभेट के गर्यो भने, यस कारणले पो नेपालमा छिटो छिटो प्रभुको वचन बढ्या रहेछ त, नेपाली भाषीहरूको लागि क्रिस्चियन साहित्यहरू ल्याएको रहेछ, अनि नेपाली भाषा भएको कारणले नेपाली समुदायले त्यसलाई लिएको छिटो छिटो प्रभुको कारण भएको. अनि एउटा सुस्तरी के भन्ने एउटा ज्योति आए जस्तो, तिमीले पनि बाइबललाई आफ्नो भाषामा बनाउनु, जसले गर्दाखेरि आफ्नो भाषा भएको कारण तिम्रो मानिसहरूले त्यसलाई पढ्नेछन्, रुचाउँछन्, सुन्नेछन्, अनि यसले प्रतिकार गर्नुभएको छ नि, मेरा मानिसहरूलाई आफूतिर खिच्नेछु, अनि तिमीहरूलाई राम्रो काम त प्रमुख हो. त्यो भइसकेपछि चाहिँ बाइबल अनुवाद हुनुपर्छ भन्ने मनमा आयो. क्रिस्चियन जीवनमा बढ्ने क्रममा क्रिस्चियन साहित्यहरू पढ्दै जाँदाखेरि त्यो जतिखेर नेपाली बाइबल आयो, त्यतिखेरै नेपाली भाषाको सबैभन्दा ठुलो किताब हुने बाइबल भन्ने कुराले जान्दाखेरि आफ्नो भाषामा अनुवाद गर्ने एउटा क्षेत्र बढेर गएको, र त्यो विषयमा काम यहाँसम्म छु.
2: त्यो हजुरले जसरी राजवंशीमा नयाँ कुरा तपाईँले ट्रान्सलेट गर्नुभयो, त्यसपछि त्यो गाउँ समाजमा पुग्यो होइन,
1: त्यसपछि हामीले 2010 हामीले वितरण गर्यो.
2: रिजल्ट के देखियो, त्यसको इम्प्याक्ट के?
1: अब यस्तो छ, यो सबैभन्दा गाह्रो चाहिँ काम भयो भन्दाखेरि बोलिएका भाषाहरू पढ्ने चलन थिएन, सुन्नलाई चाहिँ मिठो सबैले मन पराउने, तर पढ्नलाई चाहिँ गाह्रो भयो. हाम्रो लक्ष्य भनेको नेपाली मण्डलीहरूसँग मिलेर प्रभुले दिनुभएको महानज्ञा जातिहरूका जान, जातिहरूका जानलाई त पक्कै पनि जातीय भाषाहरू चाहिन्छ प्रभुसँग बच्चन, र पढ्न लेख्नेलाई त अब जुनसुकै भाषाहरू फुटाएर अब पढिहाल्छन्, पढ्न लेख्न नसक्नेहरूलाई कम्तीमा सुन्ने बाइबल भए पनि जिउ, तर सुन्ने बाइबल बनाउँदाखेरि त फेरि बाइबल त हुनु हुनुपर्छ, थप्नु हुँदैन, घटाउनु हुँदैन. त्यही क्रममा चाहिँ अडियो पनि बनाउँछौँ, पढ्ने खालको पनि बनाउँछौँ. अहिले त एप्सको जमाना हो, त्यस कारणले धेरै कुराहरू सजिलो भएको छ, धेरैजनाले मन पराउँछन्, तर हामीले हाम्रो मेन पावरले भनौँ अथवा कतिवटा हाम्रा व्यवधानहरू छन् जसले गर्दाखेरि सम्पूर्ण हामीले उत्पादन गरेका थोकहरू सम्पूर्ण समुदायमा विशेष गरेर मेन स्ट्रिम चर्चेसहरूमा लैजान नसकेको कुरा चाहिँ सत्य हो, हामीले बताउन सकेका छैनौँ.
2: एकदमै खुसी लाग्यो हजुरसँग बातचित गरेर, विशेष गरी प्रभुको यो सेवा कार्यमा हजुर चाहिँ जुन ढङ्गले एउटा फरक ढङ्गले पृथक ढङ्गले अगाडि बढ्नु भएको छ। मलाई लाग्छ हाम्रो मण्डलीका आम विश्वासीहरूको लागि जसले नेपाली भाषालाई बुझ्नलाई कठिन हुन्छ, नेपाली भाषाप्रतिको त्यति धेरै त्यो सामिप्यता उहाँहरूको छैन, तर उहाँहरूको लागि भनेर तपाईँहरूले आफ्नो एउटा मातृभाषा उहाँहरूकै आफ्नै भाषामा चाहिँ बाइबललाई उल्था गरेर बुझाउने प्रयत्न गरिरहनु भएको छ। मलाई लाग्छ यो कार्य निकै नै सराहनीय छ, यसका लागि हजुरहरूलाई धेरै धेरै बधाई तथा शुभकामना पनि दिन
1: चाहन्छु।
2: कार्यक्रमको अन्तिममा छौँ, के भन्न चाहनुहुन्छ छुट्टै?
1: मैले भन्न चाहेको एउटा कुराहरू जस्तो लाग्छ, मैले पाएको जानकारी अनुसार अहिलेसम्ममा 6 पुरै बाइबलहरू छन्, हार्ड कपी पनि कति उपलब्ध छ त्यो ठ्याक्कै मसँग चाहिँ भएन, तर सफ्ट कपीमा अथवा रेकर्डेड फर्ममा हेर्नको लागि चाहिँ नेपाल मातृभाषा भन्ने यो एन्ड्रोइडमा पनि छ, मलाई जहाँसम्म लाग्छ एप्पलमा पनि पाउन सक्छ जस्तो लाग्छ, नेपाल मातृभाषा कसै पनि भेटिन्छ नभेटिन्छ होइन, त्यसभित्र चाहिँ हामीले गरेका कामहरू र अरू साथीहरूले गरेका कामहरू पनि त्यही ठाउँमा राखेका छौँ।
2: समय दिनुभयो हजुरलाई धेरै धेरै धन्यवाद,
1: धन्यवाद हजुरलाई पनि, परमेश्वर हामी सबैलाई आशीर्वाद दिनुभएका हुन्।
3: Yeah, I'm sorry. Yeah, I'm sorry.

श्रोता आजका लागि कार्यक्रम उज्यालो किरण यति नै। यतिन्जेलसम्म तपाईँले ग्रेस एफएम 107.6 मेगाहर्ज भक्तपुर र रेडियो छिमेकी 107.2 मेगाहर्ज सुनेर तपाईँले साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद छ। कार्यक्रमको बारेमा तपाईँको मनमा कुनै प्रश्न तथा जिज्ञासा छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 65 33 39 98 65 33 39। श्रोता आजका लागि कार्यक्रम उज्यालो किरणबाट म प्रस्तुत गोविन्द विश्वकर्मा पनि बिदा हुन्छु।

0: नजाने भयो होइन फेरि के भयो तपाईँलाई बिहे पार्टी यस्तो फङ्सनमा त झन् चिरी च्याट त परेर हिँड्नु पर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो भाइ
1: कुरो त्यसमै त छ नि यस्तो मङ्गी छ गतिलो कोट पाइन्ट छैन यार त्यही क्या पुरानो कोट लगाउनु नयाँ किताब पढ्नु भन्छ नि ए किताब पढ्यो बस्यो
0: फेरि त्यो उखान त पुरानो भइसक्यो नि अब त नयाँ कोट लाउनु नयाँ पुस्तक पढ्नु पो हुन्छ त होइन के भने सही भने मात्र रु 6,000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या त्यति भएपछि भएन त
1: ए मात्र 6,000 कोट पाइन्

0: अर्थ प्रभु जी उद्धारकर्ता वो प्रभु ही मुक्ति ख बसरू 132 11 पद के धारा तक दो जी तसल दाऊदिया वंश धकाधाई मरियम दाऊदिया वंशे जुगुले यीशु ख्रीष्ट दाऊदिया धाकिम संतान रिया जन्म जी थुक भविष्य बारे पूरे लुका 1:32-33 पद धारा तक दो थो मसा तस्क पदरे अनि दक्लो तम परमेश्वर नजाई अनि परम प्रभु परमेश्वर वया तथा बाजे दाउदियाको सिंहासन व्याधि वैक सदा याकुबिया सन्तान जुजु जुयादि अनि वैकल याद्ने याद्ने हे याजुयादी लोपी मनोमोपी ध्यान व्याधि छ परमेश्वर मरियम या थुक्क थम याए त भयासुङ मधु थुफुक्क परमेश्वर यादी मरियम या तबु तमु आशीर्वाद दिउ वो मुखु छादासा वो छुकिया लाइक बरु वो थो अनुग्रह प्राप्त या त जब वो परमेश्वरिया छोया हम स्वर्गदूत वया त बिहाजी वो परमेश्वरिया प्रतिज्ञा या त विनम्रतापूर्वक विश्वास या त परमेश्वर तम खिबु मुखु लुका 1:34 पद के धातव दो अले मरियम स्वर्गदूत या थथे दान थथे थुक जी फुई जी प्यारा नजुनी मरियम निजलिसे यौन स्वातो तब मरिनी थो सामान्य प्रक्रिया ख उके मिसाया त मसा दुके बी उके मरियम गथे याना मसा दुके फुई ढका बिचायाना छु लुका 1:33 पद के धातव दो अले स्वर्गदूत वया त पवित्र आत्मा हे छिके चाहेदी दक्ले तम परमेश्वरियाको शक्ति युनो मचा पवित्र मजुई अनि परमेश्वरिया क्या धका नजाए परमेश्वर मरियमिया पछि अजुसाई पुगो रूप माम शुक्रकिट देखिबु योजना देखल कुकिला मरियम पछि दै अले अनन्त मचा भुइके फुई लुका 6:18 श्री खुबु पोतको धात बुदो छ थला म एनिसिबा मसा बुकी मखु ढका ला छ सिहेसु जी मुरिम जुसा म पछि दुबु खुला दे ढुकल थुमु साक्षी आना स्वर्गदूत मरियम या त ओयाको विश्वास बलाके त गुहारी आना छु लुका 6:3 ले पोतको धात बुदो उके परमेश्वर र याई फुबु छुन मधु परमेश्वरिया वचन क्या त चिस थबु हे भौतिक सीमितता या त अस्वीकार यायमा अनि परमेश्वरिया अनन्तता ध्यान दिमा परमेश्वर धानु सुन असम्भव मधु धका स्वर्गदूत मरियम या त धान मनुते साय फैगु यक्कु ज्या दु गुगु या त परमेश्वर तस्क सक्षम दु यो पिने नमिते आ परमेश्वर प्रस्ता हो या त विश्वास याना स्वीकार याइबु हो स्वीकार याइबु लेबु मरियम के दो मो छुकी या त अस्वीकार याइबु लेसा परमेश्वर हो या त पछि देखि मुखो छादासा मनुतेस यागो स्वतन्त्र इच्छा या निर्णय या त परमेश्वर गुमिन ओलिभने यही मुखो लुका 6:18 श्री 4 पदके धातव दो अले मरियम धान सोयादी छिला परमेश्वरिया भाति जक्क ख छि दयादी थे हे जित जुमा अले स्वर्गदूत लिखाउन मरियम स्वर्गदूत त बिहु बस या त विश्वास याना पवित्र आत्मा पाखे थत पाखे देके दिल हो याखन हे संसारे हयादी मस या त परमेश्वरिया क्या धाई या गो भूमिका चमत्कार याएगो मुखु वो प्रेमिया सेवक जक्क ख वो परमेश्वरिया इच्छा थगो पछि दिने पुवन के बीत तयार जुन यो पिनिपे छिनु बारे छुदो छि परम प्रभुया दास खला छिबु जीवनिया नीति परमेश्वरिया योजना पुवन के दास छि तयार दुला परमेश्वर नम्र सेवक पिन्द माला सुन वया त तमिति पानापी वा बुटे दुपी मनुत मुआ ओ मरियम थे विनम्र मनुदे तजक्क नाला छु ओले मरियम योसेफ लिसे इपा याग मधुनी अले आ वो पाछे दत आत्मिक दृष्टिकोण थो अद्भुत हो महान तर ठुटे भौतिक संसारे दाख्यको समस्या हो मर्यामा थ छे पार्षदी हो धर्मगुरु या त थो पाछे दुबो खाउको छेना छुके फै ईसा होयाबु खया त विश्वास याइबु छु सम्भावना दिला देवस्ता यीबु पाछे जिसो सिके फैकी छमा मिजा दिसे ईपा खे ढोकुन मिसाया त मेमो मिजा दिसे गर्भवती झुम मिसाया त मोटा के का श्याय मागु ख व्यवस्था निपेंगु अध्यायु एक के थजामो मिसा आशा याई फुगु दक्षिण भालाबु ज्याखया रूपे पिया त बुदु बुबु समुन्द्र विश्व द्याना अपमानजनक रूप छुए बुझी मरियम या त खन तल भाउको समस्या दु मरियम या त खल हात सुमाल यो एनिसीमा नापला त कोसित थो बुद्धिमानी पूर्वक निर्णय ख एलिसिबा म स्वयं तजिम ख अनि परमेश्वरिया गु ख दुम ख छुफु एलिसिबा मरियम त छु चिया सुन ढका छुके फु साई छिन ठाकु यी पारियाना सोएको दु अछे खसा छि भनसा याई ए फु म मनु के त प्रभु या त इना पाइएला दिस मनुष्य छिबु विश्वास प्रोत्साहन हयाबी लुका छबु अध्याय श्री दिबु पी छबु पत्के धातो बुदो थुन जी ढका याक्ल हे मरियम यहुदिया पहाडे लागु छबु कामे हुन जकरिया यो छे थियो मरियम एलिसिबा या त जोसो नपाया त मरियम होया त जोसो नपा याबले होयाको पछि सम्म मचासन उनले एलिसिबा पवित्र आत्मा जाल अनि तसल थिदान पवित्र आत्मा जाम जीवया अर्थख एलिसिबा प्रत्यक्ष रूपमा परमेश्वर पाछे सन्देश कायतेङ्गो खसा उभो ख प्रत्यक्ष रूप मरियम या त ध्यातेङ्गो ख लुका छबु अध्याय पी निबु पी सङ्गीतको धातो गुदु निस्त मध्ये छन् त दक्ले अप्प आशिष्ट त अनि छौँ पाछे दुम मसया त नआशिष्टै जिमी प्रभुयामा हे जिछा बोल थोगे जुमिया जुल यो पी मनमिति मरियम एलिसिबा या त छो पछि दुबु टका आत्ताकल मदानी मरियम या गर्व अझ सामान्य आकारले दुबु ख गर्भधारण सूर्य अवस्था जुगुले एलिसिबा मरियम गर्भवती जु कति आनासिल परमेश्वर होया त दर्शन या माथिमो ईश्वरिया बारे थुख कला दिगु ख एलिसिबा मसया त जिमी प्रभुया मा ढका ताल परमेश्वर एलिसिबा या त छो मसा भविष्य या मसिह जुइ ढका चेला गर्नु ख लुका छगो अध्याय पिपिङ पिङ्याको पक्षे धातो बुदु छ जित जोसो नपा यादले जीवि पाछि छोम मचा नैमी ताना सन परम प्रभु धादि मुख ताथे जुइ टका छ पत्या यादले क्षमता आशिष दै मरियम परमेश्वरिया क्या त थगु पाछे त्रिगु दश बिरादि मुख यदि सिधा वया पाछे दुगु ख सत्य ख सिल भविष्य या मसिह आवयाग म दिने माना स्वरू खसिका म आफ्नोक हे स्तब्ध छु ल यो पिङ्गनमिति थो युगको सम्भावना दुखी मन्यमा डक्को यात्रा एलिसिबा या त नापलाए त विकल म पवित्र आत्मा पछि दत ढका छु ढा फै ढका बिचायला छु ल मरियमा छिने महे तस्का राहतिया सास लागु जुइबा साधासा थकाकिया मिलिदिने छु अलौकिक घटना जुगु दु ढका विश्वास याए त छु ढाइमा बु मधु ढका छु परमेश्वर थगु जानकारी एलिसिबा या त छगु प्रकाश या माध्यम चुना दिल लुका छगु अध्याय पी खुबु पी नैनु पत्के धातो बुदो अनि मरियमा थरी डाल जी दुनिया विषय परम प्रभु या त त ढङ्का सुना मुक्ति दिन परमेश्वर खाना जीवो मन तस्त लेता मरियम उहाँको दक्को भावना र विचार यहाँ लिसे परमेश्वरीय प्रशंसा गर्न लिसाउँदिन जीवो आत्मा लेताल ढका वैकल भयादीको घोषणा यक्कै वैकया परमेश्वर प्रति तस्क भनासा दुबु संकेत दिन लो केकी या त ज्याको जुसा यो नस्ता लाइक मुखोजी 누가 정부에 대하여 비치하고 뽑기 다도구도 차다사 물끄만지 체지하모 와지하더노 너양하나디노 아원 신지도 후커 문의돼서 떴고 덧니마다 머리에모 너우 서울지 대문우하 워터다 참어 진도모 치워다가 보야니 무슨 서치고 수의자고 이 구물게 나야도 다이지 본인슈나 너무 모르게다 수의 무리마 더더 더불 이기 하시고 어주자고 겉나야니게 욕기마 더더마 모노 못하고가 누가 저부어 대입이 이 부분 미국밖에 다다구도 너클이 더더마 석지도모 본인슈나 지도 저거 더더구 자, 야나디노. 메이커야도 나히 보비트로주. 메이커야도 많이 아이피. 메이커로 푸스타 푸스타타고 도야, 야나디. 도야 도이구. 요게 내아이 모비무무후. 모디어마 더 바비 커. 더가슈. 본미슈라 메이커야도 더구 파티 띠구 선마니 아니디 어유디 커. 들어 본미슈라 어떻게 해야도. 누가 인수고 인수고 벗게 하다구도 내가 타고 라야고 썩대 게나디구도 내가 검은당 열비누 머니 중구 와서 숙거 신가디구도 내가 몰라비 주수빈더 시하선 꼬개야디나 아니 치러빈더 주의 줘야디나 유럽인연미비 본미슈리아 보상가야다지서 더더 우석티사니 주임마 본미슈라 더더마 우석티사니가 지게 마구 수저가 미남으로 주이고가 본미슈라 너야디구지야 야이저 벽이부터 붕기벌에 왜거 지구니디 왜거야 요즈나야도 풀러서 풀다 해도 왜거 더구 석티고 어디갈 미세 뻔하냐가디 더가 세계군이 어둡 불쌍하니가 요빈 니님에게 토야구 무슨 예나 니들이 본미슈라 시석하시다나 수배비마 조용세 예나 니빈 심사 넉진 해 적어 말고니의 프로밥사님 식속과 악기 높을게나 되며 소원 빅전어 줘야 되고 하시나 지금 해 네팔 바사야 라디오 자주 스파크 마이프 지금 위스와스케 점막하야 비우 바리 시계 수 프라티크리아 수잡 누사 샤프타야 디페이 그렇게 아니지 진게 진구 모바일 넘버 2 안타나베 어사치 고스폰나 뜻띠 순한 자리스 98 और 60 55 33 39 कासा ज्याजो नुना दिगुनी शीत युक युकुए सुबह परमेश्वर शीत सवादीमा जय मसु
1: समता सृजना शांति रेडियो को समावेशी आवाज ग्रेस एफएम 107.6 मेगाहर्ट्ज
2: सुनो र सुनाओ
1: अब तपाई सुन्न सक्नुहुनेछ आत्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ जागृत विश्वास
3: तथा नमस्कार म जमुना तामाङ कार्यक्रम स्टार्ट माई फेथमा यहाँलाई स्वागत छ आजको वचनको शीर्षक रहेको छ आफ्नो सेवकायको दौरान यीशुले सामना गर्नुभएका चुनौतीहरू मेरो विश्वासमा चमक ल्याउनुहोस् भाग पाँच आज हामी येशु ख्रीष्टको पार्थिव सेवकायको समयमा उहाँको स्थानमा हुनु कस्तो थियो भनेर पत्ता लगाउनेछौ हामी उहाँले सामना गर्नु परेका धेरै चुनौतीहरू र उहाँले ती चुनौतीहरूको कसरी सामना गर्नुभयो भन्ने कुराको आन्तरिक छलक लिनेछौ आज हामी के सिक्न जाँदैछौ भने तपाईँ र म परमेश्वरको सामु धार्मिक रूपमा हिँडिरहेका छौ भन्दैमा यसको अर्थ यो होइन कि हामीले कठिन परिस्थितिहरूको सामना गर्ने छैनौ येशु ख्रीष्टको सेवकायको जाँच गर्दा हामी यो देख्नेछौ उहाँ आफ्ना पिता परमेश्वरको आज्ञाकारितामा विश्वास योग्यता पूर्वक हेर्नुभयो तै पनि दिन प्रतिदिन उहाँको सेवकाय कठिनाईहरूले भरिएको थियो योहन्नाको पुस्तक 15 अध्यायको 18 पदमा यसरी लेखिएको छ यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने तिमीहरू जान कि तिमीहरूलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको छ
0: यस अध्यायमा हामी देख्नेछौ संसारबाट घृणा पाउनु त्यस्तो कुरा थिएन जुन यीशुले व्यवस्था गर्न सक्नुहुन्थ्यो। चाहे उहाँले जति सुकै मानिसहरूलाई प्रेम गर्नुभयो वा शारीरिक मानसिक र आत्मिक रूपमा निको पार्नुभयो, उहाँ निरन्तर अरूप्रति दयालु र मायालु हुनुहुन्थ्यो। यद्यपि उहाँलाई घृणा गर्ने र उहाँको सेवकालाई तुच्छ ठान्ने धेरै मानिसहरू थिए। लुकाको पुस्तक छ अध्यायको 26 पदमा यसरी लेखिएको छ, धिक्कार तिमीलाई जब सबै मानिसहरूले तिमीहरूको प्रशंसा गर्नेछन्। मानिसहरूलाई सुखी पार्न हामीले कहिले पनि हाम्रो निष्ठा र परमेश्वरको वचनको सत्यतामा सम्झौता गर्नु हुँदैन। हामीले यीशु ख्रीष्टलाई पछ्याउन आफ्नो जीवन समर्पित गर्नुपर्छ, चाहे यसको लागि हामीले अरूबाट घृणा नै किन सहन नपरोस्। यसैको पुस्तक 53 अध्यायको 3 पदमा यसरी लेखिएको छ, ऊ मानिसहरूबाट घृणित थियो र इन्कार गरियो, अफसोसमा परेको मानिस र कष्टसित परिचित ऊ त्यो जस्तो थियो जसलाई देखेर मानिसहरू आफ्नो मुख फर्काउँछन्। ऊ घृणित थियो र हामीले उसलाई केही मूलको गर्नेनौ। सबैजना यीशु ख्रीष्टबाट निको हुन र छुटकारा पाउन चाहन्थे, तर उहाँलाई गिरफ्तार गरिएपछि, मानिसहरूको भीड़बाट अस्वीकार गरिएपछि र घृणा गरिएपछि कसले उहाँलाई पछ्याउने थियो? धेरै जसोले उहाँबाट आफ्नो अनुहार फर्काए। हिब्रूको पुस्तक 4 अध्यायको 15 पदमा यसरी लेखिएको छ, किनकि हाम्रा प्रधान पुजारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न, तर हामी जस्तै उहाँ सबै कुरामा परिचित हुनुभयो र पनि पापरहित हुनुहुन्थ्यो। प्रिय श्रोता, यीशुले मानिसहरू र तिनीहरूका कमजोरीहरूप्रति ठूलो दया महसुस गर्नुभयो अनि हामी यस पदमा देख्नेछौं कि यीशुलाई हरेक तरिकाले परीक्षामा पारिएको थियो। जसरी कुनै पनि मानिसलाई परीक्षामा पार्न सकिन्छ, उहाँ पैसा, प्रतिष्ठा र शक्तिको क्षेत्रमा परीक्षामा पर्नु भएको थियो, तर उहाँ निराश हुन पनि प्रलोभित हुनुहुन्थ्यो। आफ्नो जीवन कालभरि उहाँ जति धेरै मानिसहरूसँग नजिक हुनुहुन्थ्यो, परिवारका सदस्यहरू, साथीभाइहरू र प्रियजनहरू, तिनीहरूले उहाँ परमेश्वरबाट आउनु भएको सासो मसिह हुनुहुन्छ भनेर विश्वास गरेनन्। धेरैले उहाँको खिन्दी उडाए, कतिपयले उहाँलाई मार्ने प्रयास गरे। यीशुले आफ्नो वरिपरि निरन्तर अविश्वासको कारणले गर्दा ठूलो एक्लोपन र निराशा महसुस गर्नुभएको हुनुपर्छ। उहाँलाई सबैभन्दा बढी आवश्यक परेको समयमा उहाँका नजिकका परिवारका सदस्यहरू र चेलाहरूले उहाँलाई त्याग्ने थिए। उहाँले एक पटक ज्ञान प्रदान गर्नुभएको भेटी पछि उहाँको मृत्युको लागि एक सोमा नारा लगाए।
4: Changes your mood, inspires loving yourself, encourages peace and sense.

0: FM
1: परमेश्वरले बनाउनु भएको अद्वितीय व्यक्ति हुनु भएकोले सन्तुष्ट रहन सिक्नुहोस्। ग्रिस एफएम 107.6 मेगाहर्ज।

0: अचेल यो दाँत दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, त्यसमाथि फेरि मुख गनाए भन्छ। यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन।
1: समस्यालाई व्यवस्था चाहिँ नगर्नु है दाइ, प्रणालीमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है।
0: होइन कहाँ गएर उपचार गर्ने त,
1: स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
2: हजुर, हामी कहाँ अनुभूति दन्त चिकित्सा घरको टोलीबाट अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्क्यानिङ, सिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, कृत्रिम दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।
1: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ।
2: स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस्। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक, श्री विनायक, राम मन्दिर, भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841478962, 9813803615। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक, श्री विनायक, राम मन्दिर, भक्तपुर।
0: होइन हो दान, स्याङ बस्याङ गर्दै एक्लै के बराबराइराख्नु भएको हो?
3: के हुनु निकान्छ, छोराको बिहेको दिन नजिक आइसक्यो। त्यति धेरै पाहुनाहरू पनि टाढा टाढाबाट बोलाइसक्यो। अलि स्वादिष्ट खाना सहितको भरपर्दो क्याटरिङ सर्भिस नपाउँदा कडा तनाव मात्छु भने कहिले कतै चिनेको सस्तो
0: फेरि दाई। यति सानो कुरामा पनि कहाँ तनाव लिएर बस्नु भयो भने, चाहे स्वादिष्ट खानाका लागि होस् अथवा गुणस्तरीय सेवा सुविधाका लागि होस्, इमान्युअल फुड क्याटरिङलाई सम्झियो भने समस्या समाधान भइहाल्छ नि दाई, चिन्तै लिनु पर्दैन नि।
3: हो र कान्छ
0: हो नि दाई।
2: हजुर, कुनै पनि विवाह, भोज, पार्टी, सेमिनार तथा गोष्ठी लगायत जुनसुकै कार्यक्रमका लागि स्वादिष्ट खाना सहित गुणस्तरीय र भरपर्दो क्याटरिङ सेवाका लागि विगत 18 वर्षदेखि यहाँहरूको सेवामा समर्पित इमान्युअल फुड क्याटरिङलाई सम्झिनुहोस्। प्रोप्राइटर किशोर ओझा, सम्पर्क मोबाइल नम्बर 9851414126, 9849078528। इमान्युअल फुड क्याटरिङ, तपाईँहरूको सेवामा सदैव समर्पित।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब गर्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेरो साथलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
0: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
5: क्षमा माग्ने तरिका सिक्नुहोस्। जयमसी तथा नमस्कार, म जमुना तामाङ, कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 30 यहाँलाई स्वागत छ। हामी सबै गल्ती गर्छौ जब हाम्रो कार्यले अरू कसैलाई चोट पुर्याउँछ, पीड़ा दिन्छ, रिसाउँछ वा निराश बनाउँछ। यी क्षणहरूमा हामीसँग एउटा विकल्प छ। हामी या त गर्वले भरिने छनौट गर्न सक्छौ, हामीले केही गल्ती नगरेको बहाना गर्न सक्छौ र हाम्रो व्यवहारको बचाव गर्न सक्छौ, वा हामी आफूलाई नम्र बनाउने छनौट गर्न सक्छौ। हाम्रो गल्तीबाट प्रभावित व्यक्तिलाई स्वीकार गर्नुहोस् र तिनीहरूको क्षमा माग्नुहोस्। धेरै अगुवाहरूले गल्ती स्वीकार गर्नुलाई कमजोरी ठान्छन्। उनीहरूले मानिसहरूलाई आफूले गर्ने निर्णय र आफूले गर्ने कार्यमा पूर्ण छन् भन्ने धारणा दिन आवश्यक महसुस गर्छन्। उनीहरू सोच्छन् कि यदि अरूले आफूलाई कमजोरी भएको थाहा पाए भने उनीहरूले अगुवाको रूपमा सम्मान गुमाउनेछन्। प्रिय श्रोता, सत्य के हो भने यदि कुनै व्यक्तिले आफूलाई नम्र बनाउने र आफूले गरेको गल्ती स्वीकार गर्ने छनौट गर्छ भने मानिसहरूले उसलाई धेरै सम्मान गर्नेछ। हामीले अरूबाट सम्मान गुमाउने छैनौं, यसले वास्तवमा त्यो सम्मानलाई बलियो बनाउनेछ। मानिसहरू गल्ती नगर्ने अगुवा खोजिरहेका छैनन्, तिनीहरू इमान्दार र वास्तविक नेतृत्व गर्ने व्यक्ति खोजिरहेका छन्। हितोपदेशको पुस्तक 18 अध्यायको 13 पद, आफ्ना पापहरू लुकाउनेको उन्नति हुँदैन, तर जसले स्वीकार गर्छ र त्याग्छ त्यसले कृपा पाउँछ। गल्ती नगर्नेहरू महान अगुवा हुनन्, बरु ती हुन् जो आफ्ना गल्तीहरू स्वीकार गर्न नम्र हुन्छन् र जसले भविष्यमा आफ्नो जीवनका ती क्षेत्रहरूलाई सच्याउन इमान्दार प्रयास गर्छन् जहाँ तिनीहरू अपेक्षाहरू पूरा गर्न असफल हुन्छन्। याकूबको पुस्तक 5 अध्यायको 16 पद, यस कारण तिनीहरू एकले अर्कासँग आआफ्ना पाप स्वीकार गर, तिनीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर, धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। ध्यान दिनुहोस्, यो एकअर्का प्रति गरेका गलत कामहरू स्वीकार गर्नु हो, त्यसपछिको अर्को कार्य एकअर्काको लागि प्रार्थना गर्नु हो। जब हामी यस क्रममा काम गर्छौ, हामी परमेश्वरको लागि हामीलाई निको पानी ढोका खोल्छौ। प्रिय श्रोता, कहिले काहीँ अरू कसैको गल्तीको लागि क्षमा माग्नु आवश्यक पर्न सक्छ। अभिगिनले आफ्नो पति नाबालको लागि यही गरिन्। दाउदले आफ्ना मानिसहरूलाई नाबाल कहाँ पठाए ताकि उनी र उनका मानिसहरूले आफ्नो भेडाहरूको हेरचाह गर्दा गरेको सेवाको लागि केही खाद्यमा क्षतिपूर्ति पाउन सकुन्। पहिलो सामेलको पुस्तक 25 अध्यायको 10-11 पद, नाबालले दाउदका जवानहरूलाई यो उत्तर दियो, दाउद को हो? यो इसैको छोरो को हो? हिजो आज धेरै कमाराहरू आफ्ना मालिकदेखि भागेर जान्छन्, मेरो खानेकुरा मेरो दाग मात्र मेरा उन कत्रनुहरूका लागि जुटाउनुका मासु अज्ञात मानिसहरूलाई मैले किन दिनु? नाबाल निरोगी थियो र आफ्नो प्रशस्तता बाँड्न चाहँदैन थियो। दाउका सेवकहरूलाई केही नदिनको लागि नाबाले दाउको अपमान गर्ने छनौट गरे र उनका सेवकहरूलाई आफ्नो मालिक प्रति अवफतार भएको आरोप पनि लगाए। यो दाउ चाहिँ उनका सेवकहरूको निष्ठामा क्रूर आक्रमण थियो। यो खबर सुनेपछि दाउ अत्यन्त रिसले चुर भए। उनले आफ्नो तरवार समातेर लगभग 400 मानिसहरूलाई आफूसँगै आउन आदेश दिए। उनको योजना नापालाई र सबै पुरुष सहयोगीहरूलाई मार्ने थियो। अभिज्ञले दाउदलाई रोकिन्। नाबालाई दोष दिनुको सट्टा उनले भएको गल्तीको स्वामित्व लिइन्। उनले नम्रतापूर्वक दाउदलाई त्यो गल्तीको लागि माफी मागिन् र उनलाई र उनका मानिसहरूलाई खानको लागि प्रशस्त खाना ल्याइन्। यसो गरेर उनले आफ्नो पति र सबै सहयोगीहरूको जीवन बचाइन्। क्षमा माग्नु धेरै महत्वपूर्ण छ। जब तपाईँ गल्ती गर्नुहुन्छ त्यसबाट प्रभावित व्यक्तिहरूको अगाडि यसलाई स्वीकार गर्न छिटो हुनुहोस्। यसरी तपाईँले अरूसँगको आफ्नो सम्बन्ध बलियो बनाउनुहुनेछ र तपाईँ इमान्दारी र विश्वासमा निर्माण हुनुहुनेछ। आजको वचन सुनाइ गर्दा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
6: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माइ फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349। कार्यक्रम सुन्नु भएकोमा तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह। नमस्कार, म गायक सञ्जीव श्रेष्ठ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ज। सुनौ र सुनाउ। नानी बाबुहरू, तिमीहरू सन्चै छौ। ल, अब फेरि एउटा नयाँ कथा सुन्ने समय भयो। सबै बाल बालिकाहरूलाई अभिवादन। बाल बालिकाका निम्ति साझाहरू रेडियो कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। मेरो नाम हरि हो। हरेक समाजमा बाल बालिकाहरूलाई महत्वपूर्ण दृष्टिकोणमा हेरिन्छ। समयमै बाल बालिकाहरूलाई सबै पक्षहरूमा तयार पार्न सकिएमा भविष्यको हाम्रो समाज उज्जवल हुन्छ। बाल बालिकाहरूलाई अनुशासित पार्दै उनीहरूलाई आत्मिक, शारीरिक, मानसिक र सामाजिक रूपमा बढ्न मदत गर्नु हरेक अभिभावकको कर्तव्य हो। बालबालिकाहरूलाई सानैदेखि यीशुसँगको सम्बन्धमा बढ्न मदत गर्न सकियो भने उनीहरूको आत्मिक जीवन सन्तुलित हुन जान्छ, जसको परिणाम उनीहरूको आत्मिक र नैतिक जीवनमा देखिन्छ।
7: आजको कार्यक्रममा हामी श्रृङ्खला 2 कथा नम्बर 12 सुन्नेछौ, जो निकै रोचक र सन्देशमूलक रहेको छ। आजको कथाको शीर्षक गुड त्याग्नु भन्ने रहेको छ। यस कथासँग सम्बन्धित बाइबली खण्ड भजन संग्रह 121 अध्यायको 1-2 पद, यसै गरी 8 पद पनि रहेको छ। प्रिय भाइ बहिनीहरू, ढिला नगरी अब छिट्टै कथा सुनौ है।
6: नजिक हाम्रो घर भएकोमा म धेरै खुसी छु। आमोसले भने, हिँड्दा रमाइलो लाग्छ। उनीहरू मण्डली नजिक पुगिसकेपछि आमाले आमोसलाई हेर्नुभयो। अब तिमी ठूलो हुँदैछौ, उहाँले भन्नुभयो। मण्डली जाने बाटो र बालसंगति भवन जाने बाटो तिमीलाई थाहा छ। म आज विकासले नर्सरीमा लिएर जाँदै गर्दा तिमी यहाँबाट आफै घर जानुपर्छ है त। आमोसले जोरसँग आमाको हात समाते र अस्वीकार गर्दै टाउको हल्लाए। म तपाईँसँगै जान्छु। तिमी भन्छौ भने म तिमीसँग जाउँला, तर कतिपय कामहरू आफैले गर्न सिक्नु भनेको नै त बढ्दै जानु हो, आमाले भन्नुभयो। मण्डली बाहिर उभिरहँदा आमाले आकाशमा उडिरहेको कालो चरालाई देखाउनुभयो। जन्मदा नै त्यो चरा उड सिकेर आएको थिएन। ऊ बिस्तारै बढ्दै गयो र माउ चराले अब त्यो बच्चेरा चरामा थोरै भए पनि उड्न सक्ने जति पखेटाहरू आएका छन् भन्ने थाहा पाए। त्यो माउ चराले बच्चेरालाई छोटो दूरीमा उड्न दिए, किनकि उसलाई थाहा थियो कि त्यो बच्चेरा त्यति दूरीमा उड्दा उसलाई केही खतरा हुँदैन। यसरी पछि गएर ऊ जहाँ चाहन्छ त्यही उड्न सक्ने भयो। उनीहरू मण्डलीभित्र पसे र जकेट उतारे। त्यो माउ चराले जस्तै परमेश्वरले पनि उहाँका साना बच्चेराहरू उड्न सिकेको चाहनुहुन्छ र उहाँले तिनीहरूलाई उड्न मदत गर्नुहुन्छ, आमाले आमोसलाई भन्नुभयो। तिमी बढ्दै जाँदा र आफ्नो रेखदेख आफैले गर्न सिक्दा यसो तिमीसँग हुनुहुनेछ। उहाँले तिमीलाई पखेटाहरू दिनुभएको छैन, तर तिमीले उहाँमाथि विश्वास गरेको अवस्थामा बाटो पत्ता लगाउनका लागि बलिया र सुन्दर खुट्टाहरू र एउटा तेज दिमाग दिनुभएको छ। म मण्डली भवनको पछाडि उभिएर तिमी गएको हेर्छु है त। परमेश्वर तिमीसँग जानुहुनेछ। तिमीलाई कस्तो लाग्छ? आमोसले एकछिन सोचे। उनलाई घर जाने बाटो थाहा थियो, एक्लै पनि घर जान सक्छु भन्ने उनलाई थाहा थियो। उनले आमाको हात छोडे। म जान सक्छु, उनले भने, यसोले मलाई मदत गर्नुहुन्छ, र उनी घर जान सफल भए। आजको कथाको मुख्य सन्देश यसोले तपाईँलाई मदत गर्नुहुन्छ भन्ने हो। अनि आजको कथाको मुख्य बाइबलीय खण्ड भजन संग्रह 121 को दुई पद रहेको छ, जहाँ यसो लेखिएको छ।
7: पर्वतहरूतिर म आफ्ना आँखा उचाल्छु, मेरो गुहार कहाँबाट आउँछ?
6: नानी बाबुहरू, तपाईँ ठुलो हुँदै गर्दा के तपाईँले परमेश्वरमाथि भरोसा राख्न सिक्नु भएको छ? धेरै कामहरू आफै गर्न सिकिरहँदा यसो तपाईँसँग हुनुहुन्छ भन्ने कुरा याद गर्नुहोस्। धेरै कुराहरू आफैले गर्न सिकिरहँदा साहस, ज्ञान र मार्गदर्शनका लागि उहाँलाई हेर्नुहोस्। तपाईँ बढ्दै जाँदा तपाईँलाई सहायता गर्नका लागि उहाँमाथि विश्वास गर्नुहोस्। आजको कथा तपाईँलाई कस्तो लाग्यो? के आजको कथाबाट तपाईँले केही कुराहरू सिक्नुभयो? तपाईँका कुनै विचार, प्रतिक्रिया वा जिज्ञासाहरू भएमा हामीलाई 081-521-835 वा 98-484-7-24 मा फोन गर्न सक्नुहुनेछ, वा नेपालगंज उपमहानगरपालिका वडा नम्बर 22 पुरैनी स्थित हाम्रो कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
7: साथै तपाईँले दैनिक रूपमा सुन्ने कथाहरू पुस्तकको रूपमा पनि उपलब्ध रहेका छन्। साथै यी कथाहरू अनलाइनमा www.goodnewsnepal.org पढ्न र सुन्न सक्नुहुनेछ। ल, अब फेरि छिट्टै अर्को कथामा भेट्दैछौ। तबसम्मका लागि बिदा दिनु।

0: नमस्कार, म संगीतकार राजेन्द्र श्रेष्ठ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ज। सुनौ र सुनाओ।
1: कुनै पनि चाड पर्व अथवा विशेष अवसरमा के तपाईँ नयाँ फेसन खोज्दै हुनुहुन्छ? स्टाइल पनि गुणस्तर पनि अनि मूल्यमा पनि बचत चाहिएको छ? यदि त्यस्तो हो भने आउनुहोस् राजु फेसन हाउसमा। विगत 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित जेन्ट्सका सम्पूर्ण लुगा कपडाहरू, सिरदेखि पाउसम्म अहिलेको ट्रेन्डिङका लुगा कपडाहरू, जुत्ता चप्पल, फर्मल तथा क्याजुअल, रेडीमेड सम्पूर्ण कपडाहरू एकै छाना मुनि 20% छुटका साथमा राजु फेसन हाउसले धमाधम लुगा कपडाहरू उपलब्ध गराइरहेको छ। साथै विभिन्न चाडपर्व तथा मेलाहरूमा विशेष छुटका साथमा लुगा कपडाहरू उपलब्ध रहेको छ। यसै विज्ञापन सुनेर आउनुहुने सम्पूर्णलाई विशेष छुटको व्यवस्था रहेको जानकारी गराउँदछौ। राजु फेसन हाउस, तपाईँको आफ्नै फेसन गन्तव्य। प्रोप्राइटर राजु ताना बासु। सम्पर्क मोबाइल नम्बर 9851927740, 9141-62-13-03। राजु फेसन हाउस, टुरिज्म मार्केट, राम मन्दिर, भक्तपुर।

そんなんだ。

0: म नायिका झरना थापाको तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ज हाम्रो सिनेमा राम्रो सिनेमा.
1: भोलिको पार्टी चाहिँ मिस गर्नु भएन है? भाइ म त नजाने भयो. होइन फेरि के भयो तपाईँलाई? बिहे पार्टी यस्तो फङ्सनमा त झन् चिरिच्याट परेर हिँड्नु पर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो भाइ?
2: कुरो त्यसमै त छ नि, यस्तो मङ्गी छ गतिलो कोट पाइन्ट छैन यार. त्यही क्या पुरानो कोट लगाउनु नयाँ किताब पढ्नु भन्छ नि. किताब पढ्यो बस्यो
1: फेरि त्यो उखान त पुरानो भइसक्यो. अब त नयाँ कोट लाउनु नयाँ पुस्तक पढ्नु पो हुन्छ त होइन? के भने सही भने मात्र ₹6,000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या. त्यति भएपछि भएन त,
2: मात्र ₹6,000 कोट चाहिँ
1: हो नि. हजुर, ओम शक्ति टेलरिङमा मात्र ₹6,000 छानी छानी लाउनुहोस् निकै आकर्षक डिजाइनका कोट पाइन्ट. साथै हामी कहाँ आकर्षक डिजाइनका भर पर्दो सिलाई, उच्च स्तरीय सटिङ सुटिङ, स्कुल कलेज तथा अफिसियल ड्रेसहरू पाउनुका साथै रेडिमेड कोट पाइन्ट सर्ट लेडिज सुट र दौरा सुरुवाल अर्डर बमोजिम तयार गरिन्छ. प्रोप्राइटर राजकुमार पण्डित, सम्पर्क मोबाइल नम्बर 98 49 72 85 68 98 0 38 19 519. ओम शक्ति टेलरिङ राम मन्दिर चार.

Thank you.

住了。

0: The melody for your life. Grace FM, Stephen. Time to take.
1: It's 9 a.m. Rihanna go nowhere to it.
2: होइन दाजु, स्याम पसाम गर्दै एक्लै के बराबराइराख्नु भएको हो? के हुनु निकान्छ?
3: गरेको बिहेको दिन नजिक आइसक्यो, त्यति धेरै पाहुनाहरू पनि टाढा टाढाबाट बोलाइसक्यो। अलि स्वादिष्ट खाना सहितको भर पर्दो क्याटरिङ सर्भिस नपाउँदा कडा तनाव मात्छु भने कहिले कतै चिनेको सक्छु? दिदी भाइ, यति सानो कुरामा पनि कहाँ तनाव लिएर बस्नु भयो भने, चाहे स्वादिष्ट खानाका लागि होस् अथवा गुणस्तरीय सेवा सुविधाका लागि होस्, इमान्युअल फुड क्याटरिङलाई सम्झियो भने समस्या समाधान भइहाल्छ नि भाइ। चिन्तै लिनु पर्दैन नि।
2: ए हो र कान्छा?
3: हो नि भाइ।
0: हजुर, कुनै पनि विवाह, भोज, पार्टी, सेमिनार तथा गोष्ठी लगायत जुनसुकै कार्यक्रमका लागि स्वादिष्ट खाना सहित गुणस्तरीय र भरपर्दो क्याटरिङ सेवाका लागि विगत 18 वर्षदेखि यहाँहरूको सेवामा समर्पित इमान्युअल फुड क्याटरिङलाई सम्झिनुहोस्। प्रोप्राइटर किशोर ओझा, सम्पर्क मोबाइल नम्बर 9851414126, 9849078528। इमान्युअल फुड क्याटरिङ, तपाईँहरूको सेवामा सदैव समर्पित।
2: अचेल यो दाँत दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, त्यसमाथि फेरि मुख गनाए भन्छ। यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन।
4: समस्यालाई व्यवस्था चाहिँ नगर्नु है दाइ, विलयमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है।
2: अहिले कहाँ गएर उपचार गर्ने त?
4: स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
0: हजुर, हामी कहाँ अनुभवी दन्त चिकित्सकहरूको टोलीबाट अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्केलिङ, फिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, कृत्रिम दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।
4: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ।
0: स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस्। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक, श्री विनायक, राम मन्दिर, भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841478962, 9913803615। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक, सूर्य विनायक, राम मन्दिर, भक्तपुर।
5: निस्वार्थ प्रेम नै सुखी वैवाहिक जीवनको रहस्य हो। तपाईँ अहिले सुनिरहनु भएको छ ग्रेस एफएम 107.6 मेगाहर्ज। सुनौ र सुनाऊ।

0: सही 7.6 MHz।
1: आजी निरा दी गुदू रिक्शा आत्मी की ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमकया बिउ सक्रिय मन त कस्तो महत्वपूर्ण छ। जयमसी रोजरपाजी अमृता महर्जन कार्यक्रम स्पर्कमा फ्रिटी जिरोनिया छेन श्रृंखला भाग छ के शीर्षक सीतामा सुधार थौजी सिपिलिसे छबु सत्य ख कने नस्ती हो छे ठुके फै थका जे पक्का जुया थोसम्म मनिया बारी ख गुमिसे गु थगु मानपटी सा तस्क हे स्याना सुनगु मनुष्य स्याना सुन नातला थो भतिजा भतिजा जक स्यागु ख उचे वो थथमा हे मना मनगु आशा याना छुकी थो वास्त मनात अचे मुझुल बोरु वो उगु तुति छपला नियनु नियुचु बोले स्यागु जन जन स्याथ वो सुया त हुनिकु नीति प्रार्थना याएता धालो तर स्यासा मलन वो थोगो परिवार डॉक्टर या था या था तर डॉक्टर ऑफिस मधुबनी छे हे समस्या यु समाधान या फैला ढका अनलाइन माला सुन चुटी संक्रमण जो ख ढका मो रिकल अनलाइन मोद निर्देशन या आधार रिकल नीता जाए न्याय मागु निर्णय नमा दिन नपन बुझा यी युगको पटक 15 मिनट तक छिगो पतिसा प्रकाशी मुठो छिगो ब्याक्टेरियल साबुन रक्षणा लुङ्गुङ धागु ल चलेना निगो संक्रमित थासे यी युगको पटक छिया सीमा यु छिको तयारिस सीमा छिकोमा त मेला लुका छिकोन धाई छो छिया सीमा या ह पाखे दुईको छिकोन ख मुगो अस्ट्रेलिया मूलवासी के दई यदि छिके ठो छिक मधुसा निष्पोरियन वो पोलिस्पोरियन थे न्यागु मेगु एन्टिबायोटिक मलम तर्सान छु वो ठो निकल जाए इमानदारी पूर्वक क्या त अले मुगु तुटिया पतिसा पूरण कहे मन छिद मामले डॉक्टर या त स्वयं गुप्ताखी बचे जुमा ढका जे तयार सुनगु मुखु ऐसा थल थजाको अवस्था दो गणसित दुख बिहासुङ्गो स्वास्थ्य समस्या मुक्त जुत छेया उपचार तस्कर प्रभावकारी जो हो अथिसा मिलेको अवस्था दो गणेश वर्ष या फैलको अनि बाङ्लामा डक्टर या त केलुगु तस्क आवश्यक जी थौजी थोस हेसिपिलिसे इना सुन छिगु फुक्क मया आकार तुलना पतिचा तस्क युची भङ्गु अङ्ग ख एना छिगु तुतिया चित्चगु पतिचा सुजुवा सुन मु छिगु फुक्क मे तङ्गु समस्या जुसु ख्रिस्टिया त विश्वास याई पिनेगु मन थथिय ख नापाङ्गु कुरन्थी चिन्गु अध्यायु मु छगु निगु पतके धाटुदु उके मिखा हाया त छजी त मा धका ढासुन हो अले हान छेन तुतिया त छजी त मा धका ढासुन हो अचि मुखु मा छिदाङ्गु धामनागु मवन छित मुदेको मगा छिस गुदुन प्रत्येक मनिया महत्व या त कुन सोचिया मजु छिस श्रेया त श्रेबले वो गुरु महत्वपूर्ण धका छिगु मिखा खनुदै मुखु ऐसा जी छित ग्यारेन्टी बिया इपिना तस्क महत्वपूर्ण जो भोलिसे मनु त संसारीय नीति तुच्छ खनेदे तर परमेश्वरीय नीति प्रत्येक मनु त मूल्यवान जी अले परमेश्वर प्रत्येक मनुया त विशेष प्रतिभा हो क्षमता सुसज्जित याना तौगु दु गुटियाना उस थ जन खम चुनि ती मनु ते गु जीवने त भङ्गु भलागु प्रभाव ते गु क्षमता दै नपाङ्गु कुरन्थे जिन्दु अध्याय सङ्गु पत्के गया थो गुगु मलया त झिसा बाला ताकि मुखु उचिया त हे झिसा बालाको विचार याना चुनि खले मनुगु मलया त ताजा बालाको तोफिया सुनि सु मनु या त कमजोर हो क्षमता मधुमो खले वा परमेश्वर हो मनु या त विशेष हेरचाह हो उपचार या त दया सुना दिगु दु छ धासा परमेश्वर कि वेगु जीवन या नीति छगु अजु सागु योजना दु नापाङ्गु कुरन्थे जिन्गु अध्याय नि खुगु पत के दया त गुदु 내 종구 저구 먹어야다 듣고 듣어주 사 숙고 먹어야다 듣어주 어태이 내 종구 저구 먹어야다 듣고 또 덩글어다 사 숙고 먹어다 니다 아니 우리 문이야 두디야 뜨기자 시야벌이 외구 뭐 숙고 시야도 아니 외구 두디 뜨기자 시야 뭐벌이 외구 뭐 숙고 육구 바르고 지야야도 수르줄어 수야도 듣고 시야 중구 커네 뭐 뭐야도 냐야는데 뭐를 보니셔야 미서스트 마티나 마티나 야나디서 아니 뭐야도 뭐야도 소무시야 파리야도 고하니 야나디서 우기나 석기 비슈아시 뜨다바니 통이 보선 미나디그니 시도 버니슈나 수다디나 존스 미나미비 심사 나크티니 해 저거 바이블리아 프로바스타디 식초코 아뜨기 노포케나디모 소원 빅터나 쪼야디고 허스나 지금 해 네팔 바사야 레디오 자조 스파크 마이프 지구 비슈아스케 저머카야 비우 바리 시계 수 프로티크리아 수잡 두사 샤프 타야 디페이 우키 아니티 진케 진구 모바일 넘버 두 98 68 55 33 49 98 68 55 33 49 가사 자조 누나 디구니 시터 요쿠 요쿠의 수다 퍼미션 시터 사와비마 조이니스
0: चार पर्व अथवा विशेष अवसर में कि तपाई नया फैशन खोज्दै हुनुहुन्छ स्टाइल पनि गुणस्तर पनि अनि मूल्यमा पनि बचत चाहिएको छ यदि त्यस्तो हो भने आउनुहोस् राजु फैशन हाउसमा विगत तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित जेन्सका सम्पूर्ण लुगा कपडाहरू शिरदेखि पाउसम्म अहिलेको ट्रेन्डिङका लुगा कपडाहरू जुत्ता चप्पल फर्मल तथा क्याजुअल रेडीमेड सम्पूर्ण कपडाहरू एकै छाना मुनि 20% छुटका साथमा राजु फेसन हाउसले धमाधम लुगा कपडाहरू उपलब्ध गराइरहेको छ साथै विभिन्न चाडपर्व तथा मेलाहरूमा विशेष छुटका साथमा लुगा कपडाहरू उपलब्ध रहेको छ यसै विज्ञापन सुनेर आउनुहुने सम्पूर्णलाई विशेष छुटको व्यवस्था रहेको जानकारी गराउँदछौ राजु फेसन हाउस तपाईँको आफ्नै फेसन गन्तव्य प्रोप्राइटर राजु ताना बासु सम्पर्क मोबाइल नम्बर 9851927740 9141623 राजु फेसन हाउस टुरिज्म मार्केट राम मन्दिर भक्तपुर
2: ए दाई पक्नुहोस् त पक्नुहोस् के गर्नुभएको
3: देख्नु भएन औषधी हालेको
2: सुन शरीर ढाक्ने कपडा मास्क पन्ध्र खोइ यत्तिकै बोट बिरुवामा बिसाल्नु
3: एकैछिन त भन्ने धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
2: हेर्नुहोस् दाई यसरी बाली बालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
3: विषादीले धेरै नै दुख्नुहुन्छ क्या नानी
2: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने टाउको दुख्ने मुर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
3: अनि नानी विषादी प्रयोग नगरे अन्नबारी पनि हुँदैन किरा लाग्छ हाम्रो त पऱ्यो नि
2: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
3: नानी मैले बुझेँ म परम्परागत पिसादी नै प्रयोग गर्छु
4: नेपाल सरकार विज्ञापन

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुसी लागेको छ। अधैर्यताको कारण जीवनमा ठूला ठूला दुर्घटनाहरू घट्छन्। धैर्यद्वारा हाम्रो प्राण बाँच्न सक्छ। हतारको काम पतार भनेको अवश्य नै सुन्नु भएको छ होला। यसै विषयमा आज म तपाईँसित केही महत्वपूर्ण कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ विरुवर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

जानकारी गराउँदा खुशी लागिरहेको छ कि यस कार्यक्रममा प्रसारण भएका गीत संगीत साथै सन्देशहरूको एमपी3 सीडी हामीसित उपलब्ध छ र हामी हाम्रा प्रत्येक श्रोताहरूलाई यो उपहार स्वरूप पठाउन चाहन्छौ। यदि तपाईँ प्राप्त गर्न चाहनुहुन्छ भने र आफ्नो जीवनलाई आशिषित तुल्याउन चाहनुहुन्छ भने आज नै एउटा पत्र लेख्नुहोस्। तपाईँसित हाम्रो अनुरोध छ, होला खर्चको निम्ति केही आर्थिक सहयोग पठाइदिनु भए यो हाम्रो निम्ति ठूलो आशिष हुनेछ। पत्र व्यवहारको लागि हाम्रो ठेगाना अवश्य नै यस कार्यक्रमको अन्तमा प्रसारण गरिनेछ। आउनुहोस् आज पनि एउटा मनोर अर्थपूर्ण गीत संगीत भजन सुन्दै आजको

सिकाउने भन्ने उखान निश्चय पनि सुन्नु भएको छ होला। यस्तै अर्को एउटा उखान छ, हतपतको काम लतपत। कुनै पनि काम गर्दा हतारमा गर्नु राम्रो हुँदैन, राम्ररी सोचेर सम्झेर त्यो काम गर्दा त्यसको नतिजा के हुन्छ सो विचार गरेर मात्रै काम गर्नुपर्छ। हाम्रो आनी बानीको के हाम्रो धार्मिक कार्य परमेश्वरसितको सम्बन्धसँग सरोकार छ र मित्र? परमेश्वरको वचनमा धैर्य गर्ने विषयमा धेरैवटा शिक्षाहरू दिएको छ, आज्ञाहरू दिएका छन्। वास्तवमा भन्यो भने परमेश्वरसित हतार पतारको सम्बन्ध राख्न मिल्दैन। सृष्टिकर्ता परमेश्वरलाई चिन्न बुझ्नको निम्ति मनन गर्नुपर्छ, सम्बन्ध राख्नुपर्छ, ध्यान गर्नुपर्छ, मन लगाएर अध्ययन गर्नुपर्छ। प्रभु यीशु आफैले एकपटक यस्तो भन्नुभयो, तिमीहरूको धैर्यद्वारा तिमीहरूले आफ्नो प्राण प्राप्त गर्नेछौ। प्रभु यीशुमा विश्वास गर्ने हो भने पनि हतार पतारमा कुरै नबुझिए विश्वास गर्ने होइन। चर्च गिर्जा मण्डलीमा जाने प्रत्येक व्यक्तिले यीशुको विषयमा धेरै कुरा बुझेका हुन्छन्, आफ्नो जीवनमा अनुभव गरेका हुन्छन्, पवित्र शास्त्र बाइबल पढेका हुन्छन्। यीशुका विश्वासी प्रत्येक दिन पवित्र परमेश्वरको वचन पढ्छन्, प्रार्थना आराधना गर्छन्, किनकि उहाँको आज्ञा नै यस्तै छ। मैले के भन्न खोजिरहेको छु भने यीशुमा विश्वास गर्ने मानिसहरू के पाइन्छ कि भन्ने आशा गरेर हतार पतार उहाँको पछि लागेका होइनन्। परमेश्वरलाई चिन्नको निम्ति धैर्यता चाहिन्छ। पवित्र शास्त्र बाइबलले भन्छ कि परमेश्वरले पनि हामीप्रति धैर्यता धारण गर्नुभएको छ। उहाँले हामीलाई सुध्रने, हाम्रो चरित्र विकास गर्ने, हाम्रा विचारहरू बदल्ने मौका दिनुभएको छ। हामीले पाप र गल्ती गर्दा पनि उहाँले हामीलाई तुरन्तै दण्ड दिनुहुन्न, तर पश्चातापको निम्ति क्षमाको निम्ति उहाँ पर्खनुहुन्छ। परमेश्वरको धैर्यताकै कारण हाम्रो प्राण बाँचेको छ। हाम्रो हतारो र अधैर्यताले जीवनमा ठूलो क्षति पुर्याउँछ। दुई दिन अघिको कुरा मात्रै हो, पूर्वको मेची नदीको बगरमा सयौं मानिसहरू थिए। टाढाबाट हेर्दा यस्तो लाग्थ्यो कि उनीहरू वनभोज खानलाई आएका हुन्। त्यस नदीमाथि लामो पुल छ, रिक्सामा सवार भएर नजिकै जाँदा थाहा भयो कि ती मानिसहरू त मलामी पो रहेछन्। चितामा एउटा लास जलाइरहेका थिए। सोधखोज गर्दा थाहा भयो एक दिन अघि वनभोज खान गएका रहेछन्। वनभोज खाएर मोटरसाइकलमा सवार भई घर फर्कँदा सड़कमा बस गाड़ीसँग दुर्घटना भएछ। त्यति नै दुईजना व्यक्तिको ज्यान गयो। कति विश्वास भाइ ताई, यदि तपाईँ मोटरसाइकल गुडाउने गर्नुभएको छ भने हतार नगर्नुहोस्, बिस्तारै ठिक गतिमा हाँक्नुहोस्। मलाई यस्तो लाग्छ, मोटरसाइकलमा सवार हुने प्रत्येक व्यक्ति जीवन र मृत्युको दोसाधमा खड़ा भएको हुन्छ कि जीवन वा मृत्यु। भाइ, जब तपाईँ मोटरसाइकल गुडाउनुहुन्छ तब परमेश्वरको वचनलाई याद गर्नुहोस्। उहाँले भन्नुभयो, तिमीहरूको धैर्यद्वारा तिमीहरूले आफ्नो प्राण प्राप्त गर्नेछौ। हेर्नुहोस् त कसरी प्रभु यीशुको शिक्षा हाम्रो जीवनको प्रत्येक कुरासित सम्बन्धित छ। तर दुःखको कुरा, अहिलेको पुस्ता सबै कुरा झटपट होस् भन्ने चाहन्छन्। सोच विचार नगरी गरिएको काम केही समयपछि लथालिङ्ग हुन्छ। मैले भर्खरै तपाईँसित यो खान भनेको थिएँ, हतपतको काम लतपत। याद गर्नुहोस्, यीशुले भन्नुभयो घर बनाउनु भन्दा अघि यो विचार गर्नुपर्छ कि खर्चले पुग्छ कि पुग्दैन। शान्त भई धैर्यता साथ बसेर योजना बनाउनुपर्छ, खर्चको हिसाब लाउनुपर्छ। प्रिय मित्र, कुनै पनि काम गर्दा हतार नगर्नुहोस्। कसैले भनेका छन्, जीवन एउटा लामो दौड़ हो, 50 मिटरको छोटो दौड़ होइन। एकजना बुवाले आफ्नो छोरोलाई स्कूलमा भर्ती गराउन लगेछन्। स्कूलका गुरु शिक्षक मास्टरलाई उनले सोधेछन्, मास्टरजी, यो स्कूलको अध्ययन पूरा गर्न कति समय माने कति वर्ष लाग्छ? मास्टरले भने 10-11 वर्ष लाग्छ। त्यस पिताले भने त्यति लामो समय कि अलिक चाँडै 2-3 वर्षभित्रै हुन सक्दैन?
शिक्षक मास्टरले भने हुन सक्छ, तर तपाईँ के प्रतिफल पाउन चाहनुहुन्छ त्यसमा भर पर्छ। हेर्नुहोस्, ईश्वरले फर्सी पनि बनाउनु भएको छ, ओखर पनि बनाउनु भएको छ। फर्सी चाँडै उम्रन्छ, चाँडै फल दिन्छ र त्यसको बोट मरि पनि हाल्छ चाँडै, तर ओखरको बोट उम्रन, परिपक्व हुन र त्यसबाट फल पाउन धेरै वर्षको समय लाग्छ, तर त्यो धेरै वर्षसम्म बाँच्छ। अब तपाईँ आफ्नो छोरोलाई फर्सी जस्तो बनाउने कि ओखर जस्तो, त्यो तपाईँको विचार हो, कुरो बुझ्नु हो। त्यसै कारण हामीले कुनै पनि कुरामा हतार नगरी बरु धैर्यता गर्नुपर्छ। जीवनमा सबैभन्दा ठूलो गल्ती त्यति बेला हुन्छ जब हामी आफ्नो धीरज गुमाउँछौ, जब मानिसहरू समस्यामा पर्छन् र उनीहरू धेरै रिसाह बन्छन्, उनीहरूलाई धेरै रिस उठ्छ, त्यति बेला आफ्नो धीरज गुमाएर यी मानिसहरूले अरू मानिसको हत्या गर्छन् र अरूको शरीरमा चोट पुर्याउँछन्। पछि जेलखानमा राखिसकेपछि सोद्धा उनीहरू यसरी भन्छन्, के गर्ने, त्यति बेला मैले त थाहा नै पाइन, म रिसमा चुल्लुम्मा डुबेको थिएँ र ममा धीरज नै भएन, धैर्यता नै भएन, त्यसै कारण मबाट यस्तो गल्ती भयो। हेर्नुहोस् त, जीवनभरिको पछुतो कति दुःखलाग्दो कुरा। सर्वश्रेष्ठ खेलाड़ीहरू, प्रसिद्ध मानिसहरू एकै रातमा, एकै हप्तैमा, एकै महिनामा त्यस्ता भएका होइनन्। त्यसको पछि उनीहरूको ठूलो धैर्यता छ, अनुशासन छ। धैर्य गर्नु वा पर्खनु पनि एउटा हतियार हो भने एकजना विद्वानले भनेका छन्। परमेश्वरले तपाईँलाई समय दिनुभएको छ, जीवन दिनुभएको छ, तपाईँको हातमा जे काम छ त्यो मन लगाएर गर्नुहोस् धैर्यताको साथ। तपाईँ विद्यार्थी हुनुहुन्छ, मन लगाएर धैर्यता साथ पढ्नुहोस्, 15 कुरामा हात र खुट्टा नहाल्नुहोस्। तपाईँको पढाइमा अवश्य नै तपाईँको उन्नति हुनेछ जब तपाईँले एकाग्र भएर धैर्यता साथ, अनुशासन साथ आफ्नो काममा, आफ्नो कुरामा तल्लीन बन्नुहुन्छ। कुनै पनि कार्य गर्दा समय दिनुहोस्, तपाईँको जीवनबाट प्रभु यीशुलाई पनि समय दिनुहोस्। प्रभु यीशुलाई बाइबलमा एक अचम्मका सल्लाहकारको संज्ञा दिइएको छ, तपाईँले गर्नुभएको हरेक कार्यमा उहाँले तपाईँलाई उचित सल्लाह दिनुहुनेछ। याद गर्नुहोस् प्रिय मित्र, उहाँहरू साथमा हुनुहुन्छ, हामीलाई डोराउनुहुन्छ, हामीलाई जीवनमा अघि बढ्नलाई प्रेरणा दिनुहुन्छ, आत्मबल उहाँले दिनुहुनेछ। बाइबलले भन्छ, धैर्य परमेश्वरले हाम्रो जीवनमा उत्पन्न गर्नुहुने आत्माको फल हो। परमेश्वरले त्यो फल तपाईँलाई पनि दिनुहुन्छ। आज नै उहाँलाई आफ्नो जीवनको मित्र बनाउनुहोस्। म तपाईँलाई आश्वासन दिन्छु, तपाईँको जीवन धैर्यता र अनुशासनले गर्दा एउटा उद्देश्यपूर्ण जीवनको निम्ति अगाडि लम्कनेछ। तपाईँको निम्ति केही पनि ढिलो भएको छैन। याद गर्नुहोस्, उहाँ तपाईँको छेउमा उभिनु भएको छ, भन्नुहुन्छ, म ढोकामा उभिएर गचकचाउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने म भित्र आउनेछु। हो प्रियजन, परमेश्वर तपाईँको जीवनमा आउनेछ।

समयले मलाई विदाय दिइसक्यो र आजको कुराकानी सुनेर तपाईँको मनमा तपाईँका केही विचारहरू छन् अनुभवहरू छन् भने मलाई सङ्कोच लेख्नुहोस्। म अवश्य नै तपाईँलाई जवाब दिनेछु। पत्र व्यवहारको निम्ति मेरो ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3

0: पार्टी चाहिँ मिस गर्नु भएन है। आमै म त नजाने भयो, होइन फेरि के भयो तपाईँलाई, बिहे पार्टी यस्तो फङ्सनमा त झन् चिटी च्याट्टो परेर हिँड्नु पर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो भाइ।
1: कुरो त्यसमै त छ नि, यस्तो मङ्गी छ गतिलो कोट पाइन्ट छैन या त्यही क्या, पुरानो कोट लगाउनु नयाँ किताब पढ्नु भन्छन् नि, एक किताब पढ्यो बस्यो
0: फेरि त्यो उखान त पुरानो भइसक्यो नि, अब त नयाँ कोट लाउनु नयाँ पुस्तक पढ्नु पो हुन्छ त होइन के भने सही भने मात्र रु 6,000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या, त्यति भएपछि भएन त,
1: ए मात्र 6,000 कोट छ
0: हो नि।
2: हजुर ओम शक्ति टेलरिङमा मात्र 6,000 छानी छानी लाउनुहोस्, निकै आकर्षक डिजाइनका कोट पाइन्ट, साथै हामी कहाँ आकर्षक डिजाइनका भर पर्नु सिलाई उच्च स्तरीय सटिङ सुटिङ स्कुल कलेज तथा अफिसियल ड्रेसहरू पाउनुका साथै रेडिमेड कोट पाइन्ट सर्ट लेडिज सुट र दौरा सुवाल अर्डर बमोजिम तयार गरिन्छ। प्रोप्राइटर राजकुमार पण्डित, सम्पर्क मोबाइल नम्बर 98 49 72 85 68 98 0 38 19 519। ओम शक्ति टेलरिङ, राम मन्दिर 4 भक्तपुर।

नमस्कार, म लोकदोरी गायक विवेक आर्याल। अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ज। सुनौ र सुनौ।

Jesus,

Yesu, Yesu.

0: अचेल यो दाँत दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, यसमाथि फेरि मुख गनाए भन्छन्। यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन।
1: समस्यालाई व्यवस्था चाहिँ नगर्नु छ है, पहिलैमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है।
0: होइन कहाँ गएर उपचार गर्ने त,
1: स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
2: हजुर, हामी कहाँ अनुभूति दन्त चिकित्सा घरको टोलीबाट अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्केनिङ, सिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, कृत्रिम दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।
1: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ।
2: स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस्। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841478962 9813865। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर। कुनै पनि चाड पर्व अथवा विशेष अवसरमा के तपाईँ नयाँ फेसन खोज्दै हुनुहुन्छ? स्टाइल पनि, गुणस्तर पनि अनि मूल्यमा पनि बचत चाहिएको छ? यदि त्यस्तो हो भने आउनुहोस् राजु फेसन हाउसमा। विगत 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित जेन्सका सम्पूर्ण लुगा कपडाहरू, स्टिलदेखि पाउसम्म अहिलेको ट्रेन्डिङका लुगा कपडाहरू, जुत्ता चप्पल, फर्मल तथा क्याजुअल रेडिमेड सम्पूर्ण कपडाहरू एकै छाना मुनि 20% छुटका साथमा राजु फेसन हाउसले धमाधम लुगा कपडाहरू उपलब्ध गराइरहेको छ। साथै विभिन्न चाड पर्व तथा मेलाहरूमा विशेष छुटका साथमा लुगा कपडाहरू उपलब्ध रहेको छ। यसै विज्ञापन सुनेर आउनुहुने सम्पूर्णलाई विशेष छुटको व्यवस्था रहेको जानकारी गराउँदछौ। राजु फेसन हाउस तपाईँको आफ्नै फेसन गन्तव्य। प्रोप्राइटर राजु ताना बासु। सम्पर्क मोबाइल नम्बर 9851927740 9841362013। राजु फेसन हाउस टुरिज्म मार्केट राम मन्दिर भक्तपुर।
3: Sandy, you're the one I need.

दशमलव 6 मेगाहर्ट्ज़ क्रिस्टीन आध्यात्मिक कार्यक्रम।

0: 们做把的人把手臂满街还如来把手做成的笑
1: नमस्ते श्रोता मित्र आशाको सन्देश नेपालद्वारा प्रस्तुत सन्देशपछि आफ्नो कार्यक्रम आशाको सन्देशमा तपाईँहरू सबैलाई हार्दिक स्वागत तथा मन अभिवादन श्रोता मित्र मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो म किन जन्मिए मैले यो संसारमा गर्नुपर्ने काम के हो मैले कसरी ईश्वरलाई खुसी तुल्याउन सक्छु मृत्युपछि के हुन्छ आदि प्रश्नहरू अनि अर्को कुरा आज संसारभरि अशान्ति नै अशान्ति छ मानिसहरूको मनमा खुसी र आनन्द छैन हत्या हिंसा आतंक जताततै व्यापक छ के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त हजुर कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौ कृपया तपाईँ अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्

0: सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आशाको सन्देशमा स्वागत छ। कार्यक्रम आशाको सन्देश नेपालका दुई दर्जन भन्दा बढी स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ। श्रोता मित्र, अब पनि हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ डाक्टर सिमोन पाण्डेज्यूबाट।
1: आदरणीय श्रोता नमस्कार। आशाको सन्देश नेपालद्वारा संचालित रेडियो कार्यक्रम आशाको सन्देशमा यहाँलाई स्वागत छ। वास्तविकता यो कि स्वर्ग र पृथ्वी र सम्पूर्ण विश्वलाई सृष्टि गर्ने एकमात्र परमेश्वर हुनुहुन्छ। त्यो परमेश्वर सृष्टिकर्ता मात्र होइन तर सम्पूर्ण मानव जातिलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। त्यो परमेश्वर तपाईँ र मलाई प्रेम गर्ने परमेश्वर पनि हुनुहुन्छ। हाम्रो विश्वासको आधार बाइबल नै हो। बाइबलमा यीशु ख्रीष्ट मुख्य व्यक्ति हुनुहुन्छ। यीशुको बारेमा बाइबलमा यसरी लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यहाँ भनिएको एकमात्र पुत्रले यीशुलाई बुझाउँछ। यसै कारण उहाँले आफ्नो एकमात्र पुत्र अर्थात यीशुलाई यस संसारमा पठाउनुभयो। यीशु यस संसारमा मानव रूप धारण गरेर आउनुभयो र सम्पूर्ण मानव जातिलाई पापबाट उद्धार गर्न आफ्नै प्राण अर्पण गर्नुभयो। उहाँले आफ्नो प्राण अर्पण गर्नुको मुख्य उद्देश्य मानिसलाई अनन्त जीवन दिनु थियो। विगत लामो समयदेखि मैले परमेश्वरको राज्यको विषयमा बाइबलको विभिन्न पुस्तकबाट बोल्दै आएको छु। आज पनि म यसै विषयमा बोल्न गइराखेको छु। आजको सन्देशको निम्ति म बाइबलको मत्तीको सुसमाचार भन्ने पुस्तकको 7:18-25 पदबाट पढ्न गइराखेको छु, जुन यस प्रकार छ। गालिल समुद्रको किनारमा हिँड्नुहुँदा उहाँले पत्रुस भन्ने सिमोन र तिनका भाइ अन्द्रियास दुवै भाइलाई समुद्रमा जाल हानिरहेको देख्नुभयो। तिनीहरू मछुवा थिए। उहाँले तिनीहरूलाई भन्नुभयो, मेरो पछि लाग र म तिनीहरूलाई मानिसहरूका मछुवा तुलाउनेछु। त हो ती खरि जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे। त्यहाँबाट जान नदी उहाँले अर्का दुई भाइ जब्दियाका छोराहरू याकुब र तिनका भाइ युहन्नालाई तिनीहरूका बुबा जब्दियासँग डुङ्गामा आफ्ना जाल तुलिरहेको देख्नुभयो र उहाँले तिनीहरूलाई बोलाउनु भयो। तब तिनीहरू उत्तिखेरि डुङ्गा र तिनीहरूका बाबुलाई छोडेर तिनीहरू उहाँको पछि लागे। अनि यसो तिनीहरूका सभा घरहरूमा सिकाउँदै र राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालिमभरि घुम्नुभयो। उहाँको कृति सिरियाभरि फिजियो र बिरामीहरू अर्थात् विभिन्न प्रकारका रोग र पीडाले सताइएका, भूत लागेका र पक्षघात भएकाहरू सबैलाई मानिसहरूले उहाँका ल्याए। उहाँले तिनीहरूलाई निको पार्नुभयो। अनि गालिल, डेकापोलिस, जेरुसलम, यहुदिया र यर्दन पारीदेखिका ठूला भीड़हरू उहाँको पछि लागे। आजको सन्देशको शीर्षक छ, परमेश्वरको राज्यको प्रचार। यसो संसारमा आउनुको मुख्य उद्देश्य मानिसहरूलाई संसारको राज्यबाट स्वर्गको राज्यमा पुर्याउनु, शैतानको राज्यबाट परमेश्वरको राज्यमा पुर्याउनु, अन्धकारको राज्यबाट ज्योतिको राज्यमा पुर्याउनु थियो। यसो काम उहाँले संसारमा रहँदा जे जति प्रचार गर्नुभयो, मानिसहरूलाई सिकाउनु भयो, आश्चर्य कर्महरू गर्नुभयो, मानिसहरूलाई परमेश्वरको राज्यमा आउनु भन्ने उद्देश्यले गर्नुभयो। परमेश्वरको राज्य भविष्यमा हुने राज्य हो, जब यीशु आफैले प्रत्यक्ष रूपमा राज्य गर्नुहुनेछ। मानिसहरूलाई परमेश्वरको राज्यमा ल्याउनलाई यीशुले जुन सेवा यस संसारमा गर्नुभयो, अहिले पढेको खण्डले हामीलाई बहुत चाहना सिकाएको छ। पहिलो, राज्यको प्रचार गर्ने मानिसहरू। अहिले पढेको खण्डमा केही मानिसहरूको नाम दिइएको छ जसलाई यीशुले बनाउनु भयो। तिनीहरू सामान्य व्यक्तिहरू थिए। तिनीहरूमध्ये धेरैको पेसा माछा मार्ने थियो। यीशुले बनाउनु भएपछि तिनीहरू आफ्ना पेसा छोडेर उहाँको पछि लागे। यीशुले तिनीहरूलाई भन्नुभयो, मेरो पछि सानो र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु। तिमीहरूलाई यीशुले बनाउनुको उद्देश्य मानिसहरूलाई परमेश्वरको राज्यमा ल्याउनु थियो। अनि तिनीहरू आफै परमेश्वरको राज्यमा प्रवेश गरन् र त्यसपछि तिनीहरूले अरूलाई पनि परमेश्वरको राज्यमा ल्याउन् भन्ने उहाँको उद्देश्य थियो। अहिले पनि यीशुले ती काम गर्दै हुनुहुन्छ। हरेक दिन हजारौं मानिसहरू यीशुमा आउँदैछन्। यीशुले तिनीहरूलाई यहाँ एक महान काम दिनुभयो। त्यो काम भनेको यीशुको प्रचार गर्नु र मानिसहरूलाई उहाँ कहाँ ल्याउने काम थियो। यसकारण यीशुले भन्नुभयो, मेरो पछिमा त र म तिमीहरूलाई मानिसहरूका मछुवा ल्याउनेछु। यसको अर्थ तिमीहरूले मानिसहरूलाई यीशुको सुसमाचार सुनाउनु पर्ने र परमेश्वरको राज्यमा ल्याउनु पर्ने थियो। यो ठुलो काम थियो र यीशुले जुन काम यो संसारमा गर्नुभयो त्यही काम तिनीहरूले गर्नुपर्ने थियो। किनभने यीशु यस संसारमा छोटो समयको लागि आउनुभएको थियो। उहाँ सम्पूर्ण मानव जातिको निम्ति आउनुभएको थियो। सुरुमा तिनीहरू 12 चेलाहरू थिए। तिनीहरूबाट अरू मानिसहरूले यीशुमा विश्वास गरे। यो महान काम अहिले पनि जारी छ। यीशुको सुसमाचार सुनेर उहाँमाथि विश्वास गर्ने हरेक मानिस परमेश्वरको राज्यमा प्रवेश गर्दछ। यीशुले तपाईँलाई पनि बोलाउँदै हुनुहुन्छ। दोस्रो राज्यको बारेमा यीशुको शिक्षा यहाँ यस्तो लेखिएको छ, हामी यीशु तिनीहरूका सभा घरहरूमा सिकाउँदै हिँड्नुभयो। यीशुले आफ्नो सेवाको क्रममा मानिसहरूलाई परमेश्वरको राज्यमा बोलाउनु मात्र भएन, तर उहाँले परमेश्वरको राज्यको बारेमा सिकाउनु पनि भयो। उहाँले मानिसहरूलाई धेरै कुरा सिकाउनु भयो। उहाँले मानिसहरूको पापको बारेमा सिकाउनु भयो, पश्चाताप र क्षमाको बारेमा सिकाउनु भयो, प्रेम र दयाको बारेमा सिकाउनु भयो, धार्मिकता र पवित्रताको बारेमा सिकाउनु भयो, परमेश्वरको राज्यका सन्तानहरू कस्तो हुनुपर्छ भनेर सिकाउनु भयो। दुःखी र असहाय मानिसहरूलाई गर्नुपर्ने सेवाको बारेमा सिकाउनु भयो। उहाँले मानिसहरूलाई मुक्तिको बारेमा मात्र सिकाउनु भएन, तर मुक्ति पाइसकेपछि मानिसको जीवन कस्तो हुनुपर्छ भनेर पनि सिकाउनु भयो। मुक्ति यीशुमा भएको विश्वासद्वारा पाइने परमेश्वरको सिद्धको वरदान हो, तर मुक्ति पाइसकेपछि हाम्रो जीवन परिवर्तन भएको हुन्छ। त्यो परिवर्तन हाम्रो जीवनबाट देखिन पर्छ। तेस्रो राज्यको सुसमाचार प्रचार अहिले पढेको खण्डमा यस्तो लेखिएको छ, अनि यीशु राज्यको सुसमाचार प्रचार गर्दै हिँड्नुभयो। राज्यको सुसमाचार भनेको मुक्तिको सुसमाचार हो, जुन यीशुले उहाँमाथि विश्वास गर्ने हरेकलाई सित्तैमा दिनुहुन्छ। यो खुसीको समाचार हो जुन सबै जात धर्म र समुदायका मान्छेले पाउन सक्छन्। राज्यको सुसमाचार भनेको यीशुले गर्नुभएको बलिदानमा आधारित समाचार हो। मान्छेहरूको सबै पाप यीशुले बोकिसक्नु भएको छ। अब मानिसहरूले मुक्ति पाउनलाई गर्नुपर्ने कुनै पनि काम बाँकी छैन, केवल विश्वास मात्र हो। राज्यको सुसमाचार भनेको यीशुमा भएको विश्वासद्वारा कुनै पनि मानिस परमेश्वरको राज्य अर्थात् स्वर्गमा प्रवेश पाउने निश्चयताको समाचार हो। यो समाचार तपाईँको लागि पनि हो। चौथो राज्यको प्रचार गर्दा यीशुको सेवा यहाँ अहिले पढेको खण्डमा यसरी लेखिएको छ, हामी यीशु तिनीहरूका सभा घरहरूमा सिकाउँदै राज्यको सुसमाचार प्रचार गर्दै र मानिसहरूमा भएका हरेक किसिमका रोग र शारीरिक दुर्बलता निको पार्दै सारा गालिभरि घुम्नुभयो। मानिसहरू विभिन्न समस्याले पीड़ित छन्। यसले मानिसको सम्पूर्ण जीवनको वास्ता गर्नुहुन्छ। यसले मानिसहरूको शारीरिक मानसिक र आत्मिक अवस्था देख्नुहुन्छ। उहाँले मानिसहरूको अवस्था देख्नुहुन्छ मात्र होइन, त उनीहरूलाई निको पार्नुहुन्छ र छुटकारा पनि दिनुहुन्छ। यहाँ यस्तो लेखिएको छ, विभिन्न प्रकारका रोग र पीड़ाले सताइएका भूत लागेका र पक्षघात भएकाहरू सबैलाई मानिस ईश्वरले उहाँ कहाँ ल्याए, उहाँले तिनीहरूलाई निको पार्नुभयो। यसो यस संसारमा हुँदा जुन आश्चर्य कामहरू गर्नुभयो, चमत्कार देखाउनलाई गर्नुभएन, तर मानिसहरूको सेवा गर्नुभयो। उहाँले जुन शक्तिले काम गर्नुभयो त्यो स्वर्गीय शक्ति थियो। उहाँका चेलाहरूले त्यही शक्ति पाएर काम गरे। आज पनि उहाँको शक्तिले काम गरिराखेको छ। परमेश्वरको राज्यको बारेमा आजको सन्देशले हामीलाई मुख्य चारवटा कुरा सिकाउँछ। पहिलो, राज्यको प्रचार गर्ने मानिसहरू। दोस्रो, राज्यको बारेमा यीशुको शिक्षा। तेस्रो, राज्यको सुसमाचार प्रचार। र चौथो, राज्यको प्रचार गर्दा यीशुको सेवा। प्रिय श्रोता, अहिले तपाईँ आशाको सन्देश रेडियो कार्यक्रमको परमेश्वरको राज्य भन्ने विषयमा यो कार्यक्रम सुन्दै हुनुहुन्छ। यदि तपाईँ पहिलो पटक यीशुको बारेमा सुन्दै हुनुहुन्छ वा योभन्दा पहिला पनि सुनिसक्नु भएको छ तर अहिलेसम्म उहाँलाई ग्रहण गर्नुभएको छैन भने उहाँले तपाईँलाई प्रेमसाथ बोलाउँदै हुनुहुन्छ र उहाँ तपाईँको हृदयमा आएर बस्न चाहनुहुन्छ। यदि तपाईँले उहाँलाई विश्वास साथ प्रभु र मुक्तिदाता भनी ग्रहण गर्नुभयो भने उहाँ तपाईँको हृदयमा आएर बस्नुहुनेछ र सधैँभरि रहनुहुनेछ। यो तपाईँले आफ्नो जीवनमा गर्ने एउटा ठूलो र महत्वपूर्ण निर्णय हुनेछ। यो निर्णयले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ र तपाईँ परमेश्वरका छोरा वा छोरी हुनुहुनेछ। यदि तपाईँले यीशुमाथि विश्वास गरेर सासो स्वतन्त्रताको अनुभव गरिसक्नु भएको छ भने आफ्नो विश्वासमा स्थिर रहनुहोस् र यही विश्वासको बारेमा अरूलाई पनि बताउनुहोस्। यदि तपाईँ बिरामी हुनुहुन्छ वा अन्य कुनै समस्याले पीड़ित हुनुहुन्छ वा अन्य कुनै बन्धनमा बाँधिनु भएको छ र त्यसबाट स्वतन्त्र भई परिवर्तित जीवन बिताउन चाहनुहुन्छ भने अहिले म तपाईँको लागि यो प्रार्थना गर्दछु। हे परमेश्वर पिता, अहिले यो कार्यक्रम सुनिरहनुभएका समस्त श्रोताहरूको लागि म यो प्रार्थना गर्दछु कि यदि कोही बिरामी छन् वा अन्य कुनै कुराले पीड़ित छन् र कुनै बन्धनमा बाँधिएका छन् भने तपाईँको शक्तिशाली हातले उनीहरूलाई अहिले नै छुनुहोस् र स्वतन्त्र पार्नुहोस्। यदि श्रोताहरू मध्ये कोही अहिले यसलाई आफ्नो व्यक्तिगत मुक्तिदाताको रूपमा ग्रहण गर्न चाहन्छन् भने तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् र उनीहरूको जीवन परिवर्तन भएर तपाईँको राज्यमा प्रवेश गर्नु। यीशुको नाममा म यो प्रार्थना गर्छु, आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्।
0: अहिले तपाईँले भर्खरै सुन्नुभयो डाक्टर सिमन पाण्डेजीले दिनुभएको बाइबल सन्देश।

0: दिदी जन्मेपछि यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइपो जन्मेपछि मैले दैनिक पासमा आजको वचन पुस्तिका पढेको सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक पुस्तक नमिएर अहिले पढ्दैछु। मलाई एकदिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुनमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वस्त महसुस गरेको छु कि यो त मेरो दैनिक आफ्नै खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: दिदी कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो हाम्रो पुस्तक नपढी बसिरहेको रहेछ।
1: यो दैनिक पाँचौँ पुस्तिका आजको समस्याकाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अनि भाइ यो किताब हजुरले फेसबुकबाट, व्हाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: र कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको वचनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 1900 एफएम स्टेशनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पुस्तकको सर्वाधिक रूपमा पढिने दैनिक संस्था पुस्तिका आजको वचनमा है अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिनँ। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आफ्नो रूपमा बोलियो बनाउन अझ धेरै मदद पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी म गएँ है, जय मसी। ए साँच्ची मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल लक्खु ललितपुर, फोन नम्बर 01-5591-8-65, 5590-147, मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96, इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org, फेसबुक मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल र एमओएस नेपाल, टिकटक एमओएस नेपाल 2006।
2: लौन चटेन पर्ने आएको सबैजना यता आउँ त यता यो ठुलो रुखको फेर्नु बस्छ।
3: हुन्न हुन्न, चटेन पर्छ रुखको फेर्न बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
2: हो
3: नि, चटेन पर्दा रुख मुनि र बिजुलीको खम्बा वा आफ्नो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
2: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
3: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
2: चट्याङ परे जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
3: धेरै जस्तो चट्याङ सहितदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले निस्तारणमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन हो।
5: ल भाइ, भोलिको पार्टी चाहिँ मिस गर्नु भएन है? भाइ म त नजाने भयो। होइन फेरि के भयो तपाईँलाई, बिहे पार्टी यस्तो फङ्सनमा त झन् चिरी ट्याट्ट परेर हिँड्नु पर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो भाइ?
6: कुरो त्यसमै त छ नि, यस्तो मङ्गित छ गतिलो कोट पाइन्ट छ नि यार। त्यही क्या, पुरानो कोट लगाउनु नयाँ किताब पढ्नु भन्छ नि, किताब पढ्यो बस्यो।
5: तिमी त्यो उखान त पुरानो भइसक्यो नि, अब त नयाँ कोट लाउनु नयाँ पुस्तक पढ्नु पो हुन्छ त।
6: होइन के भने
5: सही भने
7: मात्र रु 6,000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या। त्यति भए चाहिँ भएन त,
6: मात्र 6,000 कोट पाइन्ट
7: हो नि।
8: हजुर, ओम शक्ति टेलरिङमा मात्र 6,000 छानी छानी लाउनुहोस्, निकै आकर्षक डिजाइनका कोट पाइन्ट। साथै हामी कहाँ आकर्षक डिजाइनका भर पर्नु सिलाई, उच्च स्तरीय सटिङ सुटिङ, स्कुल कलेज तथा अफिसियल ड्रेसहरू पाउनुका साथै रेडिमेड कोट पाइन्ट, शर्ट, लेडिज सुट र दौरा सुरुवाल अर्डर बमोजिम तयार गरिन्छ। प्रोप्राइटर राजकुमार पण्डित, सम्पर्क मोबाइल नम्बर 98 49 72 85 68, 98 0 38 19 519। ओम शक्ति टेलरी, राम मन्दिर 4 भक्तपुर।
9: नमस्कार, म साहित्यकार आनन्द श्रेष्ठ, तपाईँले सुन्दै हुनुहुन्छ 107.6 MHz। सुनौ र सुनौ।

0: नानी बाबुहरू, तिमीहरू सन्चै छौ? ल अब फेरि एउटा नयाँ कथा सुन्ने समय भयो। सबै बाल बालिकाहरूलाई अभिवादन। बाल बालिकाका निम्ति साचाहरू रेडियो कार्यक्रममा तपाईँहरूलाई स्वागत छ। मेरो नाम हरि हो। हरेक समाजमा बाल बालिकाहरूलाई महत्वपूर्ण दृष्टिकोणमा हेरिन्छ। समयमै बाल बालिकाहरूलाई सबै पक्षहरूमा तयार पार्न सकिएमा भविष्यको हाम्रो समाज उज्जवल हुन्छ। बाल बालिकाहरूलाई अनुशासित पार्दै उनीहरूलाई आत्मिक, शारीरिक, मानसिक र सामाजिक रूपमा बढ्न मदत गर्नु हरेक अभिभावकको कर्तव्य हो। बालबालिकाहरूलाई सानैदेखि यीशुसँगको सम्बन्धमा बढ्न मदत गर्न सकियो भने उनीहरूको आत्मिक जीवन सन्तुलित हुन जान्छ, जसको परिणाम उनीहरूको आत्मिक र नैतिक जीवनमा देखिन्छ।
1: आजको कार्यक्रममा हामी श्रृङ्खला दुईको कथा नम्बर 25 सुन्नेछौ, जो निकै रोचक र सन्देशमूलक रहेको छ। आजको कथाको शीर्षक प्रेमका गुञ्जनहरू भन्ने रहेको छ। यस कथासँग सम्बन्धित बाइबलीय खण्ड मत्ती 12 अध्यायको 34 37 पद रहेको छ। मेरा प्यारा भाइ बहिनीहरू, ढिला नगरी र अब छिट्टै कथा सुनौ है।
0: यो पुरानो रेलमा चढ्दा पक्कै पनि रमाइलो हुनेछ, जेम्सले भने। यो हाम्रो छुट्टीको अहिलेसम्मकै सबैभन्दा सुन्दर समय हो नि। पुरानो इन्जिनको पछाडि रहेको खुल्ला डिब्बामा गएर बसिसकेपछि संगीताले भनिन्, त्यहाँ एकजना इन्जिनियर थिए जसले उनीहरूलाई मार्गदर्शन गर्ने काम गरे। तिनीहरू उपत्यकातिर जाने रेलको लिकतिर लागेपछि इन्जिनियरले रेल रोके। यो गुञ्जन उपत्यका हो, उनले तिनीहरूलाई भने र उनले सिटी बजाए। इन्जिनियरले आवाज निकाले। केही क्षणमा नै तिनीहरू सिटीको त्यो गुञ्जन सुने। ती इन्जिनियरहरू त्यहाँ भएका बालबालिकाहरूलाई हेरेर मुस्कुराए। तिनीहरूलाई पनि बजाऊ त, उनले आग्रह गरे। आफ्नै गुञ्जन सुन। रेलमा भएका थुप्रै बालबालिकाहरूले पालै पालो जोरसँग कुनै शब्द उच्चारण गर्थे र फिर्ता आएको त्यसको गुञ्जन सुन्ने गर्थे। साह्रै रमाइलो भइरहेको थियो। संगीताको पालो आएपछि उनले हात मुखको वरपर लगाइन्। हेलो, उनले जोरसँग भनिन्। हेलो, शब्दको गुञ्जन आयो। जेम्सले पनि कोसिस गरे। बाई बाई, उनले भने। बाई बाई, आवाजको गुञ्जन दोहोरियो। रेलको यात्रा सिद्धिएपछि जेम्स, संगीता र उनको बुवा आमा उनीहरूको कारमा चढे। खाना अहिले खाने कि पछि, बुवाले सोध्नुभयो। अहिले, जेम्सले हतारिँदै भने। अह, संगीताले भन्यो, पछि खाउँला, तर मलाई भोक लागेको छ, जेम्सले भने। हिँडिन गर्न छोड, तिमी अब ठूलो बच्चा भइसक्यौ, संगीताले भनिन्। तिमी ठूलो बच्चा हो। तिनीहरू एकअर्कालाई अपमान गरिरहेका थिए। आमाले उत्साहित हुँदै भन्नुभयो, ती गुञ्जनहरूलाई सुन त। गुञ्जनहरू, संगीताले भनिन्। मैले त कुनै गुञ्जन सुनिरहेको छैन त। म त सुन्दैछु, आमाले भन्नुभयो। मैले सुन्दैछु भन्नुको अर्थ यो कारमा ठोकिएर साह्रै नराम्रो शब्दहरू आइरहेका छन्। जस्तो बोलिन्छ त्यही नै गुञ्जन भनेर फिर्ता आउँछ। संगीताले हेलो भन्दा बाई बाई भन्ने गुञ्जन त आएन। हामीले अरूलाई प्रयोग गर्ने शब्दहरू पनि यस्तै हुन्। प्राय हामीले पाउने प्रतिउत्तरहरू हामीले उनीहरूलाई भनेका कुराहरूको गुञ्जनहरू हुन्। हो नि, बुवाले भन्नुभयो, र त्योभन्दा बढ्दा हामीले जे बोल्छौ त्यो हाम्रो हृदयमा भएको कुराहरूको गुञ्जन हो। यदि हामीले एकअर्कालाई माया गर्छौ भने हामीले बोल्ने शब्दहरूमा त्यो मायाको गुञ्जन सुनिन्छ। तर हामीले स्वार्थी भएर केही कुरा भन्छौ भने हाम्रा शब्दहरू पनि स्वार्थी र नराम्रा हुन्छन्। उहाँले जेम्स र संगीतालाई कारको एनामा हेर्नुभयो। हामीले बोल्ने कुराहरूमा हाम्रो स्वार्थपूर्ण स्वभावहरू हटाउन र उहाँको प्रेमको गुञ्जन देखाउन सहायता गर्नुहोस् भनेर यीशुसँग प्रार्थना गरौं है त। आजको कथाको मुख्य सन्देश तपाईँका शब्दहरूमा परमेश्वरको प्रेमको गुञ्जन आउन दिनुहोस् भन्ने रहेको छ। अनि आजको कथाको मुख्य बाइबलीय खण्ड मत्ती 12 अध्यायको 34 पद रहेको छ, जहाँ यसो लेखिएको छ,
1: किनभने हृदयमा भरिएका कुराहरू नै मुखबाट निस्कन्छन्।
0: नानी बाबुहरू, तपाईँले अरूप्रति कस्ता प्रकारका शब्दहरू बोल्नुहुन्छ? के ती शब्दहरू यसोले तपाईँको हृदयमा राखिदिएको मायाको गुञ्जनहरू हुन् वा स्वार्थी स्वभावको गुञ्जनहरू हुन्? हामीले बोल्ने शब्दहरूले हाम्रो हृदयमा के छ भन्ने कुरा देखाउँछ। अरू मानिसहरूलाई स्वार्थपनमा नभई दयाका साथ प्रतिउत्तर दिन सहायता गर्नुहोस् भनेर यीशुसँग विन्ती गर्नुहोस्, ताकि मानिसहरूले तपाईँका शब्दहरूमा परमेश्वरको प्रेमको गुञ्जनहरू सुन्न सकुन्। आजको कथा तपाईँलाई कस्तो लाग्यो? के आजको कथाबाट तपाईँले केही कुराहरू सिक्नुभयो? तपाईँका कुनै विचार, प्रतिक्रिया वा जिज्ञासाहरू भएमा हामीलाई 081-5188335 वा 98-4 13-724 फोन गर्न सक्नुहुनेछ वा नेपालगंज उपमहानगरपालिका वडा नम्बर 22 पुरेनी स्थित हाम्रो कार्यालयमा सम्पर्क गर्न सक्नुहुनेछ।
2: साथै तपाईँले दैनिक रूपमा सुन्ने कथाहरू पुस्तकको रूपमा पनि उपलब्ध रहेका छन्। साथै यी कथाहरू अनलाइनमा www.goodnewsnepal.org मा पढ्न र सुन्न सक्नुहुनेछ। ल अब फेरि छिट्टै अर्को कथामा भेट्दैछौ। तबसम्मका लागि बिदा दिनुहोस्। जय मसीह।

0: एकदम सपोर्ट दिनु पर्यो. अनि यो मेरो काकाको छोरीसँग तिम्रो बिहे गराउनु म हेर्नु गर्छु. तर फोटो होइन नि, त्यो चाहिँ म त
1: यो त मलाई थाहा छ. दिपकै भन्ने मान्छेलाई भेटाएको मैले
0: त्यो फोटोको के कुरा गर्नु. नमस्कार, म निर्मल शर्मा, तपाईँहरू सुनिदिनुहुन्छ 107.6 मेगाहर्ज. सुनौ र सुनाऊ.

0: नमस्कार, म कलाकार दीपक राजगिरी, तपाईँहरू सुन्नुहुन्छ अहिले ग्रेस एफएम 107.6 MHz। सुनौ र
1: सुनौ।

0: तपाईँले प्रार्थनालाई दैनिक जीवनमा अभ्यास गर्नुभयो भने यसले तपाईँको जीवनलाई परिवर्तन गर्नेछ। ग्रेस एफएम 107.6 MHz सुनो र सुनाओ।
1: भोलिको पार्टी चाहिँ मिस गर्नु भएन है? म त नजाने भयो। होइन फेरि के भयो तपाईँलाई? बिहे पार्टी यस्तो फङ्सनमा त झन् चिटी च्याट परेर हिँड्नु पर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो भाइ?
2: कुरो त्यसमै त छ नि, यस्तो महँगी छ, गतिलो कोट पाइन्ट छैन यार। त्यही क्या, पुरानो कोट लगाउनु, नयाँ किताब पढ्नु भन्छन् नि। एक किताब पढ्यो बस्यो,
1: फेरि त्यो उखान त पुरानो भइसक्यो नि। अब त नयाँ कोट लगाउनु, नयाँ पुस्तक पढ्नु पो हुन्छ त। होइन के भने सही भने, मात्र रु 6,000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या। त्यति भएपछि भएन त,
2: मात्र 6,000 कोट छ नि।
1: हो नि हजुर, ओम शक्ति टेलरिङमा मात्र 6,000 छानी छानी लाउनुहोस्। निकै आकर्षक डिजाइनका कोट पाइन्ट, साथै हामी कहाँ आकर्षक डिजाइनका भर पर्दो सिलाई, उच्च स्तरीय सटिङ सुटिङ, स्कूल कलेज तथा अफिसियल ड्रेसहरू पाउनुका साथै रेडीमेड कोट पाइन्ट, शर्ट, लेडिज सुट र दौरा सुवाल अर्डर बमोजिम तयार गरिन्छ। प्रोप्राइटर राजकुमार पण्डित, सम्पर्क मोबाइल नम्बर 98 49 72 85 68, 98 0 38 19 519। ओम शक्ति टेलरी, राम मन्दिर 4 भक्तपुर।

离开你。

I'm not afraid of the dark.

0: नमस्कार, म लोकदोली गायक मौसम गुरुङ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ ब्रिज एफएम 107.6 मेगाहर्ज सुनौलो सुना।
1: कुनै पनि चाड पर्व अथवा विशेष अवसरमा के तपाईँ नयाँ फेसन खोज्दै हुनुहुन्छ? स्टाइल पनि गुणस्तर पनि अनि मूल्यमा पनि बचत चाहिएको छ? यदि त्यसो हो भने आउनुहोस् राजु फेसन हाउसमा। विगत 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित जेन्ट्सका सम्पूर्ण लुगा कपडाहरू, सिरदेखि पाउसम्म अहिलेको ट्रेन्डिङका लुगा कपडाहरू, जुत्ता चप्पल, फर्मल तथा क्याजुअल रेडीमेड सम्पूर्ण कपडाहरू एकै छाना मुनि 20% छुटका साथमा राजु फेसन हाउसले धमाधम लुगा कपडाहरू उपलब्ध गराइरहेको छ। साथै विभिन्न चाडपर्व तथा मेलाहरूमा विशेष छुटका साथमा लुगा कपडाहरू उपलब्ध रहेको छ। यसै विज्ञापन सुनेर आउनुहुने सम्पूर्णलाई विशेष छुटको व्यवस्था रहेको जानकारी गराउँदछौ। राजु फेसन हाउस, तपाईँको आफ्नै फेसन गन्तव्य। प्रोप्राइटर राजु ताना बासु। सम्पर्क मोबाइल नम्बर 9851927740, 9141362013। राजु फेसन हाउस, टुरिज्म मार्केट, राम मन्दिर, भक्तपुर।

चिसो हावा चल्यो हिमालमा, चाइनाको बोर्डर लासामा, तातो पानी खासाको बजारमा, सेराबिनी कान चिलाइ देख्दामा, चिसो चिसो हावा चल्यो हिमालमा, चाइनाको बोर्डर लासामा। नमस्ते, म सेरो गाई भवन सुल्तान, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ रेस एफएम 107.6 मेगाहर्ज। खाता तो भर जाए।

0: 107.6 MHz changes your mood, inspires loving yourself, encourages seas and fans, guides most of us and FCT. Listen and enjoy Grace FM 107.6, the melody of your rhythmic life.
1: Grace FM,
2: time check.
3: Iske London, madhyan ko 12 baje.
4: कसैले तपाईँलाई चोट पुर्याएको छ भने उसलाई क्षमा गर्नुहोस्। ग्रिस एफएम 107.6 मेगाहर्ट्ज।

0: मान्छेले यो दाँत दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, त्यसमाथि फेरि मुख गनाए भन्छ। यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन।
1: समस्यालाई व्यवस्था चाहिँ नगर्नु है, विलयमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है।
0: होइन कहाँ गएर उपचार गर्ने त,
1: स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
2: हजुर, हामी कहाँ अनुभवी दन्त चिकित्सकहरूको टोली छ। अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्केनिङ, सिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, क्रिकिङ दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।
1: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ।
2: स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस् ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841478962 9813803015। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर।

Yeah.

0: अथवा बस आज हामी के विषयमा छलफल गर्छौ
1: वैदेशिक रोजगारीको विषयमा
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हो पालै पालो भन त
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: हो अरू भन त
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यो अरूको पनि केही छ कि वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
5: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थलमै प्रयोग गर्नुपर्छ
0: वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनुपर्छ
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: नमस्ते मेरो नाम सुगम पोखरेल अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ट्ज

Okay, I'm not going to be

नमस्कार, म संगीतकार राजेन्द्र श्रेष्ठ। तपाईँ अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ज। सुनौ र सुनाऊ। मेरो संगीत यात्रा र जीवन संघर्ष बारे विस्तृत जानकारीका लागि सुन्दै गर्नुहोस् कफी विथ आशुतोष प्रत्येक शनिबार 9-10 बजेको बिहानी नूतन प्रहरमा मात्र ग्रेस एफएम 107.6 मेगाहर्जमा।

0: नमस्ते, यो पोडकास्ट गुलाबी संवाद अनि म सबिता यौन तथा प्रजनन स्वास्थ्य र अधिकार अनि मानसिक स्वास्थ्यको बारेमा छलफल गर्ने यस पोडकास्टको आज हामी थर्ड सिजनको 36 एपिसोडमा छौ। र केही हप्तादेखि हामीले महिना बारीका विभिन्न पर्सपेक्टिभलाई केलाउने प्रयास गर्दैछौ। त्यही सिलसिलामा आज मैले महोत्तरीकी एकजना संचारकर्मी भाग्यरेखा ठाकुरसँग कुराकानी गर्दैछु। भाग्यरेखा ठाकुरसँग मैले तराईमा हुने तराई मधेसमा हुने महिना बारीको बारेमा कुराकानी गर्नेछु। म चाहिँ आज यो कुराकानीको लागि एकदमै धेरै एक्साइटेड छु, किन भन्दा हामीले जब महिना बारीको कुरा आउँछ हामीले सुदूर पश्चिमलाई सम्झिने गर्छौँ, होइन? धनगढ़ीलाई सम्झिन्छौ, महेन्द्रनगरलाई सम्झिन्छौ, अछामलाई सम्झिन्छौ, डुटीलाई सम्झिन्छौ, अनि त्यस्तै गरेर कर्णालीका जिल्लाहरूलाई सम्झिन्छौ, त्यहाँको छ गुठलाई सम्झिन्छौ। तर साँच्चै के तराई मधेसमा चाहिँ कस्तो छ त महिना बारी? हामीले पहाड़को कुरा गर्दै गर्दा तराईमा पनि महिनावारीलाई बारिन्छ कि बारिँदैन, छो छिटो छ कि छैन, महिनावारी सरसफाईको विषयलाई कसरी लिइन्छ, परिवारमा छलफल हुन्छ कि हुँदैन भन्ने कुरा पनि हाम्रो मनमा बारम्बार आइरहन्छन्। त्यसैले पनि हामीले यो हप्ता भाग्यरेखासँग कुरा गर्ने प्रयास गरेका छौं। र मसँग टेलिफोनमा हुनुहुन्छ भाग्यरेखा ठाकुर। स्वागत छ भाग्यरेखा यहाँलाई पोडकास्ट गुलाबी संवादमा।
1: तपाईँभन्दा पहिले सुरु त म यो प्रोग्राम सुन्नु हुने सबैजनालाई हार्दिक नमस्कार गर्न चाहन्छु। तपाईँले आफू महिनावारीको बारेमा चाहिँ आफूले कहिले र कसरी थाहा पाउनुभयो? महिनावारीको अनुभव मेरो अलिकति अनौठो छ। म जब पहिलो पटक महिनावारी भएँ त्यस बेला त्यो दिन मेरो लागि एकदमै नौलो खालको दिन थियो। अचानक महिनावारी थिएँ, मतलब यो नाङ्गबाट अचानक मेरो लागि एकदमै सकियो, एकदम डराग्दो अवस्था थियो। त्यस्तो भयो, मतलब मैले त्यस्तो के गर्ने नगर्ने, मलाई के भयो नभयो त्यस्तो केही पनि सोच्न सकेको थिएन। घरकामीहरूले एउटा कपडा ल्याएर दिनुभयो कि यो लगाऊ भनेर, त्यस बेला पनि मलाई थाहा थिएन कि यो के हो भनेर, यो किन भइरहेको छ भनेर मेरो माइन्डमा जतिखेर पनि मेरो दिमागमा चाहिँ मलाई के भएको हो, यो यस्तो किन भइरहेछ, यो किन आइरहेछ, यो मतलब यो नाङ्गबाट नगर किन आइरहेछ भनेर म दिनभरि त्यो जब महिनावारी भयो चार दिनसम्म एकदमै तनावमा थियो। त्यो दिन त्यो पहाडको पहिलोपटकको दिनमा चाहिँ तर पछि बिस्तारै बिस्तारै बुझ्दै जाँदाखेरि किताबै ज्ञानहरूबाट आफूले पढ्दै जाँदाखेरि स्वास्थ्य किताबमा चाहिँ प्रायः लेखेको हुन्थ्यो, राजस्वला यस्तो हुन्छ, प्रत्येक महिनामा हुन्छ, यो प्राकृतिक नियम भन्दा त्यो लेखेको आधारमा भए पनि मैले चाहिँ बुझेको हो राजस्वला यस्तो हुन्छ भन्दा पछि पछि अब उमेर पढेसँगसँगै मैले राजस्वलाको बारेमा बुझ्यो। हाम्रो परिवारबाट चाहे समाजबाट होइन अलिकति यसमा यसको बारेमा चाहिँ खुला रूपले कुरा हुँदैन, त मैले आफ्नो फ्यामिलीबाट नभएर मैले चाहिँ यो उहाँमा पुस्तकबाटै बुझ्न पाएको रजिस्ट्रा भनेको थियो भनेर समय सँगसँगै मैले यसको बारेमा बुझेको।
0: हजुर, तपाईँले अघि भन्नु भने पहिलोचोटि महिनावारी हुँदाखेरि चाहिँ चार दिनसम्म यो के भयो भनेर मलाई एकदम डर लाग्यो, अनौठो पनि लाग्यो भनेर। तपाईँको परिवारमा घर परिवारमा चाहिँ महिनावारीको बारेमा कहिले पनि कुरा भएको थिएन?
1: मेरो घर परिवारमा मतलब कस्तो हुन्छ भन्दाखेरि तराई मधेसतिर रजिस्ट्रामा हुन्छ महिनालाई यो चाहिँ लुकाइने गरिन्छ, मतलब पुरुषहरूसँग छोरामाटीले थाहा पाउँछ कि भनेर भन्नु हुँदैन भन्ने एक किसिमको मानसिकता छ। लुकाइन्छ अनि मतलब लुकाएर राख्ने गरिन्छ अरूलाई भन्नु नहुने खालको, अनि त्यसपछि के हुन्छ भन्दाखेरि आफ्नो आमाले आफ्नो छोरीहरूलाई पनि नभन्ने, तिम्रो यो समय आएको थिएर जो सल्लाह हुन्छ त्यसैलाई यस्तो हुन्छ, तिमी आत्तिनु हुँदैन, यस्तो गर्नु हुँदैन, त्यो पनि त्यस्तो कुनै पनि कुराहरू हुँदैन। अचानक हुन्छ त्यसपछि आमाले के गर्छ, ए ल उसलाई तर सल्लाह भएछ मिन्स भन्छ, सामान्य भाषामा अलिकति होइन बुझ्ने भाषामा मिन्स भएछ, अन्त यो कपडा लगाऊ भन्नु गाउँ घरतिर भन्ने चलन छ। त्यसपछि अब हुन्छ छोरीको मनमा अनेक विचार उत्पन्न हुन्छ, यो किन भएको नभएको त्यो बस दबिएरै रहिजान्छ, कसैले यसको बारेमा खुलेर कुरा गर्दैन। मेरो परिवारमा पनि बिल्कुल त्यस्तै थियो, मेरो मम्मीले पनि त्यस्तो खुलेर कुनै कुरा गर्नु भएन, मेरो दिदी पनि हुनुहुन्छ उहाँले पनि त्यस्तो खुलेर कुनै पनि कुरा गर्नु भएन। त अब त्यो सबैको जिज्ञासा मैले मनभित्रै दबाएर बिस्तारै उमेर सँगसँगै मैले यसलाई बुझ्न पाएको।
0: यो त घर परिवारको कुरा भयो होइन, तपाईँ हुर्किनु भएको मधेस समुदायमा चाहिँ महिनावारीलाई कसरी लिइन्छ? तपाईँले अघि भन्नुभएको थियो केटा मान्छेलाई भन्नु हुँदैन भन्ने कुरा, यो चाहिँ किन होला?
1: अब तराई मधेसतिर कस्तो हुन्छ भन्दाखेरि अब अलिकति महिनावारी भइसकेपछि जस्तै कि छोरा मान्छेहरूसँग बोल्नु हुँदैन, उनीहरूको जीवन छुनु हुँदैन भन्ने खालको मान्यता रहेको हाम्रो समाजमा। अब यो सजिलोदेखि चलि आइरहेको छ, अब यो बढाएपछि त्यो त हामीले थाकेन होइन, तर एउटा छोरी भएको नाताले, अब एउटा समाजमा बसेको नाताले, एउटा परिवारको सदस्य भएको नाताले, हामीले नियमहरू यो मूल्य मान्यता एक किसिमले हामीले यो संस्कार भनेर पनि भन्ने अनि त्यो मान्दै हामीले आएको छौँ। कलेज स्थापना कसले गर्यो, बनायो कसले, त्यो त थाहा छैन, तर बस लागू गर्ने काम चाहिँ हामीबाट भइरहेको छ। अहिले भन्नुपर्दाखेरि तराई मध्येतिर कस्तो हुन्छ भन्दाखेरि, जस्तै कि महिनावारी भयो भनेदेखि ठुला मानसमा जस्तै कि पुरुषसँग खास गरी बोल्नु हुँदैन, अनि महिनावारीमा कुकुरा लुकाउनु पर्छ, त्यो खुवाउनु हुँदैन। अब जस्तै कि गाउँ घरतिर सबभन्दा मेन समस्या के हुन्छ भन्दाखेरि, महिनावारी भयो, अब प्याडको त्यति सुविधा छैन, सबै ठाउँमा त प्याड पुगेको छैन, कति कोहीलाई चाहिँ यो पनि थाहा छैन कि महिनावारी भएको बेला प्याड लगाउनु पर्छ भनेर, अझै घरमा भइसकेपछि के हो त, हजुर कति अझै पनि थाहा छैन कतिपय व्यक्तिहरूलाई, र कतिपय महिलाहरूले चाहिँ थाहा हुँदाहुँदै पनि प्याड प्रयोग गर्न चाहँदैनन्। कतिपय मैले गाउँघरतिर बुझ्दाखेरि अहँ प्याड प्रयोग गर्यो भने कपडा नै प्रयोग गर्नुपर्छ, कपडा नै गर्नुपर्छ, हाम्रो पुर्खाहरूले मतलब हाम्रो आमा बुवाले हजुरआमाहरूले सिकाएको छ भन्ने त्यस्तो खालको मानसिकता हुन्छ। अनि त्यस्तो भइसकेपछि के हुन्छ भन्दाखेरि, कपडा प्रयोग गर्ने अनि त्यसरी त्यो कपडालाई पनि लुकाएर राख्ने, कसैलाई पनि नभन्ने, अनि जस्तै कि अब घर परिवारको सदस्य आमालाई थाहा भयो, अब छोरी महिनावारी भयो भनेर, अनि त्यसपछि उसलाई के गर्ने भन्दाखेरि, अब भाइसँग बोल्न नदिने, बुवासँग बोल्न नदिने, उसको नजिक जान नदिने, अनि भान्साको ठाउँमा जान नदिने, अनि त्यसपछि कुलोताको रूममा जान नदिने होइन, अनि पूजा पाठ गर्न हुँदैन, मन्दिर जान हुँदैन, एक किसिमले अलग खालको व्यवहार त्यो चार दिनसम्म एउटा छोरीले एउटा महिलालाई बोक्नुपर्छ हाम्रो तराई मधेसतिर यस्तो रहेको हुन्छ। अझ अर्को भन्नुपर्दाखेरि, अब महिनावारी भइसकेपछि अतार छोयो भनेदेखि त्यो बिग्रिन्छ अरे, त्यस्तो खालको मानसिकताहरू पनि हुन्छ कि, त्यस्तो पनि रहेको छ हाम्रो त।
2: हामीले जस्तो महिनावारीमा बार्ने कुराहरू गर्दा, नयाँ ठाउँ परेको कुरा गर्दाखेरि तराईमा होइन कि सुदूरपश्चिम प्रदेशमा मात्रै छ कि भन्ने सोचिरहेको हुन्छ नि त होइन। तपाईँको कुरा सुन्दाखेरि त्यो जुन चाहिँ प्रतिबन्धहरू लगाइन्छ भन्ने कुराहरू सुन्दाखेरि त एक किसिमको ठाउँ त तराईमा पनि रहेछ नि होइन त,
1: छोरी मान्छेलाई त्यो छुट्टी गोठमा बस्न नभने पनि तराई मधेसतिर यो अनेक नियमहरूमा चाहिँ बाँधिएको छ, अनेक प्रतिबन्धहरू चाहिँ फेरि लगाइन्छ तराई मधेसतिर पनि, यो गर्नु हुँदैन, यो गर्नु हुँदैन, यसरी बस्नुपर्छ, यसरी गर्नुपर्छ भनेर उसलाई चाहिँ त्यो बाधाहरू सिर्जना गरिन्छ अहिले पनि हाम्रो समाजमा।
2: हजुर, तपाईँले तपाईँको अहिलेको बुझाइ र बाल्यकालमा सिकेको महिनावारी सम्बन्धी बुझाइ, बाल्यकालमा बुझेको महिनावारीको बुझाइमा चाहिँ के फरक पाउनुहुन्छ?
1: बाल्यकालमा त महिनावारी भयो, अब के भयो जस्तो कि बाल्यकालमा कस्तो हुन्छ भन्दाखेरि, अब परिपक्व भइसकेको हुँदैन, अनि पीडितहरूको बारेमा थाहा हुँदैन। महिनावारी भइसकेपछि जतिखेर पनि विवाह यही आउँथ्यो, मेरो चाहिँ इमोनै किन भइरहेछ, नभएको भए पनि हुन्थ्यो नि भनेर एकदम टेन्सन हुने, मतलब यो के कारणले भइरहेछ, मलाई किन भइरहेछ भन्दा टेन्सन हुने, किन आइरहेछ, यो सबैलाई हुन्छ र कि मलाई मात्रै यस्तो भएको, अनि यसले कुनै हानि त गर्छ कि होइन, त्यस्तो खालको सोचहरू आउँथ्यो। तर अहिले चाहिँ अब यो अवस्थासम्म आइपुग्दाखेरि, म अहिले 23 वर्ष भएको छु, यो समयसम्म आइसक्दाखेरि चाहिँ महिनावारी एकदमै नेचुरल कुरा हो, यो हामी सबैले एक्सेप्ट गर्नुपर्छ, हाम्रो समाज, महिला समाज, हाम्रो सोसाइटीले सबैजनाले एक्सेप्ट गर्नुपर्छ, एकदम नेचुरल हो। यसमा चाहिँ अब हामीले यो गर्नु हुँदैन, त्यो गर्नु हुँदैन, त्यस्तो कुनै पनि कुराहरू मान्नुपर्छ जस्तो मलाई लाग्दैन। यदि अब यो प्राकृतिकले दिएको नियम हो, अब त्यो हाम्रो नराम्रो भएका रगतहरू सञ्चित भएर महिनामा एकचोटि त्यस्तो त्यो चार दिनसम्मको लागि त्यो बगेर जाने गर्छ, त्यो एकदम नर्मल हो, सबैले यसलाई नर्मल तरिकाले लिनुपर्छ जस्तो मैले अहिलेको बुझाइमा चाहिँ यस्तो रहेको छ, एकदम नेचुरल कुरा हो। यसमा चाहिँ अब अलिकति पेट दुख्ने भन्ने समस्या हुन त ठिक छ, त्यो नेचुरल हो, पेट दुख्छ, त्यो हुन्छ होइन, त्यसलाई चाहिँ हामीले स्वीकार गरेर यो चिज महिनावारी हो, यो मेरो लागि हो, यो मेरो भविष्यको लागि पनि हो भनेर हामीले सोचेर चाहिँ बस्नुपर्छ, अहिलेको मेरो बुझाइ यस्तो छ।
2: हजुर, तपाईँले भन्नुभयो नि अहिले चाहिँ मैले महिनावारी नेचुरल हो भन्ने कुरा बुझेको छु भनेर, परिवारका सदस्य आमालाई, बुवालाई, दिदीहरू, दाईहरू को हुनुहुन्छ घरमा, उहाँहरूलाई चाहिँ अब तपाईँले यति बुझिसकेपछि र एउटा मिडियाको चाहिँ ठुल्ठुलो मिडियाको जिम्मेवारी सम्हालेर नेतृत्व तहमा काम गरिराख्दाखेरि चाहिँ महिनावारीको यो विषयमा आफ्नो परिवारसँग छलफल गर्नुभएको छ कि छैन, उपकल्पको प्रयास गर्नुभएको छ कि छैन?
1: प्रयास त मैले परिवारमा पनि गरेको थिएँ, तर कस्तो हुन्छ भन्दाखेरि समाजको प्रभाव चाहिँ परिवारमा पर्छ नै पर्छ, अब यो पहिलादेखि नै चलिआएको नियम हुनाले गर्दाखेरि चाहिँ मेरो परिवारमा पनि अब अलिकति त्यतिको बोलाइरह्यो, अनि आमा बुवाले यसको बारेमा खुलेर कुरा गर्नुहुन्न, मैले आमालाई पनि सुन्दाखेरि जस्तो कि मलाई अलिक बढी मेन समस्या के हुन्छ भन्दाखेरि, सुरु सुरुमा जब म महिनावारी भएँ त्यतिर त मैले कपडा नै युज गरेको आमासँग सिकेर कपडा नै युज गरेको तर पछि जब मैले बुझ्दै जाँदाखेरि चाहिँ प्याड प्रयोग गर्न सुरक्षित हुन्छ भन्न बुझ्दै गइसकेपछि चाहिँ प्याड प्रयोग गर्न थालेको मैले अब जब म यो प्याड प्रयोग गरिरहेको छु त्यसलाई अलिकति व्यवस्थित गर्नको लागि समस्या भइरहेको छ कतिपय व्यक्तिहरू जसले चाहिँ हाम्रो गाउँ समाजमा कराई मधेसतिर प्याड प्रयोग गर्छन् उनीहरूले चाहिँ अब अलिकति प्याडलाई व्यवस्थित कसरी गर्ने भन्ने कुरामा समस्या छ कतिपयले के भन्छ भन्दाखेरि त्यो महिनावारी हुँदाखेरि त्यही प्रयोग गरेको जुन कपडा हुन्छ चाहे प्याड हुन्छ त्यसलाई जलाउनु हुँदैन समथिङ त्यस्तो केही भन्छन् होइन र अर्को डस्टिनमा पनि हाल्नु हुँदैन हामीले त्यो प्याड फेरि व्यवस्थित कसरी गर्ने कहाँ राख्ने भन्यो के एउटा टेन्सन हुन्थ्यो अनि मैले आफ्नो आमा मम्मीसँग कुरा गर्दाखेरि त्यो कसरी हुन्छ कहाँ राख्ने मतलब क्यान्सलेसन भइसकेपछि यो त भइ नै हाल्छ अब त्यो प्याडलाई त व्यवस्थित गर्नु पर्यो घरमा पनि कहाँ राख्नु बाहिर पनि कहाँ राखिदिनु अहिले कहीँ त्यसले नर्थिक गर्नु पर्छ हेर्नु त लाएर फालिदिनु पर्यो यता पोटललाई पकाइदिनु पर्यो या त कहीँ कहाँ दिनु पर्यो कहीँ न कहीँ त राख्नु पर्यो होइन त्यस्तो कुरा गर्दाखेरि चाहिँ अब त्यो सम्बन्धी मेरो मम्मीले त्यो पनि जवाफै दिनु भएन त्यसले चाहिँ कस्तो बुझिहाल्यो भन्दाखेरि अब पहिला पहिलाका मानिसहरूले जुन तरिकाले गर्दै आइरहेका थिए उनीहरू खुलेर कुरा गर्न सहँदैन यसलाई गरे मात्रै नभएर अब यौनसँग सम्बन्धित विभिन्न कुराहरू हुन्छन् जुन चाहिँ खुलेर हाम्रो गाउँ समाज तराई प्रदेशसित कुरा बुझेन मेरो परिवारमा पनि यसको बारेमा क्लियर कुरा कहिले पनि भएको छ
2: डस्टबिनमा हालेर फोहोरको गाडीमा पठाउन मिल्ने नमिल्ने जङ्गलमा त वातावरण प्रदूषण हुन्छ भन्ने कुराहरू भयो होइन पोल्युसनको कारणले गर्दा जलाउनु हुँदैन भन्ने कुरा त्यसमा प्याडमा केमिकल पनि युज गरेको हुन्छ डस्टबिनमा हाल्न चाहिँ किन नहुने रहेछ
1: कस्तो हुन्छ भन्दाखेरि डस्टबिनमा हाल्यो अब त्यो कसैले हालेको देखियो चाहे अब त्यो गाडी चलिबाट आउँदैन बहिनी खर्च आउँदैन कुनै बार तोकेर आउँछ यतातिर होइन अनि अब त्यो हाल्यो अनि त्यसपछि कसैले देख्यो उहाँको बिचि लामो समयसम्म भइसकेपछि नराम्रो स्मेल पो आउँछ कि भन्ने किसिमले त्यो मेन्टालिटी छ त्यही डस्टबिनमा पनि नहाल्दै भन्ने हुन्छ त्यस्तो सोच्छ
2: हजुर त्यस्तै तपाईँ अहिले रेडियोमा पनि हुनुहुन्छ होइन रेडियोको स्टेसन म्यानेजर पनि हुनुहुन्छ स्टेसन म्यानेजर भइरहँदाखेरि चाहिँ आफ्नो रेडियो स्टेसनबाट महिनावारीको विषयलाई कतिको प्राथमिकता साथ प्रस्तुत गर्नु भएको छ के छ
1: महिनावारी सम्बन्धी म खासमा रेडियोमा न्युजहरू पढ्छु अब अलिकति कार्यक्रम चाहिँ म त्यति चलाउँदिनँ
2: हजुर
1: अनि पहिला पहिला इन्टरभ्यू गर्ने गर्थेँ तर अहिले खासै मैले इन्टरभ्यू चाहिँ गरेको छैन महिनाहरूसँग नै मैले इन्टरभ्यू गर्ने गरेको थिएँ तर महिनाहरूको चाहिँ अब अलिकति विकास प्रवर्धन उनीहरूको स्तरोन्नतिको बारेमा इन्टरभ्यू गर्ने गर्थेँ त्यस्तै राजस्वला पढ्ने मैले कुनै कार्यक्रम इन्टरभ्यू गरेको छैन तर मैले राजस्वला सम्बन्धी न्युजहरू चाहिँ अलिकति जुन आउँछ त्यो चाहिँ पढ्ने गरेको छु प्याड सम्बन्धी न्युजहरू पनि त्यस्तो जुन हुन्छ विशेष तपाईँले जानकारी पाउनु पर्ने कुनै न्युजहरू हुन्छ भनेदेखि म चाहिँ त्यसरी प्राथमिकताको ताक पढ्छु यदि हामी सबैले जानकारी पाउनु पर्छ यो नेचुरल कुरा हो अब सधैँभरि त्यो लुकाई छिपाई राखेर पनि त्यो सम्भव छैन एक न एक दिन त समाज परिवर्तन हामी परिवर्तन हुनु नै छ तपाईँ भन्छको कुरा परिवर्तन हुन्छ त्यही भएर पनि म त्यो न्युजहरूलाई चाहिँ प्राथमिकताको साथ प्रस्तुतहरू गर्छु मिडियामा
2: हजुर न्युजहरू आयो भने चाहिँ त्यसलाई प्राथमिकता साथ प्रसारण गर्ने काम चाहिँ गर्नुहुन्छ अन्त्यमा चाहिँ हाम्रो पडकास्ट गुलाबी सम्वाद सुनेर बस्नुभएको तमाम अभिभावक अनि भाइ बहिनीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ महिनावारीको विषयलाई लिएर
1: अन्त्यमा म यही भन्न चाहन्छु कि यो जुन महिनावारी छ यो मासिक रूपमा हुन्छ एउटा महिना किशोर अवस्थामा प्रवेश गरिसकेपछि यो निरन्तर चलिरहने प्रक्रिया हो जब तुरन्त 50 वर्ष पुरा हुँदैन तबसम्म यो मासिक रूपमा बिग्रि रहन्छ जसलाई चाहिँ हामीले एकदमै ठुलो समस्याको रूपमा पनि लिनु हुँदैन र सानो भन्दा सानो समस्याको रूपमा पनि लिनु हुँदैन यो प्राकृतिक देन हो प्रकृतिबाटै निर्मित भएर आएको कुरा हो यसलाई हामीले सजिलैसँग स्वीकार गरेर महिनावारी सम्बन्धी कुराहरू हामीले क्लियर गर्नुपर्छ आफ्नोमा होस् समाजमा होस् होइन मिडियामा होस् चाहे साथीभाइहरूसँग होस् एकदमै अझ खास गरी भन्नु पर्दाखेरि त्यो पुरुषबाट पनि यसको विषयमा खुलेर कुरा गर्नुपर्छ भनेदेखि हामीलाई सहज हुन्छ किनकि यसमा कस्तो त हुँदाखेरि लुकाएर कुनै कुरा लुक्ने होइन अनि त्यसपछि अब यो लुकाएर सुरक्षित हुन्छ भन्ने पनि होइन जति सबै समाजले महिला पुरुष सबैले जति बोल्ने नेचुरल कुरा हो बुझ्नुपर्ने कुरा हो बुझ्यो त्यति नै राम्रो हुन्छ हाम्रो समाजको लागि र महिलाहरूलाई आगामी दिनमा अगाडि पढ्न सजिलो कुनै पनि गतिविधिहरू गर्न जुन यो रूढिवादी परम्पराहरू छ एक किसिमको अर्कै खालको सोच जुन हाम्रो समाजले बनाएको छ त्यसलाई चिर्नको लागि पनि हामीले बुझेर अगाडि बढ्न जरुरी छ जस्तो लाग्छ मलाई चाहिँ। सबै जनसमुदायहरूले यही बुझ्नुपर्छ कि महिनावारी नेचुरल हो, यसको बारेमा खुलेर हामी सबैजनाले कुरा गर्न सक्नुपर्छ। आफ्नो छोरीलाई आफ्नो बहिनीलाई महिनावारी यस्तो हो यो हो भनेर उनीहरूलाई बुझाइदिएर उनीहरूलाई चाहिँ अब अलिकति पहिले वातावरण वास्तवमा आयोजन हुनको लागि सजिलो गर्छ।
2: भाग्य रेखाजी यहाँलाई समयको लागि धेरै धेरै धन्यवाद। अनि तराईमा हुने महिनावारीको अवस्था कस्तो छ, त्यहाँ महिनावारीलाई कसरी लिइन्छ भन्ने विषयमा जानकारी गराइदिनु भएकोमा धेरै धेरै धन्यवाद।
1: धेरै धेरै धन्यवाद छ गुलाबी सम्वाद पडकास्टलाई पनि मलाई बोल्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद।
2: भाग्य रेखालाई धेरै धेरै धन्यवाद। तराई मधेसमा महिनावारीलाई कसरी लिइन्छ, परिवारमा छलफल हुन्छ कि हुँदैन, वा आफैले पनि महिनावारीको बारेमा कहिले थाहा पाउनुभयो भनेर हामीसँग कुरा सेयर गरिदिनु भएकोमा हामीले महिनावारी सम्झिने बित्तिकै सुरुमा मैले भनेको थिएँ हामीले सुदूरपश्चिमका जिल्लाहरू सम्झिन्छौ, कर्णालीलाई सम्झिन्छौ, होइन त्यहाँका छाउ गोठहरूलाई सम्झिन्छौ, तर तराईमा पनि हामीले नदेखेका छाउहरू चाहिँ प्रशस्तै रहेछन्। किनकि घरका छोरा मान्छेहरूलाई छुनु हुँदैन, परिवारका सदस्यलाई भन्नु हुँदैन, महिनावारी हुँदा युज गरेको तारलाई चाहिँ डस्टबिनमा राख्नु हुँदैन, गाड्नु हुँदैन, होइन जलाउनु हुँदैन जस्ता कुराहरूले गर्दाखेरि त्यहाँ भएका महिनावारीको समस्याहरू पनि कम त रहेनछन् भन्ने फिल भयो। अर्को कुरा चाहिँ जब भाग्यरेखाले भन्नुभएको थियो पहिलोचोटि महिनावारी हुँदा चार दिनसम्म उहाँलाई के भयो मलाई के भइरहेछ भनेर एकदमै डर लाग्यो, त्यो कुराले के थाहा हुन्छ भने हामीले अझै पनि महिनावारीको बारेमा खुलेर छलफल कुराकानी गर्न पर्ने प्रयास नै गरेका छन्, त्यो वातावरण घर परिवारले दिएकै छन्। आजको तराई मधेसमा हुने महिनावारीसँग सम्बन्धित विषयमा गरिएको छलफल तपाईँलाई कस्तो लाग्यो, आफूलाई लागेको कुरा हामीले हाम्रो इमेल गुलाबी सम्वाद @gmail.com इमेल गर्न सक्नुहुन्छ। सँगसँगै हाम्रा विभिन्न सोसियल मिडियाहरू फेसबुक, इन्स्टाग्राम, एक्स, टिकटक, युट्युबमा पनि तपाईँले हामीलाई मेसेज गरेर आफ्नो कुरा भन्न सक्नुहुन्छ। हामी तपाईँ चाहनुहुन्छ भने तपाईँको प्राइभेसीलाई चाहिँ मेन्टेन गर्नेछौ। त्यो सँगसँगै हाम्रो पडकास्ट स्पोटिफाई फर क्रिएटरमा र हाम्रो पात्र मार्फत पनि सुन्न सक्नुहुन्छ गुलाबी सम्वाद सर्च गरेर। त्यस्तै युट्युबमा पनि अहिले त हाम्रो पडकास्ट आउँछ, त्यहाँ पनि तपाईँले हेर्न सक्नुहुन्छ, सुन्न सक्नुहुन्छ। त्यसै गरेर देशभरिका विभिन्न 40+ रेडियो स्टेशनबाट हप्ताका विभिन्न समयमा हाम्रो पडकास्ट प्रसारण हुन्छ, त्यो त्यहाँ पनि तपाईँले सुन्नुहोला र प्रतिक्रिया पठाउन नबिर्सिनुहोला। किनकि तपाईँको एउटा जेन्युइन प्रतिक्रियाले चाहिँ हाम्रो पडकास्ट अब कसरी अगाडि बढ्ने भनेर निर्धारण गर्न सहयोग गर्छ। त्यसँगसँगै चाहिँ हाम्रो वेबसाइट www.gulabisambad.com मार्फत पनि तपाईँले हामीलाई सुन्न, हाम्रा किशोर किशोरी भाइ बहिनीहरूले पठाउनु भएको उहाँहरूको यौन तथा प्रजनन स्वास्थ्यसँग सम्बन्धित मुद्दाहरू पढ्न सक्नुहुन्छ। यदि तपाईँका पनि छन् भने हाम्रो gulabisambad@gmail.com इमेल पनि गर्न सक्नुहुन्छ भन्दै आजको लागि थर्ड सिजनको 36 एपिसोडबाट सविता बिदा हुन्छु। अर्को हप्ता फेरि नयाँ विषयमा छलफल कुराकानी गर्न आउनेछौ। बाई बाई।

ख्वाहिश है हम चाहो तुम।

0: जाना हुन्थ्यो बाचा न खाएको भए।
1: नमस्कार, म गायक तथा संगीतकार विक्रम सवाल। अहिले तपाई सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 MHz। सुनौ र सुमन।

something.

Thank you.

Thank you.

0: 都市美。
1: तथा क्रिस्टीय अभिवादन प्रिय श्रोता मित्र रेडियो कार्यक्रम ब्लेसिङ आवर आशिषको समयमा तपाईँलाई हार्दिक स्वागत छ। प्रिय श्रोता, यस कार्यक्रम मार्फत तपाईँलाई परमेश्वरको जीवित वचनबाट आत्मिक ऊर्जा प्रदान गर्न तपाईँलाई उत्साह दिन हामी उपस्थित भएका छौं। प्रिय श्रोता मित्र, सदा झैं आज पनि तपाईँ हाम्रो बीचमा परमेश्वरको जीवित वचनबाट उत्साह दिनका लागि प्रेरणादायी वक्ता केशव लुइचेल हाम्रो बीचमा उपस्थित भइसक्नु भएको छ। अब लागौं वचनतर्फ।
2: संसारमा सबैभन्दा ठूलो पाप त्यही हो जसले आफ्नो सृष्टिकर्ता पितालाई चिन्दैन अनि जान्न चाहदैन। स्वीकार मानव जातिको पृथ्वी अन्तस्करणदेखि नै आउने कुरा हो। स्वीकार गर्नु भनेको मानिलिनु पनि हो। मुक्ति मुख्य परमेश्वरद्वारा प्राप्त कुरा भएको हुँदा आफ्नो पाप र गल्ती स्वीकार गर्नु अनिवार्य छ। यीशु नै परमेश्वर हुनुभएको कारण उहाँलाई प्रभु भनी विश्वास गर्नु पर्दछ। साथै प्रभु यीशु अरू संसारका अन्य व्यक्तिहरूभन्दा महान यस कारण हुनुहुन्छ कि उहाँ जीवित भई उठ्नु भनिभयो, जुन कुरा उहाँका शिष्यहरूले स्वीकार गर्नु पर्दछ। प्रिय मित्र, अब हामीले बुझ्नुपर्ने अर्को कुरा यो हो कि मुक्ति मोक्ष मानिसले प्राप्त गरिसकेपछि के हुन्छ त? यो विषयमा धर्मशास्त्रले बताउने चारवटा कुरा म तपाईँहरूमा राख्न चाहन्छु। नम्बर एक, मोक्ष प्राप्त गरिसकेपछि मानिस मृत्युबाट जीवनमा प्रवेश गर्छ। प्रभुको वचन यहोन्ना 5 अध्यायको 24 श्लोकले बताउँछ कि साँच्चै म तिमीहरूलाई भन्दछु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनु हुनेमाथि विश्वास गर्छ त्यससित अनन्त जीवन छ। त्यो न्यायमा आउँदैन र मृत्युदेखि त्यसले जीवनमा प्रवेश गरेको छ। पापले मानव जीवनमा आत्मिक मृत्यु ल्याउँछ। कतिपटक आत्मिक मृत्युको साथमा पापले शारीरिक मृत्यु पनि ल्याउँछ। पाप वास्तवमा एकदमै डरलाग्दो हुन्छ, तर जब मानिसले प्रभुलाई हृदयको पश्चातापद्वारा ग्रहण गर्छ, स्वीकार गर्छ भने उसका पाप नाश हुन्छन् अनि उसले नयाँ जीवन पाउँछ। त्यो नयाँ जीवन परमेश्वरको पुत्रद्वारा प्राप्त जीवन हो। यसैलाई नै जीवनमा प्रवेश गर्नु भनिन्छ। नम्बर दुई, मोक्ष प्राप्त गरेपछि ख्रिस्टी येशूको उद्धारद्वारा हामी धर्मी ठहरिन्छ। रोमीको पुस्तक 3 अध्यायको 24 श्लोकले भन्दछ, परमेश्वरको अनुग्रहको वरदानले ख्रिस्टी समान भएको उद्धारबाट तिनीहरू सित्तैमा धर्मी ठहरिएका छन्। हो प्रिय मित्र, यदि हामीले कसैको विरुद्धमा नराम्रो काम गरेका छौं भने हामीले सो मानिससँग नै सरी भन्न र पश्चाताप गर्न आवश्यक हुन्छ। आज मानव जातिले सृष्टिकर्ताको विरुद्धमा विद्रोह गरेको हुँदा सृष्टिकर्तासँग नै पश्चाताप गरिसकेपछि परमेश्वरले क्षमा गरिदिनु भएपछि यीशु ख्रीष्टद्वारा अब हामी धर्मी ठहरिन्छौं। धर्मी ठहरिनु, निर्दोष ठहरिनु भनेको त्यो पापको जेलखानाबाट मुक्त हुनु समान हो। प्रिय मित्र, तेस्रो कुरा, विश्वासद्वारा यीशुको नाममा पाप क्षमा हुन्छ भने चौथो कुरा, मोक्ष प्राप्त गरिसकेपछि हामीले अनन्त जीवन पनि प्राप्त गरेका हुन्छौं। त्यो अनन्त जीवन भनेको कहिले पनि नाश नहुने जीवन हो। मानिसको यो बाहिरी शरीर नाश भए पनि उसको आत्मा अविनाशी हुन्छ अनि यो शरीरको मृत्यु पश्चात यो आत्माको न्याय हुन्छ। मोक्ष प्राप्त गरेको छ भने यो आत्मा परमेश्वरसँग स्वर्गमा रहन्छ, तर मोक्ष प्राप्त गरेको छैन भने अनन्त न्यायमा जानुपर्ने हुन्छ। प्रिय मित्र, हेर्नुहोस् त, परमेश्वरको हामी मानव जातिप्रति कति महान प्रेम, कति महान योजना। हामी मानव चोला लिएर संसारमा जन्मिसकेपछि परमेश्वरको प्रेम, इच्छा र योजनालाई राम्रोसँग जान्नु र बुझ्नु नितान्त आवश्यक छ। परमेश्वरले हामीलाई मुक्ति र उद्धार दिन हामीसँग कुनै ठूलो कुराको माग राख्नु भएको छैन। वा हाम्रो परमेश्वर पिता हुनुभएको कारण हाम्रो सानो पश्चातापबाट नै मुक्ति मोक्ष जस्तो महान कुरा हामीलाई सित्तैमा दिन चाहनुहुन्छ। एकपटक विचार गर्नुहोस् त, कुनै एउटा अनाथ घरमा एक बालिका थिइन्। ऊ सधैँ चुपचाप रहने गर्थिन्। उसले रोएको त्यहाँका मानिसहरूले कहिले देखेका थिएनन्। कहिले कसैसँग पनि उसले आँसु खसालेर रोएको देखिएको थिएन। एकजना दिदीले उनको बानीलाई हेरिरहेकी थिइन्। उनले एक दिन ती केटीसँग सोधिन्, छोरी, किन तिमी कहिल्यै रोएकी छैनौ? के तिमीलाई हुन मन कहिल्यै लाग्दैन? त्यो बालिकाले जवाब दिइन्, मेरो आमाको मृत्युपछि मैले कहिल्यै आँसु खसालेर रोएको छैन। प्रिय मित्र, माया गर्ने मानिसको नजिक मात्र आँसु सजिलै खाइदछन्। कुनै गल्ती नै नगरेको भए पनि बच्चालाई तपाईँले माया गर्नुभएको छ भने ऊ दौडेर तपाईँ कहाँ आएर रुन थाल्छ। इसैया 49:15 परमेश्वर भन्नुहुन्छ कि कुनै आमाले आफ्नो दिदी बालकलाई बिर्सन सक्छ र आफूले जन्माएको बालकलाई त्यसले टिठ्याउदिन र त्यसले बिर्सन सक्छ, तर म तपाईँ बिर्सन सक्दिन। यदि तपाईँ कुनै आमा हुनुहुन्छ भने यो सन्देशको मर्मलाई बुझ्न सक्नुहुन्छ। प्रिय मित्र, परमेश्वरको प्रेम आमा र बाबुको भन्दा महान छ, बढ्दा हुन्छ। हो, यस्तै कुरा बाइबलले भनेको छ। अनन्तको प्रेमले उहाँले हामीलाई प्रेम गर्नुभएको छ। आमा र बाबुले हामीलाई छोड्न सक्लान्, तर परमेश्वरले हामीलाई छोड्नुहुन्न। परमेश्वर हामी सबैले मोक्ष प्राप्त गरी सदैव आफूसँगै रहेको चाहना गर्नुहुन्छ। के तपाईँ यो कुरामा विश्वास गर्नुहुन्छ? आजलाई यति नै।
1: श्रोता, कार्यक्रम ब्लेसिङ आवर आशिषको समयको बाँकी अंश भोलि यसै समय लिएर आउनेछौ। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि हाम्रो टेलिफोन नम्बर 01-55-91-865 सम्पर्क गर्न सक्नुहुनेछ। हवस् त, आजका लागि कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। तपाईँको दिन आशिषमय बनोस्।

नमस्कार, म गायक आनन्द कार्की। अहिले तपाईँ सुन्दै हुनुहुन्छ क्रिस एफएम 107.6 मेगाहर्ज। सुनौ र सुनाऊ।

0: याद गरिदिन्छु। हुन्छ हुन्छ, पप्पू छ है। ए नानी छोरी।
1: हजुर।
0: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बिउबाट फोन गरेर के नम्बर आएछ दे त नानी।
1: हेलो नमस्ते।
0: हेलो हजुर, त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
1: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
0: ए नानी, के भन्ने रहेछ, के हो के भयो?
1: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनुहुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् हौ दा।
0: ल ल ल, किन दिन्छ?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिनु।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियो र अरूलाई पनि जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: कुमारी थापा स्वरू तपाईँ अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 MHz सुनौ र सुनौ।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिउँसो तपाईँको खाता

0: याद राख्नुहोस्।
1: विस्फोटजन्य पदार्थहरू अत्यन्त संवेदनशील हुन्छन्। यस्ता पदार्थलाई छुँदा, चलाउँदा, फ्याँक्दा, हिर्काउँदा, सार्दा वा बसिँदा विस्फोट हुन सक्छन्।
0: त्यसैले यदि तपाईँले कतै कुनै नौलो, शंकास्पद, व्यवहारिकै वस्तु वा विस्फोटजन्य पदार्थ देख्नुभयो भने
1: उक्त वस्तुको नजिक नजानुहोस्, त्यसलाई नसुन्नुहोस्, नचलाउनुहोस् वा नबटुल्नुहोस् र अरूलाई पनि नजिक जान र छुन नदिनुहोस्।
0: सकेसम्म चाँडो सुरक्षित ठाउँमा जानुहोस् र अरूलाई पनि सुरक्षित ठाउँमा लैजानुहोस्।
1: यदि कुनै शंकास्पद नौलो वस्तु देख्नुभयो वा त्यस्तो वस्तुलाई अन्जानवश घरमा ल्याइराख्नु भएको छ भने तुरन्तै नजिकको नेपाल प्रहरी वा नेपाली सेना, स्थानीय अधिकारी वा नजिकको नेपाल रेड क्रस सोसाइटीको शाखा कार्यालयलाई जानकारी गराउनुहोस्।
2: आशाको सन्देश नेपाल र ग्रेस सेक्सनद्वारा जनहितमा जारी सन्देश।

ఏమి పని తాజు.

Adiós.

0: changes your mood, inspires loving yourself, encourages peace and faith, guides positive thoughts and activities. Listen and enjoy Grace FM 107.6, the melody of your rhythmic life.
1: Grace FM, time check.
2: It's 3 p.m. Din ko chhe 3 baje.
3: अचेल यो दाँत दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, त्यसमाथि फेरि मुख गनायो भन्छ। यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन।
4: समस्यालाई व्यवस्था चाहिँ नगर्नु है दाइ, पहिल्यैमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है।
3: अहिले कहाँ गएर उपचार गर्ने त?
4: स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
5: हजुर, हामी कहाँ अनुभूति दन्त चिकित्सकहरूको टोलीबाट अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्केनिङ, सिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, कृत्रिम दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।
4: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ।
5: स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस्। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841478962, 9813 80 63 15। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर। कुनै पनि चाड पर्व अथवा विशेष अवसरमा के तपाईँ नयाँ फेसन खोज्दै हुनुहुन्छ? स्टाइल पनि, गुणस्तर पनि अनि मूल्यमा पनि बचत चाहिएको छ? यदि त्यस्तो हो भने आउनुहोस् राजु फेसन हाउसमा। विगत 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित जेन्सका सम्पूर्ण लुगा कपडाहरू, शिरदेखि पाउसम्म अहिलेको ट्रेन्डिङका लुगा कपडाहरू, जुत्ता चप्पल, फर्मल तथा क्याजुअल रेडिमेड सम्पूर्ण कपडाहरू एकै छाना मुनि 20% छुटका साथमा राजु फेसन हाउसले धमाधम लुगा कपडाहरू उपलब्ध गराइरहेको छ। साथै विभिन्न चाडपर्व तथा मेलाहरूमा विशेष छुटका साथमा लुगा कपडाहरू उपलब्ध रहेको छ। यसै विज्ञापन सुनेर आउनुहुने सम्पूर्णलाई विशेष छुटको व्यवस्था रहेको जानकारी गराउँदछौ। राजु फेसन हाउस, तपाईँको आफ्नै फेसन गन्तव्य। प्रोप्राइटर राजु ताना बासु। सम्पर्क मोबाइल नम्बर 9851927740, 9841362013। राजु फेसन हाउस, टुरिज्म मार्केट, राम मन्दिर भक्तपुर।
6: आफूलाई दङ्ग तुल्याउनुहोस् र आफ्नो गन्ती सच्याउने प्रयास गर्नुहोस्। तपाईँ अहिले सुनिरहनु भएको छ ग्रेस एफएम 107.6 मेगाहर्ज। सुनौ र सुनाऊ।

Thank you.

0: सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ त।
1: हुन्छ,
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, बिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, राजा फाट्ने वा पहिले फाटेको छ भने राजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् त भनेको? हामीले त अब पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचेको धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन।
5: नमस्कार, म कलाकार उद्धव घिमिरे। अहिले तपाईँ सुन्नुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ट्ज। सुनौ र सुनाऊ।

Oh, my God.

0: के भयो तपाईँलाई बिहे पार्टी यस्तो फङ्सनमा त झन् चिरी च्याट्टो परेर हिँड्नु पर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो भाइ
1: कुरो त्यसमै त छ नि यस्तो मङ्गी छ गतिलो कोट पाइन्ट छैन यार त्यही क्या पुरानो कोट लगाउनु नयाँ किताब पढ्नु भन्छ नि एक किताब पढ्यो बस्यो
0: फेरि त्यो उखान त पुरानो भइसक्यो नि अब त नयाँ कोट लगाउनु नयाँ पुस्तक पढ्नु पो हुन्छ त होइन के भने सही भने मात्र रु 6000 मा ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या त्यति भए चाहिँ भएन त
1: ए मात्र 6000 मा कोट छ
0: हो नि हजुर ओम शक्ति टेलरिङमा मात्र 6000 मा छानी छानी लाउनुहोस् निकै आकर्षक डिजाइनका कोट पाइन्ट साथै हामी कहाँ आकर्षक डिजाइनका भर पर्दो सिलाई उच्च स्तरीय सटिङ सुटिङ स्कूल कलेज तथा अफिसियल ड्रेसहरू पाउनुका साथै रेडिमेड कोट पाइन्ट शर्ट लेडिज सुट र दौरा सुरुवाल अर्डर बमोजिम तयार गरिन्छ प्रोप्राइटर राजकुमार पण्डित सम्पर्क मोबाइल नम्बर 98 49 72 85 68 98 0 38 19 519 ओम शक्ति टेलरिङ राम मन्दिर 4 भक्तपुर

0: प्यार मनोदायक अमृता लिङ्गेले मगाए। अहिले तपाईँ सुन्नुहुन्छ दृश्य एफएम 107.6 MHz सुनौ र सुनौ।
1: नरेनी के हो
2: तेरो त रगतै रगत भयो, चामो त त्यस्तो हेर्नु नै सक्दिन।
1: कस्तो जिब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोको बाटो काटेको
2: हेर त भन्नु हेर्ने तिमीले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मरिदियो कि बाँच्ने हो केही ठेगान छैन।
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुँदैन के हुँदैन थियो नि हेर त।
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको।
3: बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
2: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।

0: लागिने बारे अत्यन्त जरुरी सूचना।
1: लाम खुट्टेका कारण लाग्ने डेङ्गुका बिरामी बढ्दै जाँदा एक व्यक्तिबाट अर्कोमा सर्ने जोखिम पनि उत्तिकै रहेको हुँदा निम्न सावधानीहरू अप्नाउन अनुरोध छ।
0: लामखुट्टेको टोकाइबाट बस्नु नै डेङ्गुबाट जोगिने उत्तम उपाय हो। यो रोग सार्ने लामखुट्टेले दिउँसोको समयमा टोक्ने भएकाले अनावश्यक रूपमा बाहिर नलिसौ। निस्कने बारेमा पूरा शरीर ढाक्ने लुगा लगाऊ।
1: बगैँचा, कैसा बारी, घरको छत आदिमा रहेका डिब्बा, भाँडा, टायर, बोतल आदिमा पानी जमा हुन नदियो र पानी जमेका खाल्डा पनि पुरो।
0: लामखुट्टेको वासस्थान खोजेर र नष्ट गर्ने अभियान चलाउनका लागि टोल स्तरमा समन्वय गरी आफ्नो स्थानबाट सक्रिय रहौ।
1: लगातार अत्याधिक ज्वरो आएमा शरीरका विभिन्न अङ्गमा रगत जम्ने, टाउको दुख्ने, आँखाको पछाडिको भाग दुख्ने, चिलाउने वा सुन्निने लक्षण देखेमा तुरन्त नजिक अस्पताल जाऊ। डाक्टरको सल्लाह बिना कुनै औषधि सेवन नगरौ।
2: आशाको सन्देश नेपाल र ग्रेस सेक्सनद्वारा जनहितमा जारी सन्देश।

0: Grace FM, 107.6 MHz. Changes your mood, inspires loving yourself, encourages peace and self, guides positive thoughts and activities. Listen and enjoy Grace FM, 107.6, the melody of your rhythmic life. Grace FM,
1: It's 4 p.m. Aparanna ko 4 baje.
2: Lo bhai, holi ko party chai miss garnu bhayo bhai. म त नजाने भयो होइन फेरि के भयो तपाईँलाई बिहे पार्टी यस्तो फङ्सनमा त झन् चिटि च्याट परेर हिँड्नु पर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो भाइ
3: कुरो त्यसमै त छ नि यस्तो मङ्गी छ गतिलो कोट पाइन्ट छैन यार त्यही क्या पुरानो कोट लगाउनु नयाँ किताब पढ्नु भन्छ नि एक किताब पढ्यो बस्यो
2: फेरि त्यो उखान त पुरानो भइसक्यो नि अब त नयाँ कोट लगाउनु नयाँ पुस्तक पढ्नु पो हुन्छ त होइन के भने सही भने मात्र रु 6,000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या त्यति भएपछि भएन त
3: ए मात्र 6,000 कोट चाहिँ
2: हो नि हजुर ओम शक्ति टेलरिङमा मात्र 6,000 छानी छानी लाउनुहोस् निकै आकर्षक डिजाइनका कोट पाइन्ट साथै हामी कहाँ आकर्षक डिजाइनका भर पर्दो सिलाई उच्च स्तरीय सटिङ सुटिङ स्कुल कलेज तथा अफिसियल ड्रेसहरू पाउनुका साथै रेडिमेड कोट पाइन्ट सर्ट लेडिज सुट र दौरा सुरुवाल अर्डर बमोजिम तयार गरिन्छ प्रोप्राइटर राजकुमार पण्डित सम्पर्क मोबाइल नम्बर 9849725068 9808519519 ओम शक्ति टेलरी राम मन्दिर 4 भक्तपुर
4: तपाईँका शब्दहरूमा ठूलो शक्ति छ यसकारण अरूलाई निर्माण गर्ने र उत्साह दिने वचन बोल्नुहोस् ग्रेस एफएम 107.6 मेगाहर्ज सुनौ र सुनाऊ

0: नमस्ते तथा नमस्कार कार्यक्रम उज्यालो किरणको नयाँ श्रृंखलामा हार्दिक स्वागत छ। प्रिय श्रोता, तपाईँ ग्रेस एफएम 107.6 मेगाहर्ज सूर्यविनायक भक्तपुरबाट हामीलाई सुनिरहनु भएको छ। त्यसै गरी बुटौलमा रहेको रेडियो छिमेकी 107.2 मेगाहर्जबाट तपाईँले प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ। कार्यक्रम उज्यालो किरण अध्ययारोबाट उज्यालोतर्फ, मृत्युदेखि जीवनतर्फ हाम्रो जीवन रूपान्तरण भएको त्यो अनुभव गवाई कार्यक्रममा लिएर आउने गर्दछौ। यसै सन्दर्भमा आज कुराकानी गर्नका लागि हामीसँग स्टुडियोमा हुनुहुन्छ ग्याम्पेसाल बिथेल चर्च गोर्खाका पास्टर तथा क्रिश्चियन एकता समाज भीमसेन थापा गाउँपालिका गोर्खाका अध्यक्ष पास्टर जोएल गुरुङ आज हामीसँग हुनुहुन्छ। कार्यक्रममा उहाँसँग हाम्रा सहकर्मी बबिता रोकायाले कुराकानी गर्नुभएको छ। अब नागो कुराकानी तर्फ
1: स्वागत छ।
0: धन्यवाद जयन्ती, यो समय दिनुभयो, परमेश्वरलाई धन्यवाद। तपाईँलाई धन्यवाद छ।
1: कस्तो हुनुहुन्छ अनि आज दिन एकदमै व्यस्त हुनुहुन्छ?
0: म एकदम ठिक छु, आराम छु। म अहिले सेवामै व्यस्त छु, मण्डलीहरू सम्हाल्नु, सेवा गर्ने, समाजमा परिवर्तनको लागि मण्डलीले के कस्तो काम गर्न सकिन्छ भने रणनीति बनाउने, प्रार्थना गर्ने तरसल्लामा जुटिरहेको छु।
1: हजुर हुन्छ, आज हजुरको गवाईबाट नै आजको कार्यक्रम शुरूआत गर्न चाहन्छु।
0: धन्यवाद छ। म चाहिँ गोर्खा जिल्लाको आरहट गाउँपालिका वडा नम्बर 8 जन्मेको हो। हामी गुरुङ समुदायबाट हौ। म गुरुङ समुदायमा जन्मेको, मेरो बुवा चाहिँ नेपाल आर्मीको हुनुहुन्छ। सानो 4 कक्षादेखि काठमाडौँमै अध्ययन गरेँ। यहाँ आउँदाखेरि म यतै बसेँ, चर्च जान जान्थेन। मेरो घरको जेठा दाजु चाहिँ प्रकाश गुरुङ भन्ने चर्चमा जानुहुँदो रहेछ। त्यही 50 सालतिरै कुरो, त्यहाँ गाउँमा कोही पनि क्रिस्चियन थिएन। दाई चर्चमा जानुहुँदो रहेछ, दाई क्रिस्चियन भएको भनेर थाहा पाएपछि बुवाले गाउँबाट निकाल्नु भयो। 7 वर्ष जति सम्पर्कै भएन गाउँमा, दाई त्यही बस्नु भएको थियो। पछि बुवा पनि बिरामी हुनुभयो, अनि विभिन्न माध्यमबाट भेटघाट भयो। अनि म चाहिँ यो हड्डीको समस्या थियो मलाई, आज आर्मी हस्पिटल छाउनुमा पनि म धेरै चुक्त जानु भएँ। अनि होस्टेल बस्दाखेरि यो जाडो महिनामा चाहिँ यो मासुहरू चल्थ्यो कि मेरो, यो कुङको सोजसको। त्यसपछि धेरैचोटि 2 वर्ष जति लाग्यो रिपोर्ट आउनु पर्ने, अपरेसन गर्नुपर्छ भन्नुभयो डक्टरले। हाम्रो छाउनेको बेस्ट टप डक्टर हुँदैन नि मलाई हेर्नु भएको। त्यसपछि चेक गर्दा फेरि अब 3 महिनासम्म चाहिँ, 3 महिनासम्म, 3 महिनाभित्र तपाईँले अपरेसन गर्नुपर्छ। होइन होइन बाबु, भगवान्कै हातमा छ, के अपरेसन गर्नुपर्छ, झन् 3 ठाउँमा गर्नुपर्छ भनेको छ। कान्छ छोडो नगरौँ भन्नुभयो आमाले। मैले पनि ठिक छ, त भर्खर भर चर्च जान्थेँ म चाहिँ, त्यसै विश्वासमा राम्रोसित हुरिसकेँ बुझिसकेको थिएन। सुरुमा दाईको कारणले हामी एउटा चर्चमा जान्थ्यौँ, लानुहुन्थ्यो। पछि म 6 क्लासमा पढ्दै गर्दाखेरि दाईले फेरि चर्चमा लिड गर्नु, मलाई चर्चमा जानुपर्छ भनेर दया पनि गर्नुभयो। म राम्रोसँग यो यीशु प्रभु कस्तो हुनुहुन्छ भनेर म बुझ्ने लाग गरेँ। बुझ्दै जाँदाखेरि मैले विश्वासै गर्छु, मैले अपरेसन गरे पनि सक्सेस हुँदैन, बरु म प्रभुको काममा अघि बढ्छु, कस्तो रहेछ बुझौँ भन्ने म बुझ्दै गर्दाखेरि, पछि अहिले त्यो डक्टरले त्यसो भनेको नि, अहिले म 31 वर्ष लागि रनिङ छु, 15 वर्ष 20 वर्षै भइसक्यो, 10 वर्ष हुँदाखेरि भन्ने म जस्तो लाग्छ, म बाँचिरहेको छु, ठिक छु। यो होस् र होप चाहिँ गिट हुनुपर्छ अरे जीवनमा, राम्रै छ, अहिले बाँचिरहेको छु प्रभुको अनुहारले।
1: ए हजुरले चाहिँ आफ्नो दाईबाट चाहिँ प्रभुलाई जिम्मा
0: दाईबाट
1: हजुर, अनि हजुरको दाईले चाहिँ कसरी विश्वास गर्नुभएको रहेछ?
0: दाई सानैदेखि काठमाडौँ बस्नुहुन्थ्यो,
1: हजुर,
0: अनि त्यो आसत कक्षा पढेपछि काठमाडौँमा बस्ने रोजगारी सिलसिलामा आउनुभयो। अनि चाहिँ चर्चमा जाने दिदीहरूले चर्च सुसमाचार सुनाउँदै हिँड्दाखेरि बाटोमा ट्र्याक सुरु मार्फत छिमेकी कोठाको दिदी मार्फत वचनहरू सुन्नुभयो।
1: जब हजुरको दाईले विश्वास गरेर गाउँमा आउनुभयो, घरमा आउनुभयो, अनि सतावट चाहिँ बाबाबाट चाहिँ भयो है हजुरको?
0: बाबा मम्मी सबैबाट, मैले सुन्छु है, सुनेको हामी सानै थियौँ, क्रिस्चियन भयो भने धुमाइरा बस्नुहुन्थ्यो अरे, धुमाइरा बस्दाखेरि अनि खोज्दै आउँदाखेरि एउटा कोठामा बसिरहनु भएको थियो दाई, मानिसले देख्ने गरी बाटो पनि छुटिनु भएको अरे, थुम्नु पनि कराउनु गर्नुभयो अरे बाबा मम्मीले। त्यसै हुँदा नि दादा चाहिँ विश्वास गरेर बसिरहनु भयो। अहिले बुवा मम्मी सम्पूर्ण परिवार क्रिस्चियन हुनुहुन्छ, हाम्रो गाउँमा 3 वटा मन्दिर छ क्या, होइन
1: पनि परिवर्तन हुनुभयो।
0: जनजाति आदिवासी जनजातिबाट छिर्नुहुन्छ बुवा, अनि बौद्ध धर्मको अध्यक्ष हुनुहुन्थ्यो, प्रधानको जेठो छोरो काजी नाम गुरुङ, उहाँको नाम समाजमा पनि चित्र लिइराख्नु भएको थियो राजनीति विभिन्नमा, अनि त्यसरी दुर्व्यवहार गरिसकेपछि पनि दाइले चाहिँ प्रेम देखाइराख्नुभयो। उहाँ टाढा बसेर पनि प्रार्थना गर्ने गर्दैछ। पछि बुवा बिरामी, पछि बुवा पनि छाउमा छुट्टा लाँदाखेरि उपचार नहुने भयो, यो हड्डीहरू भाँचेको टाउहरू फुटेको। पछि चर्चमै गएपछि दाइसँग भेट्नु 7 वर्षपछि पुनः मिलाउनु भयो, अनि बुवाले नयाँ जीवन पाउनु भयो। मेरो तिमीहरूको धर्म राम्रो रहेछ, म यसो फ्रिस जन्मिएको मरेको हिजाल देशमा पुगेर आएको छु, तिमीहरूले मलाई सिकाउनु पर्दैन भन्नुहुन्थ्यो मेरो बुवाले। पछि ल ठिक रहेछ, मेरो बाबुहरूले विश्वास गरेको, म खुसी छु भन्नुहुन्थ्यो। नयाँ जीवन पाउनुभयो, अहिले अहिले यहाँ परमेश्वर घरमा गइसक्नुभयो,
1: विश्वास गर्नुभयो।
0: अहिले चाहिँ हामी सबै विश्वासी छौँ, मेरो दिदी भेनाजु दाईको मार्फतबाट धेरै मानिसहरू विश्वासी भए, म पनि उहाँको प्रेरणाबाट पास्टर काम गरिरहेको छु अहिले।
1: विश्वास गर्दै गर्दा हजुरको ठाउँ गोर्खा भन्नुभयो है, अनि हजुर चाहिँ गुरुङ जातिबाट,
0: गुरुङ जातिबाट
1: हजुर के कस्ता चुनौती थिए प्रभु यीशुलाई विश्वास गरिसकेपछि चाहिँ त्यो ठाउँमा चाहिँ?
0: म काठमाडौँ बसी पढेँ, पछि मैले बाहिर कलेज सकेपछि गाउँमा पढ्नु भएँ। काठमाडौँ बस्नु जान्छ त्यति धेरै समस्या जस्तो भएन, तैपनि दिदीले चाहिँ कराउनु हुन्थ्यो, त्यति विश्वासी हुनुहुन्थ्यो नि त्यति बेला। तिहारमा टिका लाउनु पाएन, जेठा लागि त प्रकाश चाहिँ मरी मर्यो, तर त पनि मर्ने भइस भनेर अप्नाउनुहुन्थ्यो कि
1: विश्वास गर्दा चाहिँ मर्यो भन्नुभयो।
0: म दिदीसँगै बसेर पढ्थेँ, अनि पढाउने मैले तिमीहरूलाई यहाँ ल्याउने सुधार्ने अनि विश्वास गर्ने यसोलाई, अनि वर्ष दिनमा एक दिन टिका लाउनु पनि नपाउने होइन, हामी दुर्व्यवहार गर्नु पछि थुक्नु भयो।
1: हजुरको चाहिँ परिवारबाट चाहिँ सतावट पाउँछ, विश्वास गर्नु भएपछि चाहिँ
0: परिवारबाट सतावट भयो। पछि म सेवाकाईको लागि पछि म पढाइसकेर जाँदापछि चाहिँ विभिन्न कुराहरू भोग्नु पर्यो। हाम्रो समाजले हेर्ने दृष्टिकोण राम्रो छैन नि त
1: हजुर। अनि जब तपाईँ सेवाकाईमा जानुभयो होइन, तपाईँ आफ्नै जिल्लामा जानुभयो, अनि सेवाकाईका क्रममा चाहिँ के कस्ता समस्याहरू चुनौतीहरू आए त?
0: सेवाकाईमा चाहिँ हामी नेपालीहरू प्रायः भावनामा काम गर्नुहुन्छौँ, सेवाकाईमा चाहिँ हामीले राम्रोसँग भर्खरको टिनेज मान्छे भर्खर एसिडर प्लस टू पनि हुँदै बसेर गरेको
1: हो,
0: समाजलाई राम्रोसँग पढ्न सकेको हुँदैन त्यति बेला, व्यवहारिक पनि भइसकेको हुँदैन, पारिवारिक पनि त्यति भइसकेको हुँदैन। त्यो समयमा वरिपरिको मण्डलीहरूले पनि सपोर्ट कम गर्ने होइन, मण्डली बाटोको समस्याहरू भयो भने समाजबाट चाहिँ हामीलाई अब अविश्वास गर्ने, यो गुरुङ जातिको मान्छे अहिले भर्खर उठेको के गर्छ र भन्ने, के गर्नु सक्ला र, खासै राम्रो मान्छे होइन, यो धर्म त राम्रो लिएको छैन भन्ने सोचाइ भएको मान्छेहरूसँग बस्नुपर्ने भयो नि समाजमा। अनि उहाँहरूले चाहिँ अब कसरी हुन्छ, कुन ट्रेनबाट हुन्छ, यो ठाउँबाट चाहिँ निकाल्नु पर्छ राख्नुहुन्न, यसलाई इस्टाब्लिस भयो भने त
1: अहिले
0: भर्खर ट्रेन छ, युवा अवस्था पुगेसम्म त धेरै छलाङ मार्छ भन्ने उहाँहरूले सोच्नुहुन्थ्यो, र दबाब दिने कामहरू विभिन्न आरोप लगाउने मुद्दा बाहिर कुराहरू पनि गर्ने प्रयास गर्नुभयो। तै पनि त्यसमा म विस्तृत रूपमा यहाँसम्म आइपुगेको छु,
1: कतिबद्ध रूपमा तपाईँ अघि बढिरहनु भयो,
0: उहाँहरूको विचारहरूलाई अहिले होइन रहेछ, उहाँहरूले सोचेको होइन रहेछ भने उहाँहरूलाई लागेको छ। अहिले हेर्दाखेरि 15 वर्ष भयो म सेवा गरेको, 15 वर्ष उनीहरूले मैले सुरु गरेको थिएँ
1: हजुर, 15 वर्ष भयो है,
0: 15 वर्ष
1: हजुर। अहिले चाहिँ कस्तो छ गोर्खा जिल्लामा?
0: गोर्खा जिल्लामा राम्रो छ, गोर्खा जिल्लामा 300 हाराटीको चर्चहरू छ, 11 वटा स्थानीय तह छ, त्यसमा भीमसेन थापा गाउँपालिका भित्र पर्छु म चाहिँ, भेम्पिसा बजारमा बेचेल चर्च हो मेरो चर्चको नाम, त्यो राम्रो छ। हामी जिल्लाभरि युवा साथीहरूसँग मैले जिल्लादेखि स्थानीय तहसम्मको टिमहरू नेतृत्व गर्ने टिमहरू युवा साथीहरूसँग सक्दैन राम्रै गर्ने प्रयास गरेछौँ, समर्पण गरेछौँ भन्ने प्रयास भन्दा पनि।
1: आदरणीय श्रोता, हामी कार्यक्रम उज्यालो किरणमा छौँ र मसँग हुनुहुन्छ आदरणीय पास्टर सामाजिक अभियन्ता पास्टर जोयल गुरुङ। तपाईँले भन्नुभयो स्थानीय मण्डलीहरूले चाहिँ त्यतिखेर तपाईँले सपोर्ट गरिराखेका थिएनन्, अनि अहिले चाहिँ गोर्खा जिल्लामा तपाईँको क्षेत्रमा तपाईँको ठाउँमा चाहिँ स्थानीय मण्डली बीच चाहिँ एकता कस्तो छ?
0: धन्यवाद प्रश्नको लागि। अहिले हाम्रो निम्जुन थापा गाउँपालिकामा म 2067 सालमा
1: गएँ,
0: त्यहाँ मण्डलीहरू 3 वटा मण्डलीहरू थियो जम्मा, अहिले हामी 10 वटा मण्डली बाँकी छौँ। त्यहाँनिर चिनाजान गर्ने आउने जाने केही पनि थिएन, जब स्थानीय सरकार बन्यो 2074मा, त्यसपछि चाहिँ मैले चाहिँ स्थानीय रूपमा पालिका स्तरीय एउटा कृषि समाज चाहिँ निर्माण गर्नुपर्छ होला भन्ने लाग्यो। अनौपचारिक रूपमा हामी दुई चारजना पास्टरहरू सरसल्लाह गरेर स्थानीय जनप्रतिनिधिहरूलाई हाम्रो ज्ञापन पत्रहरू बुझाउने, हाम्रो बारेमा सूचनाहरू दिने, तय गर्नको लागि निवेदनहरू दिने विभिन्न गर्यो। त्यसरी आउनुहुँदै 75 सालदेखि चाहिँ औपचारिक रूपमा चाहिँ कृषि एकता समाज भीमसेन थापा निर्माण गरेका छौँ, गठन गरेका छौँ। अहिले आएर हामी दर्ता प्रोसेसमा छ, विधान मन्दिर छ, अहिले त्यो छिट्टै नै हुन्छ। र अहिले आउँदाखेरि चाहिँ हामी एकदमै सद्भाव बढेको छ, एकअर्का मण्डली बीच विश्वासहरू चिन्जान हुने आउने जाने पनि भएको छ। स्थानीय मण्डलीको आफ्नो विधि विधान त छँदैछ, हामी विधि विधान त तर पनि आउने जाने चिन्जान गर्ने, एकअर्कामा सहयोग गर्ने, अब गाउँमा त थोरै थोरै विश्वासहरू हुन्छ, कोही मरिहाल्यो, कोहीमा सुतिहाल्यो, कसै गाह्रो पर्यो भने ल पल्लो मण्डलीको लागि बोलाउनु, आउँदै हौसला हुन्छ भनेर यो विकास चाहिँ मानसिकता चाहिँ निर्माण गर्नु विकास
1: पछिल्लो क्रममा चाहिँ जे होस् मण्डली मण्डली बीच चाहिँ एकता एकदम राम्रो हुँदै गइरहेको छ।
0: हजुर, धेरै अति राम्रो थियो।
1: अनि तपाईँले भन्नुभयो क्रिश्चियन एकता समाज चाहिँ हामीले गठन गरेका छौँ, अनि यो गठन गर्नुको कारण चाहिँ के हो?
0: यो गठन गर्नुको कारण चाहिँ स्थानीय विश्वासहरू त्यो नजिक नजिकको पनि आउने जानी नहुने, बोलचाल नहुने, विभिन्न सम्प्रदाय डिनोमिनेसनका चर्चहरू छन् नेपालमा, अनि गलत बुझाइ छ कि त्यसकोमा जानुहुन्न, उसकोमा जानुहुन्न, त्यो शिक्षा लिनुहुन्न भन्ने कुराहरू। त्यो शिक्षा सिद्धान्त आफ्नो विश्वास आफूसँग भइहाल्छ, त्यो पनि सामाजिक सद्भाव भातृप्रेम भन्नुको लागि त एकअर्कामा चिन्ह पहिचान हुनु पर्यो, अनि पो हामी एक भएर गयो भने बलियो हुन सक्नुहुन्छ, अहिले भन्न सक्छौँ। अनेकताहरू चाहिँ देखिने मलाई के फिल हुन्थ्यो, अहिले एकता गर्नुपर्छ भन्ने लाग्यो, र हामी चाहिँ एकता गरेको कारण चाहिँ त्यो आउने जान नै थिएन। तिनवटा चर्च थियो 67 सालमा भेट्छ थापामा, त्यो पनि एक अर्का विश्वासीहरू कोहीले कसैलाई चिनेकै थिएन, कसैले एकजनाले सिङ्गान गरेको थियो भने पनि खुलेर त्यो मण्डली जाने, त्यो मण्डली यता आउने गर्न सक्ने क्षमता थिएन, कि अभ्यास भएकै थिएन।
1: यो क्रिस्चियन एकता समाजले चाहिँ गराउने कामहरू चाहिँ गर्यो,
0: गरेको छ। यसमा केही उपलब्धिहरू भन्नुपर्दाखेरि यो भीमसेन थापा समाज जुन इसाई क्रिस्चियन समाज निर्माण भयो, गठन भयो, त्यसपछि चाहिँ पहिलोचोटि हामीले भीमसेन थापा गाउँपालिकाकै वडा पर्ने बगुवामा हामी पालिकाभरिको चर्चहरू मिलेर पहिलो इस्टर र्याली शान्ति प्रार्थना पदयात्रा गर्यौँ। त्यसमा हाम्रो हृदयको पास्टर जानुभएको थियो, रोहित ढोका जानुभएको थियो वक्ताको रूपमा, बडो खुसी हुनुभयो। हाम्रो 10 वटै चर्चका पास्टरहरू विश्वासीहरू पहिलो भेटघाट भएको थियो र हामीले त्यसरी कार्यक्रम सम्पन्न गर्न सक्यौँ र हामी खुसी लाग्यो। यो पृथ्वी सृष्टि भएदेखि नै पहिलोचोटि त्यो ठाउँमा त्यो जमिनमा हामीले कार्यक्रम गर्न सफल भयौँ, ईश्वर सन्देहको प्रोग्राम गर्न सक्यौँ, त्यो चाहिँ ऐतिहासिक कुरा हो। अब नेपालमा चाहिँ धेरै चर्च छ, बाबा बाजे क्रिस्चियन थियो, त्यसपछि अहिले म पनि पास्टर छु, मैले क्रिस्चियन छु, हाम्रो मण्डलीमा यति विश्वासी छ, हामीले कार्यक्रम गरेछौँ, यति सफल छौँ भन्छ क्या। सफलता नै सबै कुरा होइन, सफलता चाहिँ कसरी आयो भन्ने कुरा हुन्छ, सङ्घर्ष र मेहनत बिना सफलता आउँदैन। हाम्रो त्यो ठाउँको भिन्छु थापा तुलनामा चाहिँ हाम्रो सङ्घर्ष बलिदानले नै यहाँसम्म आएको छौँ, त्यो चाहिँ हाम्रो लागि एकदम अर्थपूर्ण र ऐतिहासिक कुरा हुनु गएको छ।
1: हजुर, अनि मण्डली वृद्धिको कुराहरू भन्नुपर्दा मण्डली वृद्धिमा चाहिँ के कस्ता समस्याहरू चाहिँ छ अहिले चाहिँ?
0: मण्डली वृद्धिमा समस्याहरू छन्, अहिले अब झुटा शिक्षाहरू पनि प्रभाव छ, यो कुराले पनि हाम्रो विश्वासीहरूलाई असर गरेको छ, उनीहरू अब होइन होला यो त गर्नुहुन्छ होला भनेर सुरुको छोडेको कुरा पनि गरेको छ, हलोको अनुसार पछाडि नफर्किनु भन्ने चाहिँ बाहिरमा त्यो फर्किने क्रम छ। कतिजनाहरू व्यवहारिक रूपमा संस्कार र संस्कृति भन्ने हुन्छ नि, दुईटा संस्कार निर्माण हुन्छ क्या, कृषि संस्कार निर्माण हुन सकेको छैन। हामीलाई चाहिँ अरू मानिसले चाहिँ संस्कार हाम्रो संस्कार हिँडेर मात्रै यसो प्रभुलाई पछि हुन्छन् कि, हामीसँग चाहिँ कृषि चाहिँ भन्छौँ, हामीसँग संस्कार छैन, र हाम्रो संस्कृति छन् त, कृषि संस्कृति पनि हुन्छ नि त, कृषि संस्कृतिलाई पनि उनीहरूले फलो गरेका छैनन्, कतिजनाले गर्न सकेका छैनन्, मण्डलले त्यससम्मको स्तरको शिक्षा पुग्न सकेन, त्यसपछि यिनीहरू त क्रिस्चियन धर्मवलम्बीहरू चाहिँ कुनै आधार रहन्छ, कुनै रणनीति रहन्छ भन्ने दृष्टिकोण छ क्या। समाजको स्पष्ट धारणा चाहिँ यो समाजलाई बुझ्ने हो भने चाहिँ क्रिस्चियन क्षेत्रमा भएर पनि विश्वासी छन्, क्रिस्चियनहरू छन्, संस्कार र संस्कृति विकास हुन सकेन, बाइबल आधारित, यो कारणले चाहिँ मण्डली वृद्धिमा रोकावट आएको छ। अनि अर्को मण्डली विश्वासी अर्को मण्डली नजानु, यो पनि मण्डली वृद्धिको एउटा रोकावट हो। हाम्रो अनेकता देख्छौँ त, आज एउटा यस्तो त्यस कारण पोजिटिभ नेगेटिभ झन् माइन्ड डेभलप भइरहेको छ।
1: यसै क्रममा क्रिश्चियन एकता समाजलाई चाहिँ स्थानीय सरकारले चाहिँ के कस्ता सहयोगहरू समन्वयहरू चाहिँ गर्दै आएको छ?
0: हजुर बहिनी धन्यवाद, राम्रो प्रश्न गर्नुभयो, अति नै गहिरो आवश्यक र समसामयिक प्रश्न छ यो, धन्यवाद यसको लागि। हाम्रो स्थानीय सरकार भिन्छु थापा गाउँपालिकाले चाहिँ हामीलाई अनगिन्ती रूपमा अति नै सहयोग गरेको छ। हाम्रो आदरणीय अध्यक्ष लोकप्रसाद बन्दरजू 2009 जब निर्वाचित हुनुभयो प्रतिनिधिको रूपमा, उहाँले पहिलोचोटि नै हामीले चाहिँ मेन मार्ग भनेको 2067 भिम्छु थापामा च्यानहरू थिएन, अहिले हाम्रो यो त राष्ट्रिय मुद्दा पनि बनेको छ, च्यानहरू थिएन, ठुलो सङ्घर्ष गर्यौं, हामीले चलाएको पनि छौं कतिचोटि निसासीहरूलाई मर्दै अन्त्येष्टिकरणमा, अनि स्थानीय सरकारसँग समन्वय गर्ने प्रयास गर्यौं 74-79 भनौँ न, त्यति धेरै स्पष्ट रूपमा हामीलाई बुझ्न चाहनु भएन, सहयोग गर्न चाहनु भएन, त्यो समग्र रूपमा कति कुरामा गर्नुभयो होला। तर 79 चाहिँ हाम्रो लोकप्रसाद बन्दर निर्वाचित हुनुभएपछि उहाँले हामीलाई धेरै सहयोग गर्नुभयो, हामीले बोल्दै नबोलिकन नै 15 लाख रुपियाँ चाहिँ क्रिश्चियन समाधि सरको लागि हामीले छुट्याउनु भयो, त्यसपछि उहाँले विभिन्न सहयोगहरू गर्नुभयो, त्यसपछि समाधि सरको लागि चाहिँ अब सार्वजनिक वन त्यो वन पनि दिने 1 हेक्टर नाप्नुभयो, जति पनि कर्मचारीहरू आवश्यक छ त्यो सम्बन्धित होइन इन्जिनियर वातावरण विभागहरू स्थानीय जनप्रतिनिधिहरू बुद्धिजीवी सबै लानुभयो, हामीले हस्ताक्षर पनि गरायौं विषय घर परिवार योजनाको, त्यसमा चाहिँ गाड्न पाइने संरचना बनाउन नपाइने भन्ने कुरा चाहिँ जिल्ला वन अधिकृतबाट आएको कारणले मैले बात गरेँ, हामीले किन असर गर्ने त भनेर एउटा विश्वासीले सहयोग गर्नुभयो, र हामीले एउटा अविश्वासी मानिसको जग्गा चाहिँ हामी किनेर अहिले राम्रो संरचना बनेको छ, यो चाहिँ ठुलो उपलब्धि स्थानीय सरकारले गरेको छ, अझ सानो कार्यक्रममा बोलाए पनि उहाँहरू आउनुहुन्छ, अनि यो नै ठुलो उपलब्धि हो।
1: तपाईँको कुरा सुन्दै गर्दा चाहिँ त्यसरी भन्न सकिन्छ कि स्थानीय सरकार र स्थानीय मण्डलीहरूसँग सम्बन्ध चाहिँ एकदमै नजिक छ, स्थानीय सरकारले चाहिँ क्रिश्चियन क्षेत्रमा चाहिँ सहयोग गरिरहेको छ भन्नुहुन्छ,
0: तपाईँले सहयोग भन्दै हुनुहुन्छ, हामीले चाहिँ घरको मामिलाहरू चाहिँ हामीले मिलाउन सके हुँदैन, कतिचोटि बुझाउन सके हुँदैन, समाजले स्थानीय सरकारले हामीलाई बुझ्नु त अल्पसंख्यक धर्म नदी त हामी अलिक गाह्रै पर्छ, हामी बुझाउनु पर्छ भन्नुपर्छ, हाम्रो पहिचानहरू परिचय दिन सक्नुपर्छ, स्थानीय सरकार हामी प्रति पोजिटिभ भन्छ निर्जुन थापामा छ, र त्यसै गरी चाहिँ हामीलाई त विभिन्न खुला ठाउँहरूमा पनि उहाँले क्रिश्चियन धर्मको आफ्नो संस्कृति संस्कार अनुसारको कार्यक्रमहरू प्रस्तुत गर्न पनि हामीलाई ठाउँहरू दिनुभएको छ, बजेटहरू वर्षै पछि छुट्याइराख्नु भएको छ, यो गत वर्षमा चाहिँ पनि हामीलाई 14 लाख रुपियाँ विभिन्न मण्डलीहरूलाई स्थानीय सरकारले सम्बोधन गरेको छ, यो नै राष्ट्रियता रहेछ, एकता रहेछ, बहुजाति बहुधार्मिक धार्मिक सहिष्णुता भन्ने कुरा यो हो, हाम्रो 753 जस्तो लाग्छ मलाई नेपाल स्थानीय छ, यी सबै सरकारले चाहिँ चर्चप्रति हामी दृष्टिकोण पोजिटिभ हुनुपर्छ, हामी स्थानीय नेपाली क्रिस्चियनहरू हो, तर क्रिस्चियन पास्टर क्रिस्चियन समुदाय विश्वासीहरू पनि आफ्नो परिचयहरू चाहिँ प्रष्ट पार्नु पर्यो, चिनाउनु पर्यो, पालिकामा लिएर जानु पर्यो, भन्नु पर्यो, सही गर्छ।
1: हजुर, तपाईँले भन्नुभयो कि अहिले चाहिँ तपाईँको क्षेत्रमा चाहिँ एकदम राम्रो सम्बन्ध छ, स्थानीय तहले चाहिँ तपाईँलाई सहयोग गरिरहेको छ, यो कुराहरूलाई चाहिँ तपाईँ कसरी लिनुहुन्छ?
0: म त एकदम खुसी छु, हाम्रो समाजमा हुने नै यसरी हो, हाम्रो नेपाल बन्ने भनेकै नेपालमा जब सद्भाव राष्ट्रियता एकता कुराहरू त गर्छ समानताको कुराहरू, नेपालमा समानता छ समता छैन नेपालमा, र स्थानीय सरकारमा चाहिँ हाम्रो गाउँपट्टि अध्यक्ष लोकप्रसाद बन्दराजी चाहिँ फराकिलो विचारको व्यक्ति हुनुहुन्छ, र उहाँले धेरै सहयोगहरू गर्नु भएको छ, गर्नु पनि हुन्छ अन्तिममा, र आउने स्थानीय सरकार पनि त्यस्तै हुनुपर्छ भन्ने कुरा मलाई लागेको छ, र राम्रो स्थानीय सरकार जनप्रतिनिधिलाई नै हामीले प्रार्थना गर्नुपर्छ र सहकार्य पनि हामीले गर्नुपर्छ, यसै बीचमा पहिला चाहिँ सानो क्रिसमस प्रोग्राममा पनि आउने जनप्रतिनिधिहरू, हामी क्रिसमस पनि जनप्रतिनिधि हुनु खास त हामीले भन्नु नसक्ने मनमा मात्रै लुकाएर राख्ने, म चाहिँ भनिहाल्छु फेरि भने, अनि 79 चाहिँ हाम्रो राम्रो सम्बन्धहरू छ, थुप्रै बजेटहरू हाल्नु भएको छ, बजेट मात्रै कुरो भएन, माया ममता यो हाम्रो समाजको एउटा अङ्ग हो, एउटा जाति एउटा धर्म मात्रै समाज निर्माण हुन सक्दैन नि त, समाजमा त विभिन्न मान्छेहरू विभिन्न क्षेत्र हरेक कुराहरू चाहिँ अटेको हुन्छ, अनि पो समाज निर्माण भएको हुन्छ त, अभिभावक छ अहिले हाम्रो अभिभावकको रूपमा दिन्छु म स्थानीय तहलाई, र यो चर्चहरू भनेको क्रिस्टिनिटी भनेको पनि एउटा आस्थाको कुरा हो र धार्मिक सम्पदा जति पनि छ यो राष्ट्रको स्थानीय सरकारको सम्पत्ति हो, यसलाई संरक्षण प्रवर्धन गर्ने स्थानीय सरकारको एक नम्बरको दायित्व हो। हजुर,
1: कार्यक्रम उज्यालो किरण चाहिँ अँधेरोदेखि उज्यालोतर्फ र मृत्युदेखि जीवनतर्फ भन्ने चाहिँ हाम्रो मूल मर्म छ, यसलाई चाहिँ तपाईँले आफ्नो जीवनमा चाहिँ कसरी लिनुहुन्छ?
0: धन्यवाद छ। मैले चाहिँ यो थिमै राम्रो लागेको छ मलाई, आज चाहिँ कुरा मात्रै गर्ने र अँधेरोबाट उज्यालोतर्फ चाहिँ जान नसकेको अवस्थाहरू छ। नेपालमा विभिन्न एनजिओ एनजिओहरू छन्, सामाजिक संघ संस्थाहरू छन्, यिनीहरूले पनि अँध्यारोबाट उज्यालोतर्फ लानु खोजिरहेको छ विभिन्न मानिसहरूलाई, सरकारले पनि तर काम गरेर लानु सकेको छैन, वास्तविक परिवर्तन आउन सकेको छैन। यो देशै परिवर्तन हुनको लागि, वास्तविक परिवर्तन हुनको लागि, हजुरको थिमले भने जस्तै परिवर्तन हुनको लागि चाहिँ त्यो व्यक्तिको सोच परिवर्तन हुनु पर्यो, होइन, सोच बलियो हुनु पर्यो। अनि उसले मानिस चाहिँ ईश्वरीय नियममा बाँधेको छ कि, उसले ईश्वरको नियम पनि मान्नु पर्यो। एउटा व्यक्ति स्वयं आफैले आफैलाई अनुशासित गरेपछि चेतना बद्धि मात्रै, पोजिटिभ सकारात्मक विचार व्यक्ति भएपछि मात्रै के हुन्छ, उज्यालो कुराहरू मन पराउँछन्। र यो अँध्यारोतर्फ उज्यालोतर्फ भन्ने कुरा चाहिँ राम्रो छ। अहिले म मात्रै होइन, अँध्यारोबाट उज्यालो ईश्वरलाई पाएर उज्यालोतर्फ आएको हाम्रो समाज है, हेर्ने दृष्टिकोण त्यो अँध्यारो विचार भएको मानिसहरू चाहिँ अँध्यारो व्यवहार गर्थे कृषि निष्ठसँग। अहिले चाहिँ हाम्रो प्रार्थना, हाम्रो हामीले बुझाएको कारणले चाहिँ उहाँहरू पनि उज्यालोतर्फ आउनु भएको छ जस्तो लाग्छ। र यो क्रिस्टियनिटीले चाहिँ समाजलाई विकास गर्ने, निर्माण गर्दा बसाउने काममा प्रमुख भूमिका खेलेको छ इतिहासदेखि अहिलेसम्म विश्वमा, यो कुरा बुझ्नु छ र समाजलाई चाहिँ उज्यालो दिने रहेछ क्रिस्चियनहरू भनेको, एसोसिएस भनेको भन्ने कुराहरू बुझ्ने छन् भन्ने मलाई लागेको छ। यो कार्यक्रम गर्दै जानुहोस्, राम्रो छ, म त्यसरी दिएको छु।
1: आदरणीय श्रोता, हामी कार्यक्रम उज्यालो किरणमा छौं र हामी यति बेला कार्यक्रमको अन्तिमतिर पनि छौं। हामीसँग हुनुहुन्छ पास्टर जोयल गुरुङ र आजको यस कार्यक्रमबाट हाम्रो श्रोताहरूले उत्साहित साथै आशिषित महसुस गरिरहनु भएको छ भन्ने विश्वास लिएको छ। पास्टरज्यू, हामी कार्यक्रमको अन्त्यतिर छौं, अन्तिममा केही छुटेका अथवा तपाईँले भन्न छुटाएका कुराहरू
0: छन् भने तपाईँ राख्न सक्नुहुन्छ? हस्, धन्यवाद छ यो समयको लागि। हामी चाहिँ स्थानीय सरकारका जाउँ, घुलमिल हौ, मिलौँ, होइन, आफ्नो कुरा राखौँ। हामी मण्डलीभित्र मात्रै सीमित भएर हुँदैन, बाहिर हुनुपर्छ। हामी चाहिँ बाहिर जाऊ भन्ने चाहिँ यसरी जाऊ भन्ने चाहिँ बाहिर पनि घुलमिल हुनु पर्यो, फ्रेन्डसिप तरिकाले हामी काम गर्नु पर्यो। म यही भन्न चाहन्छु र हाम्रो चाहिँ ऐतिहासिक घटनाहरू थुप्रै भए, पहिलोचोटि स्टडी हामीले सम्पन्न गर्न सक्यौँ दिपजी थापामा, त्यसो तेस्रो चोटिसम्म हामीले गर्न सक्यौँ। र क्रिसमस कार्यक्रमहरू चाहिँ हाम्रो सबभन्दा ऐतिहासिक चाहिँ हाम्रो अस्ति एक वर्षको 26 गते शुक्रबार भयो, दिपजी थापा गाउँले गर्दा आयोजित कार्यक्रममा। यो चाहिँ नेपालकै पहिलो उत्कृष्ट कार्यक्रम हो जस्तो लाग्छ मलाई। यो कार्यक्रममा चाहिँ हाम्रो जिल्लाको सिडिओ, साइड सिडिओ, नगरहरू प्रमुख अनि प्रहरी प्रमुखहरू, स्थानीय जनप्रतिनिधिहरू, बुद्धिजीवीहरू थुप्रो हुनुहुन्थ्यो र हाम्रो जिल्लाको गोर्खाली खेल समुदायको सहकारीमा हामीले कार्यक्रम गर्न सफल भयौँ। र अर्को रेकर्ड हाम्रो ऐतिहासिक कुरा भनेको हाम्रो विद्यालयले हाम्रो सफल गरेको थियो हाम्रो जिल्ला माओवादीले, र स्काउट भन्ने टिम हाम्रो नेपालमा छ। स्काउट टिमले चाहिँ हाम्रो र्यालीमा चाहिँ भलिन्टियर गरेको, र्याली लगायत कार्यक्रम गरे स्थानीय। यसरी चाहिँ हामीले 15 वर्ष लाग्यो मलाई यसमा आइपुग्नुलाई, होइन, हाम्रो विभिन्न मिडियाले, हाम्रो विभिन्न नन कृषि मिडियाहरूले हाम्रो विषयमा प्रत्यक्ष प्रसारण गर्नुभयो भन्नुभयो। र हाम्रो विश्वनारायण शर्मा जानुभएको थियो, डाक्टर नारायण शर्मा प्रशान्तमा पनि जानुभएको थियो। र यो कार्यक्रमले चाहिँ समाजमा धार्मिक सहिष्णुता रहेछ, चन्द्र देवन दाई पनि जानुभएको थियो, धार्मिक सहिष्णुता मिलापूर्वक सन्देश थियो, क्रिसमसको सन्देश दिन सक्यौँ। यो नै हाम्रो ऐतिहासिक घटना है। जनप्रतिनिधि र हाम्रो देशको उच्च पदाधिकारीहरू कार्यक्रममा जाँदै आएनन् र यो मैले फेरि छुटाएछु। हाम्रो 2078 चाहिँ हाम्रो 4 नम्बर प्रदेशको अर्थमन्त्री राजीव प्रसाद बराजीको पदमा आतिथ्यमा हाम्रो अधिवक्ता इन्दू अलीको प्रमुख वक्ता भएर जानुभएको थियो। त्यसमा हामीले झन्डेसाल चर्चमा यो कार्यक्रम राख्न सक्यौँ र गोर्खा जिल्लामा पहिलोचोटि चाहिँ संघीय सरकार बनेपछि, प्रदेश सरकार बनेपछि अर्थमन्त्री गएर हाम्रो क्रिसमस कार्यक्रमलाई सम्बोधन गरेको यो पहिलो रेकर्ड हो। र 26 गते कार्यक्रम पनि हाम्रो जिल्लाको सम्पूर्ण जिम्मेवार व्यक्तिहरू गएर, अधिकारीहरू गएर कार्यक्रममा सम्बोधन गर्नु पनि नेपालमा पहिलो हो, यसका आफूले सहयोग गर्नुपर्ने पहिलो रेकर्ड हो। यो चाहिँ हाम्रो क्रिस्चियन एकता समाज भीमसिंह थापाको संगठन एकताले गर्दा भएको छ, परमेश्वर अनुग्रह छ र स्थानीय सरकारको कारण छ। आउने दिनमा चाहिँ हामी स्थानीय सरकारसँग हामी मिलेर जान्छौँ, गर्छौँ र हामी मन्द ज्योति भने जस्तै मन्द ज्योति बनेर उज्यालो भएका पनि, उज्यालो भनेको त हँसिलो हुन्छ होइन, स्पष्ट हुन्छ नि त उद्यानमा त हामी जे छौँ त्यही प्रस्तुत हुनु पर्यो, एकदम हामी जे छ त्यस्तै प्रस्तुत हुनु भयो भने हामीलाई पोजिटिभ गरिरहेको छ, सङ्घर्ष गरौँ। लक्ष्य चाहिँ सानो होस् ठुलो होस् सङ्कल्प ठुलो हुनु पर्यो, मैले सङ्कल्प गरेको छु, हामी आउँदैमा अघि बढ्दैछौँ। र खिचिने गर्दा समाज हेमसिंह थापा र मैले चाहिँ एउटा लक्ष्य के छ भने हामी अन्तर्राष्ट्रिय रूपमा करोडौँ पर्यटक आउने गरी एउटा रोयल जिजस पार्क स्थापना गर्ने लक्ष्य राखेका छौँ। जो पनि क्रिस्चियनहरूले सरन्दान गर्छन् विश्वको क्रिस्चियनहरू सरन्दान गर्नेछन् र स्थानीय सरकार प्रदेश र संघीय सरकार नेपाल सरकारले नै यो निर्माण गर्नको लागि उनीहरूले सहयोग गर्नेछन् भन्ने हामीलाई पूर्ण विश्वास छ र प्रतिबद्धता पनि जनाउनु भएको छ र निर्माण पनि हुन्छ। यसमा चाहिँ यस मार्फत नेपाली सम्पूर्ण क्रिस्चियन दाजुभाइलाई म भन्न चाहन्छु, आउनु जोडिनुहोस् होइन, सल्लाह गरौँ, आफ्नो ठाउँमा यसरी एकताको लागि बन्नुहोस् व्यवहारिक रूपमा। अनि हामी चाहिँ यसरी भइरहेको छौँ, बर्खामा आउनुहोस्, हाम्रो समाजसँग भेट्नुहोस्, स्थानीय सरकारसँग भेट्नुहोस्, हामी भेटाउँछौँ। सब तपाईँबाट सिक्नुपर्ने कुरा हामी सिक्छौँ, हामीबाट सिक्नुपर्ने कुरा सिकेर आशिषित हुनुभयो भने राम्रो हुन्छ जस्तो लाग्छ। सम्भव सबै कुरा छ, असम्भव भने केही पनि छैन, एक छ भावी एकजना चाहिँ। धन्यवाद छ,
1: धन्यवाद।
2: हस्त श्रोता, कार्यक्रम उज्यालो किरणको आजको श्रृंखला यति नै। तपाईँलाई कार्यक्रम के कस्तो लाग्यो, कुनै सल्लाह सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पठाउन सक्नुहुनेछ, जसका लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349। कार्यक्रम उज्यालो किरण यतिन्जेलसम्म सुनेर साथ दिनुभएकोमा धन्यवाद। ग्रेस एफएम 107.6 MHz तपाईँले सुन्नुभयो, त्यसै गरी बुटोलमा रहेको रेडियो छिमेकी 107.2 MHz हामीलाई सुनेर साथ दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ। आगामी दिनमा अझ हामी उत्साहित गवाई र यस्तै अन्य कार्यक्रमहरू लिएर उपस्थित हुनेछौ, तपाईँ हामी सँगै रहनुहोला।

Only me, I'm alive.

I'm in the time.

हुनुहुन्छ तपाईँ ग्रेस एफएम 107.6 मेगाहर्ज सुनौ र सुनाउ।

0: 7.6 MHz. Changes your mood, inspires loving yourself, encourages peace and sense, guides positive thoughts and activities. Listen and enjoy Grace FM 107.6, the melody of your rhythmic life. Grace FM,
1: it's 5 PM. Sound of all buses.
2: अचेल यो दाँत दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, त्यसमाथि फेरि मुख गनाए भन्छ। यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन।
3: समस्यालाई व्यवस्था चाहिँ नगर्नुहोस् है दाइ, विलयमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है। होइन कहाँ गएर उपचार गर्ने त,
4: स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
5: हजुर, हामी कहाँ अनुभवी दन्त चिकित्सक घरको टोलीबाट अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्केनिङ, सिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, कृत्रिम दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।
4: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ।
5: स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस्। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841780962 9813865015। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर।
6: जीवनका जस्तो सुकै परिस्थितिमा पनि सन्तुष्ट रहनु ठूलो लाभको कुरा हो। तपाईँ अहिले सुनिरहनु भएको छ ग्रेस एफएम 107.6 मेगाहर्ज। सुनौ र सुनाऊ।

0: एक युनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्ये चाहिँ ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: Unless you're in the answer, press the bell, take the

लाखों चोटियां पे तेरे पनी तराजू छेक चल नमस्कार मैं इंजीनियर श्रेष्ठ तपाईं सुन्दै हुनुहुन्छ रेस एफएम 107.6 मेगाहर्ज सुनो र सुनाओ।

Okay.

0: आत्म गायिका दीपा पन्त तपाईँ अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 MHz सुनौ र सुनाऊ
1: जहाँ जीवनका व्यवहारिक प्रश्नहरू सङ्घर्षहरू र विश्वासको यात्राको कुराकानी गरिन्छ नमस्कार प्रिय श्रोताहरू तपाईँ सुन्नु हुनेछ ग्रेस एफएम 107.6 MHz र म तपाईँको कार्यक्रमको श्रोता सञ्जीव शाह तपाईँलाई फ्रेड टक कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु। आज फेरि केही समयपछि हामी विश्वासको कुरा गर्दैछौ, जीवनका कुराहरू गर्दैछौ र विशेष गरी अहिले हाम्रो देशले सामना गरिरहेको कठिन परिस्थितिको बीचमा हाम्रो जिम्मेवारीका कुराहरू गर्दैछौ। पछिल्ला दिनहरूमा हामीले बाढीका धेरै दृश्यहरू देख्यौं, कतै घर बगेका छन्, कतै सड़क र पुल क्षतिग्रस्त भएका छन्, कतै मानिसहरूले जीवनभर मेहनत गरेर जम्मा गरेको सम्पत्ति केही क्षणमै गुमाएका छन्। अझ पीड़ादायक कुरा, कतिपय परिवारले आफ्नो प्रियजनहरू गुमाएका छन्। यस्तो दृश्य देख्दा हाम्रो मन वास्तवमा दुख्छ। हामी प्रार्थना गर्छौँ, हामी भन्छौँ परमेश्वर यी मानिसहरूलाई सहायता गर्नुहोस्। तर आज म तपाईँलाई एउटा साधारण तर गम्भीर प्रश्न सोध्न चाहन्छु। परमेश्वरले त्यो सहायतामा हामी मार्फत पठाउन चाहनु भएको छ भने तपाईँ के गर्नुहुन्छ? सायद हामीसँग धेरै नहोला, सायद हामी ठूलो संस्था होइनौ, सायद हामी कसैको घर बनाइदिन सक्दैनौ, सायद हामी हजारौं मानिसको आवश्यकता पूरा गर्न पनि सक्दैनौ। तर प्रश्न यस्तो होइन, म सबै कुरा गर्न सक्छु कि सक्दिनँ, तर आजको प्रश्न एकदमै सामान्य छ, मसँग जे छ त्यसबाट म के गर्न सक्छु? र यही विषयमा आज हामी कुरा गर्दैछौ। तपाईँसँग जे छ तपाईँ भन्नुहोस्। असल सामरिकको कथा हामी मध्ये धेरै नै सुनेका छौँ। बाटोमा एउटा मानिस घाइते अवस्थामा थियो, उसलाई लुटिएको थियो, कुटिएको थियो र नयाँ तुल्य अवस्थामा बाटोको छेउमा छोडिएको थियो। धेरै मानिसहरूले उसलाई देखे तर सबै रोकेनन्। अन्तत एउटा सामर त्यहाँ आइपुग्यो, उसले त्यो मानिसलाई देख्यो, उसको अवस्था बुझ्यो, ऊ रोकियो। म यस कथाको एउटा पक्ष मलाई साह्रै मनपर्छ। सामरले घाइते मानिसलाई देखेर पहिलो जस्तै उसले यस्तो सोधन कि म यो मानिसको सम्पूर्ण समस्या समाधान गर्न सक्छु। तर उनले आफूसँग भएको कुरा हेरेर उसले काम शुरू गर्न थाल्यो। उसँग प्रेम थियो, उसले त्यो कुरालाई प्रयोग गर्यो। उसँग धात्मक थियो, उसले त्यो कुरालाई प्रयोग गर्यो। उसँग सवारी थियो, उसले घाइते मानिसलाई त्यसमा चढायो। उसँग केही पैसा पनि थियो, उसले खर्च गरेर सबैभन्दा महत्वपूर्ण कुरा उसँग समय थियो र रोकियो र उसले आफ्नो समय दियो। प्रिय श्रोताहरू, आज पनि हाम्रो देशलाई यस्तै मानिसहरू चाहिएका छन्। हामी सबैसँग एउटै कुरा छैन, कसैसँग धेरै पैसा हुनसक्छ, कसैसँग थोरै पैसा हुनसक्छ, कसैसँग गाडी हुनसक्छ, खाना हुनसक्छ, कपडा हुनसक्छ, स्वास्थ्य उपकरणहरू हुनसक्छ, औषधिहरू हुनसक्छ, अथवा कसैसँग मानिसहरूलाई जोड्ने क्षमता हुनसक्छ, कसैसँग केवल केही घण्टाको खाली समय हुनसक्छ, तर सबै उपयोगी हुनसक्छ। सायद तपाईँ कसैको पुरै घर पुनर्निर्माण गर्न सक्नुहुन्न, तर एक परिवारमा केही दिन पुग्ने चामल तपाईँले दिन सक्नुहुन्छ। सायद तपाईँ सही मानिसलाई सहयोग गर्न सक्नुहुन्न, तर एउटा बच्चालाई कपडा किनिदिन पाउन सक्नुहुन्छ, कसैलाई औषधि दिन सक्नुहुन्छ, कसैलाई कम्बल दिन सक्नुहुन्छ, कसैलाई अस्पतालसम्म पुर्याउन सक्नुहुन्छ, अथवा प्रभावित परिवारको केही समय बसेर उनीहरूसँग कुराकानी गर्न सक्नुहुन्छ, उनीहरूको कुरा सुन्न सक्नुहुन्छ। त्यसैले आज परमेश्वरले तपाईँलाई सोधिराख्नु भएको प्रश्न सायद यस्तो होइन, तपाईँसँग कति छ, उसँग कति धेरै छ, तर उहाँको प्रश्न एकदमै सरल हुनसक्छ। तपाईँसँग के छ र तपाईँसँग भएको कुराबाट तपाईँ के गर्न सक्नुहुन्छ? यहाँबाट अर्को कुरा पनि आउँछ। त्योहरू एकता भनेको हामी एक हौ भन्नु मात्र होइन, प्रेरित 2:44 र 43 पर्ने प्रारम्भिक मण्डलीहरूको सुन्दर चित्र हामी देख्न सक्छौ। विश्वासीहरू सँगै थिए, उनीहरू आफूसँग भएका कुराहरू एकअर्कासँग बाँड्थे। हामी प्राय एकताको कुरा गर्छौ, हामी एउटै ठाउँमा भेला हुन्छौँ, सँगै गीत गाउँछौ, प्रार्थना गर्छौ, हामी भन्छौँ हामी एक हौ। तर एकताको वास्तविक परीक्षा तब हुन्छ जब हामी मध्ये कोही पीडामा पर्छ। एकता हाम्रो समयमा मात्र सुन्दर देखिनु त्यो हुँदैन, त्यो ठिक हुँदैन, तर कठिन समयमा यसको शक्ति देखिनुपर्छ। कसरी घर बनाउँदा हाम्रो एकता देखियोस्, कसैसँग खाना नहुँदा हाम्रो एकता देखियोस्, कुनै बच्चाले अभिभावक गुमाउँदा हाम्रो एकता देखियोस्, कुनै परिवार भवेशको छेउमा उभिएर सोचिरहेको छ होला अब हामी के गर्ने भनेर, त्यो परिवारले कुनै दिन कसैको मुखबाट यस्तो सुन्न पाओस् कि तपाईँ एक्लै हुनुहुन्न, हामी तपाईँसँग छौँ। त्यो नै वास्तवको एकता हो। र अर्को अत्यन्तै महत्वपूर्ण कुरा, यो बेला उनीहरू को हुन् भनेर सोध्ने समय होइन, असल सामरीको कथा किन यति शक्तिशाली छ थाहा छ, किनकि घाइते मानिस सामरीको आफ्नो समुदायको थियो। तर सामरीले उसलाई देख्दा पहिले उसको परिचय पत्र मागेन, उसको धर्म सोधेन, उसको जात सोधेन, उसको समुदाय सोधेन। उसले केवल एउटा कुरा देख्यो, उसको अगाडि एउटा मानिस पुरानो थियो। त्यो श्रोताहरू, विपदको समयमा हामीले पनि त्यही कुरा सिक्नुपर्छ। हामी यस्तो नसोचौं क्रिस्चियन हो कि होइन, ऊ कुन धर्मको, कुन मण्डली जान्छ, ऊ कुन समुदायबाट आएको, ऊ कुन राजनैतिक विचार राख्छ। यी सबैभन्दा पहिले एउटै प्रश्न हामीमा आउनुपर्छ कि के ऊ पीड़ामा छ। र यदि यसको उत्तर हो भने त्यो नै हाम्रो लागि पर्याप्त कारण हुनुपर्छ कि हामी उसको नजिक जाउँ। किनकि दयाले मानिसको धर्मभन्दा पहिले मानिसलाई देख्छ, दयाले जातभन्दा पहिले आँसुलाई देख्छ, र दयाले परिचयभन्दा पहिले आवश्यकतालाई देख्छ। बाढीले कसैको धर्म सोधेर घर बनाउँदैन, पीडाले कसैको जात सोधेर आँसु ल्याउँदैन, त्यसले हाम्रो प्रेमले पनि सीमा खडा हुनु हुँदैन। जब नेपाललाई दुख्छ तब तपाईँ हामीलाई पनि दुख्नु आवश्यक छ। उपदेशक चारको नौरो बस्ने यस्तो लेखिएको छ, एकभन्दा दुई असल हुन्, यदि एकजना लड्यो भने अर्कोले उसलाई उठाउन सक्छ। यो आजको वचन र यो अहिले भइरहेको परिस्थितिमा कति सङ्घर्ष छ त्यो बारेमा हामीलाई फेरि यही कुरा सम्झाएको छ कि जीवन केही मिनट नै बदलिन सक्छ। आज म अरूलाई सहयोग गरिरहेको हुन सक्छु, भोलि मलाई सहयोगको आवश्यक पर्न सक्छ। आज मेरो घर सुरक्षित हुन सक्छ, भोलि परिस्थिति फरक हुन सक्छ। त्यसैले विपत्तिले हामीलाई एउटै कुरा सिकाउनु पर्छ, हामीलाई एकअर्काको आवश्यकता छ, सरकारको आवश्यकता छ, सुरक्षाकर्मीहरूको आवश्यकता छ, स्थानीय समुदायको आवश्यकता छ, मण्डलीहरूको आवश्यकता छ, सामाजिक संस्थाहरूको आवश्यकता छ, चिकित्सक र स्वास्थ्य कर्मीहरूको आवश्यकता छ, युवाहरूको आवश्यकता छ, व्यक्तिगत रूपमा तपाईँ र मेरो आवश्यकता छ। र हामी प्रतिस्पर्धा गर्न उभिने होइनौँ, तर कसले बढी गर्यो भनेर देखाउनु पनि होइन, र अथवा कसको नाम आयो भनेर सोच्नुको लागि पनि होइन, कसले श्रेय पायो भनेर लड्नको लागि पनि होइन। हामी मानिसलाई फेरि उभिन मदत गर्नको लागि चाहिँ हामी उभिन सक्छौँ। अन्तमा म तपाईँलाई एउटा कुरा स्मरण गर्न चाहन्छु, सायद हामीले हरेक बाई रोक्न सक्दैनौँ होला, हामीले गुमेको जीवन फिर्ता ल्याउन पनि सक्दैनौँ, हामी नष्ट भएको सबै घर एकै दिनमा बनाउन पनि सक्दैनौँ, हामी सबैको पीड़ा हटाउन पनि सक्दैनौँ। तर एउटा कुरा हामी गर्न सक्छौँ, पहिले नै धेरै कुरा गुमाइसकेको मानिसले मेरो लागि केही छैन भन्ने महसुस गर्न नपरोस्। उसले घर गुमाएको होला तर आशा नगुमाओस्, उसले सम्पत्ति गुमाएको होला तर मानिसमाथिको भरोसा नगुमाओस्, उसले धेरै कुरा गुमाएको होला तर उसले यस्तो नसोचोस् मेरो दुःख कसैले देखेन। यसले असल सामरीको कथा अन्त्य गर्दा एउटा अत्यन्तै छोटो तर शक्तिशाली वाक्य उहाँले भन्नुभएको छ, जाओ तिमी पनि त्यस्तै गर। यो कुरा तपाईँ लुका 10:37 भेट्नुहुन्छ। त्यो उहाँले धेरै व्याख्या गर्नुभयो, धेरै बहाना बनाउनु भयो, उहाँले के भन्यो भन्नुभयो, जाऊ अनि गर। त्यसैले आज म तपाईँलाई यही चुनौती दिन चाहन्छु, तपाईँसँग धेरै छ भने धेरै बाँध्नुहोस्, थोरै छ भने थोरै बाँध्नुहोस्, तपाईँसँग शक्ति छ भने तपाईँ सेवा गर्नुहोस्, सोच छ भने तपाईँ दिनुहोस्, तपाईँसँग गाडी छ भने आवश्यक ठाउँमा प्रयोग गर्नु त्यसलाई प्रयोग गर्नु दिनुहोस्, तपाईँसँग स्वास्थ्य उपकरण औषधि छ भने तपाईँ सेवा गर्नुहोस्, तपाईँसँग प्रभाव छ भने अरू मानिसलाई पनि तपाईँले जुटाउनुहोस्, र तपाईँ प्रार्थना गर्न सक्नुहुन्छ भने तपाईँ प्रार्थना गर्नुहोस्, जान सक्नुहुन्छ भने जानुहोस्, सुन्न सक्नुहुन्छ भने कसैको कथा सुन्नुहोस्। तर केही न केही तपाईँले अवश्य पनि गर्नुहोस्, किनकि सबै कुरा गर्न नसक्नु भनेको केही पनि गर्न नसक्नु भएन। आजको फेसबुकबाट तपाईँले एउटा मात्र कुरा सम्झनु भए पनि यो मेरो लागि एकदमै खुसीको कुरा हुनेछ। र फेरि पनि अन्तमा यही प्रश्न सोध्न चाहन्छु तपाईँसँग, तपाईँसँग के छ
2: श्रोता? कार्यक्रम फिट टकका बारेमा तपाईँको मनमा कुनै प्रश्न तथा जिज्ञासा छन् भने हामीलाई हाम्रो स्टुडियोको फोन नम्बर 01-6619-4060 सम्पर्क गर्न सक्नुहुनेछ। साथै तपाईँले हाम्रो फेसबुक पेज तथा युट्युब च्यानलमा पनि आफ्नो अमूल्य सुझाव कमेन्ट गर्न सक्नुहुनेछ। कार्यक्रम मन परेमा तपाईँको नजिकको साथीलाई शेयर गरेर आशिषित तुल्याउन सक्नुहुनेछ। हवस् त श्रोता मित्र, कार्यक्रम फिट टकबाट आजलाई हामी सबै बिदा हुन्छौं। सुन्दै गर्नुहोला ग्रेस एफएम 107.6 मेगाहर्ज। हौस् त, धन्यवाद।

0: त्यही क्या पुरानो कोट लगाउनु नयाँ किताब पढ्नु भन्छन् नि किताब पढ्यो बस्यो
1: त्यो उखान त पुरानो भइसक्यो नि अब त नयाँ कोट लगाउनु नयाँ पुस्तक पढ्नु पो हुन्छ त होइन के भने सही भने मात्र रु 6,000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या त्यति भए चाहिँ भएन त
0: ए मात्र 6,000 कोट छ नि
1: हो नि हजुर ओम शक्ति टेलरिङमा मात्र 6,000 छानी छानी लाउनुहोस् निकै आकर्षक डिजाइनका कोट पाइन्छ साथै हामी कहाँ आकर्षक डिजाइनका भर पर्दो सिलाई उच्च स्तरीय सटिङ सुटिङ स्कुल कलेज तथा अफिसियल ड्रेसहरू पाउनुका साथै रेडिमेड कोट पाइन्ट सर्ट लेडिज सुट र दौरा सुरुवाल अर्डर बमोजिम तयार गरिन्छ राजकुमार पण्डित सम्पर्क मोबाइल नम्बर 98 49 72 68 98 08 19 519 ओम शक्ति टेलरी राम मन्दिर 4 भक्तपुर कुनै पनि चाड पर्व अथवा विशेष अवसरमा के तपाईँ नयाँ फेसन खोज्दै हुनुहुन्छ स्टाइल पनि गुणस्तर पनि अनि मूल्यमा पनि बचत चाहिएको छ यदि त्यस्तो हो भने आउनुहोस् राजु फेसन हाउसमा विगत 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित जेन्सका सम्पूर्ण लुगा कपडाहरू शिरदेखि पाउसम्म अहिलेको ट्रेन्डिङका लुगा कपडाहरू जुत्ता चप्पल फर्मल तथा क्याजुअल रेडिमेड सम्पूर्ण कपडाहरू एकै छाना मुनि 20% छुटका साथमा राजु फेसन हाउसले धमाधम लुगा कपडाहरू उपलब्ध गराइरहेको छ साथै विभिन्न चाडपर्व तथा मेलाहरूमा विशेष छुटका साथमा लुगा कपडाहरू उपलब्ध रहेको छ यसै विज्ञापन सुनेर आउनुहुने सम्पूर्णलाई विशेष छुटको व्यवस्था रहेको जानकारी गराउँदछौ राजु फेसन हाउस तपाईँको आफ्नै फेसन गन्तव्य प्रोप्राइटर राजु ताना बासु सम्पर्क मोबाइल नम्बर 98 51 19 27 40 98 41 62 13 राजु फेसन हाउस टुरिज्म मार्केट राम मन्दिर भक्तपुर
2: हजुर बाजे के हो भन्नुहोस्
3: सबभन्दा बढी माया गर्ने को होला भन्नुहोस्
2: सबभन्दा बढी माया त ईश्वर परमेश्वरले नै गर्नुहुन्छ
3: गर्नुहुन्छ त
2: कसरी यो कुरा ईश्वरको वचन बाइबलको यमन्ना भन्ने पुस्तकको 3 अध्यायको 16 पदमा प्रष्ट भनेको छ परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले आनन्द जीवन
3: पाओस्
2: ए बाजे हजुरलाई थाहा छैन ईश्वरका एक मात्र पुत्र भनेका येशु ख्रीष्ट हुन् के
3: अहिले पो थाहा पाएँ अब म पनि उहाँमा विश्वास गरी स्वर्गमा जाने हुँ है

कार्यक्रम सुसमाचार सभी का लागि आशुको हार्दिक स्वागत तथा चाहिँ श्रोता यो कार्यक्रम गुड न्यूज नेपालद्वारा प्रायोजित र सुसमाचार मण्डली रामनगरद्वारा संचालित कार्यक्रम हो जसले तपाईँ हामीलाई ईश्वरीय यथार्थताको बारेमा बताउँदछ र संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानलाई अनेक स्वर्गीय राज्यको भागीदार बन्न आग्रह गर्दछ। श्रोता आजको कार्यक्रममा हामी परमेश्वर अनुग्रही हुनुहुन्छ र परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ। एक दिन संसारका सबै व्यक्तिहरूले परमेश्वरमा घुँडा टेक्नु पर्नेछ भन्ने विषयमा हेर्नेछौ। श्रोता परमेश्वर तपाईँ हाम्रो सृष्टिकर्ता र रचनाकार हुनुहुन्छ। आज संसारका कतिपय मानिसले सत्य परमेश्वरलाई नचिने तापनि आफ्नो आफ्नो कल्पनाको ईश्वर बना

0: गरेर पूजे तापनि एक दिन परमेश्वरको अगाडि संसारका सबै व्यक्तिहरूले कुरा टेक्नु पर्नेछ, किनकि सृष्टि उहाँको हो र सृष्टिभित्रको समस्त थोकहरू उहाँकै इच्छामा चल्दछन्। आउनु श्रोता, आज हामी यही विषयमा तपाईँलाई अझै प्रष्ट रूपमा जानकारी दिनेछौ। आज तपाईँ हाम्रो बीचमा पवित्र धर्मशास्त्र बाइबल वाच्य अझै विस्तृत रूपमा जानकारी दिनको लागि आदरणीय पास्टर प्रवचन साई आइसक्नु भएको छ।
1: आदरणीय श्रोतहरूलाई मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक नमस्कार तथा प्रभु येशु मसीहको अनुग्रह नाउँमा जय मसीह टप्याउन चाहदछु। श्रोतहरूका बीचमा यो सुसमाचार सबैका लागि कार्यक्रम प्रसारण गरिन्छ। एक मात्र उद्देश्य छ यो कार्यक्रमको, जुन उद्देश्य हो परम प्रभुको चरणमा सबै व्यक्ति आओस् र सत्य ईश्वरको ज्ञान बुझोस् र कोही पनि व्यक्ति मृत्युपछि नरकमा जान नपरोस्। यो धरतीमा कोही पनि व्यक्तिले त्यस्ता चीज वस्तुलाई ईश्वर भनेर आदर नगरोस् जुन ईश्वर नै होइनन्। र तपाईँ हामीलाई थाहा छ, हामी भन्ने गर्छौं ईश्वर चाहिँ एउटै हुनुहुन्छ। हो, आज श्रोता, यो सत्य हामीले बोलिरहेका छौं, ईश्वर एउटै हुनुहुन्छ। तर विडम्बना यो छ, हामीले त्यो गरेका छैनौं। त्यसैले बिब्लिकल भाषामा बोल्न चाहन्छौ। व्हाट यु से डु यु What you do say it, अथवा जे तपाईँले बोल्नुहुन्छ त्यही गर्नुहोस्, जे गर्नुहुन्छ त्यही बोल्नुहोस्। तर अचम्म यो छ, हामी यो धरतीमा आज जे गर्दछौ त्यो हामी सत्य रूपले अरूलाई बोल्दैनौ, जे हामी बोलिरहेका छौ त्यो चाहिँ सही रूपले गर्दैनौ। त्यसैले आज हामीहरू उल्टो पुल्टो भइरहेका छौ। आज हामीले सोचेको कुरा हुँदैन, हामीले चाहेको कुरा हाम्रो जीवनमा पूरा हुँदैन। श्रोता, यो नहुनुमा यो एउटा ईश्वरीय श्राप, ईश्वरीय सजाय भनौ हाम्रो जीवनमा आइपरेको छ। यो सजाय ईश्वरबाट नआओस् र हामीहरू ईश्वरको आज्ञामा चल्नु पर्छ भन्ने शिक्षा यो पवित्र शास्त्र बाइबल भन्ने पुस्तकमा दिएको छ, जुन पुस्तक विश्वमा सबैभन्दा धेरै मानिसहरूले पढ्ने गर्दछन्, सबैभन्दा धेरै प्रिन्ट आउट हुने छापिने पुस्तक हो र सबैभन्दा धेरै भाषामा लेखिएको पुस्तक पनि हो। यो एउटा इसाईहरू अथवा मण्डली तथा चर्चमा जानेहरूले पढ्ने पुस्तक मात्र होइन, यो विश्वका ठूला ठूला राजनीतिज्ञ, विद्वानहरू, ठूला ठूला वैज्ञानिकहरूले पढ्ने गरेको पुस्तक हो। हामीहरू जब पवित्र शास्त्र बाइबलको अध्ययन गर्छौं, यहाँभित्रका धेरै कुरा बुझ्न नसकौंला, तर पवित्र आत्मा परम ईश्वरले हामीलाई सहायता गर्नुहुन्छ र हामीहरूले आफ्नो पर्सनल ज्ञान अथवा सृष्टि कसरी भएछ र सृष्टिका मालिक को हुनुहुँदो रहेछ र सृष्टिमा भएका सबै प्राणीहरू र आत्माहरू र सृष्टिको यो रचना के कसरी आएको रहेछ र सृजेको रहेछ भन्ने कुरा यथार्थ जान्नको लागि कुनै पनि वैज्ञानिक पुस्तकले प्रमाणित गरेको छैन, त्यहाँबाट हामी जान्दैनौ। यो यथार्थता बुझ्नलाई हामीले यही शास्त्र बाइबल अध्ययन गर्नुपर्दछ र हामीहरूको सोच विचारहरू फरक छ। हामी ईश्वर कस्ता हुनुहुन्छ होला, ईश्वर कहाँ बस्नुहुन्छ होला, कतिपयलाई प्रश्न होला र कतिपयले सोचेका छौं होला ईश्वर यस्तो ठाउँमा बस्नुहुन्छ, ईश्वर यो घरमा बस्नुहुन्छ अथवा ईश्वर यस्ता खालका आकृतिमा बस्नुहुन्छ भनेर हामीले आफ्ना सोच विचारका आकृति बनाउँदै र त्यहाँ ईश्वरको वास छ भन्दै त्यो आकृतिलाई हामीले ईश्वरको रूप दिँदै त्यसैमा ढोक्ने गरेका पनि हुन सक्छौ। श्रोता, तपाईँ र हामीहरूलाई ईश्वर शास्त्रले यो सूचना गरेको छ, ईश्वर कुनै प्रकारको आकृति होइन अथवा हामीले कुनै पनि आकृति ईश्वरको आकृति जस्तै बनाउन सक्दैनौ, किनभने ईश्वरको आकृति हामीले देखेकै छैनौ। उहाँ चाहिँ आत्मा हुनुहुन्छ, उहाँको राज गर्ने ठाउँ एक ठाउँ मात्र छ। उहाँले भन्नुहुन्छ, यो यसैया भन्ने पुस्तक पवित्र धर्मशास्त्र बाइबलमा छ, यो 66 अध्यायमा यसरी भनिएको छ, म दुईटा पद चाहिँ यहाँहरूका लागि पाठ गर्न चाहदछु। परमप्रभु यस्तो भन्नुहुन्छ, स्वर्ग मेरो सिंहासन हो र पृथ्वी चाहिँ मेरो पावदान हो, मेरो निम्ति तिमीहरूले बनाउने भवन कहाँ छ, मेरो विश्राम गर्ने ठाउँ कुन हुनेछ, के यी सबै थोक त मेरै हातले बनाएका होइनन् र, यसरी यी हुन आए, परमप्रभु भन्नुहुन्छ। अझै श्रोता, परमप्रभुको सिंहासन चाहिँ स्वर्ग हो अथवा उहाँको खास राज गर्ने, उहाँको सिंहासन, उहाँको वास स्थान भनौ, उहाँको राजगद्दी चाहिँ स्वर्गमा हो र यो धरती भनेको उहाँको पावदान हो। यसरी नै पवित्र शास्त्र बाइबल प्रभु येशु ख्रीष्ट आइसक्नुभन्दा पहिला नै यो वचन आएको थियो र जीसस क्राइस्ट यो धरतीमा आएर मृत्यु पछिको यथार्थ खोल्नुभन्दा पनि उद्धार र मुक्तिको यथार्थ खोल्नु भन्दा पनि पहिला ईश्वरले यो भन्नुभएको हो कि मेरो सिंहासन स्वर्गमा छ र यो धरती जस्ट मेरो पावधान हो र यो धरतीमा मैले खुट्टा टेक्न चाहन्छु र त्यो पनि कुन ठाउँमा त्यो कहाँ भने तपाईँ हाम्रो हृदयमा भनेर भनिएको छ। ईश्वरको राज गर्ने ठाउँ भनेको मानव जातिको दिल हो, हृदय हो, जहाँ पवित्र ईश्वर बास गर्न चाहनुहुन्छ। तर दुःखको कुरा यो छ, आज हामी आफ्नो हृदयलाई खराब राख्छौ, आफूले आज बोल्ने कुरा बोलेका हुँदैनौ, खाने चिज खाएका हुँदैनौ, हामीले सोच्ने कुरा सोचेका हुँदैनौ, तर हामी ईश्वरलाई खोज्नलाई कुनै खोलातिर, कुनै डाँडातिर, कतै झार जंगलतिर दौड़िरहेका हुन्छौं। श्रोता, हामीले ईश्वरलाई खोज्न कतै जानु पर्दैन। ईश्वर त्यस्तो चिज होइन जो हराउँछ, ईश्वर त्यस्तो प्राणी होइन जो हराइहाल्छ र हामीले खोज्नु पर्छ। तर पवित्र शास्त्र बाइबलले यो भन्छ, तिमीहरू मानिस हो हराउने, ईश्वरको राज्यबाट, ईश्वरको व्यवस्थाबाट, ईश्वरको नियम कानूनबाट हामी टाढा गयौं भने हामी बरु आफै हराउन सक्छौ। यहाँनिर पवित्र शास्त्र बाइबलको प्रेरित भन्ने पुस्तक अर्को छ, ईसा मसीह यो धरतीमा आउनुभन्दा धेरै पछि यो वचन यो पवित्र शास्त्र बाइबलमा पवित्र आत्माको प्रेरणाद्वारा आएको छ। यहाँ 7:49-50 पदमा यसरी भनिएको छ, मेरो सिंहासन स्वर्ग हो र पृथ्वी मेरो खुट्टाको पावदान, तिमीहरूले मेरो निम्ति कस्तो भवन बनाउने हो? परमप्रभु भन्नुहुन्छ, मेरो विश्रामको ठाउँ कुन हो? के यी सबै थोक मेरै हातले बनाएका होइनन् र? हे हटी मानिस हो, कठोर हृदय र बहिरा कान भएका हो, तपाईँहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ, तपाईहरूका पुर्खाले जस्तो गरे तपाईहरू पनि त्यस्तै गर्नुहुन्छ। श्रोता, धेरै समय पहिला हामी मानिसहरू त धेरै ज्ञानी थिएनौ, धेरै विद्वान थिएनौ, कुनै पनि बिना प्रमाणित कुरालाई हामी पछ्याउने गर्दथ्यौं। आज पनि कतिपय राष्ट्रहरू, कतिपय जनताहरू, कतिपय मानिसहरू हामी त्यस्ता छौं कि कुनै एउटा कुरा पनि हामी आफ्नै ज्ञान बुद्धिले प्रमाणित गर्न सकेका हुँदैनौं। तर पनि त्यस्ता मानिसहरूको कुराकानी यस्तो हुन्छ, सबै कुरा मलाई थाहा छ, जो मान्छेले यो संसारको एउटा कुरालाई पनि प्रुफ गर्न सकेको छैन त्यो व्यक्तिको भाषा हुन्छ, मलाई सबै थाहा छ। श्रोता, यो अलिकता नमिल्ने कुरा भए जस्तो लाग्छ मलाई, किनभने हामीलाई कुनै पनि कुराको सत्य तथ्य थाहा छैन तर सबै कुरा थाहा छ भन्नु यो एउटा मूर्खता सरह हो। जे हामीले सोच्यौं त्यही नै सबै कुरा हो भनेर यदि हामी सोच्छौ र भन्छौ भने हामीहरूमा भएको यो अहम्पना, हामीमा भएको यो एउटा घमण्डीपन ईश्वरका अगाडि ग्रहण योग्य छैन। श्रोता, यहाँनिर पवित्र शास्त्र बाइबलको यसैया 66 अध्यायमा यसरी पनि भनेको छ, जो आत्मामा दीन र चूर्ण छ र मेरो वचनमा कान्दछ त्यसलाई म आदर गर्दछु। ईश्वरले कस्ता व्यक्तिलाई आदर गर्नुहुन्छ त? ईश्वरको सम्मान कस्ता व्यक्तिलाई छ भने नम्र हृदय भएकाहरू, चूर्ण हृदय भएकाहरू, अथवा आत्मामा दीन भएकाहरू, अथवा जो मान्छेले आफूले आफैलाई एउटा घमण्डी सम्झिँदैन, जो मान्छेले म सबै जान्छु भनेर ऊ घमण्ड गर्दैन र सिक्न चाहन्छ र सिकेको कुरा सत्य हो कि होइन जान्न चाहन्छ, यदि सत्य भेटायो भने र सबैको लागि लाभदायक छ भने त्यो कुरा सबैमा नम्रतापूर्वक शेयर गर्छ, बाँड्छ भने त्यो व्यक्तिलाई ईश्वरले आदर गर्नुहुन्छ। श्रोता, हामीहरू मानिस हौ, हामीहरूले धेरै कुरा जानिसक्दैनौ र यो धरतीमा यति धेरै चिज वस्तु ईश्वरले रचना गर्नुभएको छ, सबै कुरा हामीले कहिले पनि पूर्ण रूपले प्रमाणित गरेर आफै देखाउन सक्ने छैनौ। यो धरतीमा हामी पढ्दै जाँदा पीएचडी गर्नुपर्दछ, कुनै पनि विधामा कुनै पनि कुरा हामीले एउटा नयाँ कुरा पत्ता लगायौं भने एउटा सानो भन्दा सानो कुरालाई प्रमाणित गर्छौं जुन कुराले धरतीमा हलचल ल्याएको हुन्छ र त्यस्तो व्यक्ति एउटा विद्वान भनिन्छ, त्यस्तो व्यक्ति एकदमै शिक्षाको क्षेत्रमा माथि गएको मानिन्छ, त्यो व्यक्तिले एउटा कुरा पत्ता लगायो, यो धरतीमा एउटा नयाँ कुरा पत्ता लगायो। तर श्रोता, यो धरतीमा ईश्वरले यति धेरै कुराहरू राख्नु भएको छ, सबै कुरा हामीले कोही पनि व्यक्तिले एकैचोटि र संसारले पनि यो सबै कुरामा पीएचडी गर्न सक्ने छैन अथवा सबै कुरा चाहिँ नयाँ गरेर एउटा यथार्थ खोल्न सक्ने छैन, हाम्रो दिमागभन्दा धेरै बाहिरको कुरा हो। श्रोता, त्यो ईश्वरले अर्को उहाँको वचनमा यहाँ 3-5 पदमा यसरी भन्नुभएको छ, म यो पनि पाठ गर्न चाहदछु। जो आत्मामा दिन र चूर्ण छ र मेरो वचनमा कामदछ त्यसलाई म आदर गर्दछु, तर गोरुको बलि गर्ने चाहिँ मान्छे मार्ने जस्तै हो, थुमा बलिदान चढाउने चाहिँ कुकुरको घिचो भाज्ने जस्तै हो, जसले अन्न बलि चढाउँछ त्यो सुँगुरको रगत चढाउने जस्तै हो, जसले सम्झना स्वरूप धूप बाल्दछ त्यो मूर्तिलाई पूजा गरे जस्तै हो, तिनीहरूले आफ्नै बाटो चुनेका छन्, आफ्नै बाटो पहिलाएका छन् र तिनीहरूका प्राण आफ्नै घिनलाग्दा कामहरूमा खुसी हुँदछन्। त्यसैले म पनि तिनीहरूसित कडा व्यवहार गर्नेछु र तिनीहरूले मानेका कुरा तिनीहरूमाथि ल्याउनेछु, किनकि मैले बोलाउँदा कसैले जवाब दिएन, जब म बोले कसैले ध्यानै दिएन, जे मेरो दृष्टिमा खराब थियो तिनीहरूले त्यही गरे र जुन कुरा मलाई मन पर्दैन त्यही तिनीहरूले चुने। आदरणीय श्रोता, आज तपाईँ हामीलाई आफ्ना कुराहरू जे गर्यौं, आफ्ना काम जे गर्दैछौ, हामीले आनन्द चाहिँ आएको होला, हामी जे मन पर्छ जे गर्छौ त्यो आफूलाई ठिकै लागेर गर्छौ, तर कुरा यहाँनिर छ कि साँचो यो हामीले गरेको कुरा एउटा सत्य ईश्वरलाई मन परेकै परेन, ईश्वरको दिल हामीले दुखायौं कि दुखानौ अथवा ईश्वरलाई खुसी पार्यौं कि पारेनौ, हो हामीले भन्ने चाहिँ ईश्वर चाहिँ एउटै हुनुहुन्छ, ईश्वर एक मात्र हुनुहुन्छ। यसको अर्थ यो होइन कि यो धरतीमा झारीका सबै आत्माहरू जो स्वर्गबाट झारीका फलन एन्जल्स भनिन्छ, झारिएका स्वर्गदूतहरू, सजायमा परेका स्वर्गदूतहरू यो धरतीमा करोडौं छन्, यी सबै एउटै हुन् भन्न खोजेको होइन, यी फरक फरक छन्। ईश्वरले सबैलाई फरक फरक शक्ति फरक फरक स्वभावमा सृष्टि गर्नुभएको छ, जसरी हामी मानिसहरू एउटा मानव जात एउटै हो तर सबै मानिसहरू एकै प्रकारका हुँदैन। आज
2: हामी the melody of your rhythmic life. Grace FM,
3: it's 6 PM, Santa Claus Tabazu.
4: तपाईँ जहाँसुकै रहनु भए तापनि आफ्नो भूमिका इमानदारी साथ निभाउनुहोस्। तपाईँ अहिले सुनिरहनु भएको छ ग्रेस एफएम 107.6 MHz, सुनौ र सुनाऊ।
5: अचेल यो दाँत दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, त्यसमाथि फेरि मुख गनाए भन्छ, यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन।
6: समस्यालाई व्यवस्था चाहिँ नगर्नुहोस् है दाइ, विलयमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है, अहिले कहाँ गएर उपचार गर्ने त,
7: स्वस्थ दात र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
8: हजुर, हामी कहाँ अनुभवी दन्त चिकित्सकहरूको टोलीबाट अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्केनिङ, फिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, कृत्रिम दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।
9: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ।
8: स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस्। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक, श्री विनायक, राम मन्दिर, भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841478962, 9813860315। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक, श्री विनायक, राम मन्दिर, भक्तपुर।
5: होइन दाजु, हस्यान बस्यान गर्दै एक्लै के बराबराइराख्नु भएको हो,
10: के हुनु निकाल्छ छोरो उहाँको बिहेको दिन नजिक आइसक्यो, त्यति धेरै पाहुनाहरू पनि टाढा टाढाबाट बोलाइसक्यो। अनि स्वादिष्ट खाना सहितको भर पर्दो क्याटरिङ सर्भिस नपाउँदा कडा तनावमा छु भने कहिले कतै चिनेको छ दिदी भाइ? यति सानो कुरामा पनि कहाँ तनाव लिएर बस्नु भयो भने, चाहे स्वादिष्ट खानाका लागि होस् अथवा गुणस्तरीय सेवा सुविधाका लागि होस्, इमान्युअल फुड क्याटरिङलाई सम्झियो भने समस्या समाधान भइहाल्छ नि दाई, चिन्तै लिनु पर्दैन नि। ए हो र कान्छा हो नि दाई? हजुर, कुनै पनि विवाह, भोज, पार्टी, सेमिनार तथा गोष्ठी लगायत जुनसुकै कार्यक्रमका लागि स्वादिष्ट खाना सहित गुणस्तरीय र भरपर्दो क्याटरिङ सेवाका लागि विगत 18 वर्षदेखि यहाँहरूको सेवामा समर्पित इमान्युअल फुड क्याटरिङलाई सम्झिनुहोस्। प्रोप्राइटर किशोर ओझा, सम्पर्क मोबाइल नम्बर 9851414126, 9849078548। इमान्युअल फुड क्याटरिङ, तपाईँहरूको सेवामा सदैव समर्पित।

0: दैनिक आत्मिक कार्यक्रम स्पार्क माइ फेथ।
1: जीवन निष्पक्ष देखिँदैन। जय हिन्द तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माइ फेथको जीवनका क्षणहरू श्रृङ्खलाको 59 यहाँलाई स्वागत छ। जीवन सधैँ हामीलाई निष्पक्ष जस्तो लाग्दैन। धेरै पटक हामी परमेश्वरलाई अस्वीकार गर्ने मानिसहरू देख्छौ र तिनीहरू हामी भन्दा धेरै आरामदायी जीवन बिताइरहेका छन्। तिनीहरूले हामी जस्तो दुःख घटना भोगिरहेका छैनन्। हामी परमेश्वरलाई प्रेम र सेवा गर्न वफादार छौ, तैपनि दुःख र निराशाको समाचारले हामीलाई निरन्तर सताउन सक्छ। परमेश्वरले किन यस्तो हुन दिनुहुन्छ? भजन संग्रहको पुस्तक 73 अध्यायमा असाप नाम गरेका एकजना मानिस पनि यही प्रश्नहरूसँग संघर्ष गरिरहेका थिए। भजन संग्रहको पुस्तक 73 अध्यायको 5-6 अरू मानिसहरू चाहिँ तिनीहरू कष्टमा हुँदैनन्, तिनीहरूमाथि मानव खराबी आइलाग्दैनन्, यसकारण अहंकार तिनीहरूको सिक्री हुन्छ र तिनीहरू हिंसाको वस्त्र लगाउँछन्। असाध्य धर्मीहरूलाई दुष्टहरूसँग तुलना गरिरहेका थिए। धर्मीहरूलाई सताउँदै थियो, धर्मीहरू सताइँदै थियो, जबकि दुष्टहरू सताइँदै थिएन। दुष्टहरू घमण्डले भरिएका थिए र तिनीहरू निरन्तर हिंसात्मक कार्यहरूमा भाग लिइरहेका थिए। असाध्यले आफूलाई अनुचित लागेको कुराको बारेमा गुनासो गरिरहेका छन्। धर्म संग्रहको पुस्तक 73 अध्यायको 12 हेर, दुष्टहरू यस्ता छन्, सधैँ निश्चिन्त, तिनीहरू धन बढाउँछन्। हेर, दुष्टहरू यस्ता छन्, सधैँ निश्चिन्त, तिनीहरू धन बढाउँछन्। आसाप अत्यन्तै निराश थिए, किनभने उनले कुनै पनि कुरामा न्याय भइरहेका देखिरहेका थिएनन्। दुष्टहरू धनी हुँदै गइरहेका थिए, जबकि परमेश्वरलाई साँच्चै प्रेम गर्ने र उहाँको सेवा गर्न आज्ञाकारी हुनेहरूले दुःख भोगिरहेका थिए। भजन संग्रहको पुस्तक 73 अध्यायको 13-14 निश्चय मैले बेटीमा आफ्नो हृदय शुद्ध राखेको छु र निर्दोषतामा आफ्नो हात धोएको छु। दिनभरि मैले आपत्ति भोगेको छु र प्रत्येक बिहान मैले दण्ड भोग्नु परेको छ। यी दुष्ट मानिसहरूले आफ्नो सम्पत्तिको आनन्द लिइरहेका बेला परमेश्वरको सामु आफ्नो हृदय शुद्ध राखेका आशा दिनभरि पीड़ित भइरहेका थिए। भजन संग्रहको पुस्तक 73 अध्यायको 16 जब मैले यी सबै बुझ्ने कोसिस गरे, यो मेरो निम्ति अति गाह्रो भयो। यिनी हामीले आज के भोगिरहेको छ भनेर मात्र हेर्यो भने हामी दुष्टहरूले आशिष भोगिरहेको देख्नेछौ, जबकि धर्मीहरूले कठिनाई भोगिरहेका छन्। यसले हाम्रो हृदयमा ठूलो निराशा र समस्या निम्त्याउन सक्छ, जस्तै आसाफलाई भएको थियो। भजन संग्रहको पुस्तक 73 अध्यायको 17 जबसम्म म परमेश्वरको पवित्र स्थानमा पस्न, तब मात्र मैले तिनीहरूको अन्तिम अवस्था बुझे। प्रिय श्रोता, भविष्यमा एक दिन यसो फर्कनुहुनेछ अनि परमेश्वरले धर्मी र दुष्ट दुवैमाथि धार्मिक न्याय ल्याउनुहुनेछ। जसले आफ्नो जीवनमा यीशुलाई आफ्नो प्रभुको रूपमा स्वीकार गर्न समर्पित गरेका छन् उनीहरूले ठूलो इनाम पाउनेछन्। आसाफले परमेश्वरसँग आफ्नो भविष्यको लागि तत्पर रहने छनौट गरे, यसले उनलाई आफ्नो शान्ति पूर्ण प्राप्त गर्न अनुमति दियो, ताकि उनले परमेश्वरको जनहरूको सेवा गरिरहन सकुन्। भजन संग्रहको पुस्तक 73 अध्यायको 23-26 तैपनि म निरन्तर तपाईँ सँगै छु, तपाईँले मेरो दाहिने हात थाम्नु भएको छ, आफ्नै सल्लाहमा तपाईँले मलाई डुङ्ग्याउनुहुन्छ र पछि मलाई महिमामा लानुहुनेछ। स्वर्गमा तपाईँ बाहेक मेरो अरू को छ र पृथ्वीमा पनि मैले चाहना गर्ने तपाईँ बाहेक अरू कोही छैन। मेरो तन र मन दुवै विफल होला, तर परमेश्वर सदा सर्वताको निम्ति मेरो हृदयको शान्ति र मेरो भाग हुनुहुन्छ। प्रिय श्रोता, हरेक विश्वासले जस्तै आसाफले पनि हाम्रो भविष्यको आशा बुझ्न आवश्यक थियो, ताकि उसले आफ्नो वर्तमान परिस्थितिहरू सहन बल पाउन सकोस्। मेरो यही प्रार्थना छ कि तपाईहरु जो जतिले परमेश्वरको सेवा गर्दै हुनुहुन्छ तपाईँले भविष्यमा परमेश्वरबाट महान आशिष पाउनुहुनेछ भन्ने यो योजनालाई पनि बुझ्नुभएको होस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जन्मस्थल
0: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349। कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।

0: सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू।
1: प्रभु तपाईँको सहायक। नमस्ते तथा जय मसी, म जोनी एरिक्सन तारा। आज म लुक्का चार अध्यायबाट एउटा विशेष आत्मसत्य लिएर आएकी छु। नसुन्नुहोस् त, यो लुक्का चार अध्यायको 38 पद हो, किनभने यहाँ एउटा यस्तो विशेष कुरा छ जसमा म तपाईँको ध्यान जाओस् भन्ने चाहन्छु। त्यहाँ लेखिएको छ, सभाघरबाट निस्केर उहाँ सिमोनको घरमा पस्नुभयो। सिमोनकी सासु कडा ज्वरोले थलिएकी थिइन् र तिनीहरूले तिनको निम्ति उहाँसँग विन्ती गरे। अब त्यो दृश्यलाई आफ्नो मनमा कल्पना गर्नुहोस् त। जब यीशु सिमोन पत्रसको घरमा प्रवेश गर्नुभयो र उनकी सासु बिरामी छिन् भन्ने थाहा पाउनुभयो, तब त्यहाँ मानिसहरूले उहाँसँग कति सुन्दर तर एकदमै साधारण विन्ती गरे। तिनीहरूले यीशुलाई तिनको मदत गर्न मात्र भने। त्यहाँ कुनै तडक फडक थिएन, समस्याको गहिराईमा पुगेर लामो छलफल गरिएको थिएन, वा यो परमेश्वरको इच्छा हो कि होइन भनेर दोधार मानिएको पनि थिएन। आफ्नो प्रार्थनालाई कसरी मिलाएर आकर्षक शब्दमा भन्नु होला भनेर सोच्ने काम पनि कसैले गरेन। त्यस्तो केही पनि भएन। सिधा र सरल भाषामा भन्नुपर्दा, यसो उनीहरूको घरमा हुनुहुन्थ्यो र उनीहरूलाई थाहा थियो कि उहाँसँग एकजना बिरामी महिलालाई निको पार्ने शक्ति छ, अनि यसोले त्यस्तै गर्नुभयो। यो कुरा सम्झनु हाम्रो लागि एकदमै राम्रो हो, किनभने कहिलेकाहीँ जीवनमा कस्तो विषयमा वा कसरी प्रार्थना गर्ने भनेर बुझ्न एकदमै गाह्रो हुन्छ। केही र मैले पनि भर्खरै यस्तै महसुस गरिरहेका छौ। विगत केही महिनादेखि हामी हरेक राति हाम्रा क्यान्सर भएका साथीहरूको एउटा सूची बनाएर प्रार्थना गरिरहेका छौ। कतिपयको अवस्था निकै जटिल छ भने कतिपयको अवस्थामा अलि आशा देखिन्छ। यी सबैको बीचमा हाम्रा साथीहरू पीड़ा र निराशासँग लड़िरहेका छन्। उनीहरूका परिवारका सदस्यहरू, विशेष गरी सिन्धी नाम गरेकी एकजना श्रीमती, उनी त पूरै गलेकी छिन्, थकाइले चोर भएकी छिन्। उनी आफ्नो मस्तिष्कको क्यान्सर भएका श्रीमानलाई ज्यान भन्दा बढी माया गर्छिन्, तर मण्डलीका साथीहरू र छिमेकीहरूले मदत गर्दा गर्दै पनि सिन्धी आफैले आफ्ना दुई छोराछोरीलाई सम्हाल्नुपर्छ र आंशिक समय जागिर पनि गर्नुपर्छ। सबैको समय तालिका मिलाउँदा मिलाउँदा उनको जीवन एउटा निरन्तरको संघर्ष जस्तै भएको छ र सिन्धी थकाइले गलिसकेकी छिन्। अक्सर उनलाई कसरी प्रार्थना गर्ने भन्ने थाहा हुँदैन, तर यदि उनले लुक्का चार अध्यायको 38 पदको सिको गर्दै यसो भनिन् भने त्यो कहिल्यै गल्ती हुने छैन। प्रभु, उहाँलाई मदत गर्नुहोस्, मेरा श्रीमानलाई मदत गर्नुहोस्, मलाई मदत गर्नुहोस्। यो एकदमै सरल, सिधा, स्पष्ट र साँचो प्रार्थना हो। यसो उनीहरूको घरको छतमुनि हुनुहुन्छ र यो परिवारले यस विषयमा धेरै गहिराईमा सोचेर परमेश्वरको इच्छा के होला भन्दै अन्मलिनु पर्दैन। यसो सिन्धुको हृदयलाई जान्नुहुन्छ, उहाँले उनको रोदन सुन्नुहुन्छ। मलाई यो प्रार्थनाको अर्को एउटा कुरा पनि मनपर्छ, प्रभु मदत गर्नुहोस्। यसले हाम्रो सम्पूर्ण अलमल्य र व्याकुलतालाई समेट्छ। यसले यो देखाउँछ कि हाम्रो आफ्नो समाज र बुद्धिको सीमा सकिएको छ र अब हामीसँग वहाँ बाहेक अरू कतै फर्कने ठाउँ वा कोही व्यक्ति छैन। जब हामी प्रार्थना गर्छौ, प्रभु तिमीलाई मदत गर्नुहोस्, तब हामीले परमेश्वरलाई यो देखाइरहेका हुन्छौ कि हाम्रो पूरा ध्यान यसोमाथि नै टिकेको छ, चाहे त्यो अहिलेको शारीरिक चङ्गाई होस् वा भविष्यको अनन्त आशा। प्रभुको बारेमा एउटा कुरा पूर्ण रूपमा सत्य छ, उहाँ तपाईँको घरको छतमुनि हुनुहुन्छ। उहाँलाई तपाईँको आवश्यकताको बारेमा राम्ररी थाहा छ। उहाँले तपाईँको प्रार्थनाको जवाफमा केही गर्न सक्नुहुन्छ र उहाँ मदत गर्न सधैँ तयार हुनुहुन्छ। सिन्धी जस्ता बिरामी वा असहायको हेरचाह गर्नेहरूका जीवनमा धेरै संघर्षहरू हुन्छन्। प्राय उनीहरू आफूलाई एक्लै महसुस गर्छन् र यदि तपाईँ पनि कसैको हेरचाह गर्दै हुनुहुन्छ भने प्रस्थान 33 अध्यायबाट उत्साहित हुनुहोस्, जहाँ प्रभुले भन्नुभएको छ, हेर मेरो छेउमा एउटा ठाउँ छ, अहो यो भन्दा ठूलो निमन्त्रणा र यो भन्दा महान साथ दिने व्यक्ति अर्को कोही हुन सक्दैन। व्यवस्था 33 अध्यायमा भनिन्छ, परमेश्वरले सिन्धीका ढाल र सहायक हुनुहुन्छ। म तपाईँको लागि प्रार्थना गर्न चाहन्छु, प्रभु यीशु, म प्रार्थना गर्छु कि आज यो सन्देश सुनिरहनुभएका मेरा मित्र, जसको परिवारमा साथीभाइमा वा छिमेकमा कुनै बिरामी हुनुहुन्छ, तपाईँ उहाँको सहायक पनि दिनुहोस्। मलाई यो त थाहा छैन कि हरेक बिरामीको परिणाम के हुनेछ, तर मलाई यो कुरामा पूरा विश्वास छ कि तपाईँले आज उनीहरूको जीवनमा आफ्नो मदत र आशा प्रचुर मात्रामा खनाउनुहुनेछ। त्यस्तै भएको होस् यीशुको पवित्र नाममा, आमेन।
0: श्रोता भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमा आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048470। आशाको सन्देश नेपाल नखु ललितपुर। हवस् त कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौ। अहिलेलाई भने बिदा हुन्छौ। जय मसी।
2: सुन्दै हुनुहुन्छ क्रिस एफएम 107.6 मेगाहर्ट्ज।

0: नमस्कार, संवाद श्रृंखला हेलो सांसदमा तपाईँलाई हार्दिक स्वागत छ। म लील प्रकाश चन्द। संवाद श्रृंखला हेलो सांसद सामुदायिक सूचना नेटवर्क सीआईएम ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। संसद र सांसदलाई जनताप्रति र जनतालाई संसद र सांसदप्रति उत्तरदायी बनाउने उद्देश्यले संवाद श्रृंखला हेलो सांसद सीआईएम ले उत्पादन तथा प्रसारण गर्दै आएको छ। देशभरका विभिन्न सामुदायिक रेडियोहरूले आफू अनुकूल हुने गरी प्रसारण गर्छन्। आजको संवाद श्रृंखला हेलो सांसदमा हामीसँग रासोपा सांसद सृजना श्रेष्ठ हुनुहुन्छ। हेलो, स्वागत छ मानिज्यू। विशेष त व्यापार व्यवसाय क्षेत्र अथवा सूचना प्रविधिको क्षेत्रमा तपाईँ क्रियाशील ढंगले राजनीतिमा प्रवेश गर्नुभयो र संसद बैठक अथवा संसदको अभ्यास शुरू भएको धेरै लामो समय भएको छैन, कस्तो लागिरहेछ तिमीलाई?
1: अहिले संसदीय अभ्यासमा छिरेको चौथो महिनामा भयो भन्नुभयो र यो अभ्यास गर्दै गर्दाखेरि धेरै एकदमै आफू आफूले प्राउड फिल हुन्छ। सबभन्दा पहिला किनभने म यस्तो ठाउँमा पुगेको छु जहाँ पुगेर चाहिँ मैले नीति निर्माणको कामहरू गर्न सक्छु र आफूभन्दा अग्रज व्यक्तित्वहरू जसलाई देखेर राजनीति भनेको यस्तो हुँदो रहेछ भनेर बुझ्दै आएको थियो, उहाँहरू सँगसँगै बसेर एउटै किसिमको कामहरू गर्न पाइराखेको छु। त्यो भनेको मेरो लागि एकदमै गर्वको कुरा हो र यसको लागि चाहिँ म आफूलाई आफूमा भएका कुराहरूलाई अझ निखार्नको लागि चाहिँ म एकदमै प्रयासरत छु र एकदमै रमाइलो लागिरहेछ।
0: चार महिनामा त्यो केही कुराहरू बुझिसकियो, सिकिसक्यो, थाहा भइसकेको भन्यो कि अझै पनि त्यो अनुभव लिने अथवा बोल्ने भन्दा सुन्ने समय अलिक बढी जस्तो लाग्छ यहाँलाई?
1: यस्तो हुन्छ, सिक्ने चिजहरू त कहिले पनि सकिने जस्तो लाग्छ मलाई। हरेक दिन नयाँ नयाँ कुराहरू सिक्दैछु र सिकेर आएको चिजहरू पनि धेरैजनालाई सिकाएको पनि छु आफूले।
0: उदाहरणको लागि
1: यस्तो हुन्छ, जस्तै म एउटा फिल्डबाट हाम्रो सदनमा चाहिँ जति पनि सांसदहरू हुनुहुन्छ उहाँ सबैजना डिफ्रेन्ट डिफ्रेन्ट फिल्डबाट आउनुभएको छ र हरेकजनालाई हरेक फिल्डको कुराहरू थाहा हुँदैन। सो मेरो फिल्डको कुराहरू थाहा नभएको कुरा, जस्तै म सूचना प्रविधिको क्षेत्रबाट आएको छु भने सूचना प्रविधि भनेको अहिले चाहिँ जुन हिसाबमा अगाडि विकास भइरहेको छ त्यो हिसाबमा चाहिँ सबै मान्छेहरू त्यसलाई पछ्याउन सकिरहेको हुँदैन। सो त्यसमा चाहिँ मैले सहयोग गरिरहेको हुन्छु।
0: भनेको सूचना प्रविधिको क्षेत्रमा अरू सांसदको तुलनामा सृजना श्रेष्ठ अलिक अगाडि हो कि अथवा कस्तो लाग्छ आफूलाई?
1: त्यस्तो कम्पेयर त नगरौँ होइन, जति मैले बुझेको छु त्यो कुराहरू चाहिँ जहिले पनि म एकअर्कालाई सिकाएर र नबुझेको कुराहरू सिकेर चाहिँ जाने कुरामा चाहिँ म विश्वास गर्छु। म कसैभन्दा अब्बल चाहिँ म भन्दिनँ होइन, र मैले हजुरले सोधेको क्वेसनमा चाहिँ मलाई जति थाहा छ त्यो कुराहरू चाहिँ सिकाउँदै अथवा त्यो चिजलाई प्रयोग गर्दै, किनभने प्रयोग नभएर त त्यो चिजलाई हामीले उसमा राखिरहेको छ, त्यस कारण त्यसलाई प्रयोग गरेर अझै सरलताका साथ अगाडि बढाउन सकिन्छ। धेरै कुरा जस्तै सदनकै कुरामा टेक्निकल टिमहरू हुन्छ, टेक्निकली चिजहरूमा कहिले कहीँ सुचारू रूपले अगाडि लाएर नचाहिँ प्रब्लम भइरहेको हुन्छ होइन। डिजिटलाइजेसन गर्न धेरै जरुरी छ, अझ पनि सदनलाई देख्छु होइन।
0: पहिलेको संसद र सांसदको तुलनामा अहिले त सूचना प्रविधिको धेरै राम्रै प्रयोग भइराखेको
1: छ, अझ पनि अझ यस्तो यस्तो स्तरोन्नतर गर्न अझ पनि जरुरी छ।
0: के भइदियो भने चाहिँ साँच्चै केही पूर्ण रूपमा उपयोग भएको मानिन्छ संसदमा सूचना प्रविधिको?
1: यसमा धेरैवटा कुराहरू छ होइन, आज यसमा चाहिँ अझ अब किनभने काम पनि भइरहेको छ होइन। जस्तै अब हामीले टाइम माग्दाखेरि डिजिटली नै माग्ने होइन, अथवा सैद्धान्तिक छलफल हुँदाखेरि पनि एउटा पहिलाको प्रक्रिया किन पहिल्यैदेखि चलिरहेको प्रक्रियालाई हामीले एकैचोटि नै यो सबै चेन्ज गर्यो भन्न चाहिँ हुँदैन जस्तो लाग्छ, किनभने त्यसको पनि आफ्नै महत्त्व हुन्छ होला। यतिजनाले यतिसँग भाग लिनुभएको थियो भन्ने कुरा रेकर्ड राख्नुपर्ने हुन्छ सदनमा। सो त्यो भन्दै गर्दाखेरि हामीले डिजिटली सोच्दासँगै कतिपय कुराहरूलाई चाहिँ हामीले मोडिफाई गर्न पनि नसक्नु हुन्छ कि। सो त्यस कारणले गर्दाखेरि धेरै कुराहरूमा डिजिटलाइज गर्दै गएर गाह्रो गाह्रो कुराहरूलाई चाहिँ अलिकति सहजीकरण गर्दै लाने भन्ने सोचमा चाहिँ छौँ हामीहरू। त्यसमा अगाडि बढ्नुभएको छ, काम पनि भइरहेको छ।
0: त्यसमा संसदीय समिति अथवा संघीय संसद सचिवालयले संसद र सांसदहरूले सूचना प्रविधिको उपयोग कसरी गर्ने भन्ने बारेमा कहिले कहिले सल्लाह सुझाव मागेको अथवा एउटा सांसद ग्रुपमा यहाँलाई लागेर यसो गर्न पाए हुन्थ्यो भनेर पार्टी अथवा कुनै समिति अथवा कतै सरकारवालासँग छलफल गरेको त्यस्तो स्थिति साकिसकेन?
1: यस्तो हुन्छ, हामी चाहिँ कस्तो हुन्छ भने कि हामी संसदीय दलको मिटिङहरूमा पनि जस्तै अब आफ्नो पार्टीका सांसदहरूसँग मिटिङहरू बस्छौँ र बेला बेलामा आफ्नो फिल्डहरूको एक्सपर्टिजहरूको कुराहरू पनि आउँछ र सचिवहरूसँग पनि कुराकानीहरू हुन्छ। अनि त्यही अनुसारले हामीले पार्टीको रूपमा एउटा एप्स पनि नयाँ बनाएको छौँ, एप्समै काम गर्छौँ हामीहरू। अहिलेको सांसदहरू हामी जस्तो सांसदहरूको एउटा एप्स छ, त्यो एप्समा हामीहरू काम गर्छौँ
0: भनेको सांसदहरूको लागि एप्लिकेशन के हुन्छ, कसरी तपाईँहरूले त्यसको उपयोग
1: गरिरहेको?
0: त्यो सांसदको लागि मात्रै
1: त्यसमा चाहिँ हामीले चाहिँ ओभरअल एउटा भर्चुअल अफिस सिस्टम भन्दा पनि हुन्छ त्यसलाई। त्यसमा चाहिँ हामीले अपोइन्टमेन्टहरू फिक्स गर्नदेखि लिएर कुनै मन्त्री युवासँग पनि मिल्नुपर्ने छ भने त्यसमै हामीले फिक्स गर्न सक्छौँ। हामीले गरेका कामहरू जस्तै आज म इन्टरभ्यूमा आइरहेको छौँ, त्यो इन्टरभ्यू पनि त्यसमा रेकर्ड राख्नुपर्ने हुन्छ होइन, अथवा हामीले कुन टपिकमा बोल्नेदेखि लिएर सुने समयको रेकर्डहरूदेखि लिएर अनि के कुराहरू मलाई चाहिरहेको छदेखि लिएर हरेक कुरा त्यसमा हुन्छ। त्यो भइसकेपछि हामीलाई लगभग एउटा सचिवालय जस्तै पनि त्यसलाई मैले मानेको छु, त्यो त्यहाँ सबै कामहरू हुन्छ, त्यहाँ बसेर काम गर्नु चाहिँ एकदमै सजिलो हुन्छ। ट्र्याकिङ सिस्टम र रेकर्ड पनि हाम्रो बस्छ कि किनभने हामी काम गर्दै जाने, हिँड्दै जाने, पाइला मेर्दै जाने भयो भने त हुँदैन। पछाडि फर्केर हेर्दाखेरि म आज कहाँ छु त, तिन महिनामा मैले के काम गरेँ त भन्दाखेरि त्यहाँ हेऱ्यो भनेदेखि मलाई कहिले त काम धेरै गरेको हुन्छ भनेर कन्फिडेन्स पनि हुन्छ, कहिले काहीँ चाहिँ ला मैले धेरै काम गर्न बाँकी रहेछ भनेर ऊ अब काम गर्नुपर्छ भने जस्तो हुन्छ। सो एउटा हामीलाई सही तपाईँहरू देखाउने ठाउँ चाहिँ यो एप्स हो।
0: त्यहाँ चाहिँ मन्त्री सांसद सबै हुनुहुन्छ अथवा पार्टीको अरू नेताहरू पनि जो सांसद नभएको व्यक्तिहरू पनि सहभागीमा पाउँछ?
1: होइन, त्यसमा चाहिँ सांसदहरूको लागि मात्र खासमा त्यो एपमा अब त्यसमा पछि गएर भर्खर मात्र हामीले लन्च गरेर हामी त्यसमा काम गर्दैछौँ र यसको अभिमुखीकरण हामी प्रोग्रामहरू पनि हुँदैछ, योजनालाई सिकाउँदै पनि छौँ।
0: कतिपय सांसदले चाहिँ के भन्नुहुन्छ भने अहिलेको मन्त्रीहरूसँग भेट्न खोज्यो भने समय नपाएको अथवा व्यवस्थापन नभएको भन्नुहुन्छ। यदि तपाईँहरू अहिले राष्ट्रपति सरकारमा हुँदाखेरि कुनै समसामयिक विषयमा भोल्नु मन लाग्यो अथवा कोही मन्त्रीसँग भेट्न मन लाग्यो भने तपाईँले त्यो एप्लिकेसनमा लेखेर कहिले भेट्ने समय भएको नभएको बारेमा पनि त्यो सन्देश आदान प्रदान दिनुहुन्छ। अनि अहिले संसदमा त्यो हामीले जुन खालको उपस्थिति हेर्छौँ, राष्ट्रपति अवश्य पनि त्यो संख्यात्मक हिसाबले बढी भयो र उमेरको हिसाबले त्यहाँ विभिन्न उमेर समूहको पनि त्यो खालको स्थिति त्यहाँ देखिन्छ। राष्ट्रपति सांसदसँग त तपाईँको आत्मीयता त्यो हिमसिम स्वाभाविक रूपमा हुने भयो, अरू सांसदहरू अथवा अरू राजनीतिक दलको नेताहरूसँगको भेटघाट सम्वाद पनि उत्तिकै राम्रै ढंगबाट चलिरहेको छ अथवा त्यो प्रशस्तसँग अझै पुगिसके होइन?
1: यो क्वेसन एकदम रमाइलो क्वेसन छ होइन। कस्तो छ भने म पनि राजनीतिक आउनुभन्दा अगाडि सदनको अभ्यासहरू पहिला हेर्दाखेरि चाहिँ एउटा पार्टीले अर्को पार्टी भनेको चाहिँ पुरै विपक्षी दल होइन, प्रतिपक्षी दल र सत्ता पक्षको मान्छेहरू चाहिँ त्यो किसिमको कस्तो हुन्छ होला भनेर चाहिँ लाग्थ्यो। तर अहिले चाहिँ मलाई एकदमै एउटा युनिभर्सिटीमा छौँ हामीहरू र हामीहरू सबैजना फ्रेन्ड्सहरू जस्तो लाग्छ अरे। हामीहरू मजाले एउटा कुनै पनि कुरामा जस्तै सदनमा भित्र सिरिसकेपछि प्रतिपक्ष भनेको भूमिका उहाँले निभाउनुपर्छ होइन, आफ्नो हिसाबले गरिराख्नु भएको हुन्छ। हामी सत्ता पक्षको मान्छेले पनि कति कुरा हामी चाहिँ हामी अझ बढी बोल्न मन लागेको कुरामा तरिका बोल्न पाइँदैन, किनभनेदेखि बोल्न मन लाग्यो भन्दा मतलब त्यो हस्तक्षेप गर्ने भन्ने होइन, तर कतिपय कुराहरू हामीले चाहेर पनि टाइम दिन सकिँदा हुन्छ, उहाँहरूलाई टाइम दिनुपर्ने हुन्छ होइन, हामीले बुझिदिनुपर्ने हुन्छ कि कम्प्रोमाइज गरेर धेरै हुन्छ जस्तो मलाई लाग्छ।
0: सरकारमा रहेको
1: र अब रिलेसनको कुराहरू गर्दाखेरि चाहिँ हामी मजाले एकै ठाउँमा बसेर खाजा खान्छौँ, चिया खान्छौँ होइन, कुराकानीहरू गर्छौँ। जस्तै मैले भने हजुर जुन राष्ट्र स्वतन्त्र पार्टीको धेरै सांसदहरूसँग चाहिँ हाम्रो राम्रो भन्दा र अरू पार्टीको मसँग चाहिँ कस्तो रिलेसन भन्नुभयो, हाम्रो पार्टीको भित्रमा केही पनि छैन, एकदमै हामी साथी जस्तो बिहे गर्छौँ। र अझ मैले त किनभने हाम्रो राष्ट्र स्वतन्त्र पार्टी जो भने पनि नयाँ पार्टी हो होइन, हामीले सिक्नुपर्ने कुराहरू पनि धेरै छ। जुन अब हाम्रो पुरानो पार्टीहरूसँग त एक्सपिरियन्स छ, के गर्दाखेरि के हुन्छ भन्ने कुराहरू छ, कति राम्रो राम्रो विचारहरू पनि छन् उहाँहरूसँग।
0: त्यो अहिले संसदमा अरू राजनीतिक दल अथवा अरू उमेर समूहहरूको भनौँ न अलिकति एउटा परिपक्व भइसकेको उमेरको हिसाबले हुन त उमेरले परिपक्व हुन्छ कि समय परिस्थितिले, त्यो पनि अर्को बहसको विषय होला। अरू पार्टीको अरू सांसदहरूको बोलाई अथवा व्यवहारबाट पनि यो कुरा चाहिँ अनुकरणीय अथवा सिक्न लायक रहेछ भन्ने एउटा सांसदको रूपमा त्यस्तो महसुस गरिदिनुहुन्छ कि हुँदैन?
1: एकदमै हुन्छ, हरेक दिन म भनिहाल्छु, हरेक दिन म थोरै टाइम निकालेर डिफ्रेन्ट डिफ्रेन्ट व्यक्तिहरूसँग कुरा गर्न मन पराउँछु म चाहिँ होइन, सबै एकजनासँग बसिराख्नु भएन, अनि उहाँहरूसँग कुराकानी गर्दाखेरि चाहिँ डिफ्रेन्ट डिफ्रेन्ट तरिकाको कुराहरू हुन्छ कि, साधारण कुरा हो तर कस्तो हुन्छ उहाँहरूको जुन एउटा प्र्याक्टिस छ पहिलादेखि, त्यो प्र्याक्टिसमा चाहिँ कतिहरू पनि सेयर गर्नुहुन्छ भने हामीले गर्दाखेरि चाहिँ यो भने तपाईँहरू चाहिँ विचार गर्नुहोस् है भनेर भन्नुहुन्छ एकदमै
0: खुला
1: भन्नुहुन्छ व्यक्तिगत रूपमा चाहिँ त्यो मलाई एकदमै मनपर्छ उहाँहरूको होइन हामीले चाहिँ यो मिस्टेक गरेको थियौँ तपाईँहरू चाहिँ अब सत्तामा भयो यो मिस्टेक नगर्नुहोस् है भनेर भन्दाखेरि चाहिँ मलाई एकदमै स्वागत योग्य लाग्छ त्यस्ता कुराहरू सो हामीलाई यतिसम्मको साथ दिने मान्छेहरू भइसके पछाडि त एउटा जिम्मेवारी बोध पनि एकदम हुन्छ त्यस कारणले गर्दाखेरि त्यो गल्तीहरूबाट उहाँहरूको गल्तीहरूबाट सिक्दै र उहाँहरूले दिएको सजेसनहरूलाई चाहिँ हामीले लिएर अगाडि बढ्यो भनेदेखि चाहिँ अवश्य पनि स्थायी सरकार बनाउनलाई हामीलाई एकदमै सहयोग पुग्छ जस्तो लाग्छ.
0: अहिले संसदको कतिपय अभिव्यक्तिको विषयमा अथवा संसदीय समितिमा सांसदहरूको अभिव्यक्तिको विषयमा कहिलेकाहीँ बाहिर अलि चर्चा सुनिन्छ कि परिपक्वताका हिसाबले अघि पनि हामीले कुरा गर्यौं कि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसँगको अनुभव कम हुन सक्छ. त्यो विषयलाई चाहिँ कसरी लिनुहुन्छ? अलि यो चाहिँ नगरेको भए अथवा यसरी नबदलिएको भए चाहिँ हुन्थ्यो कि भन्ने त्यस्तो कहिले कहाँ लाग्छ कि लाग्दैन?
1: लाग्छ यस्तो हुन्छ. मैले अघि पनि भनिहालेँ नि एकैचोटि जोड्छु, हामी डिफ्रेन्ट ठाउँहरूबाट आएको मान्छे हौँ होइन. अब कोही अभियन्ता हुनुहुन्छ, कोही पत्रकारिताबाट आउनु भएको छ, कोही व्यवसायबाट आउनु भएको छ होइन. सो उहाँहरूको आफ्नै शैली हुन्छ क्या बोल्ने. जस्तै मेरो कस्तो शैली छ भन्ने कुरा अब मैले जुन मेरो पहिल्यैदेखि कुरा गर्ने तरिकाहरूलाई चाहिँ एकैचोटि चेन्ज गर्छु भनेर सफल हुन विभिन्न टाइम फ्रेमले चाहिँ हामीलाई परिपक्व बनाउँदै जान्छ र बोल्ने अलग तिमी कस्तो कस्तो दिने भन्ने कुरा चाहिँ थोरै सिकाउनु चाहिँ हामीले सिकिसकेका छौँ, हामीले बुझाइसक्नु भएको छ. तर पनि बोल्दा बोल्दै कहिले काहीँ हाम्रो चेहरा हुन्छ नि हाम्रो व्यक्तित्वले प्रभाव पार्छ कि त्यसमा हामीले चित्त बुझिरहेको कुरा जायज हुन्छ. तर प्रस्तुतिकरण चाहिँ अलिक शैली चाहिँ अलिकता नमिलेको हो कि जस्तो हुन्छ. त्यसमा हामीले चाहिँ बारम्बार छलफलहरूमा चाहिँ बसिरहेको हुन्छ र उहाँले भनिसकेको कहिले काहीँ मिस्टेक हुन्छ, कहिले नबाट पनि मिस्टेक होला होइन. त्यो गरिसके पछाडि चाहिँ हामीले चाहिँ जस सेल्फ इभ्यालुएसन चाहिँ गर्ने गरेका छौँ र अब अघिल्लो दिनहरूमा चाहिँ यहाँनिर चाहिँ हामीले गर्नु हुँदैन रहेछ है भन्ने कुराहरू चाहिँ साथीहरूले मजाले सही तरिकाले दिनुहुन्छ. त्यसको लागि चाहिँ
0: अहिलेसम्म संसदमा कतिपटक यहाँले विचार राख्नुभयो?
1: मैले यस्तो छ विचार राख्नु भन्ने कुराहरूमा चाहिँ अब यो हाम्रो शून्य समय, आकस्मिक समय अनि विशेष समय भन्नेहरू हुन्छ. र शून्य समय त हामीले बोल्नु पर्यो, हाम्रो पालो आउँछ ठ्याक ठ्याकै. आकस्मिक समय जुन कुरा मैले उठाउनु पर्ने मुद्दाहरू बोल्नु पर्ने जस्तो लाग्छ भने म त्यो कुरा बोल्छु. र विशेष समय मैले दुईचोटि बोलिसकेँ अहिलेसम्ममा, त्यसलाई टाइम गर्नुपर्छ भनिहाल्यो. परिपक्षी भएर म अलिक कुरा गर्न पाइन्छु, हाम्रो पालो एकदमै कम पाइन्छ. र त्यो आधारमा हामीले पनि रिक्वेस्ट गर्छौँ हाम्रो क्षेत्रको कुराहरूदेखि लिएर हाम्रो कुनै एउटा एकदमै अर्जेन्ट छ मेरो चाहिँ पालो राखिदिनु होला भनेर हामीले अलिक अनुरोध गर्यो भने यस्तो हेरेर मिलाएर राखिदिनुहुन्छ. र मैले बोल्नुपर्ने ठाउँमा मजाले बोलेको छु र यसो सैद्धान्तिक छलफलहरूमा भाग लिने कुराहरूमा पनि पहिला कस्तो हुन्छ भने पहिला त्यो कुरालाई चाहिँ भेट्न नबुझिकन मलाई चाहिँ बोल्न मन लाग्दैन. सो अलिकति अभ्यास गरौँ, त्यस पछाडि अब चाहिँ हामीले विधेयकहरूमा कसरी काम गर्नुपर्छ भन्ने कुरा प्र्याक्टिकली टल्लो लेभलबाटै बुझिसके पछाडि चाहिँ अब चाहिँ म अलिकता कन्फिडेन्ट महसुस गरिरहेको छु र अलि भाग पनि लिँदैछु त्यसमा.
0: अनि कतिको तयारी गर्नुपर्छ? जस्तो मानव भोलि संसद बैठक छ भने त्यसको लागि तयारी, जस्तो जनताहरूको कुरा पनि कहिलेकाहीँ भन्नुपर्ने होला, तपाईँलाई जनताहरूले सम्पर्क गर्ने कुरा होला, यो कसरी कस्तो खालको तयारी गर्नुपर्छ संसद?
1: तयार त मैले भने हामीले खास एक्जाम्पल दिँदाखेरि त युनिभर्सिटीको लागि हामी जसरी भोलि पढ्न जाँदैछौँ भने भोलिको सब्जेक्ट के छ त भनेर हामी प्रिपेयर गर्थ्यौँ. म त्यसरी नै दिन्छु कि मलाई त कस्तो नयाँ एउटा युनिभर्सिटीमा भर्ना भइरहेको र नयाँ इनर्जी आइरहेको जस्तो फिल हुन्छ. जहिले पनि हरेक दिनको लागि चाहिँ नयाँ कुरा सिक्ने ठाउँ हुन्छ त्यहाँनिर. सो म आफूलाई चाहिँ प्रिपेयरै गरेर जान्छु होइन, भोलिको सब्जेक्ट के छ त, कार्यसूची के छ त, त्यो अनुसारले यसमा त्यो प्रस्तुतिदेखि लिएर अनि त्यसमा हुनसक्ने कुराहरू के एड अन गर्न सकिन्छ होइन, त्यो कुरालाई चाहिँ अलिकति मेन्टली प्रिपेयरै भएर जान्छु. आफ्नो प्रस्तुति छैन भने पनि मेन्टली प्रिपेयरै भएर जान्छु.
0: एकजना राष्ट्रपतिकै सांसद आउनु भएको थियो यहाँ, अनि अहिलेको तयारीको त कुरै नगरौँ. विद्यार्थी जीवनमा जसरी हामी एउटा कक्षाबाट अर्कोमा प्रवेश गर्नुको लागि पढ्छौँ, त्यतिखेर त के पढिन्थ्यो होला र अहिले त्योभन्दा डबल टेबल पढ्नु परिरहेको छ.
1: एकदमै सही कुरा,
0: तपाईँ त्यस्तै हो,
1: मेरो पनि त्यस्तै नै छ. मलाई कस्तो लाग्छ भनेदेखि यतिकै जाँदाखेरि पनि हामीले यो कुराहरू त थाहा भएकै हुन्छ होइन. तर हामी एउटा यस्तो ठाउँमा छौँ अहिले होइन, मैले बुझेको चाहिँ के भन्ने सल्लाह गरिसकेपछि हामीले गरेको एउटा सानो निर्णयले गर्दाखेरि चाहिँ जस्तै श्रमिकको जीवनमा, किसानको जीवनमा, व्यवसायहरूको जीवनमा, उद्योगीहरूको जीवनमा, विद्यार्थीहरूको जीवनमा धेरै ठुलो प्रभाव पार्छ. एउटा सानो नीति नियममा मिल्दा होइन, त्यसले गर्दा त्यस कारणले चाहिँ हामीले चाहिँ यहाँ मैले अब धेरै पढिनँ, यसमा धेरै अध्ययन गरिनँ र मैले चाहिँ यो कारणले मेरो मिस्टेक भयो है भन्ने हामीलाई छुट छैन कि. सो वी निड टु प्र्याक्टिस मोर. हामीलाई त्यो हामी अब चाहिँ त्यो गल्ती गर्ने छुट चाहिँ हामीलाई छैन. सो सकेसम्म हामीले चाहिँ एकदमै आजभन्दा आज यतिका वर्षसम्म जुन सानो कानुन नमिल्दा फेरिको गाइड हामीले भोगेको छौँ. त म त व्यावसायिक ब्याकग्राउन्ड गरेर आएको छु, 20-22 वर्षको एक्सपिरियन्स छ. नेपालमै बसेर आज व्यवसाय गर्नु भन्दाखेरि पनि मेरा सँगैका सहकर्मी साथीहरू सबैजना विदेशै जानुभएको छ. म एक्लै यहाँ बसेर म यहीँ बसेर गर्छु भन्दाखेरि पनि आजसम्म पनि एउटा सेटिस्फ्याक्सन चाहिँ छैन कि यहाँ बसेर गरेर मैले राम्रो गरेँ भन्ने चाहिँ छैन. त्यो गर्दै गर्दाखेरि त्यो चिजलाई चाहिँ मैले अब आउँदो दिनमा मेरो छोराछोरीले चाहिँ यहाँ बस्ने वातावरण होस् भन्ने हिसाबले चाहिँ राजनीतिमा जानुपर्छ. र सम्पूर्ण नेपालीहरूले जस्तै अब यहाँ पढेका स्टुडेन्टहरूलाई चाहिँ प्लस टू सक्ने बित्तिकै खालि बाहिर जाने मात्रै उनीहरूको सोच हुन्छ. त्यो सोचलाई कसरी चाहिँ हामीले चेन्ज गर्न सक्छौँ त भन्दाखेरि हामीले पोलिसीमा चेन्ज गरेर मात्रै हो क्या सबै कुरालाई इफेक्ट गर्ने भनेर. त्यस कारण चाहिँ त्यो पोलिसीको कुरा गर्नको लागि चाहिँ हामी तयारी बिना चाहिँ हामी जानु हुँदैन भन्ने यो चाहिँ सिद्धान्त छ.
0: तपाईँका साथीभाइहरू देशतिर अधिकांश पुग्नु भयो, तपाईँ देशमा हुनुहुन्छ र देशमै बसेर पनि तपाईँलाई अझै त्यो सन्तुष्टि मिलिरहेको छैन मैले बसेर राम्रो गरेँ भन्ने भन्नुभयो. अनि त्यस्तो व्यक्ति संसदमा अथवा संसदीय समितिमा पुग्दाखेरि विशेष त उद्योग र व्यवसाय क्षेत्रमा राम्रो गर्नको लागि चार महिनामा केही सुरसार केही शुरूआत भइसक्यो अथवा अझै समय लाग्छ तपाईँले राम्रो त्यो वातावरण बनाउनको लागि नीतिगत रूपमा त्यस्तो खालको व्यवस्था गर्नको लागि सहयोग गर्नको लागि
1: यस्तो छ. म हजुरलाई मेरो स्टार्टिङ राजनीति प्रवेश गरेको सन्दर्भ नै जोड्न चाहन्छु. यसमा मैले अघि पनि भनिहालेँ म व्यवसाय क्षेत्रबाट आएको हो र विगत 20-22 वर्षदेखि म यो क्षेत्रमै छु र यो क्षेत्रमा काम गर्दै जाँदा विभिन्न समस्याहरू आइपरे. त्यो समस्या जस्तै सानो एउटा उद्योग व्यवसाय गर्ने मान्छेले चाहिँ उद्योग रजिस्ट्रेसन गर्ने प्रोसेसदेखि उनीहरूलाई प्रब्लम हुन्छ. त्यो प्रोसेस गर्दै जाँदा उसलाई फन्डिङको प्रब्लम, ब्याङ्कबाट लिने लोनको प्रब्लम होइन, धेरै कुराहरू जस्तै कुनै पनि चिजहरूलाई एउटा उद्योगसम्म लैजानको लागि त झनै धेरै प्रब्लम. सो यो सबै कुराहरू बुझ्दै जाँदाखेरि चाहिँ कसरी चाहिँ हामीले मिलाउन सकिन्छ त भन्दै जाँदाखेरि एक्लै त सकिँदैन, त्यसको लागि चाहिँ एउटा संगठन चाहिन्छ भन्दै सोच्दै गर्दाखेरि चाहिँ म क्यान महासंघमा गएर जोड्न पुगेको हो र सूचना प्रविधिको एउटा छाता संगठन क्यान महासंघ 77 जिल्लामा यो यसको छाता संगठनको रूपमा बसेको र मेरो आफ्नो कम्पनी पनि मैले चाहिँ 7-8 ब्रान्डहरू चाहिँ इम्पोर्ट गरेर नेपालको लागि 77 जिल्लाहरूमा 77 भने लगभग 70 जति चाहिँ जिल्लाहरूमा मोस्ट अफ दि अलिक दुर्गममा चाहिँ पुग्दैन होला तर सबै ठाउँमा चाहिँ हाम्रो नेटवर्क छ. अनि यो नेटवर्क र क्यानको नेटवर्क भएको कारणले गर्दा यो सबै देशको हरेक जिल्लासँग चाहिँ म कनेक्ट हुन सकेको थिएँ. यो यो यतिका वर्षहरूमा कनेक्ट भएर काम गरिरहँदाखेरि चाहिँ उहाँहरूको आवाजलाई सरकारसम्म पुर्याउनको लागि जस्तै मैले एआई पोलिसीमा काम गरेको छु, डेटा प्रोटेक्सनको पोलिसीमा काम गरेको छु होइन, साइबर सेक्युरिटीको कुराहरूमा काम गरेको छु. यो कुराहरू सरकार समक्ष पुर्याउने कोसिस त गरियो तर हाम्रो चाहिँ सजेसनमा मात्रै सीमित हुन्थ्यो कि पहिला पहिला
0: कुरा.
1: म उपाध्यक्ष भएर पनि काम गरेको छु, क्यान महासंघको कार्यवाहक अध्यक्ष भएर पनि मैले चलाइसकेको छु. त्यो दिनहरूमा चाहिँ हाम्रो काम भनेको सजेसन दिनुहुन्थ्यो, हामीले चाहिँ सरकारलाई सजेसन दिनुहुन्थ्यो तर त्यो सजेसनको इम्प्लिमेन्टेसन गर्ने ठाउँमा आफू नहुँदाखेरि चाहिँ त्यो चित्तै नबुझ्ने क्या. यसरी गर्दा हुन्छ ठ्याक्कै थाहा छ तर त्यो नहुँदाखेरि चाहिँ साह्रै गाह्रो हुँदो रहेछ कि त्यसलाई त्यो चिजलाई एडप्ट गर्नको लागि चाहिँ. सो त्यो हुँदै गइसके पछाडि चाहिँ मैले चाहिँ अब हुँदैन भनेर एउटा सर्टेन हाम्रो साथीहरूको ग्रुपहरू थियो, अब चाहिँ हामी चाहिँ कुनै न कुनै उसमा लागेर चाहिँ हामीले चाहिँ एउटा राजनीतिमा प्रवेश गर्नुपर्छ. हामी जस्तो मान्छेहरू पहिल्यै नगएर चाहिँ हामी गर्न नसकेको हो, अबको टाइममा हामी गएन भने चाहिँ हामी कहिले पनि गर्न सक्दैनौँ है भन्ने हिसाबको कुराहरू हुन थाल्यो. त्यस पछाडि चाहिँ हामी त्यही सिलसिलामा प्रवेश पनि गऱ्यौँ मैले र अब कुन पार्टी छान्यो भन्दाखेरि चाहिँ अब हेर्दाखेरि हिसाबले राम्रो पार्टी भनेको राष्ट्र स्वतन्त्र पार्टी जसको विचारधाराहरू मेरो विचारधारासँग धेरै मिल्नु भएको भएर चाहिँ यो पार्टीमा गएर यो पार्टीलाई अझ सशक्त रूपमा मैले चाहिँ कन्ट्रिब्युट गर्न सक्छु कि मेरो एक्सपिरियन्सहरूलाई भनेर त्यतिको लागि मात्र म आएको थिएँ. र राजनीतिमा प्रवेश गरिसके पछाडि त जनता दलसँग शपथ लिएँ, शपथ दिइसकेपछि एउटा यस्तो जिम्मेवारी बोध भयो मलाई. त्यस पछाडि ल अब चाहिँ हामीले गर्नुपर्छ है भनेर मेरो जति पनि मेरो टिम भन्छु म 77 जिल्लाको नेटवर्कहरू छ त्यो सबै टिमहरूले चाहिँ मलाई साथ पनि दिइराख्नु भएको छ र हाम्रो प्रतिनिधित्व तपाईँ हो है तपाईँले चाहिँ गर्नुपर्छ भन्ने हिसाबको उहाँहरूबाट सिकिराखेको हुन्छ, धेरै इस्युजहरू पठाइराख्नु भएको पनि हुन्छ. त्यसैमा काम गरेर नि मात्रै पनि त्यसैमा मात्रै काम गर्न सक्यो भने पनि मैले चाहिँ धेरै काम गर्न सक्छु जस्तो लाग्छ कि. र लकीली म चाहिँ उद्योग वाणिज्य समितिमा पनि छु, राज्यको समितिमा पनि उद्योग वाणिज्य समितिमा रहेर काम गर्दै जाँदाखेरि चाहिँ धेरै इस्युजहरूमा काम पनि भइरहेको छ.
0: त्यसो भए तपाईँले देशलाई दिनुपर्ने धेरै थोक र धेरै त्यो अनुभव अथवा विज्ञता छ जो पाँच वर्षमा सकिसकि सकिँदैन दिएर
1: भने त म फेरि भन्छु कहिले पनि सकिँदैन होइन मैले दिनुपर्ने कुराहरू त म आफ्नो तपाईँको 100% नै दिइहाल्छु त्यो भन्दैमा म एकदम विज्ञ छु मलाई एकदमै धेरै एक्सपिरियन्स छ मैले सबै जानेको छु भन्नु खोजेको होइन जति बुझेको छु अरूभन्दा पनि मसँग चाहिँ टिम वर्क छ कि त्यो टिम वर्कमा हामीले जस्तै मैले चाहिँ कस्तो हुन्छ कुनै एउटा इस्यु छ भने त्यो इस्युलाई हामीले पढेर मात्रै हुँदैन कि त्यसमा चाहिँ तल गएर बराबरमा बसेर चाहिँ कहाँनिर कुन चिजले चाहिँ यसरी गरिरहेको छ भन्ने कुराहरू चाहिँ सम्बन्धित निकायहरूसँग छलफल गरेर त्यसको निर्णय निकाल्न सक्यो भनेदेखि चाहिँ समाधान निकाल्न सक्यो भनेदेखि चाहिँ सही रूपमा समाधान हुन्छ र कानुन बनाउने प्रक्रियामा त झन् हामीले कानुन बनाउँदै गर्दाखेरि हामी विज्ञको टिमहरू मात्रै बसेर कानुन बनाउँछ हुँदैन भन्छु म जहिले पनि समितिमा गर्ने कुरै त्यही हो कि हामीहरू सठिक विज्ञहरू बस्छौँ अनि हामी छलफल गर्छौँ त्यो आधारमा चाहिँ ल अब चाहिँ यसो गर्नुपर्छ है भन्ने निष्कर्षमा पुग्छौँ कि त्यो होइन हामीले चाहिँ त्यो चिजले इफेक्टेड मान्छेहरू को छन् त्यो इफेक्टेड मान्छेहरूको समूहहरूलाई पनि हामीले चाहिँ एउटा मेरो समूह मानेर चाहिँ उहाँहरूसँग कुरा गरेर त्यो चिजलाई सर्ट आउट गर्नको लागि कस्तो कानुन चाहिँदो रहेछ त भन्ने कुरामा चाहिँ हामीले काम गर्यौँ भने चाहिँ सही रूपमा चाहिँ हामीले कानुन रूपमा काम गर्न सक्छौँ हुन्छ जस्तो मलाई लाग्छ।
0: हालसालैको दिनमा तपाईँ धरान लगायतका विभिन्न क्षेत्रहरूको अवलोकन भ्रमण गरेर फर्काउनु भयो र सम्भवतः तपाईँसँग मन्त्रीजी पनि हुनुहुन्थ्यो। यसपालिको संसदमा तपाईँ नयाँ ढङ्गबाट नयाँ पार्टीबाट अगाडि बढ्दै गर्दाखेरि त्यस्तो केही महसुस भयो कि अथवा त्यो सांसदहरूको बुझाइको कमजोरी अथवा बुझाइको सकारात्मकता त्यसैमा निर्भर गर्दो रहेछ भन्ने लाग्छ?
1: हजुर यस्तो भयो मलाई चाहिँ मैले सुनेको थिएँ समानुपातिक सांसद भनेको डिग्री हुन्छ प्रत्यक्ष भनेको चाहिँ एकदम उनीहरूको बिचै कन्फिडेन्स भनेको डिफ्रेन्ट लेभल हुन्छ भनेर चाहिँ मैले सुनेको थिएँ। तर म एज अ समानुपातिक सांसद गरिरहँदाखेरि यतिकै गएको भएदेखि सायद त्यस्तो हुन्थ्यो होला। हामी नेपाली पार्टीमा एउटा प्रारम्भिक चरणको इक्जामहरू हुन्थ्यो हाम्रो चाहिँ होइन त्यो इक्जामहरूमा चाहिँ तिन चार चरणको इक्जामहरू थियो त्यो इक्जामहरूमा म मजाले पास गरेर अब्बल श्रेणीमा पास भएको हुन्छु हजुर भोटिङदेखि लिएर हाम्रो जति पनि थियो त्योहरूमा चाहिँ म राम्रै पोजिसनमा सेकेन्ड थर्ड यस्तो महिलाहरूमा भएर छिन्दै म अगाडि बढेको भएर चाहिँ एकदमै कन्फिडेन्स बढ्यो। त्यस कारणले गर्दाखेरि म आफूलाई चाहिँ समानुपातिक सांसद भनेको चाहिँ अझ बढी पावर फिल हुन्छ क्या किनभने क्षेत्रगत सांसद भयो भने क्षेत्रलाई मात्रै हेर्ने हो समानुपातिक सांसद हामी देशैभरिको मुद्दा उठाउन सक्छौँ देशैभरिले हेर्नुपर्ने हुन्छ हामीमा झन् धेरै अभिभावक छ जस्तो मलाई फिल हुन्छ होइन तर पनि हाम्रो पार्टीले चाहिँ जुन जुन क्षेत्रमा आफ्नो प्रत्यक्ष सांसदहरूले उपविजेता हुनुभएको छ त्यो क्षेत्रमा चाहिँ हामीलाई क्षेत्रगत हिस्सामा समानुपातिक सांसदहरूलाई छुट्याइदिनु भएको छ। सो यही क्रममा चाहिँ मलाई चाहिँ धान परेको छ सुनसरी क्षेत्रमा मैले जहाँ मेरो जन्मघर त्यो पनि त्यतै पर्छ। सो अब आफ्नै क्षेत्रको सेवा गर्ने मौका पाउँदाखेरि चाहिँ म एकदमै खुसी पनि छु र डेडिकेटेडमा भन्यो भने देशैभरिको कुराहरू छँदैछ हाम्रो काममा जुन
0: समानुपातिक सांसद हुन पाएकोमा
1: महसुस छु र समानुपातिक सांसदले यहाँसम्म गर्न सक्छ है भन्ने कुराको एउटा दायरा हुन्छ नि त्यो दायरा चाहिँ तोड्न मन छ मलाई
0: भनेको त्यो उत्कृष्ट उदाहरण चाहिँ प्रश्न गर्न चाहनुहुन्छ।
1: भोलिको दिनमा चाहिँ समानुपातिक सांसद गरिरहँदाखेरि सृजना श्रेष्ठले चाहिँ योसम्म गर्नुभयो भनेदेखि चाहिँ समानुपातिक सांसद चाहिँ कोही भन्न पाउनु हुँदैन भन्ने कुराको उदाहरण चाहिँ दिन चाहन्छु।
0: भनेपछि अहिले तपाईँलाई गुनासो अथवा केही विचार यो चाहिँ यस्तो भयो मान्यजी भनेर यो सुनसरीको मात्रै होइन देशैभरिबाट आउँछ कि कस्तो खालको हुन्छ?
1: देशैभरिबाट आउँछ हामीलाई अनि सुनसरीमा काम गरिरहँदाखेरि अब सुनसरीको कुराहरू भयो धरान सुनसरीको धरान भनेको चाहिँ जहिले पनि एउटा सरकारको आँखा नपुगेकै भन्छु चाहिँ म यति राम्रो ठाउँ छ होइन धेरै किसिमले जस्तै भन्नाहरू यो पर्यटकीय हिसाबले पनि त्यसलाई एकदमै नेपालकै एउटा बेस्ट डेस्टिनेसन बनाउन सक्छौँ होइन त्यस्तै गरेर शिक्षाको केसहरू गर्दाखेरि विश्वविद्यालयहरू एउटै नगरमा चारवटा विश्वविद्यालय छ चारवटा विश्वविद्यालय एउटै ठाउँमा हुनु भनेको सानो कुरा होइन कि जस्तै गरेर पूर्वाञ्चल इन्जिनियरिङ कलेज छ एग्रिकल्चर इन्जिनियरिङ त्यहाँबाट स्टार्ट भएको हो फुड टेक्नोलोजीको इन्जिनियरिङ कलेज हात्तिसार कलेज छ त्यसपछि बिपिङ कोइराला हस्पिटल्स भयो त्यस पछाडि संस्कृत विद्या यो दिल्लीश्वरी संस्कृत विद्यापीठ भनेर छ यो चार चारवटा विश्वविद्यालय एकै ठाउँमा भएको छ नि त नानी होइन त्यो सँगसँगै पर्यटकीय क्षेत्रले अस्ति भर्खरै पनि मैले चाहिँ हाम्रो टिमले पर्यटन मन्त्रीलाई पनि लिएर हामी सुनसरीको सबै सुनसरीलाई चाहिँ एउटा धरान मात्र होइन सुनसरीको ओभरअल सुनसरीलाई नै हामीले चाहिँ पर्यटकीय सर्किटको रूपमा चाहिँ हामीले कसरी प्रमोट गर्न सक्छौँ त किनभने यस्तो जस्तै रामधुनी भयो होइन तपाईँको गोराबाग भयो कोशी टप्पुहरू त्यहीँ पर्छ त्यसपछि बराह क्षेत्र हुँदै अझ साउन महिनाको टाइममा चाहिँ पिण्डेश्वरीमा चाहिँ बराह क्षेत्र र कृष्णपादिकामा सुने नदी जस्तो कोका नदी र तपाईँको कोशी नदीको संगमबाट पानी लिएर चाहिँ त्यो जल चढाउनको लागि विदेशले समर्थन हुन्छ. इन्डियाबाट यति धेरै धर्मको लागि बोलबमको लागि भनेर चाहिँ आउनुहुन्छ पर्यटकहरू. त्यस पछाडि हाम्रो दत्तकाली एकदमै जस्तै सती देवीको दाँत पतन भएको ठाउँ भनेर चिनिन्छ. पञ्चकन्या विजयपुर डाँडा धेरै टाढा भनेको यस्तो ठाउँ कि फेरि पाँच मिनट अगाडिको ठाउँ एकदमै गर्मी त्यहाँ पुगिसकेपछि पुरै क्लाइमेटै चेन्ज त्यो किसिमको अनुभव चाहिँ हामी त्यो एकै ठाउँमा गर्न पाउँछौँ भने यस्तो किसिमको पर्यटकीय सर्किट बनाउन सक्ने ठाउँलाई पनि हामीले काम गर्न नसकेको कारणले गर्दाखेरि चाहिँ देखिएकै छैन, मान्छे चिनेकै छैन. एउटा हामीले चाहिँ इकोनोमीसँग जोड्यो भनेलाई हामी त धर्मको मात्रै इकोनोमी बन्यो भने त पुरै देशको इकोनोमीमा हामी काम गर्न सक्छौँ यस्ता लिएर यो कुराहरू छ. त्यस कारणले गर्दाखेरि चाहिँ यसमा मैले धेरै काम गरिसकेँ.
0: धरान अथवा भेटहरीले तपाईँबाट के कति चाहिँ अपेक्षा गर्दा राम्रो हुन्छ, के के दिन चाहनुहुन्छ आफ्नो जुन क्षेत्रमा परेको छ?
1: अहिले त यस्तो मैले सक्ने चाहिँ समन्वयको काम गरिदिइराखेको छु.
0: बाँकी भनेको विकास निर्माण हो कि बजेटको कुरा हो कि के कुरा अलिक बढी चाहिन्छ?
1: यस्तो हुन्छ सर, मैले जब बुझेँ एज अ सांसद भइसकेपछि बजेट मात्रै ल्याएर पनि हुँदैन, यसको सही सम्म कार्यान्वयन पनि हुनु पर्यो होइन. जस्तै अब अहिले सकेसम्म मैले अब धेरै कुराहरूमा जस्तै पर्यटकीय सेक्टरमा पनि मन्त्रीज्यूहरूसँग कुराकानी गरेर सबभन्दा बढी त धरान भनेको पानीको समस्या त्यहाँनिर पानीको लागि र तपाईँको बिपी कोरोना हस्पिटल्सको लागि चाहिँ मैले एकदमै धेरै यो तिन महिनामा चाहिँ कोसिस गरेको हो र धेरै फलोअप गर्दा गर्दा गर्दा हाम्रो समानज्यू प्रधानमन्त्रीज्यूले पनि इटली गएर बेलामा आएर सम्बोधनै गरिदिनु भएको थियो. हामी जितिसके पछाडि चाहिँ हामी धरानवासीलाई चाहिँ पानी खुवाउँछौँ भन्ने हिसाबमा र त्यही सम्बोधन अनुसारले उहाँले चाहिँ कोसिसले पानीको बजेट पनि बाँधिदिनु भएको छ अनि हामी एकदमै खुसी छौँ त्यसको कारणले गर्दाखेरि.
0: परिवारबाट यसको नैतिक शिक्षा नैतिक रूपमा यसलाई सेवाउन सक्यो भने भन्ने धेरै बहस पनि भइरहेको छ. तपाईँलाई के लाग्छ के कुरा हामीले परिवारबाटै अथवा घरबाटै सिकाउँदै अगाडि बढ्यो भन्ने अपराधका घटनाहरू गर्न सक्छौँ?
1: कानुन मात्रै कडा गरेर पनि हुँदैन यसमा. यसको लागि चाहिँ हामी समाजबाटै बुझ्नुपर्छ कि छोरीलाई हामीले सुरक्षित रहन सिकायौँ होइन. मेरो मम्मीहरूले पनि मलाई चाहिँ बाहिर रातिसम्म नबस्छ भन्ने सिकाउनु भयो होला होइन. यस्तो लुगा नलगा भन्ने सिकाउनु भयो होला.

0: मान्छेहरूले चाहिँ विभत्स तरिकाले चाहिँ बलात्कार पछि हत्या पनि गरिरहेको हुन्छ भने यो सबै कुराहरूले चाहिँ हामी एउटा पहिला सुरुमा चाहिँ के कारणले भइरहेको छ कस्तो प्रवृत्तिको मान्छेहरू यसमा लागि परेका छन् भने त्यसको चाहिँ सल्युसन हुनुपर्छ र त्यसमा हामीले काम गर्नुपर्छ त्यो भयो भनेदेखि चाहिँ लङ टर्मको लागि सल्युसन हुन्छ जस्तो लाग्छ मलाई र सँगसँगै कानुन पनि हामीले कडाभन्दा कडा कानुन यसमा चाहिँ परिमार्जन गर्नुपर्ने हुन्छ त्यसको लागि हामी गरिरहेको छौँ र सामाजिक दायित्व पनि हुन्छ हामी एउटा शान्तिको दायित्व पनि हुन्छ मैले मेरो छोरा छ भने छोरालाई सिकाउने कर्तव्य पनि मेरो आफ्नो पनि हुन्छ छोरा र छोरीमा विवेक घर गएर कारण छ कि छोरीले हामीले जानी नजाने है किनभने मेरो मम्मीले त्यही गर्नुभयो र मैले पनि त्यही गरिरहेको हुन्छु कि यो हामीले अन्धारमा गरिरहेको छ हाम्रो एउटा सबकन्सियस माइन्डमा चाहिँ छोरी मान्छेले चाहिँ सुरक्षित भएर बस्नुपर्छ हामी आफूलाई सेक्युर फिल गर्दैनौँ आफन्तकै बिचमा पनि हामीलाई सेक्युर फिल गर्दैनौँ कसैले हेर्ने बलात्कारै गर्नुपर्छ भन्ने पनि छैन कसैको हेराइले पनि हामी बलात्कृत भइरहेको हुन्छौँ होइन त्यो कुरालाई चाहिँ मैले एकदमै धेरै छोरी बच्चाहरूलाई हरेक फिल्डमा गएर चाहिँ मैले त्यसको उहाँहरूको कुरा लिन खोजिरहेको हुन्छु भने यति धेरै अहिलेको नानीहरू त यति धेरै उहाँहरू पीडित हुनुहुन्छ अहिले साइबर बुलिङको कुराहरूदेखि लिएर अहिलेको सिक्सदेखि तपाईँको टेन्थसम्म पढ्ने छोरी बच्चाहरू त यति धेरै यो साइबर बुलिङमा परेको छन् अस्ति भर्खर पनि मैले हाम्रो साइबर सेक्युरिटी युनिटसँग कसरी कुराहरू गरेको छु यसमा पनि मैले चाहिँ शिक्षा स्कुलको लेभल सेभेन क्लासको सिलेबस नै राखेर चाहिँ यस्तो किसिमको भयो भने के गर्ने भन्ने कुराहरूको चाहिँ राख्नुपर्छ भनेर मैले सदनमा पनि आवाज उठाएको छु यसमा किनभने यो धेरै छ जति प्रविधि बढ्दै गयो होइन जस्तै अनि यसमा चाहिँ पीडकहरूले पनि विभिन्न किसिमका प्रक्रियाहरू हेरेर बुझेर त्यसलाई चाहिँ लगाउनु पर्ने प्र्याक्टिकली के कस्तो हुँदो रहेछ भनेर लगाउनु खोजेको परिरहेको छ है कहाँ हामीले रोक्न सकिरहेको छैन त समाज कहाँ गइरहेको छ त भन्ने कुराहरू हामीले बुझेर यसलाई पनि हामी परिवर्तन गर्दै लैजानुपर्ने हुन्छ एउटा आमाको कर्तव्य हुन्छ त्यसमा एउटा समाजको कर्तव्य हुन्छ एउटा बुवाको कर्तव्य हुन्छ र दाजुभाइ सबैजना मिलेर बनेको एउटा समाज हुन्छ त्यो समाजले चाहिँ केटा र केटीलाई भन्ने कुराहरू चाहिँ के किसिमको हुन्छ भन्ने कुरा आफूले पनि बुझ्नुपर्ने हुन्छ हाम्रो छोरालाई पनि दिनुपर्ने शिक्षाहरू चाहिँ हामीले दिनलाई चाहिँ चुक्नु हुँदैन भन्ने लाग्छ र त्यो सँगसँगै कानुन पनि शीतल भएको कारणले गर्दाखेरि चाहिँ भइरहेको त्यसको लागि चाहिँ कानुन चाहिँ कडाभन्दा कडा कानुन हुनुपर्छ नि एउटै किसिमको कानुन यो जुन कानुन छ त्यो कानुनले चाहिँ मान्छेहरू डराउन भन्ने जस्तो लाग्छ र यो कानुन भइरहेको यो अपराध रोकिँदैन
1: कुराकानीको लागि समयको लागि धेरै धन्यवाद छ मान्छे
0: हजुर धन्यवाद हजुरलाई पनि धेरै धेरै धन्यवाद अनि आएर केही कुराहरू आफ्नो राखिदिनु भएकोमा र अब मेरो आफ्नो जुन स्वतन्त्र एक्सपिरियन्सहरू हजुरले राख्ने मौका दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद
1: धेरै धन्यवाद यो सँगै आजलाई संवाद श्रृंखला हेलो सांसदको समय सकिएको छ आजको संवाद श्रृंखला हेलो सांसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सृजना श्रेष्ठसँग कुराकानी गर्यो र अर्को अंकमा अर्को व्यक्ति र विषयबारेको संवाद लगायतका अरू सामग्रीहरू लिएर उपस्थित हुनेछौं तबसम्मको लागि प्रविधिमा साथ दिने रवि ढिकाललाई धेरै धन्यवाद दिँदै हामी सबैलाई बिदा दिनुहोस् नमस्कार
2: भोलिको पार्टी चाहिँ मिस गर्नु भएन है म त नजाने भयो होइन फेरि के भयो तपाईँलाई बिहेयर पार्टी यस्तो फङ्सनमा त झन् चिरी च्याट्ट परेर हिँड्नुपर्ने ठाउँमा कहाँ नजाने भन्नुभयो भाइ
3: कुरो त्यसमै त छ नि यस्तो महँगी छ गतिलो कोट पाइन्ट छ नि यार त्यही क्या पुरानो कोट लगाउनु नयाँ किताब पढ्नु भन्छ नि एक किताब पढ्यो बस्यो
2: फेरि त्यो उखान त पुरानो भइसक्यो नि अब त नयाँ कोट लाउनु नयाँ पुस्तक पढ्नु पो हुन्छ त होइन के भने सही भने मात्र रु 6,000 ओम शक्ति टेलरिङले छानी छानी एकदमै राम्रो सुट सिलाएर दिन्छ क्या त्यति भएपछि भएन त
3: ए मात्र 6,000 कोट छ नि
2: हो नि हजुर ओम शक्ति टेलरिङमा मात्र 6,000 छानी छानी लाउनुहोस् निकै आकर्षक डिजाइनका कोट पाइन्ट साथै हामी कहाँ आकर्षक डिजाइनका भर पर्दो सिलाई उच्च स्तरीय सटिङ सुटिङ स्कुल कलेज तथा अफिसियल ड्रेसहरू पाउनुका साथै रेडिमेड कोट पाइन्ट सर्ट लेडिज सुट र दौरा सुरुवाल अर्डर बमोजिम तयार गरिन्छ प्रोप्राइटर राजकुमार पण्डित सम्पर्क मोबाइल नम्बर 98 49 72 85 68 98 0 38 19 519 ओम शक्ति टेलरिङ राम मन्दिर 4 भक्तपुर।

0: 7.6 MHz. Changes your mood, inspires loving yourself, encourages peace and sense, guides positive thoughts and activities. Listen and enjoy Grace FM 107.6, the melody of your rhythmic life. Grace FM,
1: it's 7 p.m. Sabago, Sabago.
2: अचेल यो दाँत दुख्ने समस्याले पनि निकै गाह्रो गर्यो भने न चिसो खान मिल्छ न तातो खान मिल्छ, त्यसमाथि फेरि मुख गनाए भन्छ। यही दाँतको कारणले गर्दाखेरि राम्ररी हाँस्न पनि पाइया छैन।
3: समस्यालाई व्यवस्था चाहिँ नगर्नु छ है, पहिलैमा उपचार गरिएन भने भविष्यमा दुःख पाइन्छ है।
2: अहिले कहाँ गएर उपचार गर्ने त?
3: स्वस्थ दाँत र आकर्षक मुस्कानका लागि आउनुहोस् ह्याप्पी स्माइल डेन्टल क्लिनिक भक्तपुर।
4: हजुर, हामी कहाँ अनुभूति दन्त चिकित्सकहरूको टोलीबाट अत्याधुनिक प्रविधि सहित दाँत जाँच, स्केनिङ, सिलिङ, रुट क्यानल उपचार, दाँत निकाल्ने, कृत्रिम दाँत, ब्रेसेस, दाँत सेतो बनाउने, बाल बालिकादेखि ज्येष्ठ नागरिकसम्मका लागि सम्पूर्ण दन्त सेवाहरू उपलब्ध रहेका छन्।
3: नियमित दाँत परीक्षणले भविष्यमा हुने ठूलो समस्या र अनावश्यक खर्चबाट पनि बचाउन सक्छ।
4: स्वस्थ दाँत, ताजा सास र आत्मविश्वासपूर्ण मुस्कानका लागि आजै सम्पर्क गर्नुहोस् ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर। सम्पर्क मोबाइल नम्बर 9841 78 09 62, 9813 80 63 15। ह्याप्पी स्मार्ट डेन्टल क्लिनिक श्री विनायक राम मन्दिर भक्तपुर।
2: होइन हो दाजु, हस्यान बस्यान गर्दै एक्लै के बराबराइराख्नु भएको हो?
5: के हुनु रिकान्त, छोराको बिहेको दिन नजिक आइसक्यो। त्यति धेरै पाहुनाहरू पनि टाढा टाढाबाट बोलाइसक्यो। अलि स्वादिष्ट खाना सहितको भरपर्दो क्याटरिङ सर्भिस नपाउँदा बडो तनाव मात्छु भने कहिले कतै चिनेको सस्तो
2: दिदी भाइ, यति सानो कुरामा पनि कहाँ तनाव लिएर बस्नु भयो भने, चाहे स्वादिष्ट खानाका लागि होस् अथवा गुणस्तरीय सेवा सुविधाका लागि होस्, इमान्युअल फुड क्याटरिङलाई सम्झियो भने समस्या समाधान भइहाल्छ नि भाइ, चिन्ता लिनु पर्दैन नि।
5: हो र कान्छा
2: हो नि दाइ।
4: हजुर, कुनै पनि विवाह, भोज, पार्टी, सेमिनार तथा गोष्ठी लगायत जुनसुकै कार्यक्रमका लागि स्वादिष्ट खाना सहित गुणस्तरीय र भरपर्दो क्याटरिङ सेवाका लागि विगत 18 वर्षदेखि यहाँहरूको सेवामा समर्पित इमान्युअल फुड क्याटरिङलाई सम्झिनुहोस्। प्रोप्राइटर किशोर ओझा, सम्पर्क मोबाइल नम्बर 9851414126, 9849078548। इमान्युअल फुड क्याटरिङ, तपाईँहरूको सेवामा सदैव समर्पित।
6: जस्तोसुकै परिस्थितिमा पनि शान्त रहनुहोस् र अगाडि बढिरहनुहोस्। ग्रेस एफएम 107.6 MHz, सुन र सुनाऊ।

नमस्कार कार्यक्रम जीवन को वचन को पर्खाई में रहने भाग तपाई तमाम आदरणीय श्रोता सदा नई म कार्यक्रम प्रस्तुत कुमराज नेपाल क्रिश्चियन सामुदायिक संघ द्वारा संचालित रेडियो कार्यक्रम जीवन को वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँ मा तयार भई तपाईहरुको घर आगतको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। कार्यक्रमलाई शुरू गरौं एउटा आशिषित वचनबाट।

0: त्यसै मदनलक्ष्मी कार्यक्रम जीवनको वचनमा यहाँलाई पुनः स्वागत छ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँसम्म रहनुभएका सम्पूर्ण क्रिस्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छ, तपाईँका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्थान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौं।
1: जीवन प्रसन्न रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई हार्दिक कृषि अभिवादन, जय मसी तथा नमस्कार। म गोविन्द विश्वकर्मा हुन्छ। आज हामी सदा झै पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन पाठ गर्नेछौ। आज हामी मत्तीको पुस्तक 11 अध्यायको 25 30 पदसम्म हामी पाठ गर्नेछौ र यसबाट परमेश्वरको वचन सुन्नेछौ। तपाईँ मेरो साथमा हुनुहुन्छ भन्ने मैले विश्वास गरेको छु। प्रिय विश्वासीजन, शीर्षकमा यहाँ लेखिएको छ थकितहरूलाई विश्राम। यो शीर्षकबाटै आज तपाईँ र मलाई परमेश्वरले एउटा उमङ्ग र उत्साहको कुरा वचनबाट दिइरहनु भएको छ। मैले प्रश्न गर्नुपर्ने हुन्छ कि तपाईँ थकित हुनुहुन्छ? हो, वास्तवमा हामी तपाईँ र म धेरै समय थकित हुन्छौँ। विभिन्न परिस्थितिबाट हामी गुज्रिनु पर्दाखेरि तपाईँ र म थकित हुन्छौ। त्यो एउटा शारीरिक थकान मात्र नभइकन तपाईँ र मेरो हृदयमा कहिले काहीँ बेचैन हुन्छ। विभिन्न किसिमले हामी समस्यामा हुन्छौ, तनावमा हुन्छौ, हाम्रो मानसिक रूपमा पनि हामी विक्षिप्त भएका हुन्छौ। हामीलाई विश्राम चाहिन्छ। कहिले काहीँ लाग्छ एउटा त्यो जन्जालबाट हामी निस्केर कहीँ जाउँ र विश्राम लिउँ भन्ने तपाईँलाई पक्कै पनि लाग्छ। सबै मानिस एउटा मानवीय स्वभाव नै हो। धेरै समय तपाईँ र हामी आत्मिक रूपमा थकित हुन्छौ। हामीलाई विश्रामको खाँचो पर्दछ। साँच्चीकै विश्राम कहाँ लिने त? कुन ठाउँमा लिने? कहाँ गएर मेरो हृदयलाई म शान्त पार्न सक्छु? मैले शान्ति कहाँ गएर पाउन सक्छु? विभिन्न किसिमका थकानबाट गुज्रिरहँदाखेरि हाम्रो थकित हृदयलाई कहाँ गएर हामी विश्राम लिउ भन्ने धेरैको मनमा प्रश्नहरू आउँदछ कि तपाईँलाई म यस कार्यक्रमबाट उत्साह दिन चाहन्छु। यीशु कहाँ आउनुहोस्। यीशुले बोलाउँदै हुनुहुन्छ। उहाँले के भन्दै हुनुहुन्छ भने, यी सबै थाकेका र बोझले दबिएकाहरू हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। यीशुले तपाईँ र मलाई बोलाउँदै हुनुहुन्छ। आज हामी मत्तीको पुस्तक 11 अध्यायको 25 पदबाट यो धर्मशास्त्र बाइबल पाठ गर्दै जानेछौँ। तपाईँले के भन्नुहुन्छ तपाईँ र मलाई, कसरी हामीले यीशु कहाँ गएर विश्राम लिने त भन्ने बारेमा अझै हामी हेर्दै जानेछौँ। मलाई विश्वास छ तपाईँ मसँगै हुनुहुन्छ। यहाँ शीर्षकमा फेरि पनि बताउँदछु, यसरी लेखिएको छ थकितहरूलाई विश्राम। 25 पदमा त्यस बेला यीशुले भन्नुभयो, हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईँलाई धन्यवाद चढाउँदछु किनकि तपाईँले यी कुरा बुद्धिमान र समझदारबाट गुप्त राख्नुभयो तर बालकहरूलाई ती प्रकट गर्नुभयो। हो पिता, किनकि तपाईँलाई केही असर लाग्यो। मेरा पिताले सबै थोक मलाई सुम्पिदिनु भएको छ। पिता बाहेक पुत्रलाई कसैले चिन्दैन र पुत्र बाहेक पितालाई कसैले चिन्दैन अनि तिनीहरूले पनि चिन्दछन् जसलाई पुत्रले पिता प्रकट गरिदिने इच्छा गर्दछ। यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि ल्याऊ र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ किनकि मेरो जुवा सजिलो छ र मेरो भारी हलुको छ। आमेन, हालेलुया। कति असल वचन पढ्ने तपाईँहरू मलाई दिनु भएको छ। तीहरू यहाँनिर 25 पदबाट 27 पदसम्म 3 पदमा यहाँ यीशु प्रभुले पिता परमेश्वरको बारेमा संसारको मानिसहरूले कसरी बुझ्नुपर्छ त्यो सिकाउँदै हुनुहुन्छ। पिता परमेश्वर अथवा हामीले धर्मशास्त्र बाइबलमा परमेश्वरलाई हेर्ने दृष्टिकोण कसरी हामीले परमेश्वरलाई बुझ्ने भनेर सिकाएको छ। यहाँ त्रिय परमेश्वरलाई हामीले विश्वास गर्दछौ, जहाँ एक परमेश्वर हुनुहुन्छ तर तीनवटा स्वरूपमा उहाँ मानिसहरूको बीचमा प्रकट हुनुभयो, पिता पुत्र र पवित्र आत्मा। अदृश्य परमेश्वरको वास्तविक स्वरूप वास्तविक रूप मानिसहरूले देख्ने रूप परमेश्वरको हो भनेर मानिसहरूले झट्टै हेर्न पाउने छान्न पाउने सुन्न पाउने अंगाल मार्न पाउने रूप केवल यीशु नै हुनुहुन्छ, किनभने उहाँ स्वर्गबाट मानिसको रूप धारण गरेर आजभन्दा 2000 वर्ष पहिले उहाँ कन्या मरियमबाट जन्मिएर तपाईँ र मेरो बीचमा प्रकट हुनुभयो। उहाँ मानिस भएर आउनुभयो, हामीले उहाँलाई मानिसको रूपमा देख्यौं। तपाईँ र मेरो पाप क्षमाका लागि उहाँले क्रूसमा बलिदान दिनुभयो, उहाँलाई कोर्ना लगायो, उहाँ क्रूसमा टाँगियो, उहाँ मर्नुभयो। त्यति मात्र होइन, मरेको 3 दिनपछि उहाँ फेरि बिउटिएर उठ्नुभयो, उहाँ मृत्युलाई पनि उहाँले जित्नुभयो, पुनरुत्थान भएर उहाँ उठ्नुभयो। त्यसपछि उहाँ 40 दिनसम्म आफ्ना चेलाहरूका बसेर उहाँ स्वर्गमा उठाए लगिनुभयो। यो केवल ईश्वरले मात्र गर्न सक्छ, यो केवल परमेश्वरले मात्र गर्न सक्छ। हाम्रो मरणशील शरीरमा कोही जन्मिन्छ भने हामी सदाका लागि एकपटक मरेर जान्छौ, हामी कहिले पनि ब्युटिँदैनौ। तर येशु प्रभु परमेश्वर हुनुहुन्छ, उहाँ अदृश्य परमेश्वरको दृश्य स्वरूप हुनुहुन्छ। उहाँ संसारमा आउनुभयो, हाम्रो लागि मानव चोला धारण गरेर आउनुभयो, अनि उहाँ मर्नुभयो, फेरि गाडिनुभयो, गाडिएको तेस्रो दिनमा बौरी उठ्नुभयो, अनि उहाँ स्वर्गमा लगिनुभयो। स्वर्गमा उहाँ जानुभयो, उहाँको वासस्थानमा, स्वर्गमा परमेश्वरको वासस्थानमा उहाँ येशु ख्रीष्ट आफ्नो वासस्थानमा उहाँ जानुभयो। त्यसकारण यहाँ धर्मशास्त्रमा बताइएको छ कि पिता पिता भनेर मानिसहरू परमेश्वर पिताको खोजी गरिरहेका हुन्छन्, परमेश्वर पितालाई पुजिरहेका हुन्छन्, तर वास्तवमा परमेश्वर पितालाई भेट्नको लागि, उहाँलाई चिन्नको लागि, उहाँ कस्तो परमेश्वर हुनुहुन्छ भनेर बुझ्नको लागि येशूलाई विश्वास गर्नुपर्दछ। येशूले मात्रै परमेश्वरलाई चिन्नु भएको छ, अथवा उहाँ नै परमेश्वर हुनुहुन्छ। परमेश्वरको बारेमा गहिरो रूपमा तपाईँलाई यदि बुझ्ने मन छ भने येशू मात्रै बाटो हुनुहुन्छ। हामी अध्ययन गर्दै जानेछौ, येशूले भन्नुहुन्छ कि हे परमेश्वर, हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईँमा धन्यवाद चढाउँदछु, किनकि तपाईँले यी कुरा बुद्धिमान र समझदारबाट गुप्त राख्नु भएको छ र बालकहरूलाई ती प्रकट गर्नुभएको छ। हे पिता, किनकि तपाईँलाई यही असल लाग्यो, मेरा पिताले सबै थोक मलाई सुम्पिदिनु भएको छ। पिता बाहेक पुत्रलाई कसैले चिन्दैन र पुत्र बाहेक पितालाई कसैले चिन्दैन, अनि तिनीहरूले पनि चिन्दछन् जसलाई पुत्रले पिता प्रकट गरिदिने इच्छा गर्दछ। परमेश्वरलाई भेट्नको लागि, परमेश्वरलाई बुझ्नको लागि, उहाँ को हुनुहुन्छ भनेर चिन्नको लागि येशूलाई पछ्याउनु आवश्यक छ। यूहन्नाको पुस्तक 14:6-9 यसरी लेखिएको छ, येशूले तिनीहरूलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। तिनीहरूले मलाई चिनेका भए मेरा पितालाई पनि चिन्ने थियो, अबदेखि उसो उहाँलाई चिन्दछौ र उहाँलाई देखेका छौ। यहाँनिर प्रष्ट हेर्न सकिन्छ कि जब येशूलाई हामीले विश्वास गर्दछौ, हामी परमेश्वरलाई परमेश्वर पिता कहाँ हामी सहजै पुग्न सक्छौ। परमेश्वर पितालाई हामी भेट्नको लागि येशू मात्रै बाटो हुनुहुन्छ, उहाँ केवल एउटा बाटो हुनुहुन्न, उहाँ मात्रै बाटो हुनुहुन्छ। उहाँद्वारा बाहेक अरू कुनैद्वारा पनि हामी परमेश्वर पिता कहाँ पुग्न सक्दैनौ। त्यसकारण जो सानो छ, बाइबलमा बताइएको छ बालकहरूलाई ती कुरा प्रकट गर्नुभयो भनेको अर्थ जो एउटा इनोसेन्ट हृदयले, एउटा निर्दोष हृदयले आफूले आफूलाई पश्चाताप गरेर, आफूले आफूलाई पापी, म पापी रहेछु, म त दोषी रहेछु, मैले पश्चाताप गर्नुपर्छ, मलाई परमेश्वरको खाँचो छ भनेर जो प्रभु कहाँ आउँछ, त्यस्ता नम्र व्यक्तिहरूले येशूको माध्यमबाट परमेश्वरलाई चिन्नेछन्। येशूले त्यही भन्नुभएको छ, येशूले के भन्नुभएको छ भने पिता बाहेक पुत्रलाई कसैले चिन्दैन र पुत्र बाहेक पितालाई कसैले चिन्दैन, अनि तिनीहरूले पनि चिन्दछन्, तिनीहरूले पनि चिन्दछन् पितालाई र पुत्रलाई, जसलाई पुत्रले पिता प्रकट गरिदिने शिक्षा पर्दछ। वास्तवमा यीशुलाई विश्वास गर्नु एकमात्र बाटो हो हाम्रो उद्धार र मुक्तिको, एकमात्र बाटो हो कि साँचो परमेश्वरलाई चिन्न पाउने एकमात्र बाटो यीशुमा पर्नुहुन्छ। हामी हेर्दै जानेछौ युहन्ना 14:8 फेरि यहाँनिर फिलिपले यसो भनेर प्रश्न गर्दछन्, हे प्रभु हामीलाई पिता देखाइदिनुहोस् त्यति भए हामीलाई पुग्छ। अब यहाँ धेरैजनाको मनमा प्रश्नहरू आउँदछ कि साँच्चीकै यीशुलाई विश्वास गरेर पिता कहाँ पुगिन्छ भने, यीशु प्रभु वास्तविक रूपमा पिता परमेश्वर कौन हुन्छ हामीलाई देखाइदिनुहोस् भनेर फिलिपले प्रश्न गर्दछन्। अनि यीशुले जवाफ दिनुहुन्छ कि फिलिप यतिको समयसम्म म तिमीहरूसँग छु तैपनि तिमीले मलाई चिन्दैनौ, जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ। हालेलुया। फेरि यीशुले थप्नुहुन्छ तिमी कसरी भन्न सक्छौ हामीलाई पिता देखाइदिनुहोस्। हामीले प्रश्नसँग बुझ्न सक्दछौ कि यीशुले के भन्दै हुनुहुन्छ। यीशुले फेरि थप्नुहुन्छ कि 10 म पितामा छु र पिता ममा हुनुहुन्छ भनेर, के तिमी विश्वास गर्दैनौ? प्रियहरू यीशु चाहिँ नदेखिने परमेश्वर, स्वर्गमा रहनुभएका एउटा त्रियुग परमेश्वर, सारा ब्रह्माण्डका रचयिता तपाईँ र मलाई बनाउनुहुने परमेश्वर, हाम्रो पापहरू उठाइ लाने परमेश्वर, अदृश्य परमेश्वरको वास्तविक मानवीय चोला हामीले देख्न सक्ने स्वरूप यीशु हुनुहुन्छ। अर्थात् यहाँनिर यीशुले भन्नुभएको छ कि तिमीहरूसँग म यत्रो समयसम्म रहे कि तिमीहरूले मलाई चिनेनौ र अब तिमीहरूलाई मैले पिता फेरि कहाँबाट देखाइदिने, उनीहरूले पितालाई हेर्न चाहिरहेका छन्। अनि यीशुले भन्नुहुन्छ पिता र म एकै हौ, पितालाई हेर्नु भनेको म पितामा छु र पिता ममा हुनुहुन्छ, जसले मलाई देखेको छ त्यसले पितालाई पनि देखेको छ भनेर यीशुले उनका चेलाहरूलाई बुझाउँदछन्। त्यसकारण आज यीशु मात्रै बाटो हुनुहुन्छ, यीशु मात्रै सत्य परमेश्वर हुनुहुन्छ, यीशु मात्रै साँचो परमेश्वर हुनुहुन्छ पिता कहाँ पुग्नको लागि। अब हाम्रो शीर्षक तर्फ हामी फेरि जानेछौ। शीर्षकमा के लेखिएको छ? थकितहरूलाई विश्राम। प्रियहरू तपाईँ र म थाकेका छौ, तपाईँ र बोझले भइदिएका छौ, यति मात्र होइन हामी हाम्रो आत्मालाई कहाँ गएर शान्ति प्राप्त गर्ने। धेरैजनाको प्रश्न यो हुन्छ जीवनभरि विभिन्न किसिमका कामहरूमा मान इज्जत प्रतिष्ठा धन सम्पत्तिको पछि दौड़िरहेका मानिसहरू हुन्छन्। आफ्नो सम्पूर्ण जीवनभरि यी सबै कुरा गरिसकेपछि अन्तिममा अब मेरो मृत्यु पछिको अनन्त जीवनमा कहाँ गएर बिसाउने, त्यो चिन्तामा मानिसहरू फिक्रीमा हुन्छ, त्यो फिक्रीमा मानिसहरू भइरहेकाहरूलाई यीशुले भन्नुहुन्छ थाकेकाहरू, बोझले दबिएकाहरू, मका आऊ, म तिमीहरूलाई विश्राम दिन्छु। साँच्चीकै तपाईँ र म यदि हाम्रो आत्मामा विश्राम चाहन्छौ भने यीशुलाई विश्वास गर्नुहोस्। उहाँ मात्रै एउटा बाटो हुनुहुन्छ जसले पिता कहाँ जानको लागि उहाँले प्रकट हुनुहुन्छ। उहाँ मात्र एउटा बाटो हुनुहुन्छ जसले जसको माध्यमबाट मात्र हामी पिता कहाँ जान सक्छौ, अर्थात हाम्रो आत्मामा हामी विश्राम प्राप्त गर्न सक्दछौ। 28 हामी हेर्नेछौ फेरि यो पद एकदमै तपाईँ र मेरो लागि परमेश्वरले आजको दिनमा बताउनु भएको छ। यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। मेरो जुवा आफूमाथि ल्याऊ र मसँग सिक, किनभने म विनम्र र कोमल भइरहेको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ। हालेलुया। वास्तवमा धेरै मानिसहरू यीशु कहाँ आउनको लागि डराइरहेका हुन्छ। यीशु कहाँ आउनको लागि तपाईँ र म कतिपय समयमा धेरै सोचिरहेका हुन सक्छौ। यीशुमा विश्वास गर्यौं भने तपाईँ र मेरो पापहरू अधर्महरू सबै छुटकारा हुन्छ। बाइबलमा लेखिएको छ धेरै त्यस्ता घटनाहरू छन्, यीशुमा आयो भने तपाईँ र मेरो रोगहरू निको भएका छन्, मानिसहरू मरेकाहरूलाई पनि परमेश्वरले जिउताउनु भएको घटनाहरू बाइबलमा लेखिएको छ। मृत्यु पछिको जीवन, वास्तवमा पिता कहाँ जानका लागि मानिसहरू भौतारिरहेका छन्, पिता कहाँ पुग्नको लागि मानिसहरू विभिन्न संघर्ष गरिरहेका छन्। यीशुले भन्नुभएको छ पिता कहाँ जानका लागि मलाई विश्वास गर, मद्वारा बाहेक कोही पनि पिता कहाँ जान सक्दैन, बाटो मै हो, सत्य मै हो भनेर उनले भनिरहनु भएको छ। तर यीशुलाई विश्वास गर्नको लागि धेरै कुराले तपाईँ र मलाई रोकिरहेको हुन सक्दछ। यीशुले भन्नुहुन्छ म कहाँ आऊ, यीशुले निमन्त्रणा दिनुहुन्छ, एउटा खुला निमन्त्रणा हो सबैका लागि। उहाँले केवल यो व्यक्ति त्यो व्यक्ति यहाँको जाति त्यहाँको जाति यस्तो व्यक्ति धनी मात्रै गरीब मात्रै अथवा यो वर्गको त्यो वर्गको यो देशको त्यो देशको कहिले पनि परमेश्वरले मानिसहरूलाई छुट्याउनु हुँदैन। उहाँले सबैलाई भन्नुभएको छ, उहाँले सबैलाई भन्नुभएको छ, आह्वान गर्नुभएको छ कि म कहाँ आऊ। साँच्चै कि तपाईँ र मलाई यदि विश्राम चाहिएको छ, हामी आत्मिक रूपमा हामी विश्राम खोजिरहेका छौ, हाम्रो हृदय टुटेको छ, धेरै मानिसहरूको एउटा हृदय टुटेको छ, सम्बन्धहरू टुटेर गएका छन्, हामीले विश्वास गरेका ती व्यक्तिहरूले धोका दिएका छन्, मानिसहरूलाई विश्वास गर्दा धोका पाइन्छ हो, किनभने मानिस पापमय स्वभावमा जन्मेको छ, पापमय स्वभावमै हो मर्दछ। तर जसले यीशुलाई विश्वास गर्छ त्यसले कहिले पनि धोका खाँदैन प्रिय, त्यसले कहिले पनि धोका प्राप्त गर्दैन, तर एउटा अनन्त आशिष अनन्त शान्ति उसले आफ्नो जीवनमा ल्याउँदछ। त्यसकारण प्रियहरू आज तपाईँ र म थाकेका छौ, विभिन्न किसिमका समस्या चिन्ता फुक्रीले भोलि के गरौला, मेरो वास्तविक रूपमा म यो संसारमा रहनुको कारण के हो, म अब मृत्युपछि म कहाँ जाने, धेरै किसिमका प्रश्नहरू हाम्रो जीवनमा आउँदछन्। यदि साँच्चीकै त्यस्ता प्रश्न तपाईँमा छन् भने यीशुले भन्नुभएको छ म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु। यीशुले भन्नुभएको छ यूहन्ना 6 अध्यायको 37 पदमा पिताले मलाई दिनुहुने सबै म कहाँ आउने छन् र म कहाँ आउनेलाई कुनै रीतिले म त्याग्ने छैन। यीशुले तपाईँ र मलाई कहिले पनि त्याग्नुहुने छैन, कहिले पनि छोड्नुहुने छैन। साँचो रूपमा यो संसारमा प्रेम गर्ने मानिसहरू कति मानिसहरूले प्रेममा धोका दिएको हामीले पाउँदछौँ, तर प्रभुलाई प्रेम गर्ने यदि तपाईँले छनौट गर्नुहुन्छ भने प्रभुले कहिले पनि कुनै रीतिले पनि उहाँले तपाईँ र मलाई त्याग्नु हुँदैन, उहाँले सधैँभरि तपाईँ र मलाई प्रेम गरिरहनुहुन्छ, अनन्तको प्रेम। त्यसै गरी भजन संग्रह 55 अध्यायको 22 पदमा हामीले हेर्ने हो भने तिम्रा चिन्ता र फिक्री परम प्रभुमा राख र उहाँले तिमीलाई सम्हाल्नुहुनेछ, उहाँले धर्मीलाई कहिल्यै डग उहाँले धर्मीलाई कहिल्यै डग्न दिनुहुने छैन। हालेलुया। साँच्चीकै तपाईँ मेरो चिन्ता फिक्री यदि परमप्रभु कहाँ सुम्प्यौं भने उहाँले त्यसलाई शान्तिमा परिणत गर्नुहुन्छ, तपाईँ र मलाई विश्राम उहाँले दिनुहुनेछ। प्रियहरू 29 पदमा यसरी भन्नुभएको छ मेरो जुवा आफूमाथि ल्याऊ र मसँग सिक किनभने म विनम्र र कोमल हृदयको छु अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ। यीशुले भन्नुभएको छ कि यीशुलाई विश्वास गर्नु भनेको एउटा बोझ दिनु होइन, यीशुलाई विश्वास गर्नु भनेको आफ्नो जीवनमा तनाव र फिक्रीहरू निम्त्याउनु होइन, यीशुलाई विश्वास गर्नु भनेको त्यो किसिमले तपाईँ र मैले अब भोलि के होला भनेर चिन्ता लिएर अन्यताको जीवन बिताउने होइन, तर यीशुले भन्नुहुन्छ मेरो जुवा आफूमाथि ल्याऊ र मसँग सिक किनभने म विनम्र र कोमल हृदयको छु। उहाँले भन्नुभएको छ मेरो जुवा सजिलो छ र मेरो भारी हलुको छ। आज धेरै मानिसहरूले प्रभुलाई पछ्याउनको लागि कति कष्ट र दुःखहरू गरिरहनु भएको छ, कति कष्ट र संघर्षहरू गरिरहनु भएको छ, आफ्नो पापहरू प्रायश्चित गर्नका लागि कति मानिसहरूले दुःखहरू भोग्नु परेको छ, तर तपाईँ र मैले यीशुलाई विश्वास गरिसकेका हुनेछन् हाम्रो अधर्महरू हाम्रो बोझहरू उहाँले हल्का गरिदिनुहुनेछ, उहाँले ती सबै थाकेका र बोझले दबिएकाहरूलाई उहाँले आत्मामा विश्राम दिनुहुनेछ। म अन्तिममा एउटा बाइबलको पद पढेर तपाईँको माझबाट बिदा हुन्छु। यहाँ रोमी 6 23 पदमा यसरी बताउनु भएको छ, पावलले यसरी रोमी 6 23 पदमा यसरी बताउनु भएको छ कि किनकि पापको झ्याला मृत्यु हो तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो। हालेलुया। अर्को पद तपाईँको बीचमा पढेर सुनाउँछु, एपीसी 2:8-9 यहाँ फेरि यसरी बताइएको छ, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ। त्यसकारण यीशु ख्रीष्टमा गरेको विश्वासबाट हामीले उद्धार पाएका छौ। कति सजिलो छ, कति असल छ यो कुरा, कति महत्वपूर्ण छ तपाईँ र मेरो लागि। त्यसकारण प्रियहरू आज यो समय यदि तपाईँले प्रभु यीशुलाई आफ्नो सारा जीवनको मुक्तिदाता भनिकन उहाँलाई ग्रहण गर्नुहुन्छ, उहाँलाई विश्वास गर्नुहुन्छ। यदि तपाईँले साँच्चीले उहाँलाई विश्वास गर्नुभएको छ भने पनि यदि साँच्चीले तपाईँ हर्ष मनाउनुहोस्, तपाईँ खुसी मनाउनुहोस् अनि आफ्नो सारा चिन्ता र फिक्री केवल यीशुलाई सुम्पिनुहोस्। उहाँले मात्रै तपाईँ र मेरो पाप, उहाँले मात्रै तपाईँ र मेरो हृदयमा, तपाईँ र मेरो आत्मामा उहाँले विश्राम दिनुहुन्छ। त्यसमा यसोले भन्दैनछ म कहाँ आऊ कि तपाईँ यसो कहाँ आउन चाहनुहुन्छ। वचन सुनाईबाट परमेश्वरले तपाईँलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: सँगै आजको कार्यक्रम जीवनको बच्चनको अब हामी अन्तमा आइपुगेका छौँ। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशीषित हुनु भएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको
1: छ। रेडियो कार्यक्रम जीवनको बच्चनका लागि तपाईँको कुनै प्रतिक्रिया सल्लाह सुझावहरू छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। यसको लागि सम्पर्क मोबाइल नम्बर 98510 38516 98510 38516 जुनसुकै बेला पनि सम्पर्क गर्न सक्नुहुनेछ। यदि तपाईँलाई कार्यक्रम सुनेर बाइबल अध्ययन गर्न मन लागेको छ भने पनि हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईँलाई बाइबल उपलब्ध गराउनेछौँ।
0: आजका लागि म प्रस्तुत कुमराज पनि भोलि फेरि उपस्थित हुने भाषाका साथ बिदा हुन चाहन्छु। तपाईँलाई प्रभुले प्रशस्त आशिष दिनुभएको
2: सेन्चुरीका दिदी। नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
3: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
2: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
3: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
2: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्नु होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
1: नेपाल सरकार।

情。

Please.

पुरे हक्कु हक्कु मैचाले ओए ह्यान्डसम। नमस्कार, म लोक गायक गोकुल राव। तपाईँ अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगा।

0: Welcome to Lifeline Today's Prakash.
1: जय श्री तथा हार्दिक स्वागत छ लाइफलाइन टुडे विथ प्रकाश रेडियो कार्यक्रमको प्रतीक्षा बस्नुभएका सम्पूर्ण श्रोतामा श्रोता तपाईँ समक्ष आज हामी संसारलाई कृष्ण जित्ने मण्डलीको प्रस्तुति कार्यक्रम लाइफलाइन टुडे विथ प्रकाश एक अर्थपूर्ण र जीवन उपयोगी सन्देशको श्रृङ्खला लिएर उपस्थित रहेका छौं। श्रोता तपाईँको लागि प्रस्तुत प्रकाश दिन्छ कार्यक्रम लाइफलाइन टुडे विथ प्रकाशको साथमा अर्थपूर्ण वचन लिएर आउनुभएको छ। अब भन्ने कार्यक्रममा उहाँलाई स्वागत गर्दछु।
2: लाइफलाइन टुडे विथ प्रकाश कार्यक्रममा आजको बिहानी म फेरि पनि म तपाईँलाई मेरो हृदयदेखि स्वागत गर्न चाहन्छु। आज म तपाईँलाई बताउन चाहन्छु आज हाम्रो परमेश्वर असल परमेश्वर हुनुहुन्छ। आज परमेश्वरले तपाईँ मेरो निम्ति असल योजना राख्नुहुन्छ। तपाईँको निम्ति परमेश्वरले योजना राख्नु भएको छ। अब हाम्रो जीवनमा हामी भएको कारणले अब म जहिले पनि यो कुरा बताउन चाहन्छु, हाम्रो जीवन कदापि नै सजिलो छैन। आज हामी कयौं अवस्थाहरूमा भर गइरहेका हुन्छ। अहिले तपाईँले भन्यो भने तपाईँको बारेमा सोध्ने हो भने या मेरो बारेमा मैले भन्यो भने कहीँ दुःख कष्टको लिस्टहरू मेरो धेरै होला, तपाईँको आफ्नो होला। तर म तपाईँलाई आजको दिनमा परमेश्वरको वचनद्वारा केही कुरा उत्साह गराउन चाहन्छु। तपाईँलाई आज हामी परमेश्वरको वचन पाएका छौँ। आज परमेश्वरको वचनले चाहिँ आज हामीलाई हाम्रो जीवनको अवस्थामा आज हामीलाई जीवनमा सहायता गर्नलाई चाहिँ आज परमेश्वरको वचन आज हामीले पाएका छौँ है। आज हामी जब हाम्रो जीवनमा हामीले भनेको जस्तो हुँदैन, जब हाम्रो योजनाहरू भत्किँदछ, जब आज हाम्रो सपनाहरू टुट्दछ, आज हाम्रो जब हाम्रो परिवारहरू टुट्दछ, त्यो कुराले आज हामीलाई दुखी बनाउँदछ। जब हामीले कोही बेला यस्तो हुन्छ कि हामीले नसोचेको रोग विरामीमा हामी जानुपर्छ, रोग विरामले आज हामीलाई चेप्दछ, अनि कति कुराहरूले आज हाम्रो सबै कुरालाई भटाभुङ्ग बनाउँदछ। तर परमेश्वरले भत्किएको कुराहरूलाई परमेश्वरले पूर्ण स्थापना गर्न सक्नुहुन्छ है। आज पूर्ण रेस्टोरेसन भन्ने हामी अङ्ग्रेजीमा यो शब्द जान्दछौँ। आज हाम्रो परमेश्वर चाहिँ रेस्टोर गर्ने, पूर्ण स्थापना गर्ने परमेश्वर हुनुहुन्छ। युरोपमा एक समयमा एउटा म्युजियममा चाहिँ एउटा चित्र थियो जो धेरै महँगो चित्र थियो, तर केही कारणले है अब त्यो चित्र चाहिँ भुइँमा खसेर सबै कुरा है त्यो चित्रमा जसरी बनाइएको थियो त्यो चित्र भुइँमा झरेपछि त्यसमा भएको सिसाहरू सबै कुरा टुट्यो है। अनि मान्छेले सोच्यो अब यो चित्रको के काम है, यति महँगो भए तापनि यति है मूल्य धेरै लगाउनु परे तापनि त्यो चित्र भत्केको कारणले त्यसको फ्रेमहरू सबै हर्यो अनि त्यो हेर्नु लायकको भएन। अनि सबै मान्छेले सोच्यो अब यो चित्रको के मूल्य, तर त्यही बीचमा एउटा काराकार एउटा है त्यो म्युजियमको एउटा व्यक्तिले त्यो चित्रलाई उठाएर है ले त्यो चित्रलाई फेरि निर्माण गर्छ। अनि त्यो निर्माण गरेपछि पहिलाको भन्दा अझै राम्रो त्यो चित्र बनिन्छ अनि त्यसको मूल्य पहिलाको भन्दा पनि धेरै मूल्यको त्यो हुँदछ। त्यस्तै हामी हाम्रो जीवनमा कयौं अवस्थाहरूले कयौं कुराहरूले हाम्रो जीवनमा हामीलाई लाग्छ अब म छुटेको छु, अब म कसरी निर्माण हुन्छ, अब म त अब बनिनु सक्दिनँ, मेरो अवस्थामा अब कसैले मलाई बाहिर निकाल्नु सक्दैन। तर म तपाईँलाई बताउन चाहन्छु आज हामी जसलाई आज हामी आराधना गर्दछौँ आज हाम्रो परमेश्वर चाहिँ आज पूर्ण स्थापना गर्ने परमेश्वर हुनुहुन्छ है। आज हामीलाई धेरै कुराले आज हामीलाई चुटाउँदछ, आज धेरै कुराले आज हाम्रो जीवनलाई भटाभुङ्ग बनाउनु खोज्दछ, तर त्यस्तो अवस्थामा भए तापनि परमेश्वरले आज तपाईँलाई मलाई पूर्ण स्थापना गर्न सक्नुहुन्छ। हामी कसरी यो कुरा कसरी म तपाईँलाई बताउन चाहन्छु, किनकि आज हामीले परमेश्वरको वचनमा हामीले हेर्ने भने आज हामी घरि नघरि एउटा कुरा देख्दछौँ कि परमेश्वरले चाहिँ आज पूर्ण स्थापना गर्नुभएको कुराहरू आज हामी देख्दछौँ। अनि त्यस्तो व्यक्तिहरूलाई परमेश्वरले उठाउनु भयो भने हामीले हेर्ने भने यो व्यक्तिहरूलाई त है काम नलाग्ने जस्तो देखिए तापनि अनि कुनै आशा मरिसकेको व्यक्तिहरूलाई परमेश्वरले फेरि पनि पूर्ण स्थापना गर्नुभएको छ। अनि हाम्रो परमेश्वर चाहिँ पूर्ण स्थापना गर्ने परमेश्वर हुनुहुन्छ। कोही बेला आज हामीले जीवनमा सबैभन्दा गुमाउने कुरा चाहिँ आज हाम्रो निम्ति बहुमूल्य कुरा आज म तपाईँलाई बताउन चाहन्छु। कतिजना लाग्छ मेरो पैसा मैले गुमाएँ, मैले धेरै कुरा गुमाएँ, कतिजनाले आफ्नो आफ्नो लिस्ट हुन्छ, तर आज हामीले सबैभन्दा बहुमूल्य कुरा तपाईँलाई मैले गुमाउने कुरा चाहिँ समय हो। समय हामीले गुमायौँ भने फेरि हामी फर्काएर ल्याउन सक्छौँ, त्यति बहुमूल्य छ। त्यही भएर हामी कसरी आज हाम्रो जीवनलाई हाम्रो समयलाई कसरी हामीले प्रयोग गरिरहेका छौँ हामीले ध्यान दिनुपर्छ। समय चाहिँ आज हामी कतिजना धेरैजना मान्छेले गुमाएको धन चाहिँ समय हो. समयलाई आज उनीहरूले सदुपयोग गर्न सकेन. तर आज त्यस्तो बीचमा हामीले परमेश्वरको प्रतिज्ञा हामी हेर्ने हो भने परमेश्वरले हामीले हराएको वचन यसरी भन्दा त हामीले हराएको वर्षहरू है वर्षहरू भने चाहिँ समयलाई जपाउँदछ जनाउँदछ परमेश्वरले पूर्ण स्थापना गर्न सक्नुहुन्छ. यो दुईको 25 र 26 यहाँदेखि जानीहरूसँग यो अगम भक्तद्वारा परमेश्वरले बोल्दै हुनुहुन्छ. अनि उहाँले आज उनीहरूलाई प्रतिज्ञा गर्नुभएको मलाई मजा लाग्छ. आज इजरायलीहरू पनि है आज परमेश्वरलाई भुल्यो अनि आज उनीहरूले नराम्रो कुरामा परमेश्वरलाई भुलेर आफ्नो समयहरू बर्बाद गर्यो अनि त्यो अवस्थामा अगम भक्तद्वारा परमेश्वरले यहाँ बोल्दै हुनुहुन्छ. यो दुईको 25 परमेश्वरले इजरायलीहरूसँग बोलिरहनु भएको छ अनि यो पूर्ण स्थापनाको कुरा परमेश्वरले गर्दै हुनुहुन्छ. तर उहाँले भन्दै हुनुहुन्छ म तिमीहरूलाई ती वर्षहरूको भर्ना गरिदिनेछु. जुन वर्ष तिमीहरूको हरायो जुन समय तिमीहरूले बर्बाद गर्यो त्यो वर्षहरूलाई म भर्ना गरिदिनेछु. है अङ्ग्रेजीमा आई विल रिस्टोर द इयर्स भन्छ है. तिमीहरूको वर्षहरू चाहिँ तिमीहरूले जुन समयलाई चाहिँ है आज हामीलाई कसैले पनि हिजोको दिन कसैले पनि दिनु सक्दैन है. हिजोको वर्षमा हामी फर्केर जानु सक्दैन. यो हाम्रो लागि असम्भव छ. सायद हामीले हिजोको वर्ष हिजोको दिनहरूलाई हामी त्यतिकै बिताएँ होला. तर म तपाईँलाई बताउन चाहन्छु तपाईँको निम्ति खुसीको कुरा छ अनि तपाईँको भत्किएको समयलाई परमेश्वरले पूर्ण स्थापना गर्न सक्नुहुन्छ. किनकि आज हाम्रो परमेश्वर पूर्ण स्थापना गर्ने परमेश्वर हुनुहुन्छ. यो 2:25 परल नेपालीको अनुवादमा यसरी लेखेको छ सलाहहरूका हुनहरूले तिमीहरूको अन्नबाली खाएर नाश पारेको वर्षहरूमा तिमीहरूको निम्ति नोक्सान भयो थियो त्यो म पूरा गरी फर्काइदिनेछु. सलहरूको सेना तिमीहरूको विरुद्धमा पठाउने मनै थिए. परमेश्वर भन् तिमीहरूको वर्षहरूलाई हेर्ने हो भने त यो त तिमीहरूले नोक्सानीमा तिमीहरू जानु परेको थियो. तिमीहरूको समय तिमीहरूले नोक्सानी भोग्नु परेको थियो. तर परमेश्वरले प्रतिज्ञा गर्दै हुनुहुन्छ म त्यो फेरि फर्काइदिनेछु. आज परमेश्वर शक्तिशाली परमेश्वर हुनुहुन्छ. आज हाम्रो बितेको वर्षहरू मानिसले जिउने है जब समयहरूलाई प्रयोग गर्दैन है आज हाम्रो समयलाई त्यतिकै खेर थाल्छ. आज भविष्यलाई सम्झेर आजको दिनमा मान्छेहरू रिग्रेटमा बाँच्नुपर्छ हो है. आज मान्छेहरूको अन्तिममा है आज धेरैजना मान्छेहरू अन्तिम जीवनको अन्तिम क्षणमा आइपुग्दा उनीहरूको एउटै मात्रै उनीहरूले भन्ने कुरा चाहिँ सायद यदि मेरो जीवनमा भएको समयलाई मैले असलसँग प्रयोग गरेको थिएँ. केही उनीहरूलाई थाहा था अब उनीहरू जीवनको अन्तिम क्षणमा आइपुगेको छ. उनीहरूको जीवनमा उनीहरूले बिताएको समयलाई उनीहरूले प्राप्त गर्दैन. आज अन्तिम क्षणमा मान्छेले यो चाहिँ भन्छ मेरो जीवनमा भएको समयलाई मैले बर्बाद गरेँ त्यतिकै खेर थाले. तर त्यो अवस्थामा तपाईँ हुनुहुन्छ तपाईँ त्यो रिग्रेटमा आज प्रेजेन्टमा हुनुहुन्छ नि है. ओ मेरो जीवनमा मैले राम्रो गर्न सक्थेँ मैले गरिनँ त्यो अवस्थामा हुनुहुन्छ भने परमेश्वरको वचनद्वारा म उत्साह गर्न चाहन्छु. अझै पनि तपाईँ मेरो निम्ति आशा छ. परमेश्वरले भन्नुहुँदैछ उहाँको प्रतिज्ञा चाहिँ तपाईँ मेरो निम्ति त्यो बर्बाद भएको नोक्सानी भएको वर्षहरूलाई चाहिँ परमेश्वरले फेरि पनि फर्काइदिन सक्नुहुन्छ. भजन सङ्ग्रहमा हामी एउटा भजन पाउँदछौँ अनि यहाँ भजनमा उनीहरूले यसरी परमेश्वरलाई महिमा दिँदैछन् अनि म विश्वास गर्छु परमेश्वरले नि तपाईँको निम्ति यही कुरा गर्नुहुनेछ. भजन सङ्ग्रह 126:3 म तपाईँको निम्ति पढ्न चाहन्छु. साथै उहाँले हाम्रो निम्ति महान कार्यहरू गर्नुभयो हामी कति खुसी भयौँ. जसरी वर्षाले सुक्खा नदीमा पानी ल्याउँदछ हे परमप्रभु त्यसरी नै हाम्रो सुख शान्ति फर्काइदिनुहोस्. रुदै बिउ छर्नेहरूले आनन्द साथ बाली काटुन्. बिउ बोकी रुदै छर्न जानेहरू बाली बोकी आनन्दले गाउँदै फर्कनेछन्. यो चाहिँ हो परमेश्वरले पूर्ण स्थापना गर्नुभएको चाहिँ उनीहरूले भन्दछ आमा आज तपाईँको कार्यहरू कति महान छ. यिनीहरूले गवाई दिँदैछ उनीहरू चाहिँ उनीहरू आँसुमा थियो तर आँसुलाई चाहिँ परमेश्वरले चाहिँ उनीहरूको वर्षहरू आँसुमा उनीहरूले दुःख कष्टमा बिताउनु परेको थियो तर उनीहरूले यहाँ भजन गाएर परमेश्वरलाई महिमा दिँदैछ. उनीहरूले भन्दछ कि आज तपाईँले चाहिँ आज हाम्रो सुख शान्ति तपाईँले फर्काइदिनु भयो. हामी रुँदै आज हामी बिउ छर्दै गएको थियौँ तर हामी आनन्दका साथ आज हामी फर्केका छौँ. परमेश्वरले हाम्रो समयहरूलाई है उहाँले पूर्ण स्थापना गर्न सक्नुहुन्छ. आज हामीले विगतमा बिताएको हामीले खेर फालेको समयहरूलाई वर्षहरूलाई परमेश्वरले पूर्ण स्थापना गर्न सक्नुहुन्छ. यसाया 100:7 हामी पाउँदछौँ कि तिमीहरूको लाज र अपमानको अन्त भयो. तिमीहरू आफ्नो देशमा बास गर्नेछौ. तिमीहरूको धन सम्पत्ति दुई गुणा हुनेछ र तिमीहरूको आनन्द अन्त हुने छैन. इजरायलीको दुःख कष्टमा थियो, यिनीहरूले आस्था हराइसकेको थियो। अब आज हामी देशमा हामी फर्केर हामी पूर्ण स्थापना हुनु सक्दैन भन्ने अवस्थामा परमेश्वरले चाहिँ इजरायलीहरूलाई भुल्नु भएन, अनि त्यही परमेश्वरले तपाईँ र मलाई पनि भुल्नुहुन्न। अनि परमेश्वरको प्रतिज्ञा उनीहरूको लागि चाहिँ तिमीहरू लाजमा भएर गयो, तिमीहरू अपमानमा भएर गयो, तर त्यसको अन्त अब म गरिदिनेछु। परमेश्वरले तपाईँ र मेरो दुःखको अन्त उहाँले गर्नुहुनेछ। तिमीहरू आफ्नो देशमा बास गर्नेछौ, ओ तिमीहरू अहिले लाग्छ र तिमीहरू है यो अर्को देशमा तिमीहरू कैदी छौ, तर तिमीहरूको निम्ति मेरो प्रतिज्ञा तिमीहरू आफ्नो देशमा तिमीहरूले बास गर्नेछौ, तिमीहरूको धन सम्पत्ति दुई गुणा हुनेछ र तिमीहरूको आनन्द अन्त हुने छैन। अब त्यो आशिष परमेश्वरले त्यो पूर्ण स्थापना परमेश्वरले तपाईँ र मेरो निम्ति गर्न सक्नुहुन्छ है। आज यदि तपाईँले आफ्नो समय गुमाउनु भएको जस्तो तपाईँलाई लाग्छ है, अनि त्यो रिग्रेटमा अफसोसमा तपाईँ हुनुहुन्छ भने परमेश्वरले तपाईँको समय तपाईँको उद्देश्यलाई फेरि पूर्ण स्थापना गर्न सक्नुहुन्छ। आज हाम्रो परमेश्वर पूर्ण स्थापनाको परमेश्वर हुनुहुन्छ भने अर्को कुरा हामी जान्दछौँ, परमेश्वरले टुटेको जीवनहरूलाई पूर्ण स्थापना गर्नुहुन्छ है। आज हाम्रो जीवनमा भएको हरेक कुराले आज हामीलाई टुटाउँदछ। आज हामीलाई लाग्छ अब मेरो जीवन त के होला है, आज म त के गर्न सक्छु होला, ओ मैले विगतको गल्तीहरूले आज है आज मैले सबै कुरा म्यासअप गरे, म गर त के हुन्छ होला। तर परमेश्वरले तपाईँको त्यो अवस्थामा टुटेको जीवनहरूलाई परमेश्वरले पूर्ण स्थापना गर्न सक्नुहुन्छ। अनि त्यही भएर भजनका दाउदले भजन गाउँदछन्, उहाँले मेरो प्राणलाई पूर्ण जीवित पार्नुहुन्छ, हि रिस्टोर माइ सोल्स भन्छ, उहाँले मेरो प्राणलाई पूर्ण जीवित पार्नुहुन्छ, उहाँले आफ्नो नाउँको खातिर मलाई धार्मिकताको मार्गमा डोर्याउनुहुन्छ। आज हामी परमेश्वरको प्रतिज्ञालाई देख्दछौँ, आज तपाईँको हृदय टुटेको छ, तपाईँ गाह्रो अवस्थामा हुनुहुन्छ, परमेश्वरले तपाईँलाई पूर्ण स्थापना गर्न सक्नुहुन्छ। यहाँ भजनकारले भन्दछन् उहाँले टुक्रिएको हृदय भएकालाई निको पार्नुहुन्छ र तिनीहरूको चोटहरूमा पट्टी बाँधिदिनुहुन्छ। आज हाम्रो दुःखलाई हेरेर परमेश्वरले तमासा हेरेर बस्नुहुन्न, आज हाम्रो दुःखलाई हेरेर परमेश्वर कदापि नि रमाउनुहुन्न हो, किनकि तपाईँ उहाँको छोरा छोरी हुनुहुन्छ, परमेश्वर तपाईँको पिता हुनुहुन्छ, तपाईँको दुःखलाई परमेश्वरले देख्नुहुन्छ, अनि तपाईँको निम्ति प्रतिज्ञा चाहिँ उहाँले टुक्रेको हृदयहरूलाई निको पार्नुहुन्छ र तिनीहरूको चोटहरूलाई पट्टी बाँधिदिनुहुन्छ। जब हामी दुःखमा हुन्छौँ नि त्यो चाहिँ आज हामी दुःख कष्टमा हुँदा चाहिँ परमेश्वरको प्रतिज्ञा तपाईँ र मेरो निम्ति छ। पहिलो पत्रुस पाँचको दशमा पत्रुसले मण्डललाई यसरी लेख्दछन्, सबै अनुग्रहका परमेश्वर जसले तिमीहरूलाई ख्रिस्टमा आफ्नो अनन्त महिमामा बोलाउनु भएको छ, तिमीहरूले केही समयसम्म कष्ट भोगेपछि उहाँले नै तिमीहरूलाई पूर्ण स्थापना गर्नुहुनेछ र तिमीहरूलाई बलियो स्थिर र शक्तिशाली बनाउनुहुनेछ। यो समयमा जब पत्रुसले यो पत्र लेखेको थियो मण्डललाई, यो मण्डली एकदम कष्टमा ख्रिस्टको खातिर एकदम दुःख कष्टमा भएर यो मण्डली जानु परिरहेको थियो, कष्टको बेलामा पत्रुसले यो मण्डलीलाई उत्साह दिँदछन् कि आज हाम्रो परमेश्वर जो चाहिँ सबै अनुग्रहको परमेश्वर हुनुहुन्छ, आज परमेश्वर अनुग्रहको दाता हुनुहुन्छ, आज जसले तिमीहरूलाई ख्रिस्टमा आफ्नो अनन्त महिमामा बोलाउनु भएको छ, आज हामी तिमीहरू चाहिँ नसोच यो कष्टलाई तिमीहरूले नहेर तर अर्को कुरालाई तिमीहरूले हेर।

परमेश्वरले तिमीहरू चाहिँ बोलाइएको, परमेश्वरले चुन्नु भएको जातिहरू तिमीहरू, तिमीहरूले केही समयसम्म कष्ट भोगेपछि है कष्ट त भोग्नुपर्छ, दुःख परिस्थितिमा तपाईँ म जानुपर्छ, तर उसले भन्नुहोस् उहाँले तिमीहरूलाई पुनः स्थापना गर्नुहुनेछ। हो हामी दुःख कष्टमा भएर जाँदै गर्दा हामीले एउटा भुल्नु पर्ने हाम्रो जीवनलाई चाहिँ परमेश्वरले पुनः स्थापना गर्न सक्नुहुन्छ र तिमीहरूलाई उहाँले पुनः स्थापना गर्नुहुनेछ र तिमीहरूलाई बलियो स्थिर र शक्तिशाली बनाउनुहुनेछ। अहिले हामी दुःख कष्टमा भएर जाँदा परिस्थितिमा भएर जाँदा हामीले जान्नुपर्ने कुरा चाहिँ परमेश्वर आज पुनः स्थापना गर्ने परमेश्वर हुनुहुन्छ। अनि आज हामीलाई जब उहाँले पुनः स्थापना गर्नुहुन्छ उहाँले आज हामीलाई पहिलाको भन्दा बलियो, पहिलाको भन्दा स्थिर अनि तपाईँ मलाई उहाँले शक्तिशाली बनाउनुहुनेछ। अनि म तपाईँलाई बताउन चाहन्छु तपाईँको जीवन टुटेको छ, तपाईँले जीवनमा हार मान्नुभएको छ भने म तपाईँलाई बताउन चाहन्छु परमेश्वर चाहिँ हाम्रो आनन्द हाम्रो सबै कुरालाई उहाँले आज हाम्रो जीवनमा भएको सबै कुरालाई परमेश्वरले पूर्ण स्थापना गर्न सक्नुहुन्छ। हामी परमेश्वर पूर्ण स्थापनाको परमेश्वरको विषयमा हेर्दै गर्दा आज हामीले हेर्नुपर्ने चाहिँ आज हाम्रो परमेश्वरले चाहिँ सम्बन्धहरूलाई पूर्ण स्थापित गर्न सक्नुहुन्छ। जब सम्बन्धहरू टुट्दछ है म तपाईँलाई बताउन चाहन्छु सबैभन्दा है आज हामीले सम्बन्धलाई बनाइराख्नु आवश्यक छ। जब एकचोटि सम्बन्ध टुट्छ, एकचोटि जब सम्बन्ध भत्किन्छ फेरि जोडिनु धेरै गाह्रो पर्छ मानिस हामी भएको कारणले। त्यही भएर हामी भएसम्म चाहिँ आज हाम्रो सम्बन्ध हामीमा भएको सम्बन्धलाई हामीले निर्माण गर्नु अति नै आवश्यक छ। तर हामीले नचाहँदा नचाहँदै पनि आज हामी यस्तो अवस्थामा पुग्दछौँ आज हामी कयौं सम्बन्धहरूबाट आज हामी टुटी पठाउँदछौँ। हाम्रो सम्बन्धहरू मानिसहरूसँग बिग्रिन्छ, आफ्नो आफ्नोहरूसँग हाम्रो सम्बन्धहरू बिग्रिन्छ। सायद तपाईँ कोही हुनुहुन्छ होला जसले मलाई सुनिरहनु भएको छ, तपाईँ यो अवस्थामा हुनुहुन्छ आज मेरो सम्बन्धहरू बिग्रेको छ, तर आज हाम्रो परमेश्वर चाहिँ आज हाम्रो सम्बन्धलाई स्थापित गर्ने परमेश्वर हुनुहुन्छ। आदम र हावालाई परमेश्वरले बनाउनु भयो आफ्नै आकारमा हो, आफ्नै स्वरूपमा परमेश्वरले आदम र हावालाई बनाउनु भयो, तर आदम र हावाले परमेश्वरको वचन परमेश्वरको आज्ञालाई उल्लङ्घन गरेको कारणले आज उनीहरू परमेश्वरदेखि आज टाढा हुनु पर्यो। आज परमेश्वरले उनीहरूलाई प्रेम गर्नुहुन्थ्यो तर मानिसले गरेको अनाज्ञाकारिताको कारणले अब परमेश्वर र मानिसको सम्बन्धमा चाहिँ अब बार लाग्यो, अब मानिस परमेश्वर कहाँ आउन सकेन, मानिसको पापको कारणले परमेश्वर कहाँ मानिस आउन सकेन, परमेश्वर आफै धनी हुनु भएको कारणले अब परमेश्वर मानिस कहाँ अब आउने बाटोहरू बन्द भयो, तर उहाँले आफ्नो पुत्र येशु ख्रिस्टलाई पठाउनु भयो। आज हामी प्रभु येशु ख्रिस्ट संसारमा किन आउनु भयो हामी एउटा कुरा बताउन चाहन्छौ, जुन आदम र हावाले जुन हो बिग्रेको आदम र हावाद्वारा बिग्रेको मानिससँगको सम्बन्धलाई फेरि पूर्ण स्थापना गर्नलाई चाहिँ परमेश्वर आउनुभयो, किनकि परमेश्वरले मानिसलाई आफ्नो परिवारको निम्ति बनाउनु भएको थियो। आज परमेश्वरले चाहनुहुन्छ तपाईँ र मेरो परिवार पूर्ण स्थापना भएको, आज हाम्रो सम्बन्धहरू बनिएको आज परमेश्वर चाहनुहुन्छ। त्यही भएर उहाँले आफ्नो पुत्र येशु ख्रिस्टलाई पठाउनु भयो, अनि प्रभु येशु ख्रिस्ट जब आउनुभयो उहाँले भन्नुभयो बाटो सत्य र जीवन म नै हो, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। कि प्रभु येशु ख्रिस्टले के भनिरहनु भएको थियो कि प्रभु येशु ख्रिस्ट आज सम्बन्धलाई स्थापित गर्ने परमेश्वर हुनुहुन्छ। आज प्रभु येशु ख्रिस्टद्वारा परमेश्वरको परिवारमा तपाईँ र मलाई उहाँले पूर्ण स्थापना गर्नुभयो। पावलले एफिसीको मण्डललाई लेख्दछ, यसकारण तिमीहरू अब विदेशी र विरानु होइनौ, तिमीहरू अब परमेश्वरको जातिसँग सहनागरिक बनेका छौ र परमेश्वरको परिवारको सदस्यहरू बनेका छौ। आज प्रभु येशु ख्रिस्टको कारणले आज उहाँले हामीलाई हो सम्बन्धमा जोड्नु भएको छ है। आज हाम्रो परमेश्वर चाहिँ आज हाम्रो परिवारहरूलाई पूर्ण स्थापना गर्ने परमेश्वर हुन्छ। परिवार है आज सबै परिवार मिलेरै जान्छ भन्ने होइन, कोही बेला हाम्रो आज हामी संसारमा भएको कारणले सम्बन्धहरू बिग्रिन सक्छ, तर आज हाम्रो परमेश्वर चाहिँ हाम्रो सम्बन्धहरूलाई पूर्ण स्थापना गर्ने परमेश्वर हुनुहुन्छ। हामी उत्पत्ति त्यति सजायमा हेर्ने भने परमेश्वरले आज हामी त्यो एउटा घटनालाई देख्दछौँ, दाजुभाइको सम्बन्ध है बिग्रेको थियो, यसाप र याकुबको विषयमा हामीले हेर्ने उनीहरूको सम्बन्ध बिग्रेको थियो, तर परमेश्वरले उनीहरूलाई पूर्ण स्थापना गर्नुभयो। युसुफको बारेमा हामीले हेर्ने भने युसुफ आफ्नो दाजुभाइदेखि बेचिनु पर्यो र दाजुभाइको सम्बन्ध बिग्रेको थियो, तर परमेश्वरले त्यो सम्बन्धलाई पूर्ण स्थापना गर्नुभयो। किन? किनकि आज हाम्रो परमेश्वर चाहिँ हाम्रो बिग्रेको सम्बन्धहरूलाई पूर्ण स्थापना गर्ने परमेश्वर हुनुहुन्छ। अर्को कुरा हामीले हेर्दै गर्दा हो परमेश्वरले आज हाम्रो बितेको वर्षहरूलाई उहाँले पूर्ण स्थापना गर्नुहुन्छ, हाम्रो टुटेको हृदयलाई परमेश्वरले पूर्ण स्थापना गर्नुहुन्छ। अर्को कुरा म बताउन चाहन्छु आज हाम्रो सम्बन्धलाई परमेश्वरले पूर्ण स्थापना गर्न सक्नुहुन्छ। अर्को कुरा म तपाईँलाई बताउन चाहन्छु आज हाम्रो देशलाई परमेश्वरले पूर्ण स्थापना

0: गर्न सक्नुहुन्छ। आज हाम्रो देश जब हामी परमेश्वरमा भरोसा गर्दछौ, आज यो देशको सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ, अनि आज हाम्रो देश जस्तो अवस्थामा भए तापनि परमेश्वरले आज हाम्रो देशलाई पूर्ण स्थापना गर्न सक्नुहुन्छ, राष्ट्रलाई परमेश्वरले पूर्ण स्थापना गर्न सक्नुहुन्छ। त्यही भएर परमेश्वरले इतिहासको पुस्तकमा परमेश्वरले यहाँ बोल्नुभयो, यदि मेरो नाउँ दिएको मेरो प्रजाले आफूलाई नम्र पारेर प्रार्थना गर्छ र मलाई खोजेर आफ्नो दुष्ट चालहरूबाट फर्किन्छ, तब म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्नेछु र तिनीहरूको पाप क्षमा गर्नेछु र तिनीहरूको देशलाई म स्वस्थ पार्नेछु। अनि यो समयमा यी जुवालीहरू हो परमेश्वरदेखि टाढा भएको थियो, यिनीहरूले परमेश्वरलाई भुलेको थियो, तर परमेश्वरले अझै पनि यिनीहरूसँग बोल्नुभयो, यदि मेरो नाउँ दिएको मेरो प्रजाले मेरो आफैलाई नम्र पारेर मलाई प्रार्थना गर्छ र मलाई खोजेर आफ्नो दुष्ट चालहरूबाट फर्किन्छ भने म स्वर्गबाट तिनीहरूको प्रार्थना सुन्ने। यसको मतलब परमेश्वरले भन्दै हुनुहुन्छ, अझै पनि यदि तिमीहरूले मलाई पुकार गर्यो भने म तिमीहरूको देशलाई फेरि म स्वस्थ पार्नेछु, म तिमीहरूको देशलाई फेरि पनि स्थापना गर्नेछु। तिमीहरूको देशलाई आज हाम्रो देशलाई स्थापना पूर्ण स्थापना गर्ने परमेश्वर आज हाम्रो परमेश्वर हुनुहुन्छ। हाम्रो देशको निम्ति आशा आज हाम्रो परमेश्वर हुनुहुन्छ। आज हामी लाग्छ होला सबै कुरा भत्किएको छ, अब कसरी बनिन्छ होला, तर आज हामी यो कुरा विश्वास गर्दछौँ कि परमेश्वरले चाहिँ आज स्थापना गर्न सक्नुहुन्छ। अनि यसै 58 इजरायलीहरूसँग परमेश्वर बोल्दै हुनुहुन्छ, अनि यहाँ 58 हामी 12 हामी देख्दछौँ, तिनीहरूका मानिसहरूले पुराना भग्नावशेष फेरि बनाउनेछन्, धेरै पुरानो जगहरू तिनीहरूले उठाउनेछन्, तिनीहरूले भत्किएको पर्खालहरू निर्माण गर्ने र बस्ने घरहरूको निम्ति फेरि नयाँ बाटो बनाउने भनिनेछौँ। इजरायलीहरूले सोचेको थियो अब हाम्रो देश त देशविहीन हामी भयो, हाम्रो देश त नष्ट भयो, तर परमेश्वरले इजरायलीहरूलाई प्रतिज्ञा गर्नुभयो कि आज तिमीहरूले फेरि पनि नयाँ पर्खालहरू तिमीहरूले निर्माण गरेको छन्, बस्ने घरहरूको निम्ति फेरि नयाँ बाटो तिमीहरू बनाउनेछ। परमेश्वरले के गर्दै हुनुहुन्छ, इजरायललाई परमेश्वरले पूर्ण स्थापना गर्दै हुनुहुन्छ। आज इजरायललाई पूर्ण स्थापना गर्ने परमेश्वरले आज हाम्रो देशलाई पूर्ण स्थापना गर्न सक्नुहुन्छ। भजन संग्रहमा हामी एउटा भजनलाई पाउँदछ है, भजन संग्रहमा यो भजनले भन्दछ, उनीहरूले यसरी गाउँदछन्, हामीलाई फेरि बलियो बनाउनुहोस् र हामी तपाईँको प्रजाले तपाईँको प्रशंसा गर्नेछौँ। उनीहरूले भन्दछ परमेश्वर आज हाम्रो देशलाई फेरि तपाईँले स्थापना गर्नुहोस्, आज हामीलाई तपाईँले बलियो बनाउनुहोस् ताकि आज हामी तपाईँको प्रशंसा गर्न सकौँ। आज हाम्रो परमेश्वर चाहिँ पूर्ण स्थापना गर्ने परमेश्वर, आज तपाईँको जीवनमा तपाईँले हार नखानुहोस्, अब मेरो त सबै कुरा भत्कियो, अहिले मलाई कसले बनाउँछ, मेरो निम्ति त केही पनि आशा छैन, तर तपाईँको निम्ति आशा परमेश्वर हुनुहुन्छ, कारण आज हाम्रो परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ, आज म सबै कुरालाई फेरि नयाँ गर्नेछु, आज म पूर्ण स्थापना गर्छु भने परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ। तपाईँको परिवारलाई, तपाईँ व्यक्तिगत जीवनमा, तपाईँको छोराछोरी, तपाईँहरूको बिग्रिएको सम्बन्ध, अनि आज हाम्रो देशलाई परमेश्वरले फेरि पनि पूर्ण स्थापना गर्नुहुनेछ। परमेश्वरले तपाईँहरू प्रत्येकलाई, जसजनाले परमेश्वरको वचनलाई सुन्दै हुनुहुन्छ, तपाईँ प्रत्येकलाई परमेश्वरले आशिष दिनुभएको
1: श्रोतन भर्खरमा तपाईँले संसारलाई कृष्ण जित्ने मण्डलीको प्रस्तुति एउटा फरक लाइफलाइन टिभी प्रकाश रेडियो कार्यक्रम सुन्नुभयो। आजको यो रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको कार्यक्रमबाट जीवनमा केही नयाँ आशा र केही फरक अनुभूति गर्नुभयो? के तपाईँ जीवनमा निराशा हुनुहुन्छ? के तपाईँ उद्धारकर्ता र मुक्तिदाताको खोजीमा हुनुहुन्छ? के तपाईँ मुक्तिदाता प्रभु यीशु ख्रीष्टलाई आफ्नो जीवनमा ग्रहण गर्नु वा निम्त्याउन चाहनुहुन्छ? के तपाईँ यीशु ख्रीष्टमा आनन्द जीवन र आशा पाउन चाहनुहुन्छ?

मालिक हे परमेश्वर आजको रेडियो कार्यक्रम सुनेर म तपाईँका एकमात्र पुत्र उद्धारकर्ता प्रभु यीशुको चरणमा आउन चाहन्छु। मैले विगतमा जान अनजानमा गरेका भूल गल्तीहरूबाट मलाई क्षमा दिनुहोस्। म आज तपाईँलाई यो घडी मेरो जीवनको एकमात्र उद्धारकर्ता र मुक्तिदाता प्रभु यीशु ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। मेरो हृदयमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। अब उपरान्त तपाईँमा नयाँ जीवन जिउन चाहन्छु। प्रभु यीशु परमेश्वर पिता, मलाई क्षमा गरेर तपाईँको सन्तान बनाउनु भएको लागि धन्यवाद। यीशु प्रभुको नाममा आमेन। श्रोता, के तपाईँले आज मसँग यो प्रार्थना गर्नुभयो? यदि प्रार्थना गर्नुभएको छ भने आजबाट तपाईँले यीशुमा अनन्त जीवन, मुक्ति, उद्धार पाउनु भएको छ। अब उपरान्त तपाईँ र तपाईँको जीवनमा ख्रिस्ट यीशु जिउनुहुनेछ। उहाँलाई आफ्नो जीवन अर्पण गर्नुहोस्। आजबाट तपाईँको जीवन अर्थपूर्ण र आशिषमय जीवनको शुरूआत हुनेछ। यो आशा भरोसा लिएर अगाडि बढ्नुहोस्। अब गएर देशको र परमेश्वरको सेवा गर्नुहोस्। यदि तपाईँ यीशुको बारेमा बढी जानकारी लिन चाहनुहुन्छ भने, बढी जानकारी लिन चाहनुहुन्छ भने नजिकैको चर्चमा जानुहोस् भनेर सल्लाह दिन चाहन्छ। अन्तमा कार्यक्रम प्रति तपाईँका कुनै सल्लाह र प्रतिक्रिया भएमा हामीलाई तपाईँले lifelinetodaywithprakash@gmail.com र +1402920653+1403969031 व्हाट्सएप नम्बरमा फोन कल र टेक्स्ट गरेर कार्यक्रम प्रतिका तपाईँको प्रतिक्रिया र प्रार्थना विषयहरू जिपाउनुहोला। श्रोता, आजलाई यति नै। अर्को श्रृङ्खलामा यस्तै यस्तै अर्थपूर्ण जीवन उपयोगी सन्देशको साथमा आउने नै छौँ। तबसम्मका लागि रेडियो कार्यक्रम परिवार बिदा चाहन्छौ। हवस् त, जय मसीह।

लगाएको खुसी चामलिन तपाईँ अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ट्ज सुनौ र सुनाऊ।

I'm not.

0: पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: होइन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नमस्कार, म नायक प्रमोद थर्का, अहिले तपाईँ सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ट्ज।

0: 6 MHz. Changes your mood, inspires loving yourself, encourages seas and sets, guides on success and activities. Listen and enjoy Grace FM 107.6, the melody of your rhythmic life. Grace FM,
1: it's 9 p.m. Glasgow, Nova Scotia.
2: छोराको बिहेको दिन नजिक आइसक्यो, त्यति धेरै पाहुनाहरू पनि टाढा टाढाबाट बोलाइसक्यो। अलि स्वादिष्ट खाना सहितको भरपर्दो क्याटरिङ सर्भिस नपाउँदा कडा तनावमा छोड्ने कहिले कतै चिनेको छ
3: दिदी दाई? यति सानो कुरामा पनि कहाँ तनाव लिएर बस्नु भयो भने, चाहे स्वादिष्ट खानाका लागि होस् अथवा गुणस्तरीय सेवा सुविधाका लागि होस्, इमान्युएल फुड क्याटरिङलाई सम्झियो भने समस्या समाधान भइहाल्छ नि दाई, चिन्तै लिनु पर्दैन नि।
2: ए हो र कान्छा?
3: हो नि दाई।
4: हजुर, कुनै पनि विवाह, भोज, पार्टी, सेमिनार तथा गोष्ठी लगायत जुनसुकै कार्यक्रमका लागि स्वादिष्ट खाना सहित गुणस्तरीय र भरपर्दो क्याटरिङ सेवाका लागि विगत 18 वर्षदेखि यहाँहरूको सेवामा समर्पित इमान्युएल फुड क्याटरिङलाई सम्झिनुहोस्। प्रोप्राइटर किशोर ओझा, सम्पर्क मोबाइल नम्बर 9851414126, 9849078548। इमान्युएल फुड क्याटरिङ, तपाईँहरूको सेवामा सदैव समर्पित।
5: तपाईँको जीवनमा आइपर्ने दुःख कष्टलाई परिपक्व बन्दै जाने माध्यमका रूपमा लिनुहोस्। प्रेस एफएम 107.6 मेगाहर्ज, सुनौ र सुनाऊ।

नमस्कार, म नायिका शुभेच्छा थापा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ ड्रेस एफएम 107.6 मेगाहर्ज। सुनौ र सुनाऊ।

0: नमस्कार, म गाईको खुसी निशा चामलिङ. तपाईँ अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ज. सुनौ र सुनाउ.
1: खै जन्मदर्ता दिनुहोस् त.
2: जन्मदर्ता गरेको छैन नि म्याडम.
1: नौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि.
2: मलाई त थाहा नै थिएन म्याडम.
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ.
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ.
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ.
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ. सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्.
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो.
3: नेपाल सरकार विज्ञापन.

0: शान्ति रेडियोको समावेशी आवाज ग्रेस एफएम 107.6 मेगाहर्ट्ज यहाँहरूले सुनिरहनु
1: भएको छ। जीवनका व्यावहारिक प्रश्नहरू सन्देशहरू र विश्वासको यात्राको कुराकानी गरिन्छ। नमस्कार, ग्रेस एफएम 107.6 मेगाहर्ट्ज टिम गरेर बसेकी बेलुका सम्पूर्णलाई म सञ्जीव आज कार्यक्रम फेटकमा पुनः स्वागत गर्न चाहन्छु। आज म विश्वासका अर्थनायकको कथा लिएर उपस्थित भएका छौ। सबैभन्दा पहिले म तपाईँलाई एउटा सानो प्रश्न सोध्न चाहन्छु। यदि मैले तपाईँलाई विश्वासका महान नायकहरूको नाम भन्नुहोस् भनेर प्रश्न सोध्दा तपाईँको उत्तर के होला? सायद तपाईँ अब्राहम भन्नुहुन्छ, मुसा भन्नुहुन्छ, दाऊद भन्नुहुन्छ, दानियल भन्नुहुन्छ, गिदोन पनि सम्झनुहुन्छ, तर बाराक सायद धेरैको सूचीमा उनको नाम अन्तिममा हुन्छ, कसैले त आउँदै हुँदैन, तर स्वर्गको सूची फरक हुन्छ। मानिसले जुन नाम बिर्सन्छ परमेश्वरले त्यसलाई सम्झिरहनु भएको हुन्छ। त्यसैले गुरु 11 बाराकको नाम छ। उनले संसारको इतिहासमा धेरै किताब लेखेनन्, ठूलो दरबार बनाएनन् र कुनै प्रसिद्ध भाषण पनि दिएनन्, तर उनले एउटा काम गरे। जब परमेश्वरले बोलाउनु भयो, धेरै डर हुँदाहुँदै पनि अन्तत उनले हिंसा भनेर प्रतिक्रिया दिए र कहिले काहीँ परमेश्वरलाई त्यति नै चाहिन्छ। हामी यस्तो समयमा बाँचिरहेका छौँ जहाँ मानिसहरू प्रसिद्ध हुन चाहन्छन्, कसैले फेसबुकमा नाम कमाउन चाहन्छ, कसैले युट्युबमा, कसैले राजनीतिमा, कसैले व्यापारमा, तर परमेश्वरले एउटा फरक प्रश्न सोध्नुहुन्छ, तिमी प्रसिद्ध हुन चाहन्छौ कि विश्वासयोग्य? किनकि प्रसिद्धि मानिसले दिन्छ, विश्वासयोग्यता परमेश्वरले देख्नुहुन्छ। बाराकको कथा बुझ्न हामी अलिकति पछाडि फर्किनुपर्छ। इजरायल फेरि एकपटक परमेश्वरबाट टाढा गएको छ। यो उनीहरूको पुरानो बानी जस्तै बनिसकेको थियो। परमेश्वरलाई बिर्सने, समस्या हराउने, हृदय प्रार्थना गर्ने, परमेश्वरले बचाइदिने, फेरि बिर्सने, हामी उनीहरूलाई देखेर कहिले कहीँ हाँस्छौ। तर साँचो कुरा के हो भने हामी पनि धेरै फरक छैन। परीक्षाको नतिजा आउने अघि सबैभन्दा धेरै प्रार्थना गर्ने विद्यार्थी नतिजा आएपछि सबैभन्दा कम प्रार्थना गर्ने हुन सक्छ। अस्पतालको बेडमा मानिसले सबैभन्दा बढी हे परमेश्वर भनेर प्रार्थना गर्छ, तर स्वस्थ भएपछि कहिले कहीँ हे परमेश्वर भन्ने शब्द फेरि अर्को बिरामी नपर्दासम्म आउँदैन। दुःखले मानिसलाई प्रार्थना सिकाउँछ र सुखले कहिले कहीँ बिर्सन सिकाउँछ। त्यस समयमा कनानी सेनाका सेनापति सिसेरासँग 900 फलामका रथ थिए। इजरायली किसानहरू खेतमा काम गर्दा पनि ती रथको आवाज सुन्थे। बालबालिकाहरू डराउँथे, आमाहरू छोराहरूलाई घरभित्र बोलाउँथे। मानिसहरू स्वतन्त्र थिए, तर स्वतन्त्र जस्तो जीवन बाँचिरहेका थिएन। बाहिर घाम थियो, तर उनीहरूको मनमा बादल लागेको थियो। त्यस बेला परमेश्वरले एउटा महिलालाई उठाउनु भयो। उनको नाम थियो देबोरा। बाइबलले उनलाई अगमवक्ता र न्याय दुवै भन्छ। कल्पना गर्नुहोस्, मानिसहरू उनको छाया मुनि न्याय खोज्न आउँथे। कोही जग्गाको विवाद लिएर आउँथ्यो, कोही परिवारको समस्या लिएर आउँथ्यो, कोही आँसु लिएर आउँथ्यो। देवराले केवल निर्णय मात्र दिन्थेनन्, उनी परमेश्वरको आवाज सुनाउँथिन्। यसले एउटा सुन्दर सत्य सिकाउँछ। जब सबै मानिस अन्धकारको कुरा गरिरहेको हुन्छ, परमेश्वरले कसैलाई उज्यालोको कुरा गर्दै उठाउनुहुन्छ। एक दिन परमेश्वरले देवरालाई भन्नुभयो, बाराकलाई बोलाऊ। सायद बाराकले त्यो बोलावट सुनेर गहिरो सास फेर्यो होला। म किन? हामीले पनि धेरै पटक यस्तै गरेका छैनौँ। चर्चमा सेवाको कुरा आउँछ, अन्त अरू कोही होला। प्रार्थना गर्दा भनियो भने आज त अलिक घाँटी बसेको जस्तो महसुस भइरहेको छ। गीत गाउन कसैलाई भनियो भने आज स्वर अलिक खुलेको छैन। यदि कसैलाई दिन भनेर भन्यो भने प्रभु अर्को महिनाबाट हामी पक्का दिन्छौँ। हामी यस्तो खालको प्रतिक्रिया दिन्छौँ। हामीसँग बाहनाको कुनै कमी हुँदैन। बाराकसँग पनि एउटा बाहना थियो। उनले देवरालाई भने, यदि तपाईँ मसँग जानुहुन्छ भने म जान्छु, यदि जानुहुन्न भने म जाँदिन। पहिलो पटक पढ्दा हामी उनलाई आलोचना गर्छौँ, यस्तो पनि सेनापति हुन्छ, तर अर्को दृष्टिले हेर्नु। कम्तीमा उनले आफ्नो डर स्वीकारे। डर लुकाउनुभन्दा डर स्वीकार्नु राम्रो कुरा हो, किनकि स्वीकारिएको डरलाई परमेश्वरले छुने ठाउँ पाउनुहुन्छ। लुकाइएको डरले चाहिँ भित्रभित्र विश्वासलाई खाइरहन्छ। सीएस लुइसले एक ठाउँमा यस्तो लेखेका छन्, साहस सबै सद्गुणहरूको परीक्षा हुने क्षण। साहस भनेको डर नलाग्नु होइन, साहस भनेको डर लाग्दा लाग्दै पनि सही काम गर्नु। बाराकले अन्ततः जाने निर्णय गरे। त्यही निर्णयले उनलाई हिब्रू 11 पुर्याए। प्रियहरू, यदि उनले म जाँदिन भनेको भए सायद आज हामीले उनको कथा सुनिरहेका हुने थिएनौ। एउटा निर्णयले कहिलेकाहीँ पुस्तकको इतिहास बदलिदिन्छ। सायद आज तपाईँ पनि कुनै निर्णयको मोडमा हुनुहुन्छ। परमेश्वरले तपाईँलाई क्षमा गर्न भन्नुभएको छ तर तपाईँ अझै सोच्दै हुनुहुन्छ। परमेश्वरले सेवामा आउन बोलाइराख्नु भएको छ तर तपाईँ अझै पर्खिराख्नु भएको छ। परमेश्वरले नयाँ कदम चाल्न भन्नुभएको छ तर तपाईँको मनले बारम्बार यही भनिरहेको छ अहिले होइन। तर बाराकको कथाले एउटा प्रश्न हामीलाई अवश्य पनि सोध्छ, यदि परमेश्वरले बाटो खोलिसक्नु भएको छ भने तपाईँलाई रोकिरहेको कुरा वास्तवमा परिस्थिति हो कि डर? यही प्रश्न लिएर आजको कार्यक्रम म यही बिताउन चाहन्छु। अर्को भागमा हामी हेर्नेछौँ कसरी परमेश्वरले नौसे फलामका रथलाई एउटा वर्षाले परास्त गर्नुभयो, किन एउटा साधारण महिलाले युद्धको अन्त्य गरिन् र किन परमेश्वरको विजय सधैँ मानिसको कल्पनाभन्दा फरक हुन्छ। त्यति जेलसम्म हामीलाई पर्खिरहनुहोस् र अर्को हप्ता हामी नयाँ श्रृङ्खला लिएर उपस्थित हुनेछौँ। तबसम्मको लागि म सञ्जीव लगायत सम्पूर्ण टिमलाई नै बिदा दिनुहोस्। जय मसीह। नमस्कार।
2: प्रिय श्रोता, कार्यक्रम फेक टकका बारेमा तपाईँको मनमा कुनै प्रश्न तथा जिज्ञासा छन् भने हामीलाई हाम्रो स्टुडियोको फोन नम्बर 01-6619-4060 सम्पर्क गर्न सक्नुहुनेछ। साथै तपाईँले हाम्रो फेसबुक पेज तथा युट्युब च्यानलमा पनि आफ्नो अमूल्य सुझाव कमेन्ट गर्न सक्नुहुनेछ। कार्यक्रम मन परेमा तपाईँको नजिकको साथीलाई सेयर गरेर आशिष

समता सृजना र शांति रेडियो को समावेशी आवाज ग्रेस एफएम 107.6 मेगाहर्ट्ज सुनो र सुनाओ सुनो र सुनाओ

0: 107.6 MHz. Changes your mood, inspires loving yourself, encourages peace and sense, guides positive thoughts and activities. Listen and enjoy Grace FM 107.6, the melody of your rhythmic life. Grace FM,
1: check. It's 10 p.m. Glasgow,
2: ऋणले तपाईँलाई दास बनाउँछ, यसकारण अनावश्यक खर्च नगर्नुहोस् र ऋणबाट बस्नुहोस्। तपाईँ अहिले सुनिरहनु भएको छ ग्रेस एफएम 107.6 मेगाहर्ज। सुनौ र सुनाऊ।

पाँच बजेदेखि अहिलेसम्म हामीलाई सुनि साथ दिनु भएकोमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई धन्यवाद दिन चाहन्छौ। हाम्रो कार्यक्रम प्रति यहाँको कुनै सल्लाह सुझाव अनि जिज्ञासाहरू छन् भने हामीलाई स्टुडियोको टेलिफोनमा सम्पर्क गर्नुहोला। भोलि बिहान पाँच बजे फेरि ध्वनि तरङ्ग मार्फत तपाईँको रेडियो अनि मोबाइल सेटमा आउनेछौ। तबसम्मको लागि ग्रिस एफएमका सम्पूर्ण टिम प्रस्तुत प्राविधिक विदा माग्दछौ। नमस्ते, शुभरात्रि।

जीवन छोटो र अनिश्चित छ, यसकारण आफ्ना प्राथमिकताहरू स्पष्ट बनाउनुहोस् र अर्थपूर्ण सम्बन्ध कायम गर्नुहोस्। ग्रेस एफएम 107.6 MHz सुनो र सुनाऊ।

0: आजसरी तपाईसँग यो सन्देशमा भाग भेट गर्न पाउनु मेरो लागि सौभाग्यको कुरा हो। म विश्वस्त छु कि तपाईले पक्कै पनि यस कार्यक्रमबाट आशिषको अनुभव गरिरहनु भएको छ। आजको सन्देशको खण्ड रहेको छ मत्ती 21 अध्यायको 22 श्लोक, जहाँ लेखिएको छ, विश्वास गरेर प्रार्थनामा तिमीहरू जे माग्छौ त्यो तिमीहरूले पाउँछौ। हामी सबैलाई थाहा छ कि परमेश्वर प्रार्थनामा हामीसँग कुराकानी गर्नुहुन्छ अनि वचनबाट उहाँ हामीसँग बोल्नुहुन्छ। परमेश्वर पितासँग सम्बन्ध स्थापना गर्ने एक महत्वपूर्ण माध्यम भनेको प्रार्थना नै हो। परमेश्वर हामी सबै मानव जाति लगायत यो चराचर सृष्टि जगतको पिता हुनुहुन्छ। हामी उहाँका सृष्टि सन्तान छोराछोरीहरूले केवल आज पितासँग नजिक सम्बन्ध स्थापित गर्नुपर्दछ। प्रिय मित्र, जसरी संसारिक एकजना पिताले आफ्ना छोराछोरीहरूले जेसुकै चाहिने असल थोक माग्दा बिना गनगन दिनुहुन्छ, त्यस्तै स्वर्गीय प्रभु पनि हामीले उहाँसँग मागेको चाहनुहुन्छ। जनसुकै काम गर्दा, यात्रा गर्दा, महत्वपूर्ण निर्णय लिँदा पितालाई सोधेको उहाँ इच्छा गर्नुहुन्छ। यो खण्डमा भने अनुसार प्रार्थना गर्नु एउटा कुरा हो भने विश्वास सहित प्रार्थना गर्नु अर्को कुरा हो। परमेश्वर हामीले पूर्ण विश्वास सहितको प्रार्थनाको आशा राख्नुहुन्छ। एकपटक एकजना व्यक्तिले मत्ती 17 अध्यायको 20 श्लोकलाई लिएर प्रार्थना गरेछ, जहाँ लेखिएको छ, साँच्चै म तिमीहरूलाई भन्दछु कि तिमीहरूमा एउटा रायोको दाना जति विश्वास भएदेखि यस डाँडालाई यहाँबाट हटिजा भन्यो भने त्यो हट्नेछ। उसको घरको अगाडि एउटा बढी मानको दर्शन ढुङ्गो रहेको थियो। त्यो ढुङ्गाले उसलाई बारम्बार दुःख दिन्थ्यो। बिहान बेलुकी घर आउँदा बाहिर जाँदा ठेस लाग्थ्यो। कहिले कहीँ त अङ्गमा रगत पनि आउँथ्यो। जब यो व्यक्तिले बाइबलको यो पद पढेपछि जोरतुरले प्रार्थना गर्छ, यो खण्डलाई दाबी गर्दै यो ढुङ्गा हटिजाने प्रार्थना गर्छ, तब प्रार्थनापछि अन्तमा आमेन भनेर आँखा खोल्दाखेरि त ढुङ्गा त्यही जहाँको थाहै देख्छ। त्यसपछि उसले भन्छ, मलाई पहिला नै थाहा थियो यो ढुङ्गा यहाँबाट हट्दैन भन्ने। प्रियजन, यहाँले थाहा पाइसक्नु भयो होला यस मानिसको प्रार्थनामा के कुराको कमी थियो। त्यो कमी भनेको विश्वास। उसले हृदयमा बिना विश्वास शंका गर्दै प्रार्थना गरेको रहेछ। हो प्रियजन, प्रार्थनाद्वारा संसारमा ठूला ठूला परिवर्तनहरू भएको हामी इतिहासमा पढ्न पाउँछौ। प्रार्थना नै यस्तो माध्यम हो जसबाट हामी स्वर्ग पृथ्वीको परमेश्वरसँग प्रत्यक्ष कुराकानी गर्न सक्छौ। प्रार्थनाद्वारा नै शद्रक मेशक अभेदनगोलाई परमेश्वरले सिंहको खोर र आगोको भट्टीबाट बचाउनु भएको थियो। प्रार्थनाद्वारा नै प्रभुले 5000 जनालाई खुवाउनु भएको थियो। प्रार्थनाद्वारा नै हन्नाले सन्तान प्राप्त गरेकी थिइन्। प्रिय मित्र, पवित्र धर्मशास्त्रमा यस्ता थुप्रै उदाहरणहरू छन् जहाँ प्रार्थनाद्वारा परमेश्वरले काम गर्नुभएको छ। कतिपटक अन्धकारको शक्तिले हाम्रो प्रार्थनालाई फलमलाइदिन पनि सक्छ, प्रार्थनामा तुरमोड ल्याइदिन पनि सक्छ। तर यस्तो अवस्थामा हामी झन घुँडा टिकी टिकी प्रार्थना गर्नुपर्दछ। निराश अनि चिन्तित बन्नु पर्दैन। संसारमा अन्य ईश्वर भन्नेहरू जन्मिए अनि मरेर गए, तर प्रभु यीशु त मृत्युबाट पुनरुत्थान हुनुभई स्वर्गारोहण हुनुभएको छ। उहाँ जीवित हुनुभएको कारण पनि हाम्रो प्रार्थनाको उत्तर र फल हामीले प्राप्त गर्न सक्छौ। कि आज तपाईँ विश्वास सहित प्रभुसँग प्रार्थना समय बिताउनुहुन्छ, शुरू गर्नुहोस् अनि आशिषको भागीदार बन्नुहोस्। आजमा यति नै। परमेश्वरले हामी सबैलाई आशीर्वाद दिनुभएको होस्।
1: श्रोता, कार्यक्रम ब्लेसिङ आवर आशिषको समयको बाँकी अंश भोलि यसै समय लिएर आउनेछौ। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया छन् भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि हाम्रो टेलिफोन नम्बर 01-55-91-865 01-55-91-865 सम्पर्क गर्न सक्नुहुनेछ। हवस् र आजका लागि कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। तपाईँको दिन आशिषमय बनोस्। जय मसीह।

selalu hormat.

नमस्कार, म गायिका पूजा सुनवाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ ग्रेस एफएम 107.6 मेगाहर्ज। सुनौ दस सुनौ।

तर श्रोता सारा मिनिस्ट्रीज नेपालको प्रस्तुति कार्यक्रम सफल यात्रामा यहाँलाई हार्दिक स्वागत तथा अभिवादन गर्दछु। श्रोता सदा झैं आज पनि म कार्यक्रम प्रस्तुत तेज्रोका कार्यक्रम सफल यात्राको साथमा यहाँहरूसँग अबको केही समय बिताउनको निम्ति उपस्थित भएको छु। श्रोता गत हप्ताहरूमा जस्तै आज पनि यस कार्यक्रमबाट प्रिय श्रोताको निम्ति हृदय स्पर्शी भजन, जीवित परमेश्वरको वचनको सन्देश र यहाँहरू सँगै रहेर यहाँको निम्ति, समाजको निम्ति, राष्ट्रको निम्ति प्रार्थना गर्नको निम्ति म प्रतिबद्ध भएको छु। र श्रोता म विश्वास गर्छु यहाँले गत दिनहरूमा कार्यक्रम सफल यात्रा सुन्नु भइकन आत्मिकी लाभ लिनुभएको छ र पक्कै पनि आज यहाँले यो लाभ फेरि पनि लिन पाउनुहुनेछ। श्रोता यहाँलाई यो कार्यक्रम सुन्दै गर्दा कुनै सुझाव सल्लाह दिएर हामीलाई अझै हौसला बढाउन चाहनुहुन्छ, यस कार्यक्रमलाई अझै आशिषमय बनाउनलाई सहायता पुर्याउन चाहनुहुन्छ भने यहाँलाई सधैँ हामी स्वागत गर्न चाहन्छौ र यहाँले आफ्ना सुझाव सल्लाहहरू हामीलाई फोन मार्फत या पत्र मार्फत पनि हाम्रो ठेगानामा हामीलाई पठाउन सक्नुहुनेछ। र श्रोता यति बेला हामी प्रार्थना गर्नेछौ र प्रार्थनाबाट आजको यस कार्यक्रमलाई अगाडि बढाउनेछौ। र त्यसरी तपाईँ जहाँ हुनुहुन्छ शान्त भएर मसँगै प्रार्थनामा रहनुहोस्। म प्रार्थना गर्नेछु। स्वर्गीय पिता, हामी तपाईँलाई धन्यवाद दिन्छौ। तपाईँको पुत्र यीशु ख्रीष्टको नाउँमा हामी तपाईँको चरणमा आउँदछौ र तपाईँ प्रभुसँग विन्ती प्रार्थना गर्छौ। हे परमेश्वर, तपाईँले हामीलाई प्रेम गर्नुहुन्छ। तपाईँको प्रेमको कारणले आज तपाईँले आफ्नो एकमात्र पुत्र यीशु ख्रीष्टलाई हाम्रो निम्ति यस संसारमा पठाउनु भयो, जसको प्रेमबाट, जसको बलिदानबाट आज हामीले सित्तैमा पाप क्षमा पाएका छौ, उद्धार र मुक्ति पाएका छौ अनि हामी सबै मानव जातिको निम्ति स्वर्गको बाटो तयारी भएको छ। प्रभु आज यतिखेर म प्रार्थना गर्छु मेरो आफ्नै लागि र श्रोताको निम्ति, यो कार्यक्रम सफल यात्राको निम्ति तपाईँको आशिष दिनुहोस्। र हामी यति बेला प्रार्थना गर्छौ यदि हाम्रा कुनै श्रोताहरू बिमार हुनुहुन्छ, विसन्चो हुनुहुन्छ अनि चिन्ता फिक्रीमा हुनुहुन्छ, कुनै प्रकारको संकष्ट समस्यामा हुनुहुन्छ भने म प्रार्थना गर्छु तपाईँ प्रभुले उहाँहरूको वास्ता गर्नुहुन्छ। तपाईँले दया गर्नुहोस्, तपाईँको सहायता दिनुहोस्, तपाईँ प्रभुले विजेता दिनुहोस्, उहाँहरूको मन मस्तिष्कमा तपाईँको शान्ति दिनुहोस्, तपाईँको आशिष दिनुहोस्। प्रभु हामी प्रार्थना गर्छौ हाम्रो टोल छर छिमेकको निम्ति, समाजको निम्ति अनि राष्ट्रको निम्ति, यस ठाउँमा शान्ति, सुख, सुविधा, सम्पन्नता आएको होस्। प्रभु तपाईँले सहायता र मदत गर्नुहोस्। प्रभु तपाईँले हामीलाई अनुग्रह दिनुहोस्। यस कार्यक्रम सफल यात्रालाई सुरुदेखि अन्तसम्म तपाईँ प्रभुको हातमा राख्छौ। तपाईँले नै अगुवाई गर्नुहोस्, हामीलाई आशिष दिनुहोस्। यहाँ बोलिने वचन अनि भजन सबैबाट हामीलाई प्रशस्त मात्रामा स्वर्गीय आशिष मिलेको होस्। धन्यवाद यी सबै कुराको निम्ति। सबै बिन्ती प्रार्थना धन्यवाद चढाउँछौ प्यारो यीशु प्रभुको नाममा, आमेन। आदि श्रोता, यति बेला कार्यक्रममा समय भएको छ एउटा भजन सुन्ने र यो भजन श्रोताका लागि

प्रिय श्रोता, यो मिठो पुष्टि भजन पछि यहाँलाई कार्यक्रम सफल यात्रामा पुनः हार्दिक हार्दिक हार्दिक स्वागत गर्दछु। प्रिय आमा बुवा, दाजुभाइ, दिदी बहिनीहरू, तपाईँलाई थाहा छ म यहाँनिर एउटा घटना, एउटा समय, एउटा इतिहासलाई स्मरण गर्न चाहन्छु। नेपालमा केही समय अगाडि सबै मानिसको मन मस्तिष्कमा उठ्दा बस्दा हिँड्दा डुल्दा जतिखेर पनि एउटा गुन्जिरहने चित्कार थियो, शान्ति चाहियो, शान्ति चाहन्छौ, शान्ति कहाँ होला, शान्ति कसले देला, शान्ति कसरी होला, जतासुकै जहिले पनि जसकोमा पनि यो चित्कार थियो। किनभने देश एउटा द्वन्द्वबाट गइराखेको थियो, दिनानुदिन मानिसहरू यो नाउँमा त्यो नाउँमा यो बाट त्यो बाट मारिने काम, हत्या गर्ने काम भइरहेको थियो, बेपत्ता पार्ने काम भइरहेको थियो, यो ठाउँमा त्यो ठाउँमा यो बाट त्यो बाट विभिन्न प्रकारको आतंक फैलाउने काम भइरहेको थियो, धन जनको क्षति विध्वंसता भइराखेको थियो, अन्यलता थियो, शासक विहीन जस्तै थियो, मानिसहरूले सुख र चैनमा निराउन पाएका थिएन, अत्यन्तै गाह्रो अवस्था थियो। अनि यस्तो बेलामा मानिसहरूले चिर शान्तिको खोजी गरिरहेका थिए, पुकारा गरिरहेका थिए, प्रयास गरिरहेका थिए, अनि आज त्यो शान्ति केही हदसम्म प्राप्त भएको छ, तर त्यहाँ पूर्णता छैन, त्यहाँ अपूर्णता छ। अहिले पनि सबै मानिसहरू ढुक्कसँग बस्ने अवस्था छैन, तर केही हदसम्म भएको शान्तिलाई कसरी चाहिँ पूर्णता दिन सकिन्छ, कसरी चाहिँ पूर्णता पाउन सकिन्छ, कसरी चाहिँ पूर्ण हुन्छ, आज हामी त्यही कुराहरूलाई बुझ्ने र बुझाउने हाम्रो प्रयत्न यस कार्यक्रम मार्फत रहनेछ। यति बेला म धर्मशास्त्र बाइबलबाट एउटा खण्ड सबै श्रोताको निम्ति पढ्नेछु, र हामी त्यस खण्डबाट हामी आजको यो विषयमा हामी अगाडि बढ्नेछौ। त्यही दिन अर्थात हप्ताको पहिलो दिनको साँझ जब यहुदीहरूको डरले चेलाहरू ढोकाहरू बन्द गरेर भित्र बसेका थिए, यीशु आएर तिनीहरूका माझमा उभिनु भयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई शान्ति। यति भनेर उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा पनि देखाउनु भयो। प्रभुलाई देखेर चेलाहरू अति खुसी भए। तब यीशुले फेरि तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई शान्ति, जसरी पिताले मलाई पठाउनु भयो त्यसरी म पनि तिमीहरूलाई पठाउँदछु। अनि यति भनेर उहाँले तिनीहरूमाथि श्वास फुकेर भन्नुभयो, पवित्र आत्मा लियो, जसका पाप तिमीहरू क्षमा गर्छौ तिमीहरूलाई क्षमा हुन्छ, र जसका पाप तिमीहरू क्षमा गर्दैनौ क्षमा हुने छैन। आमेन। परमेश्वरले यो धर्मशास्त्र पढाई र सुनाईमा हामी सबैलाई प्रशस्त आशिष दिनुभएको होस्। आजको यस सन्देशमा यहाँनिर घटना चाहिँ छ, यीशु सिहानमा राखिएको केही दिनपछि उहाँ बिउतनु भयो, बौरी उठ्नुभयो, प्रोत्थान हुनुभयो, र उहाँ चाहिँ विचलित भएका, अशान्त भएका, डराएका, भयभीत भएका, लुकेर बसेका चेलाहरूको बीचमा उहाँ देखा पर्नु भएको छ, र देखा परिसकेपछिलाई उहाँले चेलाहरूलाई तीनवटा महत्वपूर्ण उपहारहरू दिनुभएको छ। अनि उपहार चाहिँ यहाँनिर क्षणिक उपहार होइन, देखिने भौतिक उपहार होइन, कुनै प्रकारको सुन चाँदी मुर्का अथवा अहिलेका आधुनिक रूपमा मानिसहरूले दिइने उपहारहरू, घर गाडी मोटरसाइकल साइकल या घडी या मोबाइल फोनको सेट, आइफोन ल्यापटप, यी कुनै पनि कुराहरू होइन, यी कुराहरू पाउन सकिन्छ र यिनीहरू अस्थायी हुन्छन् र यो फेरि बिग्रन्छ, पुरानो हुन्छ, नष्ट हुन्छ, जल्न सक्छ, फेरि बिग्रन्छ, यिनीहरू थाहै हुँदैनन्। तर प्रभु यीशु ख्रीष्टले आफ्नो चेलाहरूलाई यस्तो उपहार दिनुभयो जो स्थायी छ, अनन्तको लागि छ, कसैले चोरेर लान सक्दैन, कसैले खोज्न सक्दैन, नाश गर्न सक्दैन, अनि यो सदाको निम्ति हुन्छ, अनन्तको निम्ति हुन्छ। उहाँले तीनवटा उपहार यहाँनिर दिनुभएको छ। यसै खण्डमा हेर्ने हो भने पनि उहाँले एउटा शब्दलाई यहाँ महत्वपूर्ण रूपमा दोहोर्याउनु भएको छ, त्यो चाहिँ के हो भने पीस, शान्ति। आज मानिसलाई मनमा शान्ति छैन भने मानिस सुत्न सक्दैन, मानिस आनन्दित हुन सक्दैन, मानिसले सकारात्मक सोच राख्न सक्दैन र मानिस सफलतामा अगाडि बढ्न सक्दैन। उसँग पैसा हुन सक्छ, संसारका सबै प्रकारका धन दौलत हुन सक्छ, मान इज्जत हुन सक्छ, वैभव हुन सक्छ, तर यदि शान्ति छैन भने यी सबै कुराहरू उसको लागि व्यर्थ हुन्छ, सबै कुराहरू व्यर्थ हुन्छ। त्यसैले मानिसलाई शान्तिको आवश्यकता छ। यहाँनिर प्रभु यीशुले यस्तो बेलामा यो शान्तिको उपहार दिनुभयो। त्यसैले पहिलो उपहार यहाँनिर चेलाहरूलाई दिनुभएको, यीशुले दिनुभएको महत्वपूर्ण उपहार हो शान्ति, पीस, शान्ति। चेलाहरू जब प्रभु यीशुलाई त्यति बेलाका शासकहरूले, त्यति बेलाका गुरूहरूले, धर्मगुरूहरूले समाते, बेइज्जती गरे, पिटे, थुके, कुटे, अनि उहाँलाई क्रुसमा टाँगेर मारे र चिहानमा गाडे, अनि त्यो घटना त्यति बेला सनसनीपूर्ण रूपमा सबैतिर फैलिएको थियो, अनि सबै यीशुका चेलाहरूमा त्यो डर र भयले राज्य गर्यो। अब हामीलाई के हुन्छ, अब हामी पनि यसरी नै मारिनेछौ, हामी माथि पनि आक्रमण हुनेछ, हामीलाई पनि आरोप लगाइनेछ। उनीहरू डराएका थिए, उनीहरू भयभीत थिए, उनीहरू कहीँ पनि गएका थिएनन्, उनीहरू एउटा बन्द कोठामा बसिरहेका थिए, उनीहरू अशान्त थिए, उनीहरूमा निन्द्रा थिएन, उनीहरूलाई भोक थिएन, कतै आज ठ्याक्कै त्यस्तै नभए
नभए पनि त्यस्तै प्रकृतिको परिस्थितिमा श्रोता तपाईँ त गुज्रिराख्नु भएको छैन, तपाईँ त त्यस्तै परिस्थितिबाट गइराख्नु भएको छैन। यदि त्यस्तो हो भने ती चेलाहरूलाई प्रभुले प्रभु यीशु त्यहाँ देखा पर्नु भयो, उनीहरूको बीचमा खडा हुनुभयो, उभिनु भयो र स्पष्ट रूपमा भन्नुभयो तिनीहरूलाई शान्ति, अनि उहाँले त्यो शान्ति उनीहरूलाई भनेर उहाँले आफ्नो अवस्था देखाउनु भयो। र मेरो हातमा किल्ला ठोकिएका थिए, मेरो कोखामा भाला रोपिएको थियो, म मरेको थिएँ र आज जीवित पारिएको छु, जीवित भएर आएको छु। अनि प्रभुलाई देखेर चेलाहरू खुसी भए, उनीहरूको त्यो परिस्थिति बदलियो, तिनीहरूको परिस्थिति बदलियो, उनीहरूको त्यो दुखित अनुहार अब खुसीमा परिणत भयो। त्यही प्रभु यीशु ख्रीष्ट जसले चेलाहरूलाई यो महत्वपूर्ण उपहार शान्तिको उपहार दिनुभयो, त्यही प्रभु यीशु ख्रीष्ट आज तपाईँलाई पनि त्यो शान्तिको उपहार दिन तयार हुनुहुन्छ। के तपाईँ त्यो उपहार लिन तयार हुनुहुन्छ? भलै मानिसको स्वभाव अजीबको छ, मानिस क्षणिक लाभ हुने प्रकृतिका उपहार लिन सधैँ अग्रसर हुन्छ, तर यो नदेखिने आदर्श जस्तो कुरा लाग्ने कुरालाई मानिसलाई त्यति दिलचस्पी अथवा रुचि हुँदैन। तर यही आदर्श जस्तो लाग्ने कुरा जो शान्ति हो, जो देखिँदैन अमूर्त छ, यो मानिसको लागि हितकर छ, यो मानिसको लागि स्थायी छ, यो मानिसको लागि अनन्तको बाटो देखाउने कुरा छ, सफलतातिर लाने कुरा छ, चयन दिने कुरा छ, स्वस्थता दिने कुरा छ। त्यसैले यीशुको चेलाहरूलाई यीशुले दिनुभएको पहिलो उपहार शान्ति हो, पीस हो। अनि यो शान्ति आज तपाईँको लागि पनि उपलब्ध छ। पीस थियो, परमेश्वरको शान्ति तपाईँसँग रहोस्। यो शान्तिलाई पनि उहाँले भन्नुभयो, उहाँले एकचोटि मात्र भन्नुभएन, उहाँले जब आफ्नो कुरा बताएपछि उहाँले भन्नुभयो तिनीहरूलाई शान्ति। जब कुनै कुरालाई दोहोऱ्याइन्छ भने त्यो महत्वपूर्ण, यहाँनिर उहाँले फेरि पनि दोहोऱ्याएर भन्नुभयो तिनीहरूलाई शान्ति। श्रोता, आज शान्ति नचाहने को होला? आज चयन नचाहने को होला? तपाईँ र मलाई यो शान्ति चाहिन्छ, अनि यो शान्तिदाता चाहिँ प्रभु यीशु ख्रीष्ट हुनुहुन्छ। जब तपाईँले प्रभु यीशु ख्रीष्टलाई आफ्नो हृदयमा स्वागत गर्नुहुन्छ, आफ्नो हृदयको ढोका खोलिदिनुहुन्छ र उहाँलाई हृदयमा आउनको निम्ति निम्त्याउनुहुन्छ, जब उहाँ तपाईँको हृदयमा आएर बस्नुहुन्छ, तपाईँमा शान्ति हुन्छ, तपाईँलाई केहीको फिक्री हुँदैन, तपाईँ निष्फिक्री साथ आफ्नो जीवनको यात्रा अगाडि बढाउनुहुन्छ, सफलतातिर अघि बढ्नुहुन्छ। त्यसैले यो पहिलो उपहार आज यीशुका 12 चेलाहरूको लागि मात्र होइन, तपाईँको लागि पनि हो, सारा मानव जातिको निम्ति हो, र यो उपहारमा मानिसले लाभ लिन सक्दछ। दोस्रो उपहार यीशु प्रभुले दिनुभएको दोस्रो उपहार, जब उहाँले शान्ति दिनुभयो, शान्ति तिनीहरूलाई भन्नुभयो, त्यसपछि दोस्रो उपहार उहाँले दिनुभयो, यहाँ 22 लेखिएको छ, अनि यति भनेर उहाँले तिनीहरूमाथि श्वास फुकेर भन्नुभयो पवित्र आत्मा लियो। अर्को दोस्रो महत्वपूर्ण उपहार चाहिँ हो पवित्र आत्मा, होली स्पिरिट। पवित्र आत्मा आफैमा एकदमै विशाल विषय हो, जसको बारेमा अध्ययन गर्न वर्षौं लाग्छ, हजारौं पुस्तकहरू पाठ्यक्रमहरू यससँग सम्बन्धित प्रकाशित भएका छन्। तर यहाँनिर प्रभु यीशुलाई थाहा थियो अब यी चेलाहरूलाई उहाँको अनुपस्थितिमा कुन कुराको आवश्यकता छ, कसले यिनीहरूलाई डोर्याउन सक्छ, कसले यिनीहरूलाई सत्यताको ज्ञान दिन सक्छ, कसले यिनीहरूलाई चाहिँ साहसिलो बनाउन सक्छ, यीशु प्रभुलाई थाहा थियो। त्यसैले उहाँले शान्ति दिएपछि त्यसपछि उहाँले पवित्र आत्मा पनि दिनुभयो। पवित्र आत्मा त्रिएक परमेश्वरको एक व्यक्ति हुनुहुन्छ, पिता पुत्र र पवित्र आत्मा, उहाँहरू तीनवटा परमेश्वर होइन। यो बुझ्न कठिन छ, तर विश्वास साथ हामीले बुझ्न पर्छ कि उहाँ एउटा परमेश्वर हुनुहुन्छ र उहाँ तीन व्यक्तित्वमा भएर मानिसको सेवा गर्नुभयो, मानिसलाई आफ्नो प्रेम देखाउनुभयो, मानिसलाई आफ्नो काम प्रकट गर्नुभयो। उहाँ पवित्र आत्मा हुनुहुन्छ, परमेश्वर पिताले आफ्नो काम गर्नुभयो, प्रभु यीशु ख्रीष्टले आफ्नो काम गर्नुभयो, र अहिलेको मण्डली पवित्र आत्माको काममा चलिरहेको छ। पवित्र आत्माले नै मण्डलीलाई सल्लाह दिनुहुन्छ, पवित्र आत्माले नै मण्डललाई जागृत गराउनुहुन्छ, पवित्र आत्माले नै मण्डललाई यीशुले सिकाएका सबै शिक्षाहरूको रहस्य र ज्ञान दिनुहुन्छ, कसरी हिँड्नु पर्ने हो, कसरी जिउनु पर्ने हो सिकाउनुहुन्छ, अनि साहसिलो पनि बनाउनुहुन्छ। त्यसैले त प्रभु यीशुले प्रेरित 1:8 पनि भन्नुभयो, जब पवित्र आत्मा तिमीहरूमा आउनुहुनेछ तिमीहरूले शक्ति पाउनेछ, जब पवित्र आत्मा तिमीहरूमा आउनुहुनेछ त्यसपछि तिमीहरूले शक्ति पाउनेछ, अनि त्यो शक्ति पाएपछि चाहिँ तिमीहरू यरुसलेममा, सामारियामा, यहुदियामा र पृथ्वीको अन्त्यसम्म तिमीहरू मेरो साक्षी हुनेछौ अथवा गवाही दिनेछौ। जब तिमीहरूमा यो पवित्र आत्माको उपहार हुन्छ, शक्ति हुन्छ, तिमीहरू कातर हुने छैनौ, डरपोक हुने छैनौ, तिमीहरू साहसिला हुनेछौ, तिमीहरू सत्यताको निम्ति खडा हुनेछौ, र सत्य कुरालाई तिमीहरूले चाहिँ गाउँमा, शहरमा, राष्ट्रमा र विश्वमा तिमीहरूले घोषणा गर्नेछौ, अनि यो सामर्थ्य तिमीहरूलाई पवित्र आत्माबाट प्राप्त हुनेछ। त्यसैले उहाँले भन्नुभयो पवित्र आत्मा लियो,
पवित्र आत्मा लियो, उहाँले आज्ञा गर्नुभयो, आदेश गर्नुभयो, लियो। यसको विकल्प छैन, पवित्र आत्माको विकल्प छैन। पवित्र आत्मा आज नयाँ जीवनमा जिउने मानिसको निम्ति प्रभु यीशुको मण्डलीको अंग भएर प्रभावकारी रूपमा आफ्नो अंगको भूमिका निभाउने अंगको निम्ति, सदस्यको निम्ति, व्यक्तिको निम्ति पवित्र आत्माको उपहार महत्वपूर्ण छ। त्यसैले उहाँले भन्नुभयो पवित्र आत्मा लियो। उहाँले प्रेरित एकमै पनि भन्नुभयो अबसम्म पिताले गर्नुभएको प्रतिज्ञा, माथिबाटको प्रतिज्ञा अथवा पवित्र आत्मा तिमीहरूमा आउनुहुन्न, तिमीहरू यो ठाउँबाट यरुसलेमबाट कहीँ पनि नजाओ, किनभने तिमीहरू शक्तिविहीन अवस्थामा गएर केही पनि गर्न सक्दैनौ। त्यसैले यो पिताको प्रतिज्ञालाई पर्ख। अनि जब उनीहरू पर्खे अनि हामी देख्छौ पेन्टिकोस्टको दिनमा कसरी उनीहरू माथिल्लो कोठामा प्रार्थनामा रहिरहेको बेलामा पवित्र आत्मा उहाँमा उनीहरूमाथि आउनुभयो, र जब उनीहरूमा पवित्र आत्मा आउनुभयो त्यसपछि उनीहरूले विभिन्न आत्मिकी कामहरू गर्न लागे, भाषाहरू बोल्न लागे, अलम्बाणी गर्न लागे, निको पार्न लागे, मुद्दाहरू बोल्न लागे, घोषणा गर्न लागे। उनीहरू साहसीला भएर विभिन्न शहर गाउँ गएर प्रभु यीशुको प्रचार गर्न लागे, प्रचार गर्न लागे। आदरणीय श्रोता, यो पवित्र आत्मा चाहिँ सबैको लागि हो, यो उपहार सबैको लागि हो। प्रभुको लागि यो मन पर्ने यो मन नपर्ने मान्छे भन्ने नै छैन। प्रभु यीशु ख्रीष्ट सबै मानव जातिको निम्ति कलवरीको क्रुसमा बलिदान हुनुभयो, अनि यो उपहार तपाईँको लागि पनि हो। तपाईँ जुनसुकै घरनामा जन्मेको भए तापनि, जुनसुकै जाति, जुनसुकै भाषा, जुनसुकै भौगोलिक क्षेत्रमा बसोबास गर्ने, जुनसुकै प्रकारको संस्कार र संस्कृतिमा हुर्किएको भए तापनि पवित्र आत्मा तपाईँलाई दिएको स्वर्गबाटको महत्वपूर्ण उपहार हो। तपाईँले लिनुहोस्। जब पवित्र आत्मालाई लिनुहुन्छ तपाईँको जीवन धन्यको हुन्छ, तपाईँको जीवन धन्यको हुन्छ। तपाईँले कहिले नसोचेको कुरा तपाईँले अनुभूति गर्नुहुन्छ, देख्नुहुन्छ, तपाईँ साहसिलो बन्नुहुन्छ। तपाईँको निम्ति महत्वपूर्ण कुरा छ पवित्र आत्मा, रिसिभ द होली स्पिरिट। प्रभुले दिनुभयो, दिनुभएको उपहार, यसलाई कुनै शर्त छैन, कुनै कन्डिसन छैन, तपाईँलाई सित्तैमा दिएको उपहार हो। हामीले हेर्यो पहिलो उपहार उहाँले शान्ति दिनुभयो, दोस्रो उपहार उहाँले पवित्र आत्मा दिनुभएको छ, तेस्रो उपहार यहाँनिर प्रभुले दिनुभएको त्यो चाहिँ हो मिसन। प्रभुले यो शान्ति पवित्र आत्मा तपाईँलाई दिएर उहाँले मिसन पनि दिनुभएछ। मिसन चाहिँ के हो यहाँनिर 23 म पढ्नेछु, जसका पाप तिमीहरू क्षमा गर्छौ तिनीहरूलाई क्षमा हुन्छ, जसका पाप तिमीहरू क्षमा गर्दैनौ क्षमा हुने छैन। यहाँनिर मिसन चाहिँ यो हो कि कसैलाई पठाउने। यहाँनिर माथि 21 हामी देख्छौ, जसरी पिताले मलाई पठाउनु भयो त्यसरी म पनि तिनीहरूलाई पठाउँदछु। यहाँ मिसन स्पष्ट रूपमा लेखिएको छ। मिसन भनेको चाहिँ हामीलाई सजिलो बुझ्नका लागि चाहिँ के हो भने कसैलाई पठाउनु, कसैले कसैलाई कुनै उद्देश्य राखेर कुनै ठाउँमा त्यो उद्देश्य पूरा गर्नको निम्ति पठाउने कुरालाई नै मिसन भनिन्छ। यहाँनिर चाहिँ परमेश्वर पिताले यीशु प्रभुलाई यस पृथ्वीमा पठाउनु भयो। किन पठाउनु भयो? कि परमेश्वरको काम प्रकट गर्नको निम्ति, परमेश्वरको इच्छा, परमेश्वरको त्यो प्रेम